0: यसलाई चाहिँ जनतालाई सूचित गराएको होइन, बनाउनु त हामी जहिले पनि बनाउँछौँ, तै पनि त्यस्तो काहीँ इमर्जेन्सी त्यस्तो परेको छ भने भन्नु भनेर।
1: बुधबारदेखि जारी वर्षा पूर्वी नेपालमा कमजोर हुँदै गएको छ, यद्यपि उच्च जोखिम नभए पनि तटीय क्षेत्रमा उच्च सतर्कता भने अपनाइएको छ।
2: नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको जनाएको छ। प्राधिकरणले वर्षा घट्दै गएका कारण बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ। पानीको अवस्था परिवर्तन भई ढोका खोल्नुपर्ने भए त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित सरकारवालालाई जानकारी गराइने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणले विदेशका दृश्य तथा पुराना भिडियो जोडेर सामाजिक सञ्जालमा फैलिएको कुलेखानी बाँध फुट्यो भन्ने दावीप्रति सचेत रहन आग्रह गरेको छ। आधिकारिक स्रोतबाट पुष्टि नगरी यस्ता सामग्रीमा विश्वास नगर्न भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको उच्च जोखिम रहेका 25 जिल्लामा सवारी साधन सञ्चालन बन्द गर्न सुझाएको छ।
3: जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। 25 जिल्ला धेरै जोखिममा रहेका प्राधिकरणले जनाएको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेतमा दुई दिन यातायात सञ्चालन नगर्न भनिएको छ। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची लगायत जिल्लामा पनि यातायात सञ्चालन नगर्न भनिएको छ। कोशी र मधेस बाहेक पाँचै प्रदेशका 30 जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। सुन्तला रङ लगाइएका जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टलाई निर्णय गर्न भनिएको छ।
2: राति 1 बजेपछि वर्षा गण्डकी पश्चिमका प्रदेशमा केन्द्रित भएको छ। मौसम विभागको वर्षा मापन केन्द्रले गण्डकी र गण्डकी पश्चिमका भागमा 1 घण्टामा अधिकतम 6 मिलिमिटरसम्म वर्षा भएको जनाएको छ। राति कञ्चनपुर र बर्दियामा बढी पानी परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च सतर्कतासहित तयारी अवस्थामा बसिएको बताउनु भएको छ। आकस्मिक स्वास्थ्य सेवा, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी परिचालनका लागि व्यवस्था मिलाइएको उहाँको भनाइ छ।
4: देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद अवस्थामा सृजना भए तत्काल स्वास्थ्य कर्मी परिचालन हुन सक्ने गरी आवश्यक व्यवस्था गरिसकेका छौँ।
2: सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य कर्मी तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ। एसियन गेम्समा पुरुष क्रिकेटतर्फ नेपाल र जापान बीचको खेल वर्षाका कारण ढिला भएको छ। 6 बजे सुरु हुने भनेको खेल जापानको निसिनमा खेलिँदैछ। यो खेल जितेर नेपालले क्वार्टर फाइनल पुग्ने लक्ष्य लिएको छ। समूहबाट अफगानिस्तान अन्तिम 8मा प्रवेश गरिसकेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

हजुर नमस्कार, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रसारण र म हो कार्यक्रम प्रस्तोता वृन्दा राई र नौलो किरणको भने आजबाट फेरि केही समयको विश्रामपछि आजबाट थालनी भएको छ र कार्यक्रमको दोस्रो घण्टामा पनि सुन्नुभयो निकै नै रमाइलो गीत भुवन सुप्तेहाङको आवाजमा आउँदै रहेछ भन्ने गीत। आशा छ यो गीत सुनेर तपाईँहरूले पनि मनोरञ्जन लिनुभयो होला। हजुर हामी अहिले छौँ नौलो किरणको दोस्रो घण्टाको बसाइमा र यस बसाइमा हामी आजको राशिफल र केही इन्टरटेनमेन्ट कुराहरू पनि गर्नेछौँ, रमाइलो कुराकानीहरू पनि गर्नेछौँ होइन, र केही क्षणमा हामी केही अन्तर्वार्ताहरू पनि सुन्ने नै छौँ। तर अहिलेको लागि भने सुनाउन चाहन्छु हेमन्त राणाको आवाजमा रहेको अर्को निकै नै रमाइलो गीत, तिमी नभए।

हेमन्त राणाको आवाजमा सुन्नुभयो तिमी नभए। हजुर, लागौँ आजको राशिफल तर्फ। सुरुवात गरौँ मेष राशि। मेष राशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। वृष राशि, श्रमको उच्च मूल्याङ्कन हुनेछ। पहिलेको आमदनी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। मिथुन राशि, आफ्ना कमजोरी बाहिरनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। कर्कट राशि, अरूको सहयोगमा जुटिनु परे पनि आफूलाई फाइदा हुनेछ। समाजमा तारिफ योग्य काम सम्पादन हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कामले नयाँ जिम्मेवारी दिलाउन सक्छ। सिंह राशि, प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्चिनु पर्ला। तापनि विगतका कमजोरीमा क्रमश सुधार आउनेछन्। मेहनतले उपलब्धि हात लागि हुनेछ। कन्या राशि, परिस्थितिले अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठ्न सक्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। तुला राशि, अधिक खर्च गर्ने बानीले समस्या निम्ताए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नु परे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। वृश्चिक राशि, परिस्थिति सोचे जस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिला सुस्ती हुन सक्छ। पढाइ लेखाइमा सोचे जस्तो प्रगति गर्न नसके पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। धनुराशि, पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। माफ गर्नुहोला, पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तक टाढिनेछ। प्रक्रिया नमिल्नाले कुनै काम दोहोर्याउनु पर्ला, तर लगनशीलताले परिस्थितिलाई बदल्नेछ। मकर राशि, परिस्थिति अलि सङ्घर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चिनु पर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सफलता मिले पनि कर्मफल अरूलाई सुम्पिनुपर्ने अवस्था आउन सक्छ। कुम्भ राशि, समयमा वाचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु होला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। कुम्भ राशि, अन्तिम राशि मीन राशि, कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अल्मलाउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछन्। धन लाभ भए पनि बलफजस्ती गर्ने बानीले समस्या निम्ताउला।
हजुर सुन्नुभयो आजको राशिफल। राशिफलले जे जस्तो भने पनि पक्कै पनि हामीले एकदम सकारात्मक सोच लिएर हाम्रो दिन बढाउनु पर्छ भन्दै राख्न चाहन्छु तपाईँहरूलाई अर्को गीत सरोज दत्तको आवाजमा के भयो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, पक्कै पनि यो अहिलेको हाम्रो जीवन शैलीमा भने धेरै नै परिवर्तनहरू आइरहेका छन् होइन। समयसँगै जीवन पनि बदलिँदै गएको छ, हाम्रो काम गर्ने तरिका पनि बदलिएका छन् र एकअर्कासँग कुराकानी गर्ने शैली पनि बदलिएको छ, मनोरञ्जनका माध्यम पनि बदलिएका छन् होइन। अनि नयाँ पुस्ताको त सोच र जीवनलाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ। तर यी परिवर्तन बीच चाहिँ एउटा रोचक प्रश्न उठ्छ, समयसँगै हामी कति बदलिएका छौँ र बदलिँदै गर्दा हाम्रा पुराना मूल्य सम्बन्ध र पहिचानलाई कतिको साथमा लिएर हिँडिरहेका छौँ भनेर। हजुर, यस्तै समसामयिक विषयहरूमा हामी चर्चा गर्नेछौँ होइन। र शनिबारको बिहानी हो, रमाइलो त छुट्नै मिलेन नि होइन र। र मनोरञ्जनको कुराहरू हुने नै छन्, तपाईँलाई मनपर्ने गीतहरू हुनेछन्, अनि बिचबिचमा तपाईँका सन्देश, शुभकामना र गीतको अनुरोध पनि समेट्ने नै छौँ भन्दै लान चाहन्छु अर्को गीततर्फ, प्रविशा अधिकारीको भमराको भुनभुन।

हजुर, समय बदलिन्छ, परिस्थिति बदलिन्छ, प्रविधि बदलिन्छ र सँगसँगै हाम्रो दैनिकी र सोच्ने तरिका पनि बदलिँदै जान्छ। कतिपय परिवर्तनले हाम्रो जीवनलाई सहज बनाउँछन् भने कतिपय परिवर्तनसँग घुलमेल हुन हामीलाई केही समय पनि लाग्न सक्छ। तर परिवर्तनको यो यात्रामा एउटा कुरा चाहिँ नबिर्सौँ, नयाँ कुरालाई अपनाउँदै गर्दा आफ्ना राम्रा मूल्य, आफ्ना पहिचान, भाषा, संस्कृति, परिवार र सम्बन्धका लागि पनि समय निकालिरहौँ भनेर है। र किनकि समयसँगै अगाडि बढ्नु जरुरी छ, तर त्यो यात्रामा हामी को हौ र हाम्रा लागि वास्तवमै महत्त्वपूर्ण कुरा के हुन् भन्ने चाहिँ सम्झिरहनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। हजुर, हामी यो प्रसङ्गलाई अगाडि बढाउने नै छौँ, तर अहिलेको लागि सुनौ मीना सिंह र विनोद ढकालको आवाजमा भ्यालेन्टिनो।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाही बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, सुन्यो, निकै नै सुमधुर गीत नारायण गोपाल र आशा भोसलेको आवाजमा पहाडको माथि माथि। हजुर, आज कुरा गरिरहेका छौँ हामी नौलो किरणमा परिवर्तनशील समय र हाम्रो जीवनशैलीको बारेमा, र यो बदलिदो समयसँगै तपाईँ आफूमा कुन राम्रो बानी वा परिवर्तन ल्याउन चाहनुहुन्छ? एकछिन सोच्नुहोस् है, सायद परिवारलाई अलि बढी समय पो दिने कि, स्वास्थ्यमा पो ध्यान दिने कि, नयाँ कुरा सिक्ने वा आफूलाई खुसी बनाउन बनाउने काममा लागि पनि समय निकाल्न जस्ता बानीमा चाहिँ परिवर्तन हामीले चाहिँ भने पक्कै पनि ल्याउन सक्छौँ, होइन? र परिवर्तन सधैँ ठुलो हुनुपर्छ भन्ने पनि छैन, सानो सकारात्मक परिवर्तनले पनि भोलिको दिनलाई अझ राम्रो बनाउन सक्छ। परिवर्तनलाई भने कसैले रोक्न सक्दैन, तर त्यसलाई सकारात्मक दिशामा लैजाने छनोट भने चाहिँ हाम्रो आफ्नै हुन्छ। त्यसैले प्रविधिसँगै अघि बढौँ, तर परिवारसँगको संवाद नट

हुन्छ तपाईँले आजबाट बिहान 7 बजेदेखि 10 बजेसम्म ब्रुनाई समय। अब कुरालाई केही बेर विश्राम दिउँ र सङ्गीतलाई बोल्न दिउँ। आउनुहोस् सुनौ अर्को मिठो गीत, इन्द्रकला राईको आवाजमा उडायो मन भन्ने बोलको गीत। र यो गीत नेपालमा मेरो हुनुहुने मेरो आमा बाबा सासु ससुरा सबैलाई सुनाउन चाहन्छु। र इन्द्रकला राई चाहिँ मेरो आमाको फेभरेट पनि सिङ्गर हो है। र आमा तपाईँले थाहा छ रेडियो सुनिराख्नु भयो, बाबाले सुनिराख्नु भएको छ होला होइन, साइडमा बसेर दुईजना गन्थन गर्दै। र स्वीकार्नुहोस् यो निकै नै मिठो गीत इन्द्रकला राईको उडायो मन।

हजुर, सुन्नुभयो भर्खरै सुमधुर गीत बिस्तारै बिस्तारै वर्ष कर्मचार्यको आवाजमा। हजुर, हामीलाई यहाँ ब्रुनाईबाट नै सम्पर्क गर्नुभएको छ जमुना राईजीले, दिदीले भनौँ होइन। नमस्कार बहिनी, शुभ प्रभात। हजुरको मिठो कार्यक्रम सुनेर मेरो बिहानी निकै रमाइलो भइरहेको छ। समय मिलेमा एउटा मिठो गीत हजुरको रोजाइमा बजाइदिनुहुन अनुरोध गर्दछु। साथै आज विशेष मेरी आमाको जन्मदिन पनि परेको हुनाले उहाँलाई जन्मदिनको शुभकामना अनि धेरै धेरै माया भनेर उहाँले लेख्नुभएको छ। अनि रेडियो सुनिरहनु भएको सम्पूर्ण साथीहरूलाई र छुट्याउनै नसक्ने मेरो 09 इन्टेक परिवारलाई भनेर उहाँले हामीलाई मेसेज पठाउनु भएको छ। थ्याङ्क यू सो मच दिदी, तपाईँलाई यो मेसेज पठाइदिनु भएकोमा होइन। र मैले नौलो किरणको दोस्रो घन्टालाई पनि बिट मार्ने समय भइसकेको छ र मेरो भेट भने तपाईँसँग पक्कै पनि तेस्रो घन्टामा हुने नै छ। जाँदा जाँदै तपाईँहरूलाई राख्न चाहन्छु निमा रुम्बाको आवाजमा बर्थडे सङ, र गीतपछि तपाईँले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार, र हाम्रो भेटघाट भने पक्कै पनि हुनेछ तेस्रो घण्टामा नौलो किरणको। त्यतिन्जेल बिएफबिएस सुन्दै रहनुहोला।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Radio Gorkha Radio
3: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयको केन्द्रमा राखेर संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको प्रस्ताव राख्नुभयो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै जलवायु को माग गर्नुभयो। मल इन्धन अभाव जस्ता समस्याहरू समेत उहाँले उठाउनु भयो। देशमै सम्मानजनक रोजगारी सामाजिक सुरक्षा र हरेक नेपालीलाई आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारको प्रतिबद्धता पनि उहाँले सुनाउनु भयो। प्रधानमन्त्री शाह सरकार प्रमुखका रूपमा पहिलो पटक शुक्रबार बिहान अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित हुनुभएको हो। यस सम्बोधनको एक महिना अघि मात्रै भटेकोसीमा विनाशकारी बाढी आएको थियो। यही गम्भीर घटनालाई मुख्य आधार बनाएर उहाँले महासभामा सम्बोधन गर्नुभएको थियो। सम्बोधनका मुख्य एजेण्डामा भोटेकोशी त्रिशुली विपद केवल स्थानीय त्रासदी नभई विश्वका लागि एउटा चेतावनी भएको भन्दै उहाँले त्यो चेतावनी सुनेको छ कि छैन भनेर प्रश्न गर्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान 0.1% भन्दा कम भएको भन्दै यो संकट आफूले सिर्जना गरेको नभई ठूलो मूल्य आफैले चुकाइरहेको बताउनुभयो। जलवायु परिवर्तनलाई अर्को भूराजनीतिक मुद्दा बनाउन त्यहाँ गएको नभई सबैलाई साझा जिम्मेवारी र ऐक्यबद्धता पनि पुनः प्रतिबद्ध हुन आग्रह गर्नुभएको हो। महासभाले यी 6 शब्दलाई सम्झनुपर्छ भन्दै उहाँले राहत पुनस्थापना पुनर्निर्माण जिम्मेवारी क्षतिपूर्ति र उत्थानशीलतालाई प्राथमिकता दिनुभएको छ। नेपालका लागि जलवायु विपद केवल मानवीय संकट नभई विकासको आपतकाल हो भन्नुभएको छ। आफैले सिर्जना नगरेको क्षति मर्मत गर्न गरिब देशलाई ऋण लिन बाध्य बनाउने उहाँको भनाइ छ। नेपाल अहिले पुनर्स्थापना र पुनर्निर्माणको ठूलो मोडमा उभिएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा जस्तै ऐक्यबद्धता र सहयोगको अपेक्षा गरेको जानकारी गराउनु भयो। नेपाल भारत र चीनको नेतृत्वमा हिमालय जलविद्युत उत्थानशील संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ। संयुक्त पूर्व सूचना प्रणालीलाई बलियो बनाउन उहाँले आह्वान गर्नुभएको छ। राइफल र गोलीगठा सीमा पार गर्ने मुलुकले नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्य तिर्न तयार हुँदा समेत मल वा इन्धन पाउन नसक्ने विषय समेत उहाँले उठाउनु भएको छ। एसियन गेम्स अन्तर्गत आज नेपालका 4 खेलाडीले 4 खेलमा प्रतिस्पर्धा गर्दैछन्।
4: नेपालले आज क्रिकेट म्याराथन दौड आर्चरीमा सहभागिता जनाउन लागेको छ। आयोजकका अनुसार आज नेपालले क्रिकेटमा क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ आयोजक जापानसँग खेल्दैछ। नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा सामेल भएको छ। प्रतियोगितामा हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई 12 वर्षमा पहिलोपटक हराएर अङ्क बटुलेको छ। नेपालसँग हारे पनि रन रेटका आधारमा अफगानिस्तान क्वार्टर फाइनल पुगिसकेको छ। एसियन गेम्समा आज पुरुष म्याराथनतर्फ नेपालका खड्का खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। पुरुष 1500 मिटर दौडमा मुकेश पल पनि दौडाउँदै हुनुहुन्छ। महिला 1500 मिटर दौडमा पूर्ण नेउपानी सहभागी हुनुहुनेछ। अर्को खेलमा आर्चरी रिकर्भ पुरुष एकलतर्फ तिलक पुन मगर तथा रिकर्भ महिला एकलतर्फ ज्ञानु अवालेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। आर्चरीमा मिक्स टिमतर्फ मगर र अवालेले प्रतिस्पर्धा गर्नुहुनेछ।
3: वर्षाका कारण दाङ लमही नौको तेलगङ्गा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट।
5: तालमा पानीको सतह निरन्तर बढिरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा।
6: तेलगङ्गा ताल पुरा भरेर पनि अझै हल्का फुट्ने सम्भावनामा छ। कुनै कुनैको घर हल्का अल्को भागमा छ, डाँडामा छ। त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू पनि हुनेले जस्तै म भए मेरो परिवारलाई चाहिँ
5: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीयवासीले तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए। तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ। चित्र केसी।
7: जोखिम चाहिँ जोखिमै छ, होइन? जोखिम एरियामा जो बस्ती हुनुहुन्छ आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बसिदिनु, अब ज्ञान त सुरक्षित राख्नु पर्यो।
5: तेलगङ्गा जलाशय आसपासमा करिब 70 घर धुरी रहेका छन्। ती मध्ये करिब 13 घर धुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि ओडाले के कस्तो व्यवस्थापन गरेको छ त? ओडा सदस्य पार्वती बिक।
8: जोखिममा परेका
2: यहाँका जनताहरू तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्, पानी परोन्जी तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्, रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौँ भनेर भनिसक्नु भएको।
5: तेलगङ्गा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ।
3: तीन दिनदेखिको निरन्तर वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio。
1: हजुर स्वागत छ तपाईहरुलाई नौलो किरणको तेस्रो घण्टा र अन्तिम बसाईमा तपाईहरु यतिखेर हुनुहुन्छ प्रस्तोता वृन्दा राईको साथमा हजुर अहिले बेलायतमा भने समय भएको छ 2:10 गइसकेको छ र लन्डनमा भने आज अधिकतम तापक्रम 21 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस रहनेछ सनी एन्ड लाइट विन्ड्सको साथ हजुर नेपालतर्फ लागौं अहिले नेपालमा समय भएको छ 7:00 मात्र 4 मिनेट बाँकी छ र काठमाडौँमा भने आज अधिकतम तापक्रम 26 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रहनेछ लाइट रेन शावर्स एन्ड अ जेन्टल ब्रीजको हुने अनुमान गरिएको छ हजुर र ब्रुनाईमा अहिले समय भइसकेको छ 9:11 गइसकेको छ र सेरियामा भने आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहनेछ थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज यानि कि मेघ गर्जनको साथ मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ हजुर कार्यक्रमको तेस्रो घण्टाको थालनीमा सुन्नुभयो अरुण थापाको आवाजमा निकै नै सुमधुर गीत ऋतुहरूमा तिमी र केही क्षणपछि हामी यस्तै यस्तै मिठा गीत सङ्गीतहरू सुन्ने नै छौँ होइन र हामीसँग गीत सङ्गीतको भने चाहिँ भण्डार धेरै नै छ तपाईँहरू पनि यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्न या कसैलाई सुनाउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हजुर यति भन्दै फेरि पनि लान चाहन्छु तपाईँलाई अर्को गीततर्फ अहिलेको लागि सुगम पोखरेल र अन्जु पन्तको आवाजमा रहर छ सँगै

हजुर सुन्नुभयो, निकै नै सुमधुर्गीत रहर छ सँगै सुगम पोखरेल र अन्जु पन्तको आवाजमा। हजुर, यो तेस्रो घण्टाको बसाइमा हामी अन्तर्वार्ता सुन्नेछौँ हाम्रो सहकर्मी बहिनी बिना गुरुङले गर्नुभएको यो क्युजिएस क्विन्स गोर्खा सिग्नल रेजिमेन्टल बर्थडेको अवसरमा गर्नुभएको अन्तर्वार्ता छ बहिनीले। हामी त्यो अन्तर्वार्ता भने केही क्षणमा पक्कै पनि सुन्नेछौँ र अहिलेको लागि भने सुनौ किरण भुजेलको आवाजमा बढीलाई।

0: रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: यो BFBS गोर्खा रेडियो हो।

डान्स मस्ती सुन्नुभयो भर्खरै प्रदीप लामा र विमल आलेको आवाजमा। ब्रिटिस फोर्सेस ब्रुनाई वासीहरूको लागि ब्रुनाई सेल रिक्रिएसन क्लब बिएसआरसीले चाहिँ सन्डे कार बुथ भन्ने इभेन्ट आयोजना गर्दैछ यही आउँदो 27 सेप्टेम्बर आइतबारको दिन जुन चाहिँ भोलि पर्दछ। बिहान 7 बजीदेखि 11 बजेसम्म बिएसआरसी पार्किङ लटमा यदि जान चाहनुहुन्छ भने सेरिया वरिपरिका श्रोताहरू सपिङ ब्याग्स लिएर चाहिँ जानु पक्कै पनि नभुल्नुहोला। हजुर, यसै गरी अर्को इन्फर्मेसन हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई वासीहरूको लागि मुङमुङ पोल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम हुन गइरहेको छ मङ्गलबार 29 सेप्टेम्बरको दिन बिहान 10 बजीदेखि 11 बजेसम्म र हुने स्थान रहेको छ मुङमुङ पोलमा। यदि तपाईँ मुङमुङ पोलको प्रयोगकर्ता हुनुहुन्छ भने होइन तपाईँले प्रायः युज गर्नुहुन्छ भने चाहिँ मुङमुङ पुल चाहिँ पक्कै पनि तपाईँले यो इन्डक्सन चाहिँ छुट्याउनु हुँदैन र तपाईँले चाहिँ यहाँ चाहिँ न्यू एन्ट्री एक्सेस सिस्टमको बारेमा पनि अझै तपाईँले विस्तृत रूपमा जानकारी पाउनुहुन्छ है त। हजुर, लागो अर्को गीत सुन्नतर्फ जोन चामलिङको माया गर्नु ल।

0: माया गर्नु ल, जोन चामलिङको आवाजमा सुन्यो निकै नै सुमधुर गीत। हजुर श्रोता, मैले अघि पनि जानकारी दिइसकेकी छु कि तपाईँहरूलाई आज म केही अन्तर्वार्ताहरू सुनाउँछु भनेर। भर्खरै 77 क्विन्स गोर्खा सिग्नल रेजिमेन्टल बर्थडे सेलिब्रेसन भएको थियो यहाँ ब्रिज फोर्सेस ब्रुनाई ग्यारिजनको मन्दिरमा। र यसै अवसरमा चाहिँ मैले अघि पनि जानकारी गराए, बिएफपी मन्दिरको परिसरमा चाहिँ विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए होइन। र यसै विशेष अवसरमा बिएफबिएस गोर्खा की प्रस्तोता बहिनी बिना गुरुङले क्युजिएसका सदस्य समीर गुरुङसँग छोटो कुराकानी गर्नुभएको छ। र सर्वप्रथम चाहिँ उहाँले आजको दिनको महत्त्व र यहाँको माहौलबारे सोध्नु भएको छ।
1: नमस्ते भाइ, तपाईँको शुभ नाम?
2: दिदी नमस्ते, मेरो नाम चाहिँ समीर गुरुङ।
1: हजुर, तपाईँ आज क्युजिएस रेजिमेन्टल बर्थडेको लागि मन्दिर आउनु भएको छ, आज दिनको विशेषताको बारेमा थोरै चर्चा गरिदिनुहोस्।
2: आजको यो सिग्निफिकेन्स रिफर गर्दाखेरि चाहिँ नि इट्स द भेरी डे जब चाहिँ नि हामी पहिला अब इन्फेन्ट्री सर्भिसमा थियो नि त, ब्याक इन दि 1911 भनौँ न होइन। तर इट्स द भेरी डे हामी चाहिँ एउटा इन्फेन्ट्री सर्भिस म्यानबाट चाहिँ नि एउटा सिग्नलरमा चाहिँ ट्रान्जिसन भएको डे हो। अनि स्पेसल कम्युनिकेसन रोलहरूमा ट्रान्जिसन अहिले जे चाहिँ आज क्विन्स गर्ल्स सिङ्गल्स देख्नुहुन्छ नि, सबैले देख्नुहुन्छ हो, त्यो त्यो दिन हो। अनि या यो बर्थडेमा चाहिँ हामी चाहिँ नट ओन्ली अब सेलिब्रेट मात्र गर्दैन कि हाम्रो माइल स्टोन यसो पछाडि फर्केर हेर्ने काम पनि गर्छौँ, एज वेल एज हाम्रो पल्टन घरमा चाहिँ नि हाम्रो युकेमा डाइभर्स भएर बस्नुभएको सबैजना सर्भिस पर्सनल र फ्यामिलीजहरू एज अ पल्टन चाहिँ क्यामरेडर अनि ह्याप्पिनेस सेयर गर्ने पक्का आज दिन हो।
1: कुन इन्टेक पढ्नुभयो?
2: म चाहिँ इन्टेक 17
1: अहिलेसम्म आउँदाखेरि योभन्दा अगाडि सायद तपाईँ ब्रामकोट हेडक्वार्टरमै बस्नु भएको थियो होला होइन, ब्रुनाई आएको कति भयो?
2: दिदीको क्वेसनमा चाहिँ ब्रामकोट हेडक्वार्टरमा चाहिँ म अनफर्चुनेटली बस्न पाएको छैन। म चाहिँ जो अरू स्क्वाड्रनमा थिएँ, तर अहिले यहाँ ब्रुनाई आएको हजुरले सोधे अनुसार चाहिँ म 1.5 वर्ष भयो दिदी, अब 3-4-5 महिना छ अब म असाइनमेन्ट बोर्ड कुर्दैछु जान्नको लागि।
1: ए, छिट्टै कता जाँदै हुनुहुन्छ?
2: मागे अनुसार त म अब स्यान्डस जाने प्लान छ हजुर, तर अब हेरौँ के हुन्छ।
1: हजुर, सिग्नल्स हामी सर्भिस फ्यामिलीको डिपेन्डेन्ट वाइफ भएको कारणले गर्दाखेरि हामी चाहिँ अब 2RGRको पऱ्यौँ अनि सिग्नल्सको बारेमा चाहिँ खासै थाहा छैन। यो रेजिमेन्टको चाहिँ विशेषताको बारेमा हामीले बुझ्ने भाषामा सिग्नल्सको काम चाहिँ के हो?
2: हजुरहरूले बुझ्ने भाषामा यसो भन्दा अघि पण्डितजीले भन्नुभएको थियो नि, सिग्नल्स चाहिँ नि अब नट ओन्ली अहिलेको सिग्नल्स होइन कि, सिग्नल्स मिन्स कम्युनिकेसन होइन। महायुद्ध महाभारतबाट एउटा परम्परा अनुसार चाहिँ सिग्नल जसरी त्यो कम्युनिकेट गरिरहेको छ, त्यो नै अहिलेको चाहिँ हामीले मोडर्न वर्ल्डमा चाहिँ नि एउटा स्विफ्ट र सेक्योर मिन्स अफ कम्युनिकेसन चाहिँ नि प्रोभाइड गर्ने एज इन हामीले चाहिँ अब आरजेआरलाई सपोर्ट गरेर हुन्छ कि अथवा कुनै पनि अरू पल्टनको सर्भिस पर्सनलहरूलाई चाहिँ हामीले एउटा सेक्योर मिन्स अफ कम्युनिकेसन प्रोभाइड गर्ने चाहिँ हाम्रो पल्टनको जिम्मेवारी हो।
1: क्युजिएस बर्थडे चाहिँ यसपालिको अन्य वर्षभन्दा फरक भयो कि युके र यहाँ फरक हुन्छ?
2: हजुर दिदी, यसपालि चाहिँ नि हाम्रो क्विन्स गर्लका सिङ्गर्सको बर्थडे पल्टनमा चाहिँ नि एज युजल भएको छ, मेबी फ्यु चेन्जेस चाहिँ उहाँहरूले नि गर्नुभएको छ होला, तर हाम्रो कन्टेक्स्टमा हेर्दा लास्ट इयर पनि म यहीँ थिएँ, लास्ट इयरको बर्थडे र अहिलेको बर्थडेमा डिफरेन्स हालसालै नेपालमा चाहिँ पहाडी पहिरो आउने भयो नि त, त्यो कारणले गर्दाखेरि पनि हामी एउटा मौन धारण पनि गरेका छौँ। यस्तो बेलामा चाहिँ अब धुमधाम गरेर बर्थडे नमनाऊ भनेर चाहिँ हामीले आज मन्दिरमा सबैजनाले प्रे गरेर होइन, हाम्रो पल्टनको लागि प्रे, अब दुखी फ्यामिलीहरूको लागि नेपालमा प्रे गरेर जो प्रसाद खाएर अनि नर्मल लन्च गर्ने मात्र गरेको छ दिदी।
1: अरू बेला चाहिँ के कस्तो परम्परा रहेको छ?
2: अरू बेलामा चाहिँ अघि हाम्रो दुईटा डिकोस साहब र हाम्रो ओसिबिएसटी साहबले चाहिँ नि हाम्रो पल्टनको मूल एउटा मोटो भन्नुभयो नि हो, त्यसरी नै फलोड बाई केक कटिङ सेरेमनी अनि फलोड बाई अब फोटो खिच्ने अनि त्यसपछि नाचगान हो त्यस्तो गरिन्थ्यो, तर योपालि चाहिँ हामीले नाचगानहरू चाहिँ हटाएका छौँ।
1: बाढी पीडितहरूको लागि पनि राहत सङ्कलन गरेको देख्यौँ होइन, अनि पालि चाहिँ अलिकति कम रमाइलो लाग्यो कि कस्तो अर्थपूर्ण नै छ?
2: एकदम अर्थपूर्ण, झन् अब बर्थडेको बेलामा भगवान्को अगाडि आएर दर्शन गरेर बर्थडे सेलिब्रेट गर्नु चाहिँ आई थिङ्क इट्स समथिङ डिफरेंट देन युजुअल, यो पनि एउटा सिग्निफिकेन्स नै भइगयो भनौँ न आजदेखि।
1: तपाईँको अन्य सिग्नल क्युजिएसका परिवारहरूलाई समग्रमा एउटा सानो शुभकामना सन्देश?
2: हाम्रो क्विन्सगढका सिग्नल्सका सबैजना सर्भिस पर्सनल लगायत हाम्रो भेटरनहरू हुनुहुन्छ, तपाईँहरू सबैजनाको लागि चाहिँ ह्याप्पी 77th क्विन्सगढका सिग्नल्स बर्थडे फ्रम माइसेल्फ एज वेल एज हाम्रो ब्रुनेई सिग्नल्स ट्रुको
3: तर्फ।
0: हजुर, भर्खरै सुन्यौँ हामीले समीर गुरुङ भाइ क्युजिएसका सदस्य जो हुनुहुन्छ उहाँसँगको कुराकानी, र केही क्षणमा हाम्रो क्युजिएसको क्याप्टेन देवेन्द्र गुरुङ दाजुसँग पनि हाम्रो प्रस्तोता बहिनी सहकर्मी बहिनी बिनाजीले चाहिँ उहाँले कुरा गर्नुभएको छ र त्यस अन्तर्वार्ता हामी भने केही क्षणमा सुन्नेछौँ। अहिलेको लागि भने सुनौ बाबु भोगटेको आवाजमा थोरै थोरै।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: दि क्यानरी ब्यान्डको सुन्यो भर्खरै प्रेरणा। हजुर श्रोता, आज हामीले बीचमा अन्तर्वार्ता पनि सुनिरहेको छौँ होइन, र त्यसै प्रसङ्गमा अहिलेको लागि भने तपाईँहरू माझ राख्न चाहन्छु क्युजिएसका क्याप्टेन देवेन्द्र गुरुङ दाजुसँग गर्नुभएको कुराकानी सुनौ। यो कुराकानी चाहिँ हाम्रो सहकर्मी बहिनी बिना गुरुङले चाहिँ यो रेजिमेन्टल क्युजिएस रेजिमेन्टल 77th रेजिमेन्टल बर्थडेको अवसरमा चाहिँ ब्रिज फोर्सेस ब्रुनाईको मन्दिर परिसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए, र यसै अवसरमा चाहिँ बिएफबिएस गोर्खा कि हाम्रो बहिनी बिना गुरुङले क्याप्टेन देवेन्द्र गुरुङसँग छोटो कुराकानी गर्नुभएको छ, र सबै सदस्य तथा परिवारजनका लागि उहाँको विशेष शुभकामना सन्देश सुनौ।
1: नमस्कार दाई, हजुरको शुभ नाम।
2: बहिनी नमस्ते, थ्याङ्क यू फर ह्याभिङ मी। मेरो नाम चाहिँ क्याप्टेन देवेन्द्र गुरुङ, अहिले ओसिपिएस 3J6।
1: हजुर, आज क्युजिएस रेजिमेन्टल बर्थडेको धेरै धेरै शुभकामना। अनि आज चाहिँ हजुरलाई मुख्य क्वेसन, आजको दिनको उद्देश्य अनि रेजिमेन्टल बर्थडेले चाहिँ हजुरको जीवनमा कस्तो अर्थ राख्छ, ओभरअल क्युजिएस रेजिमेन्टको लागि त्यसको महत्त्वको बारेमा थोरै भनिदिनुहोस्, त्यसको साथसाथै सम्पूर्णलाई शुभकामना पनि दिन सक्नुहुन्छ।
2: बहिनी धेरै धेरै धन्यवाद है, किनभने यो एकदम भेरी मच सब्जेक्टिभ आन्सर्स आउँछ मेरो तर्फबाट, किनभने देयर आर सो मेनी डेफिनेसन्स अफ सिग्निफिकेन्स होइन, र आई विल ट्राई टु मेक इट एज कमन ग्राउन्ड एज पोसिबल है। आज क्युजी सिङ्गल्स जुन रूपले चाहिँ ब्रिटिस पोस्ट टुर्नामा मनाउने गर्थ्यो, त्यसलाई चाहिँ हामीले के हदमा चाहिँ मिनिमाइज गरेका छौँ। तिनवटा कुरा छ। आई थिङ्क फर्स्ट थिङ, अब जुन चाहिँ हाम्रो अहिले रिसेन्टली नेपालमा ट्रेजेडी भयो होइन, फ्लडले गर्दाखेरि होइन, वी आर थिङ्किङ अबाउट देम राइट नाउ एज वी स्पिक। र दोस्रो चाहिँ हाम्रो आफ्नै ब्रिगेडको एकदम राइजिङ स्टार्स भनौँ कि के भनौँ निम्स होइन, चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ माउन्टेनमा लुज गऱ्यौँ, नट अन हिम बट इन्टायर टिम। र आई थिङ्क दि थर्ड एलिमेन्ट इज अ बिलिफ। बिलिफ मेरो विचारमा एकदम इम्पोर्टेन्ट छ, वेदर इज अ चर्च, वेदर इज अ टेम्पल, वेदर इज अ स्तुपा, यु नो, रिगार्डलेस अफ यर बिलिफ, आई थिङ्क हामीले चाहिँ दुःख पर्दा मात्रै होइन कि हामीले सुखमा पनि हाम्रो बिलिफलाई चाहिँ हामीले चाहिँ याद गर्नुपर्छ भन्ने यो तिनवटा कुरालाई समातेर चाहिँ हामीले आज क्विन्स गर्ल सिङ्गल्सको बर्थडे चाहिँ मनाएका छौँ। वाइ क्विन्स गर्ल सिङ्गल्स बर्थडे इम्पोर्टेन्ट छ? यो इज नट जस्ट फर द सेलिब्रेसन।

0: एज ट्रान्सफर गरेर जानुभएको उहाँहरू पनि आज आएर चाहिँ हाम्रो यो बर्थडे एकदम झन् रमाइलो गरिदिनु भएको छ. त्यसैले ह्याप्पी बर्थडे द क्विन्स गर्ल सिङ्गर्स एन्ड आइ एम रियली प्राउड टु बी द पार्ट अफ वन एन्ड आइ एम रियली प्राउड.
1: हजुर श्रोता, भर्खरै सुन्नुभयो क्युजिएस सिग्नलको क्याप्टेन देवेन्द्र गुरुङसँगको कुराकानी हाम्रो सहकर्मी बहिनी बिनासँग. र वन्स अगेन क्विन्स गोर्खा सिग्नल्सलाई ह्याप्पी 77th बर्थडे पनि भन्न चाहे. र मेसेज पठाउने क्रममा हामीलाई अहिले युएसएबाट सम्पर्क गर्नुभएको छ किलो ट्याङ्गोजीले. नमस्ते बिएफबिएस गोर्खा रेडियो ब्रुनाई रेडियो कार्यक्रम नौलो किरण सञ्चालिका सीमा चेली वृन्दा एस कुलुङ योर्क काउन्टी सेन्ट्रल पेन्सिल्भेनिया युएसएबाट सुन्दैछु भनेर उहाँले हामीलाई मेसेज गर्नुभएको छ. र गीत अनुरोध गर्न चाहन्छु भनेर भन्नुभएको छ उहाँले. वाटिका एम राई सम्झना म सधैँ हाँसिरहँ बजाइदिनुहोस् भनेर उहाँले अनुरोध गर्नुभएको छ यो गीतको लागि. र रेडियो श्रोताहरू सबै र तपाईँ कार्यक्रम प्रस्तोता सीमा चेलीलाई पनि सुनाउन चाहन्छु भनेर उहाँले मेसेज पठाउनु भएको छ. किलो ट्याङ्गोजी, यदि तपाईँले सुन्दै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद. यसरी नै हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु. र अहिलेको लागि भने स्वीकार्नुहोस् हाम्रो किलो ट्याङ्गोजीको फरमाइसमा वाटिका एम राईको सम्झना.

हजुर सुन्नुभयो भर्खरै निकै नै सुमधुर गीत बाटिका एम राईको आवाजमा सम्झना। हजुर अब 10 बज्नलाई मात्र 4 मिनट बाँकी छ र मैले पनि पक्कै पनि नौलो किरणको तेस्रो घण्टालाई पनि बिट मार्ने समय भइसकेको छ। तर चिन्ता नगर्नुहोस्, भोलि भने हाम्रो भेट पक्कै पनि हुनेछ नौलो किरणमा। ब्रुनाई समय बिहान 7 बजेदेखि 10 बजेसम्म र आज मलाई 3 घण्टासम्म सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोताहरूलाई, देश विदेश सबै ठाउँमा छरेर बस्नुभएका सम्पूर्ण श्रोतालाई हृदयबाट धन्यवाद भन्न चाहे मैले। र आज मेरो पहिलो दिन थियो नौलो किरणमा, के कस्तो छ मलाई पक्कै पनि फिडब्याक लेखी पठाउनु होला है त। र भन्दै तपाईँहरू माझ राख्न चाहन्छु हावा चलेछ पूर्ण राई एन्ड दाजुभाइको आवाजमा र गीतपछि तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार। तर हाम्रो भेटघाट भने भोलि फेरि पनि पक्कै पनि हुनेछ भन्दै अहिलेको लागि म वृन्दा राई पनि तपाईँहरू माझबाट ओझेल हुन चाहन्छु। हस्त नमस्कार, ह्याप्पी विकेन्ड। बिएफबिएस गोर्खा रेडियो सुन्दै रहनुहोला।

0: परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताको पाँचौं दिन पनि उच्च सक्रियता कायम राख्नु भएको छ। त्यहाँ आयोजना हुने सत्रगत छलफलसँगै द्विपक्षीय भेटवार्तालाई उहाँले एकसाथ अघि बढाउनु भएको छ। अतिकम विकसित मुलुकका परराष्ट्र मन्त्रीको वार्षिक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री खनालले यसअघिका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न जोड़ दिनुभयो। उहाँले जलवायु वित्त, जलवायु न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग अति कम विकसित मुलुकलाई आवश्यक रहेको बताउनुभयो। नेपालले विकासशील मुलुकको स्तरोन्नतिलाई दिगो बनाउने गरी प्राथमिकतामा राखेको परराष्ट्र मन्त्री खनालले बताउनुभयो। उहाँले पीस बिल्डिङ कमिशनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वामित्वलाई विश्वसनीय, वैध र दिगो शान्ति निर्माणका आधारका रूपमा प्रस्तुत गर्नुभयो। जलवायु परिवर्तनको असर र यसले विश्व समुदायलाई दिएको चेतावनीबारे संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको विचारले विश्व समुदायमा सकारात्मक सन्देश दिएको विश्लेषकहरूले बताएका छन्। जलवायुजन्य विपदबाट नेपालले अहिले भोगेको पीड़ाको पाठ सिकेर भविष्यमा थप क्षति हुन नदिने गरी विशेष अभियान चाल्न नेपालको प्रस्तुतिले दबाव बढाएको यस क्षेत्रका जानकारहरूको बुझाइ छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर, यसबाट नेपालले हाल भोगिरहेको पीड़ा र भविष्यमा निम्त्याउन सक्ने विश्वव्यापी संकट लगायतका विषय उठाउनु भएको थियो। यस्ता विषय उठाउने उपयुक्त थलो संयुक्त राष्ट्रसंघको महासभा भएको भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्रीको सम्बोधनबाट नेपालको पहल निकै सकारात्मक देखिएको बताउनुभयो। नेपालको पीड़ामा विश्व समुदायले दिएको साथप्रति कूटनीतिक रूपमा प्रधानमन्त्री शाहले आभार प्रकट गर्नुभएको भन्दै आचार्यले नेपालले भोटेको सिबाड़ीबाट भोग्नु परेको क्षतिबारे जानकारी गराउँदै मानव जातिलाई भविष्यमा कसरी सुरक्षित राख्ने भन्ने चिन्ता व्यक्त गर्नु राम्रो पक्ष भएको बताउनुभयो। एसियन गेम्स अन्तर्गत आज नेपालका खेलाड़ीले 4 खेलमा प्रतिस्पर्धा गर्दैछन्।
1: नेपालले आज क्रिकेट, म्याराथन, दौड़, आर्चरीमा सहभागिता जनाउन लागेको छ। आयोजकका अनुसार आज नेपालले क्रिकेटमा क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ आयोजक जापानसँग खेल्दैछ। नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा सामेल भएको छ। प्रतियोगितामा हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई 12 वर्षमा पहिलोपटक हराएर अङ्क बटुलेको छ। नेपालसँग हारे पनि रनरेटका आधारमा अफगानिस्तान क्वार्टर फाइनल पुगिसकेको छ। एसियन गेम्समा आज पुरुष म्याराथनतर्फ नेपालका खड्का खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। पुरुष 1500 मिटर दौड़मा मुकेश पल पनि दौड़ाउँदै हुनुहुन्छ। महिला 1500 मिटर दौड़मा पूर्ण नेउपानी सहभागी हुनुहुनेछ। अर्को खेलमा आर्चरी रिकर्भ पुरुष एकलतर्फ तिलक पुन मगर तथा रिकर्भ महिला एकलतर्फ ज्ञानु अवालेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। आर्चरीमा मिक्स टिमतर्फ मगर र अवालेले प्रतिस्पर्धा गर्नुहुनेछ।
0: नेपाल गुणस्तर तथा नापतोल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ। विभागले तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धी व्यवस्था गरिएको छ। तोरी र सूर्यमुखी तेललाई खान मिल्ने र नमिल्ने गरी दुई श्रेणीमा स्पष्ट वर्गीकरण गरेको उल्लेख हुनुपर्ने व्यवस्था मस्यौदामा छ। सूर्यमुखी तेललाई प्रेसबाट निकालिएको र रासायनिक घोल प्रयोग गरी निकालिएको गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ। दुवै प्रकारमा रिफाइन्ड र ग्रेड 1 गरी दुई तह तोकिएको छ। सोल्भेट एक्सट्राक्टेड तर्फको ग्रेड 1 तेल सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने प्रस्ताव छ। बजारमा खाना पकाउने एलपी ग्यास पूर्ण रूपमा सहज नहुँदै अविरल वर्षाका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास लगायतका अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। बिहिबारदेखि शुरू भएको अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग बन्द हुँदा ग्यास आपूर्ति प्रभावित भएको हो। 3 साता अघि कृष्णभीरमा आएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास अभाव भएको थियो। मुख्य राजमार्ग खुलेर नियमित बुलेट आउन थालेको 1 हप्तामै फेरि राजमार्ग अवरुद्ध हुँदा ग्यास लगायतका अत्यावश्यक वस्तुको आयात असहज हुने भएको हो। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले मुख्य राजमार्ग अवरुद्ध भएपछि अन्य बाटोबाट ग्यास बुलेट ल्याउन कठिन हुने जानकारी दिनुभयो। नेपाली काँग्रेसले 15 महाधिवेशन व्यवस्थित र सफल बनाउन केन्द्रीय निर्देशन समिति सहित 15 समिति बनाएको छ। भदौ 1 गते बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति बनाएको थियो। त्यसकै निरन्तरतामा विभिन्न समितिबीच समन्वय र सहजीकरण गर्न तथा समितिहरूको कामको अनुगमन गर्न थप समितिहरू बनाइएको काँग्रेसले जनाएको छ।
2: SBS Gorkha Radio हो। Movie and more.

नेपाली सिनेमाहरूलाई माया गर्ने दर्शक अनि श्रोताहरूको लागि नेपाली सिनेमाको अपडेट लिएर आज फेरि पनि मुभी एन्ड मोर आइसकेको छ म संगीता श्रेष्ठको साथमा। यसो हेर्ने हो भने दसैँको चहल पहल सुरु भइसकेको छ र यो दसैँको चहल पहल सँगै हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीमा पनि जुन किसिमको चहल पहल सुरु हुन्छ त्यसको बारेमा तपाईँहरूसँग कुरा गर्नु मन लाग्यो र आजको मेरो कलेक्सनले पनि तपाईँहरूलाई अपडेट दिनेछ यसै बारेमा। सो आउनुहोस् कार्यक्रमको सुरुवातमा हामी गीत सुनाऊ, गीतपछि म तपाईँहरूलाई आजको मेरो अपडेट दिनेछु नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा।

भनिरहन नपर्ला कि हरेक पल्ट दसैँको आगमन सँगै नेपाली सिनेमा इन्डस्ट्रीमा हान थाप गरेर आफ्नो सिनेमाहरू रिलिज गर्ने क्रम सुरु नै हुन्छ। यसपल्टको कोइन्सिडेन्ट हेर्ने हो भने धेरै जसो सिनेमा जुन यसपल्टको दसैँमा रिलिज हुने तयारीमा छ, प्राय जसो सिनेमाको पछाडि टु लागेको छ। आई मिन सिनेमाको नेक्स्ट सिरिज भएको कारणले गर्दा पनि टु, चाहे हामी कुरा गरौँ आबाट आमा टुको भने यो पनि दसैँको छेको बारे रिलिज हुँदैछ। आउनुहोस् यसको बारेमा कुरा गरौँ। असोजको 30 गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा हो यो आबाट आमा टु, जसको पार्ट वानले पनि दर्शकहरूलाई धेरै रुवाएको थियो भन्ने पर्दैन, होइन। आर्य एन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा हो यो सिनेमा, जुन सिनेमामा हामीले धेरै पछि विपना थापालाई देखेका थियौँ पार्ट वानमा, भने पार्ट टूमा पनि विपना थापालाई त्यसै गरी आमाको भूमिकामा प्रस्तुत गरिएको छ। विपना थापा पछि हामीले यस सिनेमामा पल्सहालाई देख्नेछौँ, जुन रिपिट नै हो पार्ट वानबाट, भने मल्लिका महतलाई पनि हामीले यो सिनेमामा देख्नेछौँ यसपल्ट। र यति बेला सिनेमाको टिजर बाहिर आइसकेको छ, र साँच्चै भन्यो भने टिजर हेरेरै पनि धेरैजनाले आफ्नो मन दुखाएको देखिन्छ, किनभने आमा भनिसकेपछि रिलेट नगर्ने व्यक्तिहरू सायद नै कोही होला। आमासँगको माया, आमासँगको बिछोड, आमाले गर्नुभएको माया, आमाले गर्नुभएको केयर, सम्पूर्ण कुराहरूलाई सम्झिने हो भने हरेकले रिलेट गर्न सक्छ यो टिजरलाई। र टिजरमा देखाइएको पनि त्यस्तै छ, होइन, आमाले कुनै कारणवश कल गर्दा उठाउन नसकेको, र पछि जाँदा सायद आमा अब हुनुहुन्न कि भन्ने किसिमको त्यो डर, त्यो त्रास, होइन, आमाप्रतिको त्यो माया, सबै कुराहरूलाई जुन समेटेर टिजर बनाएको छ, त्यो टिजरले नै पनि धेरैलाई रुवाउन चाहिँ बाध्य बनाएको छ, रुवाएको छ भनौँ। सो यसरी टिजरले नै रुवाएको यस सिनेमाले सिनेमा हलमा रिलिज भइसकेपछि भने के गर्ने हो त्यो भने हेर्न बाँकी नै छ। सिनेमा रिलिज हुनलाई मैले भनिहालेँ, असोजको 30 गतेलाई रोजिएको छ, दसैँको अवसर पारेर रिलिज गर्न लागि आबाट आमा पनि। र सिनेमामा हामीले देख्नेछौँ यिनै कलाकारहरूलाई, र साथमा स्वर्गीय प्रदीप रावत, जसलाई हामीले गजनी भारतीय सिनेमामा निकै चर्चा कमाएको सिनेमा गजनीका भिलेनको रूपमा हामीले चिन्यौँ प्रदीप रावतजीलाई, जसले केही नेपाली सिनेमामा पनि अभिनय गर्नुभयो, र यो सिनेमा नेपाली सिनेमामा उहाँको लागि अन्तिम सिनेमा बन्न पुग्यो। त्यस्तै गरी साइग्रेस पोखरेललाई पनि हामीले देख्नेछौँ, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित विष्ट, होइन, त्यसै गरी निकिता आचार्य, यस्ता कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ। आज भोलि एक किसिमको इमोसनल जर्नीलाई दर्शकहरू सायद सिनेमामा हेर्न चाहन्छन्, जसमा चाहिँ आफूलाई नै देख्ने गरेका छन् दर्शकहरूले। हुनसक्छ आफ्नो परिवारभित्रको कथा, कहिले आमासँग रिलेटेड, कहिले बुबासँग, कहिले पारिवारिक अन्य सम्बन्धहरूको कथालाई हेर्न चाहेको बेला नै आउने तयारीमा रहेको यस सिनेमा आबाट आमा टूले पनि पार्ट वानले जस्तै दर्शकहरूको मन जित्नेछ आशा गर्छु।

अरूसँग हामी कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले हरेक पल्ट आफ्नो हरेक एपिसोड लिएर आउँदा दर्शकहरूले त्यत्तिकै माया गरेका छन्। कुरा गर्दैछु म कबड्डीको। कबड्डीको जर्नीलाई हेर्ने हो भने कबड्डी 1 अहिले 5 आइपुग्दा हरेक पल्ट यो सिनेमाले दर्शकलाई त्यत्तिकै लेभलमा एन्टरटेनमेन्ट भने गराएको देखिन्छ। तर पछिल्लो सिनेमालाई हेर्ने हो भने 2079 चाहिँ प्रदर्शनमा आएको थियो कबड्डीको 4 है, पार्ट 4 भनौँ या पार्ट 4 भनौँ जे भनौँ, कबड्डी 4 चाहिँ त्यो बेला चाहिँ 1980 चाहिँ प्रदर्शन गरिँदाखेरि के भनिएको थियो भने द फाइनल म्याच भनिएको थियो, तपाईँलाई याद छ भने। र हुनसक्छ त्यो कारणले पनि द फाइनल म्याच भनिएको अर्थ चाहिँ अब यो सिनेमा चाहिँ अन्तिमपल्ट प्रदर्शनमा आउँदैछ कबड्डीको सिरिजको रूपमा भनेर पनि थियो होइन, जहाँ चाहिँ काजी जुन दयाहाङ राईले निभाएका छन् यो भूमिका, र यो काजीको भूमिकामा रहेका दयाहाङ राई र मैया या सोल्टिनी सबैको कथालाई चाहिँ टुङ्गाइएको थियो। सायद त्यसै कारणले गर्दा पनि द फाइनल म्याच भनेर भनिएको थियो। यति बेला फेरि पनि अबको यो दशैँमा तपाईँहरूले यही कबड्डीको सिरिजको रूपमा अर्को कबड्डी 5 पनि देख्न पाउनुहुनेछ। अगेन भन्ने परेन, काजीको भूमिकामा दयाहाङ राईलाई नै कास्ट गरिएको छ होइन, जसलाई चाहिँ यसपल्टको जोडीको रूपमा सृजना गुरुङसँग बाँधिएको छ जोडी। हुन त कथा काजी र मैयाको अन एन्ड अफ लभ स्टोरीबाट सुरु भएको थियो होइन, यो बिचमा मैयाको क्यारेक्टर धेरैपल्ट फरक भयो या भनौँ फरक फरक व्यक्तिले भूमिका निभाए, मैयाको कहिले सोल्टिनीको रूपमा कहिले मैया भनियो होइन, यसरी चाहिँ नि देखाइयो अहिलेसम्म। तर यसपल्ट भने कबड्डी 5 कथा के होला त, यस्तो के विशेष होला त जसले गर्दाखेरि 4 टुङ्ग्याउने भनेको सिनेमालाई फेरि 5 ल्याइयो त भनेर सोच्ने हो भने, वान्स अगेन रामबाबु गुरुङकै लेखन तथा निर्देशनमा बनेको यो सिनेमा हो कबड्डी 5 यसपल्टको लागि पनि। र यो सिनेमामा यसपल्ट भने मैयालाई फिर्ता आएको देखाइएको छ, पहिलो एपिसोडको मैयालाई फिर्ता आएको देखाइएको छ। तपाईँलाई याद छ भने यो मैयाको अनि जुन काजीको लभ स्टोरी हुन सक्छ या सक्दैन भन्ने कुराहरू, त्यो रेशमा गुरुङले मैयाको भूमिका निभाएकी थिइन्। त्यो बेला पछि हामीले मैया हरायो भनेको सुन्यौँ या भाग्यो के धेरै कुराहरू, तर यसपल्ट भने कबड्डी 5 मैयालाई फिर्ता आएको देखाइएको छ। तर आएपछि के हुन्छ त्यो कुरा थाहा छैन, तर आउन्जेलसम्म चाहिँ फेरि एउटा अर्को कुरा के देखाइएको छ भने काजीको विवाह भइसकेको देखाइएको छ। यतापट्टि काजी जो मैयाको लागि पागल जस्तो गरेर दौडिएका थिए उनको विवाह भयो र फाइनली विवाह भइसकेपछि पनि मैया फर्किएको देखिएको छ, भनेपछि यसपल्टको कथा पनि निकै इन्ट्रेस्टिङ हुनेछ, डाउट नै भएन। सो हामी आशा गरौँ कि यसपल्ट फेरि यिनै कलाकारहरूको साथमा केही नयाँ अनुहार, जस्तो यो सिनेमाको लागि चाहिँ विपिन कार्की होइन, दयाहाङ राई, त्यस्तै गरी विपिन कार्की हामीले देख्नेछौँ, रेशमा गुरुङलाई देख्नेछौँ हामीले यो सिनेमामा यसपल्ट, अनि त्यसै गरिकन हामीले यसै सिनेमामा सृजना गुरुङलाई पनि देख्नेछौँ। बुद्धि तामाङ, विजय बराल त एज इट इज हुने नै भयो, मेरो नाम अगर पनि, पुष्कर गुरुङ पनि, कविता आले पनि, अरुणा गाडी पनि, थुप्रै कलाकारहरूमा अक्षय गुरुङ भयो, शिशिर वाङदेल भयो, कमलमणि नेपाल, विष्णु मोक्तान होइन, यस्ता कलाकारहरूलाई हामी देख्नेछौँ फेरि पनि सिनेमामा। सो हामी आशा गरौँ यसपल्टको दसैँलाई टार्गेट गरेर कार्तिक 6 गतेबाट प्रदर्शनमा आउन लागेको कबड्डी 5 आफ्नै योभन्दा अगाडिको रेकर्डलाई पनि ब्रेक गर्नेछ होला सायद।

0: साँच्चै गर्नु रहेछ भाउजूलाई।
1: गर्छु नि साला, जान आज छ त्यसको लागि। कति अचार गर्छ खाना मायाले देऊ।
2: खाना
1: मायाले दिँदैछु भन्दैछु ल।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: Movie and More केही समय अगाडि या भनौँ केही हप्ता अगाडि नेपालमा जुन किसिमको धेरैले ज्यान गुमाउनु पर्यो बाढीले गर्दाखेरि होइन यो बाढीको कथा बाढीले जे जस्तो गरेको छ त्यसको कथा त्यसको कुरा त हामी सबैलाई थाहा छ त्यो सँगसँगै पछिल्लो समय टनल नाम गरेको यो शब्द या टनल शब्द भनौँ धेरै चर्चामा आयो किनकि यही बाढीले गर्दाखेरि धेरै व्यक्तिहरू जो त्यति बेला टनलभित्र बसेर काम गरिरहेका थिए उनीहरूलाई रेस्क्यु गर्न नसकेको खण्डमा धेरैको ज्यान चाहिँ गयो यही बाढीको कारणले भनेर हामीले कुरा गर्ने गरेका छौँ तर यति बेला पनि मैले यो टनलको कुरा यस कारणले गरेँ किनकि टनल 26 भनेर सिनेमा रिलिज हुने तयारीमा छ त्यो नेपाली सिनेमाकै कुरा गर्दैछु म यो सिनेमाको कुरा गर्ने हो भने यो सिनेमालाई नेपाल भुटान र भारत यो तिनवटा फरक फरक देशले चाहिँ एक आपसमा सहकार्य गरेर निर्माण गरेको सिनेमा हो यो टनल नाम त दियो तर यसको कथा चाहिँ अघि मैले भने जस्तै बाढीसँग रिलेटेड चाहिँ होइन त्यसको सट्टामा यसलाई जम्बी हरर फिल्म भनेर चाहिँ भनिएको छ सायद त्यसैले यसको नाम चाहिँ टनल 26 द कर्स अफ विनिथ द माउन्टेन भनेर भनिएको छ होइन यसलाई पनि दसैँको छेको पारेर रिलिज गर्ने तयारीमा गरिएको छ असोजको 23 गते यो सिनेमा रिलिजमा आउँदैछ र यसो हेर्दाखेरि यसको पोस्टर हेर्दाखेरि त हामीले के देख्यौँ भने पोस्टरमा पनि जानकारी त गराइएको छ कि यो टनलको बारेमा कथा हो भनेर होइन र यो सिनेमा जुन मैले भने डेट असोज 26 गते यो डेटमा चाहिँ नेपालमा मात्र होइन नेपालमा पनि भुटान मा पनि यो सिनेमा एकसाथ हलहरूमा रिलिज हुँदैछ सिनेमाको यो टिजरमा हामीले के मात्रै देख्न सक्छौँ भने दुईजना व्यक्ति चाहिँ टनलमा हिँड्दै गरेको देख्छौँ होइन र अचानक त्यो टनलमा विभिन्न किसिमको घटनाहरू घट्छ कि जसमा चाहिँ नि जम्बी भनेर हामी जसलाई चिन्छौँ होइन इमेजिनेरी नै भनौँ हरर सिनेमाको लागि जम्बी र त्यस्ता व्यक्तिहरूबाट अट्याक हुँदै गरेको हामीले देख्न सक्छौँ सिनेमाको घटनाक्रमलाई हेर्दै जाने हो भने जुन टिजर हामीले सार्वजनिक गरेको देख्यौँ त्यसमा हामीले अनुविक्रम शाहीलाई देख्यौँ आना शर्मालाई पनि देख्यौँ होइन यो सिनेमाको यो जुन नेपालीमा तपाईँले देख्नुभएको टिजर जुन छ योभन्दा अगाडि चाहिँ अन्य भाषाहरू जस्तै भुटानी भाषामा पनि यो सिनेमा सार्वजनिक भइसकेको छ यो सिनेमालाई निर्देशन अनि लेखन गर्ने कार्य भने डिडी किन्लेले गरेका छन् भने यो सिनेमामा हामीले अनुविक्रम साईलाई त देख्नेछौँ आना शर्मालाई पनि देख्नेछौँ त्यो बाहेक पनि भुटानी कलाकारहरू साङ्गे सल्ट्रिम निदुप दोर्जे फुनसोक थोन्डे डेकी लामो लगायतका अन्य कलाकारहरूलाई पनि देख्नेछौँ त्यो अर्थमा हामी भन्न सक्छौँ कि यो सिनेमामा नेपाली अनि भुटानी दुवै कलाकारहरूलाई हामी देख्न सक्छौँ त्यो बाहेक पनि नेपाली दर्शकहरूको लागि एउटा विशेष के पनि रहेको छ भने यो सिनेमामा एउटा स्पेसियल अपियरेन्समा चाहिँ प्रदीप खड्कालाई पनि कास्ट गरिएको छ अनि एउटा अर्को रमाइलो कुरा के भने प्रदीप खड्कालाई सिनेमामा एक्टरको रूपमा मात्रै कास्ट गरिएको होइन उनले यो सिनेमामा क्रिएटिभ प्रड्युसरको जिम्मा समेत लिएका हुन् यो सिनेमाको अधिकांश सुट भुटानमा भएको थियो भने फिल्मको पोस्ट प्रडक्सनको काम भने थाइल्यान्डमा भएको सो हामी आशा गरौँ यसरी तिनवटा फरक फरक देशहरू नेपाल भुटान र भारतको कोलाबोरेसनमा बनेको यो सिनेमा टनल 26 ले एउटा फरक किसिमको रेकर्ड चाहिँ अवश्य राख्नेछ

आउनुहोस् हामी कार्यक्रममा एकैछिन कुरा गरौँ नेपालमा कुनै पनि सिनेमा रिलिज हुनुभन्दा अगाडि गरिने प्रिमियरको बारेमा। सायद मैले भन्नु पर्दैन, आज भोलि प्रिमियर एक किसिमको प्रेसर या फ्यासन जे भने पनि त्यो भनेको छ, किनभने प्रिमियर भन्ने बित्तिकै अलमोस्ट धेरै कलाकारहरूलाई इन्भाइट गरिने, कलाकारहरू आउने, सिनेमा हेर्ने, फिडब्याक दिने, मिडियाको ग्यादरिङ हुने, सिनेमा कस्तो बनेको छ भनेर एक किसिमले भनौँ दर्शकहरूलाई सजिलैसँग जानकारी गराउने माध्यमको रूपमा पनि प्रिमियरलाई लिइन्छ। तर यसो हेर्दाखेरि धेरैजसो प्रिमियर हामीले काठमाडौँभित्र मात्र भएको देख्छौँ, हुनसक्छ कहिलेकाहीँ ललितपुर, कहिलेकाहीँ भक्तपुर, तर यही तिनवटा सिटीमा चाहिँ घुमेको देख्छौँ प्रिमियर चाहिँ, विशेष गरी चाहिँ काठमाडौँमा। तर यति बेला यो विषयमा मलाई कुरा यसकारण पनि गर्नु मन लाग्यो प्रिमियरको, किनकि हालै मात्र बा एक योद्धा सिनेमाले चाहिँ के गर्यो भने आफ्नो सिनेमालाई प्रदर्शन गर्नुभन्दा अगाडि काठमाडौँलाई केन्द्रित गरेन, यो सिनेमाले काठमाडौँलाई केन्द्रित गरेर प्रिमियर गर्नुभन्दा मफस्वलमा जानु नै बेस्ट हुन्छ भन्ने लागेर पनि हुनसक्छ, या अरूभन्दा फरक हुनसक्छ भनेर पनि होला, या तिनै कलाकारहरूको बिचमा सधैँ गएर कस्तो लाग्यो सिनेमा के कस्तो भनेर कुरा गर्नुभन्दा रियल लाइफ अडियन्स जुन हुन्छन् उनीहरूसँग लिने फिडब्याक चाहिँ अझै बेस्ट होला कि भनेर पनि हुनसक्छ। यो सिनेमाले काठमाडौँभन्दा पनि आफ्नो सिनेमालाई रोजे प्रिमियर गर्नको लागि पालगञ्ज, दाङ, धरान, बुटवल यो चारैवटा ठाउँहरूमा यसरी प्रदर्शन गरेर प्रिमियर गरेर फिडब्याक लिने काम भइसकेपछि बल्ल यो सिनेमालाई चाहिँ काठमाडौँमा प्रिमियर गरिएको थियो। र आर्टिस्टहरूको कुरा गर्ने हो भने निकै अपेक्षा गरिएको यो सिनेमा, जसमा चाहिँ हामीले बाको भूमिकामा दिव्य देव पन्त, जसलाई असाध्यै राम्रो अभिनय गर्न सक्ने कलाकारको रूपमा हामी चिन्दछौँ भने सुहाना थापा, झर्ना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, माउत्से गुरुङ, शिशिर शिवाकोटी जस्ता कलाकारहरूलाई पनि देख्यौँ। सिनेमा जसले एउटा परिवारको कथा बोलेको छ, यो कथाभन्दा पहिले सिनेमालाई चाहिँ प्रिमियरमै हेरेर पनि दर्शकहरूले असाध्यै राम्रो फिडब्याक दिएकै कारणले गर्दाखेरि पनि यो सिनेमाबाट धेरै अपेक्षा रहेको टिमले बताएका छन्। हामीले यो सिनेमाको बारेमा तुरुन्तै कुरा गरिहाल्ने, प्रदर्शनमा आयो भन्ने बित्तिकै कुरा गरिहाल्नु चाहिँ इट्स टु अर्ली, हामी पछि पनि कुरा गर्न सक्छौँ। यति बेला भने यो सिनेमाको टिमले सधैँ चल्ने ट्रेन्डभन्दा अलिक फरक गएर गरेको कामको जानकारी चाहिँ मैले तपाईँहरू माझ राख्न चाहे मुभी एनमोरमा राखेँ भने। अब भने म गीत सुनाउँछु तपाईँलाई, गीत सुनौँ, त्यसपछि हामी बाँकीको हाम्रो कलेक्सनको कुराकानी पनि फेरि गर्ने नै छौँ।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: Movie and more.

दसैँ आउने अनि दीपक राजगिरी या दीपाश्री निरौलाको कोलाबोरेसनमा बन्ने सिनेमाहरू प्रदर्शनमा नआउने सायदै कम होला। प्राय जसो यो टिमले बनाउने गरेको सिनेमा यदि बनेको छ, रेडी भएको छ भने प्राय जसो उनीहरूले रोज्ने समय दसैँ आसपास नै हो। यति बेला पनि एउटा अर्को सिनेमा, यही टिमको एउटा अर्को सिनेमा जुन प्रदर्शनको तयारीमा छ, दीपक राजगिरी दीपाश्री निरौलाको समूहले नै बनाएको सिनेमा, टाइटल भन्नै नपर्दा छ माया छपक्कै टू। मैले अघि पनि भने यसपल्टको दसैँमा धेरै सिनेमाहरू रिलिज हुँदैछ, तर धेरैको टाइटल टू नै हुन पुगेको छ, चाहे त्यो आबाट आमा टू होस्, चाहे बाह्र गाउँ टू होस्, चाहे छमाया छपक्कै टू होस्। दसैँको कुरा गरिहाल्यौँ र दसैँको आसपासमै रिलिज हुने सिनेमाहरूको कुरा गर्दाखेरि पनि डाउटै भएन, सिनेमाहरू छमाया छपक्कै टू पनि दसैँलाई टार्गेट गरेर रिलिज गर्न लागि हो। त्यसै कारणले यो सिनेमाले पनि आफ्नो फिल्मलाई प्रदर्शन गर्नुको लागि असोज 31 गतेलाई रोजेको छ भने बाह्र गाउँ टू पनि यही छेकोमा रिलिज हुँदैछ। कुरा गर्ने हो छमाया छपक्कैको भने योभन्दा अगाडि पनि यो सिनेमामा हामीले दीपक राजगिरी र केके अधिकारीको जोडीलाई देख्यौँ। दिपेन्द्र लामाको निर्देशनमा बनेको थियो यो सिनेमा भने यसपल्टको सिनेमालाई पनि दिपेन्द्र लामाले नै निर्देशन गरेका छन् भने रोहित अधिकारीले निर्माण गरेका हुन्। पोस्टर एउटा सार्वजनिक भएको छ यो सिनेमाको। अहिलेसम्म हामीले फर्स्ट लुक पोस्टर देख्दाखेरि चाहिँ त्यस्तो धेरै कुराहरू भन्दा पनि रमाइलो हुने रमाइलो माहौल चाहिँ देखिन्छ यो सिनेमाको पोस्टरमा, जसमा चाहिँ फिल्मको यसपल्टको फिल्मको मुख्य कलाकारहरू दीपक राजगिरी, केके अधिकारी र सनिसा भट्टराईलाई देख्न सक्छौँ। यसो हेर्दाखेरि फोटोमा केके अधिकारी पनि र सनिसा पनि दुवैजना चाहिँ प्रेग्नेन्ट जस्तो देखिन्छ मात्रै होइन, देखिएकै छ होइन, र उनीहरूको बिचमा बसेर चाहिँ एकदमै भगवान् कृष्ण जस्तो बाँसुरी बजाइरहेको अवस्थामा चाहिँ दीपक राजगिरीलाई फिचर गरेको छ। तिनजना एउटै फ्रेममा उभिएको छ। सो यो चाहिँ रहेको छ छमाया छपक्कैको यसपल्टको पोस्टर, जसलाई दसैँमा रिलिज गर्ने तयारी गरिएको छ। यो पोस्टरले के पनि हामीलाई इन्डिकेट गर्छ भने यो चाहिँ पारिवारिक सम्बन्ध हो पक्कै पनि, विवाहमा हुने उतार चढाव होला, घरभित्रको झैझगडा होला, या अप एन्ड डाउन्स होला सिनेमाभित्रकै या कथाभित्रको एउटा परिवारभित्रको। सो यो सिनेमाले यसपल्ट कस्तो मेसेज दिने हो, कतिको एन्टरटेन गराउने हो सबैलाई, त्यो पनि हेर्न बाँकी नै छ। अहिलेलाई भने मैले तपाईँलाई बताएँ कि यो सिनेमा चाँडै भित्र पेरुमाझ प्रदर्शनमा आउने तयारीमा रहेको छ।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ. मुभी एन्ड मोरमा हामीले प्राय जसो नेपाली सिनेमाहरूको कलेक्सन लिएर आउने गर्दछौँ, या भनौँ सिनेमाको बारेमा अपडेटहरू लिएर आउने गर्दछौँ. आज पनि मैले आफूसँग भएको कुराहरू तपाईँहरूसँग सेयर गरेँ. नेक्स्ट विक हामी दसैँको अझ धेरै नजिक पुग्दैछौँ, र त्यो नजिक जाँदै गर्दाखेरि अरू नयाँ कलेक्सनहरू के हुन्छ त्यो पनि म तपाईँहरूको लागि लिएर आउनेछु. आजको लागि पनि तपाईँहरू माझ राखिएको यिनै इन्फर्मेसन अनि गीतहरूसँगै म सङ्गीता श्रेष्ठ विदा माग्न चाहन्छु. तपाईँहरूको लागि अन्य कलेक्सन लिएर नेक्स्ट विक फेरि आउनेछु. तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो. नमस्ते.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: आत्मा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सन्दीप जोराले सर्वाधिक 57 रन बनाउनु भयो. उहाँले 32 बलको सामना गर्दै 5 चौका र 3 छक्का प्रहार गर्नुभयो. लोकेश पमले 22 बलमा 52 रन बनाउनु भयो. ओपनर आसिफ शेखले 15 बलमा 21 रन बनाउँदा कुशल भुर्तेल 12 बलमा 4 रन बनाएर आउट हुनुभयो. त्यस्तै कुशल मल्ल र गुलशन झा समान 2-2 रनमा पवेलियन फर्किनु भयो. प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ. महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका जानुभएको हो. उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको छ. सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ. हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउँदै नेपाल जस्ता कम योगदान भएका देशले जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताउनु भएको छ. जलवायु न्याय आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने भन्दै उहाँले हिमाली समुदाय साना टापु राष्ट्र भूपरिवेष्टित तथा अतिकम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्व दिनुपर्ने बताउनु भयो. लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरोका कारण हिजैदेखि गाडी नचलेका हुन्. विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन नसकिने प्रहरीले जनाएको छ. पृथ्वी राजमार्गमा धादिङको कृष्णभीर, ज्यामिरे घाट, गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ. बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्जन बगाएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका 25 जिल्लामा राति र दिउँसो दुवै समयमा गाडी पूर्ण रूपमा बन्द गर्न सुझाव दिएको छ. यस्तै पूर्वी पहाड़ी र मध्य तथा पश्चिम भेगका 29 जिल्लाहरूमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर आवश्यक निर्णय लिन भनिएको छ. कोशी, मधेस र बागमतीका 23 जिल्लाहरूमा पनि सतर्क रहन प्राधिकरणले भनेको छ. गुल्मीको रूरू क्षेत्र 1 स्याल विशौनामा पहिरो खसेपछि रिडी तम्घा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ. गएराती लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सड़क खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भीम किरण बोगटीले जानकारी दिनुभयो. इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ. गुल्मीको रूरू क्षेत्र 1 लामो चौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोला बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ. खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामान सुरक्षित ठाउँमा सारेका छन्। खोलाको प्रभाव अझै बढ्न सक्ने भएकाले किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ. रूपन्देही प्रहरीले भन्सार छलेर ल्याइएका 6 लाख भन्दा बढीका सामान बरामद गरेको छ. सिद्धार्थनगर 1 कोठीहमाई मन्दिर नजिकबाट प्रहरीले 12 बोरा चियापत्ती र 66 पीस लेडिज सुट बरामद गरेको हो. बरामद सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ. 12 जितपुर सिमरा 22-3 नम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ. हेटौडाबाट पथलैया जाँदै गरेको ट्रकले गएराति स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो. गम्भीर घाइते भएका स्कुटर चालक मोरङका 35 वर्षीय योगेन्द्र मगरको उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय 12 जनाएको छ. ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ. लगातारको वर्षाका कारण पसाउने तथा पराग सेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्।
4: कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कणेलका अनुसार अहिलेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा पराग सेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ। समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिक संघको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको छ। कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिक रूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको संख्या बढेको बताउनु भएको छ। धानमा खाद्य तत्त्वको कमी, गबारो, पात पेरुवा, पात मरुवा, पातको फेद टडुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद टडुवा लगायत समस्या देखिएको छ। रोग नियन्त्रण बाहिर भन्ने नगएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी सामा मनसोली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ।
3: नेपाली काङ्ग्रेसले 15 महाधिवेशन व्यवस्थित र सफल बनाउन केन्द्रीय निर्देशन समिति सहित 15 समिति बनाएको छ। भदौ 1 गते बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको हो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। श्रोताहरू, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीले आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना लिएर आएको छ। र आजको नारीसँग आज हामी भनौँ, म भनौँ, विशेष गरेर फोन मार्फत कुराकानी गर्न लागेकी छु। र फोन मार्फत उहाँ सम्पर्कमा आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ प्रिया चौधरी। हजुर, उहाँ चाहिँ रेसु फुड्सबाट हुनुहुन्छ, बुढानीलकण्ठबाट हुनुहुन्छ उहाँ। आज हामी रेसु फुड्सको बारेमा कुराकानी गर्नेछौँ। उहाँले कसरी व्यवसाय कसरी चलाउनु हुँदैछ ती कुराहरू सबै बुझौँ। र उहाँ चाहिँ बुढानीलकण्ठ रेसु फुड्सबाट चाहिँ फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। प्रिया नमस्ते।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु। हजुर नि,
0: म पनि सन्चै छु है। अनि जे सन्चो हुनु पनि पर्यो होइन, तपाईँ त अब रेसु फुड्समा व्यस्त हुनुहुन्छ, तपाईँ झन् सन्चो नभए के गर्नु होइन, हुनै पर्यो जबरजस्ती भए पनि होइन। अब प्रिया, तपाईँ प्रिया चौधरी रेसु फुड्सबाट हुनुहुन्छ, बुढानीलकण्ठबाट व्यवसाय, विशेष गरेर श्रोताहरू उहाँ हाम्रो भनौँ वेल नोन व्यवसाय महिला हुनुहुन्छ रेखा शर्मा होइन, उहाँले नै इस्टाब्लिस गर्नुभएको हो यो रेसु फुड्स। अहिले उहाँ क्यान्सरसँग फाइट गर्नु भइरहेछ, त्यसले गर्दा क्यान्सर फाइटर हुनुहुन्छ, स्टिल फाइटिङ भनौँ होइन। त्यसले गर्दा उहाँको छोरी प्रिया चौधरीले चाहिँ त्यो बिजनेस सम्हाल्दै हुनुहुँदो रहेछ। र कसरी सम्हाल्दै हुनुहुन्छ, ती सबै कुराहरू कस्तो चल्दैछ, आमालाई कस्तो छ, ती कुराहरू गर्नलाई मैले आज फोन मार्फत चाहिँ प्रिया चौधरीलाई निम्त्याएँ। र प्रिया, आमा कस्तो हुनुहुन्छ अहिले?
1: मम्मीलाई अहिले राम्रै छ, भोलि हामी फेरि दिल्ली जान्छौँ फलोअपको लागि।
0: ए हजुर, दिल्लीमा चाहिँ ट्रिटमेन्ट हुँदैछ होइन?
1: हजुर हजुर, दिल्लीमा ट्रिटमेन्ट हुँदैछ।
0: हजुर हजुर, 3-4 वर्ष त भइसक्यो है आमालाई यो क्यान्सर रोग लागेको?
1: हजुर 3 वर्ष भयो, अहिले 3 वर्ष कम्प्लिट भयो।
0: ए हजुर, मैले सुनेको प्रिया पहिला चाहिँ लङ्सको क्यान्सर थियो अरे, त्यो लङ्सको क्यान्सर चाहिँ क्लियर भएपछि अहिले फेरि ब्रेनमा अलिकति धक्का परेको छ अरे, क्यान्सर त्यहाँ पनि देखा पऱ्यो अरे भनेको सुनेको थिएँ। अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न, किनभने विदेशमा बस्नुहुने श्रोताहरूले धेरै नै हाम्रो रेखा शर्माले बनाउनु भएको अचार चाहिँ खानुभएको होला, रेसु फुड्सको अचार चाहिँ धेरै खानुभएको छ जस्तो लाग्छ हाम्रो श्रोताहरूलाई होइन, रेखा शर्मा कस्तो हुनुहुन्छ भन्ने पनि होला, अलिकति बताइदिनुहोस् न उहाँको हेल्थ कस्तो छ अहिले?
1: अहिले चाहिँ हाम्रो मम्मीको सबै स्क्यानहरू क्लियर आएको छ, तर फर्स्टमा लङमा क्यान्सर भएपछि 22 मन्थसम्म चाहिँ सबै नै नर्मल नै थियो, त्यसपछि फेरि ब्रेनमा चाहिँ क्यान्सर सरे होइन। अनि फर्स्ट टाइम ब्रेनमा क्यान्सर सरेपछि गामा नाइफ भन्ने एउटा रेडियो सर्जरी हुन्छ त्यो गर्यो, अनि त्यसपछि फेरि 6 महिनासम्म एउटा ओरल किमो ओसी मार्टिनी भन्ने हुन्छ त्यो खाएर कन्ट्रोल नै थियो, त्यसपछि फेरि 6 महिनापछि नेक्स्ट ट्युमरहरू आयो कि, अनि त्यसपछि त्यो ट्युमर आइसकेपछि फेरि फेरि नेक्स्ट टाइम पनि नेक्स्ट सेसन पनि हामीले गामा नाइफ सर्जरी गरायौँ मम्मीको, अनि अहिले चाहिँ लगभग 8 महिना जति हुन आँट्यो मम्मीको सबै स्क्यानहरू क्लियर छ, क्यान्सर छैन।
0: हजुर, फेरि तपाईँहरू दिल्ली जाँदै हुनुहुन्छ होइन चेकअपको लागि, फलोअपको लागि? हजुर हजुर,
1: अहिले इम्युनोथेरापी र टार्गेट थेरापी भइरहेछ मम्मीको, अनि अब यो यसपछि चाहिँ नेक्स्ट हामी 2 अक्टोबरमा जान्छौँ होइन, अनि त्यति बेलामा पनि स्क्यान क्लियर भयो भने चाहिँ प्रोभाब्ली 3-3 महिना मात्रै जानुपर्छ होला।
0: अब अलिकति यता रेसु फुड्सको पनि कुरा गरौँ होइन, तपाईँ आमा पनि स्याहार्दै हुनुहुन्छ अरे, यता रेसु फुड्स पनि हेर्दै हुनुहुन्छ अरे भनेर चाहिँ मैले सुने होइन, तपाईँहरूको शुभचिन्तकहरूले धेरै चर्चा गर्नुहुन्छ कहिले काहीँ यसो कुराकानी हुँदाखेरि। र कस्तो चल्दैछ बिजनेस, कसरी म्यानेज गर्दै हुनुहुन्छ तपाईँले?
1: अहिले हाम्रो रेसु फुड्स चाहिँ लास्ट इयरदेखि चाहिँ अहिले बल्ल एउटा हुन्छ नि लाइनमा आइरहेको छ, किनभने 2-3 वर्षसम्म त मम्मीकै ट्रिटमेन्टको लागि हामी दिल्ली जाने आउने गरिरहेको थियो, अनि अहिले चाहिँ बल्ल राम्रो हुँदैछ, हामीले मार्केटहरूमा पनि अब पहिला चाहिँ हामीले नेपालमा हामीले दिएकै थिएनौँ, अरूहरू बाहिर मात्रै बेच्ने गरिरहेको थियौँ, भने यो टाइमदेखि चाहिँ अब हामी नेपालमा पनि व्यापार गर्ने, नेपालको स्टोर्सहरूमा दिने भनेर त्यही प्लान गरिरहेको छौँ, अनि भित्रको कामको लागि चाहिँ हामीसँग अहिले 17 जना दिदीहरू हुनुहुन्छ होइन, अनि उहाँहरूको साथमा र मम्मीले हामीलाई सधैँ मम्मीले त गाइड नै गरिरहनुहुन्छ, मम्मीले रेसिपीहरू नयाँ नयाँ बनाएर दिनुहुन्छ अनि हामी त्यही ट्राई गर्छौँ, त्यही नै मार्केटमा दिन्छौँ, अहिले चाहिँ त्यसरी नै चलिरहेको छ।
0: ए हजुर, बिरामी भए तापनि होइन क्यान्सरसँग फाइट पनि गर्दै रेसिपीहरू पनि नयाँ नयाँ बनाउँदै हुनुहुन्छ भनेपछि होइन।
1: हजुर
0: अस्ति हाम्रो रेखा शर्मा तपाईँको मम्मी बाढीबुढी थरको लागि पनि धेरै त उहाँले सामानहरू प्याक गर्दै गरेको मैले भिडियोहरू हेरेको थिएँ।
1: हजुर मम्मीले थोरै हेल्प गर्नुभएको थियो।
0: अनि के कता कता पठाउनु भयो, के पठाउनु भयो?
1: ए हाम्रो मम्मीले चाहिँ हामीले चाहिँ जेस रेसिपुटबाट चाहिँ गुन्द्रुक मस्यौराहरू अनि अचारहरू अनि त्यसपछि थोरै आफूले सकेको क्यास हेल्प गरेको।
0: जे होस् सेवा पहिला पनि धेरै गर्नुहुन्थ्यो उहाँले, अहिले पनि सेवा जारी छ भनेपछि होइन।
1: हजुर
0: मैले भिडियोहरू हेरेको थिएँ उहाँको, अब आफू पनि बिरामी छु के गर्नु, अब फेरि सेवा नगरी सकिन्न भन्ने जस्तो कुरा गर्दै हुनुहुन्थ्यो। सेवा गर्ने बानी उहाँको छ होइन, सेवा गर्नुपर्छ, आफूले सकेसम्म त सेवा त गर्नै पर्छ। र जे होस् तपाईँले राम्रोसँग हेर्दै हुनुहुन्छ रेसु फुड्सलाई होइन। हजुर अनि पहिला चाहिँ भनेपछि बाहिर मात्रै पठाउनुहुन्थ्यो?
1: हजुर हामीले चाहिँ बाहिर व्हाइट लेबलिङमा भन्ने हुन्छ कि, हामीले अरू अरूको ब्रान्डको लागि बनाइदिने गर्थ्यौँ। अहिले चाहिँ अब हाम्रै ब्रान्ड पनि हामी पनि छमै भनेर मार्केटमा देखाउनको लागि भए पनि हामीले चाहिँ धेरै कुरा प्लान गर्दैछौँ, अनलाइन मार्केटिङ गर्ने हो कि आफै स्टोर्सहरूमा गएर दिने हो कि सबै ट्राई गर्दैछौँ। लेट्स सी अब के हुन्छ, राम्रै हुन्छ। तर
0: भनेपछि अरूको लागि आफूले बनाएर उनीहरूले आफ्नो ब्रान्ड बनाएर बेच्ने गर्थे पहिला चाहिँ होइन।
1: जापानमा चाहिँ हामीले आफ्नै लेभलमा पठाएको 8 वर्ष जति भइसक्यो होइन, 8 वर्षदेखि नै हामीले कन्टिन्यू नै पठाइरहेको छौँ। उहाँहरूले टेस्ट राम्रो मान्दै हुनुहुन्छ, एभ्री टाइम अर्डर आइरहेको छ, त्यही भएर पनि हामीले अब आफ्नै लेभलमा ट्राई गरौँ न त। जापानमा त अब त्यति धेरै मन पराइदिनु भएको छ भने अरू ठाउँमा पनि मन पराउनुहुन्छ भनेर हामीले चाहिँ अब आफ्नो लेभलमा पनि बेच्न स्टार्ट गर्न आँटेको।
0: हजुर हाम्रो रेखा शर्मालाई नचिन्ने कोही पनि छैन, धेरैले चिन्नुहुन्छ, अचार बनाउनुहुन्छ भनेर धेरैलाई थाहा छ होइन। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ प्रिया, र अब तपाईँहरू बाहिर अरू देशमा पनि पठाउने आफ्नै ब्रान्ड आफ्नै लेबल राखेर रा, जापानमा पठाउँदै हुनुहुन्छ, अरू देशमा पनि पठाउने पनि अब गर्नुहुन्छ होला होइन।
1: हजुर
0: अब चाहिँ भनेपछि नेपालमा पनि पाइने भयो स्टोरहरूमा, डिपार्टमेन्टल स्टोरहरूमा रेसु फुड्स अचार के बनिन्छ हौ साँच्ची? मलाई त अचार मात्रै थाहा छ त।
1: हामीले चाहिँ पहिला भेज अचारमा मात्रै एकदम फोकस गरेको थियौँ, तर अहिलेको मार्केट चाहिँ के छ भन्दाखेरि मान्छेले सबैले नै मासु धेरैले सबैले होइन तर धेरै जसोले नै मासु नै प्रिफर गर्नुहुन्छ रहेछ, त्यही भएर नन भेज आइटममा पनि हामीले अहिले फोकस गर्दैछौँ। अनि त्यही भएर हामीले चिकन बफ पोर्क अनि इफ अर्डर आयो भने मटनको सबैको अचार पनि बनाउँदैछौँ, अनि भेज अचार त छँदैछ। अनि हाम्रो त्यो बाहेक हाम्रो अरू भनेको चाहिँ के हुन्छ भन्दाखेरि गुन्द्रुक मस्यौरा सिन्की होइन, अनि त्यसपछि क्यान्डीहरू पनि हुन्छ हामीसँग, अमला क्यान्डी तितौराहरू पनि, त्यसपछि हामीले सबै थरीको जे स्पाइसेस आइटमहरू चाहिँ हामीले सबै नै बनाइरहेको छौँ।
0: ए हजुर, अमला क्यान्डी चाहिँ मलाई पनि साह्रै मनपर्छ है, यो चाहिँ थाहा दिइराखेको त्यही त है, कस्तो मिठो हुन्छ, थुक पनि आइहाल्यो मलाई, हेर्नुहोस् अब।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ, तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS, जे होस् अब यो रेस फुड्सको यो तपाईँले जुन चाहिँ सम्हाल्दै हुनुहुन्छ, हुनु त आमाको गाइडेन्समा नै सम्हाल्दै हुनुहुन्छ, तापनि कतिको गाह्रो भाषा तपाईँलाई कतिको गाह्रो छ कि आमाले गर्दा सजिलै जस्तो छ कि अब सिक्नु पर्यो होइन, रेसिपीहरू सिक्नु पर्यो, त्यसपछि सबै ह्यान्डल गर्दाखेरि कतिको गाह्रो पाउनु भएको छ?
1: यस्तो गाह्रो त अभियसली गाह्रै हुन्छ, तर यो भर्खर मैले यदि मैले आफूले नै जेरोबाट स्टार्ट गर्नु परेको भए झन्नै धेरै गाह्रो हुन्थ्यो, तर मम्मीले काम गरिरहेको देखेको, पहिला त हामी त इन्भल्भ नै थिएनौँ यसमा, म चाहिँ इन्भल्भ नै थिएन, लास्ट यही 3 वर्षदेखि नै बल्ल ए मैले पनि काम गर्नुपर्ने रहेछ यसमा, अब त मैले नगरेर त हुँदैन रहेछ भन्ने जस्तो लागेर अब बल्ल म एकदम एक्टिभली इन्भल्भ भइरहेको छु। नभए चाहिँ त्योभन्दा अगाडि चाहिँ हामीले चाहिँ मम्मीले अचार बनाउनुहुन्छ त्यही हो, हामीलाई चाहिँ हुन्छ नि थाहै थिएन कि आइडियै थिएन, हामीले केही पनि नै गरेकै थिएनौँ, अनि अब मम्मी बिराम भएपछि चाहिँ गरिरहेको छौँ, अनि मम्मीको गाइडेन्स पनि हो, प्लस अब अहिले त हाम्रो भित्र काम गर्ने दिदीहरू मात्रै होइन कि हामीले मार्केटिङको लागि एउटा टिम बनाउँदैछौँ, अनि त्यसपछि एउटा हुन्छ नि अपरेसन हेल्प, अपरेसनमा हेल्प गर्नलाई पनि एउटा टिम बनाउँदैछौँ, हामी चाहिँ अब एउटा राम्रो प्रपर टिम भएर अगाडि बढ्ने भनेको त्यही आइडियाले नै अब चाहिँ हुन्छ नि जसरी भने एउटा स्मुथ अपरेसनमा पनि भयो भने हामीले बाहिर मार्केटमा राम्रै दिन सक्छौँ भनेर ट्राई गर्दैछौँ। गाह्रो त गाह्रै हुन्छ, प्लस अहिले अचारको यति धेरै ब्रान्डहरू आइसक्यो अनि त्यही भएर कम्पिटिसन गर्नै गाह्रो छ, तर राम्ररी आफ्नो क्वालिटी राम्रो गरेर आफ्नो हुन्छ नि यो प्याकेजिङ एन्ड एभ्रिथिङ राम्रो भएर प्लस कन्सिस्टेन्ट एउटै क्वालिटीको एउटै टेस्टको हामीले दिन सक्यो भने चल्छ होला मार्केटमा।
0: हजुर हजुर, अब टेस्ट चाहिँ भिन्दा भिन्दै यो बट्टामा अर्कै टेस्ट, अर्को बट्टामा अर्कै टेस्ट चाहिँ हुनु भएन होइन? टेस्टहरू त्यसको लागि रेसिपी एकदमै प्रपर तरिकाले, तपाईँको त्यो मसलाहरू इन्ग्रेडियन्ट्सहरू एकदमै प्रपर तरिकाले प्रपर मात्रामा चाहिँ राख्नुपर्ने हुन्छ होला सायद। तपाईँले भन्नुभयो जस्तो यो अचारको बिजिनेस त अहिले धेरै महिलाहरूले गर्नुहुन्छ है?
1: हजुर हजुर, हो नि,
0: धेरै कम्पनीहरू फेमस फेमस भएको छ अहिले कम्पनीहरू।
1: हजुर हो नि, हेर्नु न, कति धेरै अचारै अचार छ नि त।
0: त्यही त अचार अब
1: सम्भव छैन। हजुर,
0: त्यही त अब दाल भात सब्जी र छेउमा अलिकति अचार छ भने त्यसको मजा भिन्दै हुन्छ नि त होइन?
1: हो नि,
0: के कसो अनि जे होस्
1: चाहियो नि त। हामी नेपालीहरूको टेस्ट भनेको, हामी नेपालीहरूको टेस्ट भनेको चाहिँ अलिकति चट्ट पिरो मिठो
0: टक्क परेको भन्छौ नि हामी होइन, गर्दै हजुर होस्। धेरै भनौँ न भेज अचारहरू, मासुको अचारहरू बनाउने अब तपाईँहरूको अझै बढाउने यसलाई प्लानहरू हुँदो रहेछ भनेपछि होइन?
1: हजुर,
0: तपाईँले मासुको अचार बेसी अब डिमान्ड छ अहिले भन्नुभयो होइन, तर धेरै मान्छेहरू अहिले भेजिटेरियन भएको छ नि, याद गर्नु भएको छैन तपाईँले?
1: हो नि, धेरैजना भेजिटेरियन हुनुभएको छ, तर त्योभन्दा जहिले नै धेरै चाहिँ नन भेजिटेरियन नै हुनुहुन्छ कि। म आफै पनि मासु खाँदिनँ, म आफै पनि भेजिटेरियन हो होइन, म बनाउँछु, म आफूले टेस्ट पनि कहिले नै गर्दिनँ। म चाहिँ फर्स्टमा चाहिँ के गर्छु भन्दाखेरि अहिले चाहिँ मसला चाहिँ बनाउँछु, त्यसमा चाहिँ मासुहरू त्यो नलगाएर हुन्छ नि, पहिला चाहिँ खान्थेँ मैले त्यस्तो, मलाई आफूलाई त्यो बनाउन ओर्न सबै आफैले गर्छु, तर म आफै नै मासु खाँदिनँ कि, तर मलाई थाहा छ नि त तर्कलमा यति धेरै हुनुपर्छ, 10 जनामा गाह्रोले 1 जना भेजिटेरियन हुन्छ कि, किनभने मान्छेलाई सबैले मासु खानै पर्छ, मासु मिठो हुन्छ,
0: मासु मिठो हुन्छ है। तर जे होस् भेजिटेरियनमा पनि धेरै धेरै कुराको सब्जीहरूको बनाउनु सकिन्छ नि त होइन? अच्छा, भेजिटेरियनमा के के को चाहिँ भेजिटेबल भनौँ न, भेजिटेरियनमा चाहिँ के के को चाहिँ बनाउनु भएको छ तपाईँहरू अचार?
1: हाम्रोमा चाहिँ धेरै आइटमहरू छ, भेज नन भेज भन्दा त भेज नै धेरै हुन्छ भेराइटी। सबैभन्दा मेन त हाम्रो डल्लेको अचार, डल्लेसँग हामीले जे मिसाइदिनु मिल्छ, डल्लेसँग तामा मिसाउनु मिल्छ, डल्लेसँग मुला मिसाउनु मिल्छ, डल्लेसँग कटहरको अचार पनि बनाउनु मिल्छ, डल्लेसँग आँप मिसाउन मिल्छ, एभ्री भेजिटेबल्स हुन्छ नि सबैमा डल्ले मिसायो भने टेस्ट नै मिठो हुन्छ होइन?
0: हजुर हजुर हजुर,
1: डल्लेकै हेर्नु, डल्लेकै भेराइटी त्यति धेरै हुन्छ भनेपछि त्यो भयो। हामीसँग मिक्स अचार छ, हामीले अहिले नयाँ एकदम धेरै मान्छेहरूले रुचाइरहेको न्युरोको अचार पनि ट्राई गरेको, लास्ट इयरदेखि एकदमै राम्रो रेस्पोन्स आएर हामीले न्युरोको अचार पनि बनाउँदैछौँ। लप्सीको अचार छ, स्विट एन्ड हट दुइटै छ, अनि त्यसपछि हामीसँग टिम्बुरको छोप छ, अनि त्यसपछि हामीसँग अरू टम्मै छ, जेस् भेजकै भेराइटी धेरै छ कि।
0: हजुर हजुर, तपाईँले डल्लेको भन्नु कुरा गर्नुभयो अघि, डल्ले खोर्सानी होइन, डल्ले खोर्सानी त तर अहिले पहिला जस्तो पिरो पाउँदैन आजकल अलिकति छुट्टै छ है डल्ले खोर्सानी
1: यस्तो हामीले अब हाइब्रिड किनभने आजकल मान्छेलाई सबैलाई व्यापार गर्नु छ धेरै बेच्नु छ त्यसको लागि हाइब्रिड गर्दाखेरि उहाँहरूलाई फाइदा हुने रहेछ तर हामीले कुनै कुनै ठाउँबाट हुन्छ नि जस्तै इलामबाट ल्याउँछौँ हामीले मकवानपुरबाट ल्याउँछौँ त्यस्तोहरू ल्याउँदाखेरि चाहिँ प्योर पऱ्यो भने चाहिँ अहिले पनि राम्रो डल्ले हुन्छ एकदम पिरै हुन्छ
0: हजुर हजुर त्यही त आजकल डुप्लिकेट भयो सबैले ए डुप्लिकेट डल्ले डल्ले खोर्सानी भन्छ नि त होइन अनि त्यो प्योर अरिजिनल डल्ले खोर्सानी त पिस्दाखेरि पनि नाक नाकमा पसिना आउँछ नि खलखलखल पसिना आउँछ त्यो थाहा छ मलाई होइन
1: अनि
0: सुन्नु न अनि त्यो डल्ले खोर्सानी को पेस्ट छ भने अचार अलिकति निकालेर टमेटोसँग अचार बनाउनु भातसँग खानु मिठो हुन्छ होइन अनि त्यो डल्ले खोर्सानी चाहिँ अलिअलि धोएर सुकाएर त्यसलाई नुन हालेर बोतलमा राखेछ भने त्यो पनि मिठो हुन्छ होइन अब विश्वभरि सरिएर बस्नुभएका श्रोताहरूलाई यसो लोभ पनि देखाउनु पर्यो नि त डल्ले खोर्सानीको अनि मकवानपुरबाट र इलामबाट ल्याएको चाहिँ प्राय अरिजिनल हुन्छ भनेपछि होइन
1: हो मकवानपुर इलाम अनि त्यसपछि अरू पूर्वबाट नै आउँछ कि मलाई एक्ज्याक्ट ठ्याक्कै अहिले मुखमा नामै आएन त्यो ठाउँहरूको होइन तर पूर्वबाट आएको चाहिँ राम्रो हुँदो रहेछ तपाईँहरू
0: ए

0: Serious Gorkha Radio. Gorkha Radio. अब तपाईँहरूले अब यतातिर सबै अब त्यो डुप्लिकेट डल्ले खोर्सानी पाउनु थालेपछि आसाममा पाउँछ अरे अरिजिनल तपाईँहरूले मगाउन सक्नुहुन्छ यसो हजुर कन्ट्याक्ट गरेर मैले सुनेको आसाममा अहिले त आसाममा मात्र अरिजिनल डल्ले खोर्सानी फलाउँछ भन्ने कुराहरू मैले सुनेको थिएँ होइन जे होस् डल्ले खोर्सानीको कुरालाई अलिक पर राखौँ होइन तपाईँको बिजिनेस चल्दैछ भनेपछि होइन धेरै प्लानहरू गर्नु भएको रहेछ यो प्लानमा काम सुरु भइसक्यो कि सकेन तपाईँले के कहाँसम्म पुगेको छ
1: अहिले हामीले जे जे पहिला प्लान गरेको थियौँ बिस्तारै एक महिना दुई महिना भयो हामीले यो अपरेसनमा पनि लिएर आइरहेको छौँ होइन अनि त्यसपछि हामीले चाहिँ अब हामी चाहिँ अनलाइन मार्केटिङमा एकदम धेरै एक्टिभ थिएनौँ नि त अनि अहिले चाहिँ अनलाइन मार्केटिङ नगरिकन मान्छेलाई हामी पनि छौँ हाम्रो प्रडक्ट पनि छ भनेर थाहा नै नहुने रहेछ कि अनि त्यही भएर त्यो काम पनि सुरु हुँदैछ प्लस सबै नै भइरहेको छ बिस्तारै भइरहेको छ सबै अकाउन्ट्स होइन डिपार्टमेन्टले आफ्नो काम गर्दै हुन्छ म चाहिँ एकदम एक्टिभली अपरेसनमै लागिरहेको छु किनभने हाम्रो अपरेसन राम्रो भयो भने बल्ल हामीले बाहिर सबैलाई राम्रो चित्त बुझाएर दिन सक्छौँ
0: अनि अहिले त टिकटकमा त बिजिनेस कस्तो हुन्छ भन्छ होइन टिकटक पसलमा भन्दा टिकटकमा धेरै बिक्री हुन्छ हाम्रो सामानहरू भनेर भन्नुहुन्छ तपाईँहरू अब टिकटकमा आउनु भएको छ अहिले
1: हजुर बल्ल स्टार्ट हुँदैछ हाम्रो मम्मीले त पहिला त टिकटकहरूमा कति हाल्नुहुन्थ्यो अनि टिकटकमा कस्तो राम्रो भ्युज आउँछ 1.2 मिलियन भ्युज आउने कति राम्रो हुन्थ्यो होइन तर फेरि बिचमा त मम्मीको त ट्याकट्याक्कै 3 वर्ष त हामी त स्टप नै भयो नि त
0: हजुर
1: फेरि कन्टिन्यू गर्न हजुरहरूले हेर्न नि मिल्छ हाम्रो मम्मीको रेखा शर्मा छ त्यहाँ मम्मीले आफ्नो कन्टेन्टहरू हालिराख्नुहुन्छ हाम्रो रेसिपीको
0: हजुर हजुर हो हो अनि अब आमालाई पनि स्याहार्दै होइन मम्मीलाई पनि स्याहार्दै यता बिजनेस पनि अघि बढाउँदै मम्मीलाई बेला बेलामा इन्डिया पनि लैजाँदै कस्तो छ अब कसरी आफूलाई कतिको स्ट्रङ पाउनु भएको छ कहिलेकाहीँ यसो लो फिल हुन्छ होला तपाईँलाई होइन
1: हजुर कहिलेकाहीँ त लो फिल त अभियसली हुन्छ तर पनि अब अप्सन नै छैन नि त
0: हजुर
1: सबै गर्नै पर्यो नि त यता पनि अब फर्स्ट मेन प्रायोरिटी त मम्मीकै हेल्थ हो त्यसको लागि त जान नै पर्यो प्लस यता बिजनेस हामीले राम्ररी रन गर्यो भने बिजनेस राम्ररी चलायो भने त हामीलाई त यतापट्टि मम्मीको हेल्थको ट्रिटमेन्टको लागि कति फाइनेन्सियली हेल्प हुन्छ नि त प्लस यो क्यान्सर रोग लागिसकेपछि चाहिँ सानो तिनो पैसाले चाहिँ असम्भव रहेछ ट्रिटमेन्ट गर्न होइन अनि त्यही भएर यता बिजनेसमा पनि ध्यान दिनै पर्छ बिजनेसमा ध्यान दिएर त हामी अहिलेसम्म उपचार गर्न सक्दैछौँ हो कि भनौँ न
0: हजुर हजुर
1: अनि त्यही भएर जसरी नि यता त काम गर्नै पर्छ फर्स्ट प्रायोरिटी मम्मीको हेल्थ सेकेन्डमा त बिजनेसलाई सँगसँगै नट सेकेन्डमा पनि होइन सँगसँगै बिजनेसलाई पनि ग्रो गर्नै पर्छ किनभने अरू त अप्सन नै छैन
0: छैन छैन सोर्स अफ इन्कम पनि चाहियो त्यसै कारणले आमाको हेल्थ पनि चाहियो होइन प्यारालल गरेर प्यारालल लेभलमा तपाईँले लानुपर्ने भयो अब क्यान्सरमा एकदमै अब सानोतिनो खर्चले हुँदैन अघि भन्नुभयो होइन हामीले सुन्दाखेरि पनि सुनिन्छ धेरैको होइन यसो आफन्तहरूले भनौँ चिनाजानाहरूले त सहयोग गर्नुभयो होला सायद होइन
1: हजुर मम्मीको साथीहरूले धेरैले हेल्प गर्नुभएको छ
0: उहाँ पनि त कस्तो अरूलाई हेल्प गर्नुहुन्छ होइन मैले सुनेको थिएँ प्रिया एउटा कुरा तपाईँ बताइदिनुहोस् ल मैले सुनेको थिएँ तपाईँको मम्मीले रेखा शर्माजीले चाहिँ अरूले उहाँलाई सहयोग गर्नलाई रुगोलेखा रेखा माम तपाईँलाई हाम्रो तर्फबाट यति तपाईँ दबाई खानुहोस् एउटा दिदीबहिनीको हैसियतले हामी तपाईँसँग गाँसिएको छौँ भनेर अलिकति खर्च दियो भने पनि तपाईँको मम्मीले के गर्नुहुन्छ अरे भने आधी जति अरू क्यान्सर पीडितलाई दिनुहुन्छ अरे बाँडिदिनुहुन्छ अरे सहयोग गर्नुहुन्छ अरे आफूले अलिकति मात्रै राखेर त्यो पैसा आफूलाई यो ट्रिटमेन्टको लागि दिएको भनौँ न खर्चहरूले पनि उहाँले अझै फेरि अरू क्यान्सर पीडितहरूलाई सहयोग गर्नुहुन्छ अरे त्यो पैसाबाट आफूले थोरै राखेर भनेको मैले सुनेको थिएँ
1: हजुर यस्तो हामीले त ट्रिटमेन्ट गरि नै रहेको छौँ राम्रो ठाउँमा नै गरिरहेको छौँ होइन
0: तर
1: अब आफ्नै घरमा चाहिँ एउटा क्यान्सर पेसेन्ट भइसकेपछि धेरै क्यान्सर लगाएको मान्छेहरूसँग हामी ठोक्किन जाँदो रहेछ कि उहाँहरूको कुरा सुन्दाखेरि त झन् ओहो अचम्म लाग्छ कि नेपालमा राम्रो छ कुनै कुनै ठाउँमा ट्रिटमेन्ट राम्रो छ तर कसै कसैलाई चाहिँ यति नै थाहा हुँदैन कि पेट स्क्यान गर्नुपर्छ भने त्यो स्क्यान नगरिसकेमा थाहै हुँदैन मान्छेको बडीमा कहाँ के क्यान्सर छ कत्रो ग्रो भइरहेको छ के भइरहेको छ भने थाहा हुँदैन होइन अनि उहाँहरूले त्यो पनि गरेको हुँदैन प्लस उहाँहरूलाई राम्रो अब ट्रिटमेन्टको लागि कति एउटा किमो लगाउनको लागि नै कति गाह्रो भइरहेको हुन्छ कस्तो हुन्छ नि एकदमै गाह्रो भएको हामीलाई नै कति गाह्रो भइरहेको छ तर हामीलाई भन्दा नि धेरै नै गाह्रो हुने मान्छेहरू पनि कति धेरै हुँदो रहेछ कि अनि त्यही भएर उहाँहरूले हाम्रो मम्मी चाहिँ अलिकति सोसियल मिडियामा एक्टिभ नै हुनुहुन्छ नि त अनि कहाँ कहाँ कता कताबाट हाम्रो मम्मीको बारेमा कुरा सुन्नुहुन्छ मम्मी भए थाहा हुँदाखेरि मलाई त यस्तो पेट स्क्यान गर्ने पैसा अलिकति भएन यो भएन भन्दाखेरि मम्मीले चाहिँ थोरै भए पनि आफूले सक्दो हुन्छ नि, किनभने मम्मीले त फिल गरिसक्नुभयो नि त, यति धेरै गाह्रो हुन्छ सबै मान्छेको फिजिकल हेल्थ त गाह्रो भयो गयो, फाइनेन्सियली पनि यति धेरै बर्डन पर्छ भनेर आफैले फिल गरेको भएर, अनि त्यही भएर थोरै थोरै भए पनि, त्यति धेरै त होइन तर थोरै थोरै भए पनि आफ्नै ट्रिटमेन्टको पैसा राखेकोबाट अरूहरूलाई दिनुहुन्छ, थोरै हेल्प गर्नुहुन्छ।
0: हजुर श्रोताहरू, आजको नारी सुन्दै हुनुहुन्छ, आजको नारीमा हामीसँग प्रिया चौधरी हुनुहुन्छ, उहाँ रेसु फुड को अहिले भनौँ न देखरेख उहाँले नै गर्दै हुनुहुन्छ, उहाँ व्यवसायी महिला भनौँ, हाम्रो रेखा शर्माको छोरी हुनुहुन्छ, रेखा शर्माले आफूले सुरुवात गर्नुभएको जुन चाहिँ रेसु फुड छ त्यसमा चाहिँ अहिले छोरी उहाँको छोरी प्रिया चौधरीले चाहिँ हेर्नु हुँदैछ भनौँ, र सुनिहाल्नुभयो श्रोताहरू उहाँले रेखा शर्माजीले चाहिँ आफूलाई चिनाजानाहरूले संस्थाहरूले कसैले पनि रेखाजी तपाईँलाई हाम्रो तर्फबाट यति तपाईँ योपालिको किमो हाम्रो तर्फबाट गर्ने है त भनेर कतै दिनुभयो भने त्यसको आधा भाग चाहिँ उहाँले अरू क्यान्सर पीडितहरूलाई फेरि बाँडिदिनु हुँदो रहेछ, यो मैले सुनेको कुरा अहिले उहाँलाई सोधेँ, मैले छोरीलाई बाँडिदिनुहुन्छ अरे थोरै आफूले राखेर यसो थैथाप गरेर बिजनेस अलिअलि भएकोबाट अलिअलि थैताप गरेर चाहिँ उहाँले आफ्नो चाहिँ गर्नुहुन्छ अरे, नत्र उहाँले अहिले पनि सेवा आफू पीडित भएर पनि अहिले पनि सेवा गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा बुझ्यो। अस्ति भर्खरै बाढी आउँदा नेपालमा रसुवाको बाढीमा पनि उहाँले आफू क्यान्सर पीडित बिरामी रोगी भएर पनि मैले उहाँको भिडियोहरू देखेको थिएँ, अचारहरू प्याक गर्दै हुनुहुन्थ्यो, खानेकुराहरू प्याक गर्दै हुनुहुन्थ्यो, यो चाहिँ रसुवा पठाउने हाम्रो तर्फबाट भनेर उहाँले सेवा गर्नुभएछ, केही आर्थिक पनि सेवा गर्नु भएछ, अघि भर्खरै हामीले थाहा पायौँ। जे होस् श्रोताहरू, यस्तै हुनुपर्छ हामी सबैजना भनौँ न विल पावर स्ट्रङ हुनुपर्छ, पोजिटिभ हुनुपर्छ जति सक्दो, त्यो चाहिँ रेखाजीमा रहेछ भन्ने हामीले सुन्यौँ। र अब यो हाम्रो प्रिया चौधरी उहाँको छोरीसँग मैले कुराकानी गर्दैछु, आज हाम्रो रेखा शर्माको रेसु फुड्सको बारेमा पनि कुराकानी गर्दैछौँ। अनि प्रिया,
1: हजुर,
0: यो रेसु फुड्स चाहिँ कति वर्ष भयो तपाईँको आमाले सुरुवात गर्नुभएको, कति वर्ष भयो?
1: 8 वर्ष भइसक्यो।
0: 8 वर्ष,
1: हजुर,
0: धेरै पनि खास भएको छैन रहेछ होइन, त्योभन्दा पहिला चाहिँ उहाँले मैले पहिला एकपल्ट आज नारीमा उहाँलाई मैले लिएको थिएँ, त्यति बेला भन्नुहुन्थ्यो त्यो रेसु फुड स्टार्ट गर्नुभन्दा पहिला चाहिँ मैले माथि बुढा नीलकण्ठको मन्दिरको अगाडिपट्टि मैले 13 वर्ष मिठाई पसल आफै मिठाई बनाएर सेलरोटी बनाएर 13 वर्ष त्यहाँनिर पसल चलाएँ, मिठाई पसल चिया पसल भनेर भन्नुहुन्थ्यो नि होइन? तपाईँ चाहिँ हाम्रो रेखा शर्माजीको कान्छी छोरी पर्नुभयो कि के हो होइन? अघि मैले गेस गर्दै थिएँ, हामीले त मैले त कहिले पनि गरेको थिइनँ यस्तो त होइन, अचानक मम्मी बिमार भएर मैले सम्हाल्नु पर्यो भनेर भन्दै हुनुहुन्थ्यो, मेरो मनमनमा कान्छी छोरी हो कि भन्दै थिएँ होइन। अनि अरू चाहिँ को को हुनुहुन्छ दाजुभाइ दिदी बहिनीहरू तपाईँको?
1: मेरो चाहिँ अरू 2 जना दिदी हुनुहुन्छ, उहाँहरू चाहिँ बाहिर नै हुनुहुन्छ,
0: हजुर,
1: अनि एउटा भाइ छ, अनि भाइ चाहिँ यता हाम्रो फ्याक्ट्रीमा पनि हेर्छ हेल्प गर्छ, अनि ऊ चाहिँ युरोप जान्छ।
0: हजुर, ए दिदीहरू चाहिँ कहाँ कहाँ हुनुहुन्छ?
1: एउटा दिदी चाहिँ जर्मनीमा हुनुहुन्छ, अनि अर्को दिदी चाहिँ अमेरिकामा हुनुहुन्छ।
0: ए हजुर हजुर, जे होस् दिदीहरू राम्रो ठाउँमा रहेछ, दिदीहरूबाट पनि अलिकति सपोर्ट हुन्छ तपाईँलाई होइन?
1: हजुर, अलिअलि हुन्छ नि दिदीहरूबाट।
0: अनि तपाईँ विशेष गरेर स्कुलिङहरू चाहिँ कहाँ भएको तपाईँको?
1: मेरो स्कुलिङ चाहिँ यही हाम्रो बुढानी कण्ठमै बाल विकास बोर्डिङ हाई स्कुल भन्ने छ, त्यही भएको हो। अनि मैले प्लस टू चाहिँ ग्लोबल कलेज म्यानेजमेन्टबाट कम्प्लिट गरेँ,
0: हजुर,
1: अनि त्यसपछि ब्याचलर चाहिँ मैले इस्लिङटन कलेज
0: ए अब मास्टर तपाईँको विशेष गरेर रिसर्च तपाईँले अचारमै गर्नुपर्ने हुन्छ अब तपाईँलाई थेसिस लेख्नु पनि सजिलो हुन्छ है जे होस् अनि अरू तपाईँ विशेष गरेर अब व्यस्त त व्यस्तै हुनुहुन्छ, कामदारहरू छन् होइन, धेरैको घरको चुल्हा पनि बलेको छ तपाईँको यो भनौँ न कम्पनीबाट भनौँ, र अब अरू के गर्नुहुन्छ तपाईँ आध्यात्मिकमा? अघि भन्नुभयो भेजिटेरियन हो म भनेर होइन, आध्यात्मिकमा कतिको हुनुहुन्छ?
1: आध्यात्मिक भनेको भगवान प्रति,
0: हजुर, स्पिरिचुअली
1: म चाहिँ विश्वास गर्छु, एकदम धेरै भगवान्मा विश्वास गर्छु। भगवान्ले चाहिँ हुन्छ नि यस्तो आफूले हाम्रो विल पावर यस्तो यो अब सबै फेरि मनकै कुरासँगै रिलेट हुन्छ। मम्मीलाई क्यान्सर भइसकेपछि चाहिँ म चाहिँ हुन्छ नि अब ट्रिटमेन्ट गर्नु त गरिसक्यो, मम्मी स्ट्रङ हुने पनि भइसक्नुभयो, अब चाहिँ के छ भन्दाखेरि भगवान्को हातमा पनि छ है यो कुरा भने, त्यहाँदेखि चाहिँ झन् धेरै विश्वास लाग्न थालेको कि भगवान्ले पनि हेर्नु हुँदो रहेछ। भगवान भन्दा नि एउटा हुन्छ नि पोजिटिभ के भन्नु त्यसलाई, एनर्जी पोजिटिभ एनर्जी चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. म चाहिँ विश्वास गर्छु भगवान्ले सबै कुरा ठिक पारिदिनुहुन्छ जस्तो हुन्छ नि त.
0: कुनै न कुनै एउटा कुरामा त विश्वास त राख्नु पर्यो नि त, आस्था राख्नु पर्यो, विश्वास होइन. म एक्लै छुइनँ है भन्ने चाहिँ आफैले आफैलाई बनाउनु पर्छ क्या, मेरो पछाडि एउटा पिलर एउटा पावर छ भनेर.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो, अनि साथीकै घरमा रात पनि बिताउनुभयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ. जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.
0: अनि नन भेज चाहिँ त्यतिकै छोड्नु भएको तपाईँले?
1: मैले चाहिँ त्यही मम्मी बिराम भएदेखि नै छोडेको. के भएको भने खासमा मम्मीको लङ्स काटेर ल्याएर मैले देखेँ होइन,
0: हजुर.
1: अनि लङ्स काटेर ल्याएर देखेँ, म त मासु खान्थेँ त्यो हुँदा अगाडि त. अनि त्यो पनि सेम हामीले खसीको मासु खाँदाखेरि पनि, भुटान खाँदाखेरि पनि, त्यसको खोजो पनि सेम सेम सेम हुन्छ, सेम हुन्छ होइन. अनि त्यही भएर अनि त्यही दिनदेखि चाहिँ अब त्यो म त खाँदिनँ मासु भनेर त्यहाँदेखि चाहिँ खान स्टप गरेँ. प्लस मलाई बिस्तारै बिस्तारै आफूलाई के रियलाइज भन्दाखेरि मलाई चाहिँ जनावरहरूको माया लाग्छ. तर फेरि अब यो कुरा गर्दाखेरि चाहिँ कस्तो हिपोक्रिट जस्तो हुन्छ, किनभने मासुको अचार बनाइरहेको छु होइन.
0: त्यही त.
1: अनि तर मलाई चाहिँ कुकुरहरू पनि पाल्छु म, अनि त्यही भएर कुकुरहरूको माया लाग्छ मलाई. अनि त्यही कुकुर र त्यो बाख्राहरू पनि मैले रिलेट गरेँ कि, चार चारवटा खुट्टा भएको के जे होस् धेरै कुरा छ, जे होस् अब चाहिँ खाँदिनँ.
0: जे होस् आमाको त्यो बायोप्सी गर्नु लैजाँदाखेरि होला होइन,
1: बायोप्सी होइन, बायोप्सी गर्दाखेरि होइन, मम्मीको सर्जरी गर्दाखेरि, लङ्सको सर्जरी हुँदाखेरि मम्मीको राइट साइडको अपर लोब काटेर अनि हामीलाई देखाउँदो रहेछ कि त्यो अपरेसन गरिसकेपछि. तपाईँहरूको मान्छेको मैले यति चाहिँ पार्ट निकालेँ भनेर देखाउँदो रहेछ. अनि निकालेर यत्रो ठुलो बट्टामा लङ्स लिएर आएको, यत्रो ठुलो टुक्रा लङ्सको टुक्रा लिएर आएको. अनि त्यसपछि त डर लाग्दो भयो नि,
0: छोरीलाई खसी भुटानको सम्झना आयो. जे होस् त्यो एउटा भनौँ न दुःखको घडीमा पनि एउटा तपाईँले एउटा भनौँ न रमाइलो कुराबाट एउटा डिसिजन लिन सक्नु भएछ होइन, ओहो भन्ने भयो होला तपाईँलाई त्यति बेला होइन.
1: त्यति बेला कालो यस्तो हुँदो रहेछ, क्यान्सर भएको लङमा चाहिँ कालो हुँदो रहेछ त्यो चाहिँ, हाम्रो नर्मल्ली चाहिँ हुँदैन नि त, त्यो चाहिँ बिग्रेर के कालो हुँदो रहेछ. त्यही भएर स्मोक पनि गर्नु हुँदैन, स्मोक गरेर होइन, हाम्रो मम्मीले स्मोक गरेर होइन, तर धेरै स्मोक गर्ने मान्छेलाई चाहिँ डक्टरले भनेको एकदम धेरै हुन्छ नि चान्स हुन्छ अरे, त्यही भएर चुडायो भने चाहिँ लङ्स बिग्रिन्छ अरे कि, अनि त्यही भएर हुँदैन रहेछ त्यो कालो न कालो बनाउनु हुँदैन लङ्स भनेर.
0: जे होस् श्रोताहरू, अब स्मोकिङ गर्नेहरू कोही हुनुहुन्छ भने चाहिँ यसो सोच्नु होला. हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ श्रोताहरू, रेसु फुड्स चाहिँ उहाँको हाम्रो रेखा शर्माजीले, रेखा शर्माजीलाई मैले पहिला सायद मलाई लाग्छ दुईपल्ट आजको नारीमा ल्याइसकेँ होला. पहिला उहाँ सन्चो हुँदा यति व्यस्त हुन्थ्यो तपाईँको मम्मी होइन, के अरे इन्टरभ्यू दिनुमा बाहिर ट्रेनिङ सबै गाउँ गाउँमा ट्रेनिङ दिन जानुहुन्थ्यो होइन,
1: कति ट्रेनिङ दिन जानुहुन्थ्यो, इन्जोय पनि गर्दै हुनुहुन्थ्यो त्यो मम्मीले चाहिँ अरूहरूलाई सिकाएर अरूहरूसँग घुलमिल भएर हुन्छ नि आफ्नो स्पिड बाँड्न पाउँदा चाहिँ एकदम धेरै इन्जोय गर्दै हुनुहुन्थ्यो त्यो टाइम चाहिँ.
0: अब फेरि अब सन्चो हुनुभयो भने अब यो पालिको टेस्ट क्लियर भएर त्यहाँदेखि अर्को पल्टको टेस्ट पनि क्लियर आयो भने त त्यसपछि मस्त हो नि त तपाईँको मम्मी होइन. त्यसपछि चाहिँ ल्याउनु पर्छ यहाँनिर रेखा शर्माजीलाई हाम्रो बिएफपिएस गोर्खा रेडियोमा आजको नारीमा होइन. जे होस् अब तपाईँ आध्यात्मिकमा पनि अलिअलि भनौँ, जे होस् ननभेज खानु छोड्नु भएको चाहिँ विशेष गरेर यो पूजा आजाले त होइन रहेछ होइन.
1: मम्मीको लङ्स पनि त्यो भयो, लङ्स पनि देखेँ, अनि त्यसपछि केही न केही धर्म भएर राम्रै भइहाल्छ कि भनेर पनि हो कि.
0: हजुर हजुर हजुर, आमालाई राम्रो हुन्छ कि भनेर होइन, एउटा छोरीको हो. अनि दिदीहरू चाहिँ कहिले कहिले आउँछ, आमा बिसन्चो भएपछि आउनुभयो?
1: आउनुभयो नि दिदी, त मेरो एउटा जुन दिदी अमेरिकामा बस्नुहुन्छ ऊ त अस्ति न लास्ट इयर चाहिँ दुईचोटि आएको, फर्स्टचोटि दसैँमा आउनुभएको थियो अनि त्यसपछि फेरि गएपछि फेरि दुई महिनापछि मम्मीको ब्रेनमा क्यान्सर देखाएर फेरि आएको थियो दुई महिनापछि पनि आएको थियो अनि अहिले त मम्मीलाई ठिकै छ नि त उनीहरूलाई पनि आफ्नो आफ्नो ठाउँ बसेर कमाउनै पर्यो
0: हजुर अनि तपाईँ मम्मीलाई एउटा मेन्टली स्ट्रङ राख्नुलाई चाहिँ कस्तो प्रकारको कुराहरू अप्नाउँदै हुनुहुन्छ उहाँलाई
1: यस्तो मम्मी चाहिँ आफै नै मेन्टली स्ट्रङ हो होइन
0: हजुर
1: हामी नै डराउँथ्यौँ बरु म त हस्पिटल गएर बेलामा त मलाई त कस्तो डर लाग्थ्यो ओहो अब के हुने होला भनेर स्क्यानहरू गर्दाखेरि मलाई कति डर लाग्थ्यो हाम्रै मम्मी स्ट्रङ भएर ह्या नडर केही पनि हुँदैन जे भए पनि फेस गर्नुपर्छ भनेर मम्मीले हामीले मैले गर्दा मम्मी स्ट्रङ भएन कि मम्मीले गर्दा चाहिँ म चाहिँ स्ट्रङ भएँ अब किनभने आफू जति नै विक भयो भने त झन्नै गाह्रो भयो नि त अनि त्यही भएर बरु जे नै भयो भने स्ट्रङ हुने फेस गर्ने त्यही हो
0: हजुर हजुर जे होस् उहाँ स्ट्रङ हुनुहुन्छ होइन त्यही भएर त अहिले आफू क्यान्सरसँग फाइट गर्दै भए पनि सेवा उहाँको जारी छ त होइन अनि तपाईँ यसो अरू केमा इन्ट्रेस्ट लाग्छ गीत सङ्गीत
1: मलाई त्यस्तो म त गीतहरू पनि गाउँदिन अहिले चाहिँ मेरो कम्प्लिट फोकस नै अचार कसरी राम्रो बनाउने कसरी मार्केटमा बेच्ने कसरी मम्मीलाई ठिक बनाउने त्यही नै हो मेरो त साँच्चै के भनेको अहिले त मलाई अहिले म यस्तो हेर्नु न मैले ठ्याक्कै भन्ने होइन कि मेरो हबिज नै केही नै गर्दिनँ कि म फ्री टाइम अब यस्तो हुन्छ छ दिन त मजाले काम गर्नै पर्यो अनि त्यसपछि काम गर्यो स्याटरडे एक दिन बिदा हुन्छ स्याटरडे पनि यताउति यताउति गरेर हुन्छ नि त्यो मैले केही नै गर्दिनँ कि एक्स्ट्रा केही पनि नै गर्दिनँ अनि यता काम सकिँदा फेरि दिल्ली जाने टाइम आउँछ दिल्ली गयो आयो फेरि ब्याक टु वर्क त्यही नै भइरहेछ कामै काम त्यही नै भयो
0: म त यसो गुनगुनाउनु लाउनु पर्यो भन्दै थियो अगाडि नै थाहा पाएछ प्रियाले अब यसो गरौँ न एउटा तपाईँ अमला क्यान्डी कसरी बनाउँछौ यसो लु न मलाई त साह्रै मनपर्छ हाम्रो श्रोताहरूले पनि यसो घरमा बनाउने यसो
1: हुन्छ भनिदिन्छु केही भएन अमला क्यान्डीको त म भनिदिन्छु कि अमला क्यान्डी चाहिँ के गर्छौँ भन्दाखेरि हामीले चाहिँ फर्स्टमा बोइल गर्छौँ होइन
0: हजुर
1: अनि बोइल गरिसकेपछि त्यसलाई हामी चाहिँ ठुलोवाला अमला क्यान्डी युज गर्छौँ

0: गर्ने राख्ने अनि खाने।
1: जे होस् अब श्रोताहरू उहाँहरूले आफ्नै भनौँ न लेबल आफ्नै कम्पनीको लेबल लगाएर पहिला चाहिँ उहाँले बनाएर अरूलाई चाहिँ उहाँहरूको लेबल लगाउने अनुमति दिनुहुन्थे छ, अहिले चाहिँ अब आफ्नै लेबल लगाएर विश्वभर चाहिँ फैलाउने रेसो फुड्सलाई उहाँले चाहिँ कुरा भन्नाले प्लान गर्दै हुनुहुँदो रहेछ। विशेष गरेर नेपालभित्र पनि सबैतिर स्टोरमा दिने चाहिँ प्लान गर्दै हुनुहुँदो रहेछ। हाम्रो रेखा शर्मा धेरै सन्चो भइसक्नु भएको छ श्रोताहरू उहाँको फेरिको कुरा सुन्दाखेरि। अनि प्रिय अब हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई यसो एक दुई शब्द के भन्न चाहनुहुन्छ रेसो फुड्सबाट प्रिया चौधरी?
0: सबैजना बाहिर बसिराख्नु भएको सबैजना जो हुनुहुन्छ कोही रहरले गएको हो भने कोही करले गएको होला अभियसली होइन, त्यही भएर सबैजनाले सबैभन्दा फर्स्ट थिङ फर्स्ट इज हेल्थ एकदमै धेरै इम्पोर्टेन्ट छ। आफ्नो हेल्थलाई फर्स्ट प्रायोरिटी राखेर काम गर्ने इन्जोय पनि गर्ने त्यही सँगसँगै, अनि त्यसपछि अभियसली सबैजना कमाउने गएको राम्रो कमाउने किनभने भेरी इम्पोर्टेन्ट टु मेक मनी जहिले पनि नै काम लाग्छ। अनि त्यसपछि अब हामी बिस्तारै हाम्रो रेसो फुड्सबाट पनि अचारहरू डिफ्रेन्ट ठाउँमा सबैतिर पठाउँछौँ। हजुरहरूले चाहिँ यदि हजुरहरू बसेको ठाउँमा हाम्रो अचारहरू अरू हाम्रो एनी प्रडक्टहरू केही भेट्नुभयो भने चाहिँ ट्राई गर्नुहोला, फिडब्याकहरू दिँदै गर्नुहोला, हामी त्यस्तै अनुसारले सुधार्दै जान्छौँ, राम्रो बनाउँदै जान्छौँ। अनि सबैले सबैभन्दा इम्पोर्टेन्ट चाहिँ आफ्नो हेल्थको एकदमै धेरै केयर गर्नुहोला,
1: त्यही विशेष गरेर होइन, किनभने क्यान्सरसँग फाइट गर्दै गरेको आमालाई स्याहार्दै हुनुहुन्छ तपाईँलाई यो घडीमा त्यो जुन चाहिँ दुखाइहरू छन् त्यही अनुसारको तपाईँले सजेस्ट पनि गर्नुहुन्छ होइन। हेल्थ इज वेल्थ भनेर हामीले भन्छौँ नै, त्यसले गर्दाखेरि
0: हामीले बच्चा बेलामा हामीलाई के त्यस्तो स्कुलमा के त हेल्थ इज वेल्थ भनेर हामीलाई डिबेटहरू आउँथ्यो नि त होइन, अनि हुन्छ हेल्थ कसरी वेल्थ हुन्छ भन्ने जस्तो लाग्थ्यो नि त किनभने थाहा थिएन नि त, तर साँच्चीकै हेल्थ इज वेल्थ नै रहेछ कि। आफू हेल्दी भयो भने जे गर्न सकिन्छ जे पनि नै गर्न सकिन्छ,
1: तर
0: आफू बिरामी भयो भने चाहिँ सबै कुरालाई नै छोडेर आफ्नै हेल्थलाई मात्रै हेर्नुपर्छ। त्यही भएर अहिलेदेखि नै मान्छेहरूले आफ्नो हेल्थलाई केयर गर्यो भने एक्सर्साइज राम्रो खाना के जे हुन्छ जसरी पनि आफ्नो हेल्थ फिट राख्यो भने चाहिँ पछिएर पछुताउनु पर्ने रहन्छ कि। यो हेल्थ इज वेल्थ भनेको चाहिँ इट्स रियली ट्रु के साँच्चै हो कि भन्नु न। मान्छेहरूको 10 प्रब्लम हुन्छ 15 प्रब्लम हुन्छ हेल्थ ठिक हुँदासम्म होइन, अनि एकचोटि हेल्थ बिग्रियो भने चाहिँ सबै नै छोड्नुपर्छ कि आफूलाई, त्यही हेल्थ नै कसरी ठिक हुने होला कसरी गर्ने होला त्यसमै मात्रै फोकस हुन्छ। त्यही भएर सधैँभरि सबै कुरामा फोकस गरिराख्नलाई चाहिँ सधैँ हेल्दी नै हुनुपर्छ, त्यही भएर हेल्दी प्र्याक्टिसहरू गर्नुपर्छ।
1: हजुर हजुर, तपाईँले भन्नु भने स्कुल पढ्दाखेरि हामीले पनि यो डेली ह्यान्ड राइटिङहरू यस्तै हामीले लेख्नु पर्थ्यो होइन, डेली एउटा ह्यान्ड राइटिङ त्यो 4 लाइन भएको कपीमा ह्यान्ड राइटिङ लेख्नुपर्ने होइन। स्कुल पढ्दाखेरि मैले क्लास 5 क्लास 8 हामीले ह्यान्ड राइटिङ डेली लेख्नु पर्थ्यो दार्जिलिङमा, गभर्मेन्ट स्कुल पढेको होइन दार्जिलिङमा, क्लास 5 क्लास 8 डेली ह्यान्ड राइटिङ लेख्नु पर्थ्यो, 4 दर्का भएको कपीमा लेख्नु पर्थ्यो होइन, एकदम मिलाएर गाँसेर लेख्नुपर्ने होइन, डेली चेक गर्ने टिचरले होइन, यस्तैहरू लेख्नु पर्थ्यो हामीले हेल्थ इज वेल्थ भनौँ होइन, अर्ली टु बेट अर्ली टु राइज मेक्स अ म्यान हेल्दी वेल्दी एन्ड वाइज भन्नेहरू होइन, र पनि अब लेखियो नि के गर्नु सबै बिर्सियो
0: त्यो
1: सम्झना आयो क्या मलाई, अर्ली टु बेट अर्ली टु राइज मेक्स अ म्यान हेल्दी वेल्दी एन्ड वाइज भनेर पढेकोहरू याद आयो मलाई पनि होइन। जे होस् अब राम्रोसँग आमालाई स्याहार्नु होला होइन, कम्पनी पनि राम्रोसँग सम्हाल्नु होला, ठुलो बनाउनु होला, र तपाईँ आमालाई भनिदिनु होला हामी सबैको तर्फबाट भनौँ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट गेट वेल सुन चाँडोभन्दा चाँडो सन्चो भएर एकदमै पहिलाको रेखा शर्मा हामी देख्न पाउँ भनिदिनु होला होइन। जे होस् प्रिया समय दिनुभयो आजको लागि, रेसो फुड्सको बारेमा पनि कुरा भयो, तपाईँको आमाको हेल्थको बारेमा पनि कुरा भयो होइन, आजको लागि समय दिनुभयो केही बोलिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद, र आउँदो दिनहरूमा तपाईँको जुन चाहिँ रेसो फुड्स छ त्यसलाई ठुलो बनाउनु होला भन्दै हामी अल द बेस्ट पनि भन्न चाहन्छौँ है त। थ्याङ्क
0: यू। आज चाहिँ रेसो फुड्स पनि छ है भनेर अब जुन सुन्नुहुन्छ उहाँले ए यो पनि छ है भनेर भन्ने फेजमा म बोलिरहेको छु नि त, अब नेक्स्ट टाइम चाहिँ ओहो रेसो फुड्सको प्रिया बहिनी बोल्यो है भनेर नेक्स्ट टाइममा बोल्नुपर्छ,
1: त्यो पनि आउँछ दिन होइन
0: हजुर।
1: जे होस् प्रिया, थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू दिदी.
1: हस् ओके, बाई बाई. हजुर श्रोताहरू, हाम्रो प्रिया चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ र आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना

0: द्वादशी का दिन यौसी छड्याएसँगै सुरु भएको इन्द्रजात्राको मुख्य दिन कुमारी गणेश र भैरवलाई रथमा राखेर काठमाडौँका विभिन्न टोल घुमाइन्छ। बसन्तपुरबाट सुरु भएको रथयात्रा जैसी देवल, जियाबहाल, लगन, ब्रह्मटोल, कोटिही, चिकमुगल र भीमसेन स्थान हुँदै फेरि बसन्तपुर फर्किन्छ। इन्द्रजात्रामा रथयात्रासँगै लाखे नाच, पुलुकिसी नाच, दश अवतार, दीपाङ्ख्या, कुम्भो नाच, महाङ्काल नाच र आकाश भैरवगढ नाच पनि मुख्य आकर्षण हुन्। इन्द्रजात्रासँग जोडिएको किम्वदन्ती अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई व्रतका लागि पारिजात फूल आवश्यक परेपछि इन्द्र काठमाडौँ आउनु भएको थियो। फूल टिप्दै गर्दा उहाँलाई चोर ठानेर स्थानीयले बाँधेर राखेका थिए। पछि आमाले अन्नबालीका लागि आवश्यक कुहिरो दिने वाचा गरेपछि इन्द्रलाई छाडिएको विश्वास गरिन्छ। रथयात्रा, लाखे र पुलुकिसी जस्ता नाचसँगै इन्द्रजात्राले काठमाडौँको सयौं वर्ष पुरानो संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छ। इन्द्रजात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसरका प्रमुख सुदीप घिमिरे।
1: इन्द्रजात्राको उपलक्ष्यमा हामीले 7 गतिदेखि 13 गतिसम्मका यसका विशेष समारोहहरू हुन्छन् र त्यसको लागि भनेर हामीले पटक पटक बैठक छलफलहरू गरेर नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूको समेत संयुक्त रूपमा चाहिँ हामीले परिचालित हुँदै आएको छौँ र यसको लागि कुनै पनि किसिमको अप्रिय घटना नघटोस् भनेर हामीले 7 गतिबाट कमान्ड पोस्ट पनि स्थापना गरेका छौँ।
0: प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा गरेको सम्बोधनपछि नेपालका राजनीतिक दलका अधिकांश नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जलवायु, न्याय, क्षतिपूर्ति र सानो राष्ट्रको अधिकार जस्ता विषय उठाउनु आवश्यक रहेको बताउनु भयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्बोधनको अन्तर्वस्तु र प्रस्तुति सही रहेको प्रतिक्रिया दिनुभएको छ। राप्रपा नेता ज्ञानेन्द्र शाहीले सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताउनु भयो। जनमत पार्टी अध्यक्ष डाक्टर सीके राउतले सम्बोधन विषयवस्तुका हिसाबले स्तरीय र अन्तर्राष्ट्रिय ध्यान खिच्न सक्ने रहेको प्रतिक्रिया दिनुभयो। एमाले उपमहासचिव योगेश भट्टराईले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको व्यापारदेखि जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यसम्म उठाइएका विषय महत्वपूर्ण रहेको बताउनु भयो। करिब 1 वर्षदेखि अस्थायी नेतृत्वले चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ। आगामी मङ्सिरमा गर्ने भनिएको एकता महाधिवेशन भोटेकोशी बाढी र चाडबाडको कारण देखाउँदै स्थगित गरिएको छ।
2: केन्द्रीय कार्य संयोजन समितिले महाधिवेशनको नयाँ मिति तोक्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशन गर्ने निर्णयमा सबैको सहमति छ, तर मिति भने तय हुन बाँकी छ। महाधिवेशनको तयारीका लागि बनाएका सबै कार्यतालिका पनि स्थगित गरिएको छ। अब 2 महिनासम्म राजनीतिक अभियान चलाउने निर्णय भएको ज्वालाले जानकारी दिनुभयो। गत वैशाखमा नेकपाले 11 देखि 15 मक्सिरसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। नेकपाले विभिन्न कारण देखाउँदै महाधिवेशन सार्दै आएको छ। पार्टीभित्र भने तत्काल महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ। गत फागुनको प्रतिनिधि सभा निर्वाचनमा नेकपाको आकार खुम्चिएपछि यस्तो माग थप बलियो भनेको छ। एकता भएको करिब 1 वर्ष पुर्न लाग्दा पनि पार्टीका भातृ संगठनको समायोजन पूरा भएको छैन। मंगलबारको केन्द्रीय कार्य समिति बैठकले 2 महिनाभित्र सबै भातृ संगठनको समायोजन सक्ने निर्णय गरेको छ। नेकपाले विधानमा 601 सदस्य केन्द्रीय कार्य समिति हुने व्यवस्था छ, तर अहिले एकता अभियानका क्रममा केन्द्रीय समिति विस्तार भएर 2500 सदस्य पुगेको छ। नेकपाभित्र नेतृत्व हस्तान्तरणको विषय पनि चर्चामा छ। संयोजक पुष्पकमल दाहाल लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ।
0: राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक पदाधिकारीको दोहोरो पेन्सन र आर्थिक सुविधा रोक्ने विधेयक सर्वसम्मत पारित गरेको छ। नयाँ व्यवस्था अनुसार संवैधानिक पदमा रहँदा सरकारी पेन्सन पाइने छैन, दोहोरो भत्ता र सुविधामा पनि कडाई गर्ने बाटो खुलेको छ। समिति बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको हो। अब समितिले विधेयकमाथिको प्रतिवेदन तयार गर्नेछ। सरकारी सेवाबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको प्रमुख वा पदाधिकारी बने पदमा रहुन्जेल पेन्सन रोक्ने व्यवस्था विधेयकमा छ। अघिल्लो सेवा अवधि जोडेर पेन्सन लिन चाहेमा संवैधानिक पदमा नियुक्त भएपछि लिएको पेन्सन रकम सरकारी संचित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ। सांसदहरूले संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि माग गरेका छन्। कानून मन्त्री सुविता गौतमले अहिले सर्वोच्च अदालतले फैसला कार्यान्वयन गर्न र दोहोरो सुविधा रोक्न विधेयक ल्याइएको बताउनु भयो। हवस् त, अहिलेसम्मका खबर यति नै।
3: BFBS. गोर्खा रेडियो हो।

कहिले काहीँ हामीलाई लाग्छ हामीलाई खुसी हुन धेरै कुरा चाहिन्छ, राम्रो घर, राम्रो काम, धेरै पैसा, घुम्न जाने ठाउँ, आफ्ना मान्छेहरूबाट धेरै माया। तर सोचौँ त, यी सबै कुरा हुँदा हुँदै पनि मन अशान्त भयो भने के गर्ने त? अनि कहिलेकाहीँ धेरै कुरा नभए पनि कसैको एउटा मिठो मुस्कान, अनि कहिलेकाहीँ ती मायाका साना साना शब्दहरू, अनि सानो सानो साथले तपाईँ हाम्रो जीवनलाई सुन्दर बनाइदिन्छ। सायद शान्ति पनि यस्तै हो कि, ठुलो कुरा हो जस्तो लाग्दैन, मनलाई हल्का बनाउनको लागि सानो अनुभूति। यो सेप्टेम्बर महिनाको 21 तारिखलाई चाहिँ इन्टरनेसनल डे अफ पीस, अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने गरिन्छ। अब हामीले 21 तारिखको दिनमा मात्र किन, हरेक दिन शान्तिको गुणगान गाउन सक्छौँ, शान्तिलाई आफ्नो जीवनमा ल्याउन सक्छौँ। शान्ति त हाम्रो घरभित्र पनि चाहिन्छ, सम्बन्धभित्र पनि चाहिन्छ, र सबैभन्दा पहिले हाम्रो आफ्नो मनभित्रबाट नै हामीलाई शान्ति चाहिन्छ। त्यही भएर शान्तिको बारेमा जहिले जति बेला पनि कुरा गर्दा पनि हुन्छ, र यसलाई जति बेला भए पनि आफ्नो मनलाई शान्त राख्नलाई त अभ्यासै हो। हरेक दिन शान्तिको गुणगान गाए पनि फरक पर्दैन। त तपाईँलाई थुप्रै थुप्रै मायाका साथ निकै नै स्वागत तथा अभिनन्दन गर्दछु। मनको आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँको जीवनमा शान्ति होस्, सुख होस्, समृद्धि आओस्, यिनै शुभकामनाका साथ यो असाध्यै सुन्दर गीत।

0: मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: हजुर, यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा भनिदिरा छु, हामी प्रेमको कुरा गर्छौँ, आफ्ना मान्छेलाई धेरै माया गर्छौँ, तर कहिलेकाहीँ त्यही मायामा अधिकार धेरै हुन्छ, अपेक्षा धेरै हुन्छ र रिस पनि धेरै हुन्छ। तर मायामा अधिकार खोज्नु हुँदैन भन्छन् कतिजनाले, अनि कतिजनाले चाहिँ माया भएपछि अधिकार पनि जमाइन्छ पनि भन्छन्। अब दुई खालको मत छ यहाँ, अब दुवै खालका कुरालाई मानिसहरूले स्वीकार गरेका छन्, यसमा अब धेरै नभनौँ। कहिलेकाहीँ चाहिँ के हुन्छ भने, तिमीले मलाई किन बुझेनौ, तिमीले मेरो कुरा किन मानेनौ, मैले यति गरे तिमीले चाहिँ के गर्यौ, यस्ता प्रश्नहरू त उठ्छन् होला नि, होइन? तपाईँको जीवनमा पनि उठ्यो होला, तपाईँले पनि गर्नुभयो, अथवा कसैले तपाईँका लागि पनि गरे होलान्। खासमा यस्ता प्रश्नहरूले छ नि सम्बन्धमा प्रेमभन्दा चिन्ता तनाव बढाउन थाल्छ। प्रेम भनेको आफ्नो कुरा मनाउन सक्नु मात्र होइन, मेरो कुरा मान, मैले भनेको मान, अनि मात्रै म तिमीले भनेको मान्छु, अनि तिमीले प्रेम गर्छौ भनेर म बुझ्छु भन्नु चाहिँ मूर्खता हो। किन भन्दा अर्को व्यक्तिले कुरा सुन्न सक्नु पर्यो नि त। अर्को व्यक्तिले तपाईँको कुरा सुन्नै सक्दैन भने त त्यो त हुँदै भएन। कहिलेकाहीँ जित्नका लागि मात्र होइन, सम्बन्ध जोगाउनका लागि पनि कहिलेकाहीँ हार दिनु एकदमै राम्रो हुन्छ, एक पाइला पछाडि सार्नु राम्रो हुन्छ। एउटा मिठो शब्दले झगडा रोक्छ भने सरी, मलाई माफ गर भनेर दूरी घटाउनु राम्रो होइन त। एउटा सानो अँगालोले धेरै दिनदेखि नबोलेको मनलाई, नबोलेका व्यक्तिहरूलाई फेरि नजिक ल्याउन सक्छ भने कन्जुसाई किन त। त्यसैले संसारलाई शान्त होइन कि आफ्नो सम्बन्धलाई विनम्रताका साथ शान्त पार्यौँ, आफ्नो घरमा आफ्नो मनलाई आफ्नो परिवारलाई शान्त राख्यौँ, खुसी राख्यौँ, एकदमै सुखी राख्यौँ भने त त्यहीँबाट सुरुवात भइहाल्यो नि। आज यस्तै यस्तै सुखका बारेमा, सुखका पलका बारेमा, प्रेमको बारेमा, शान्तिको बारेमा, समृद्धिका बारेमा हामी मनको आवाजमा कुरा गर्नेछौँ र राम्रा राम्रा कोसेली तपाईँको लागि लिएर आएकी छु र राम्रा राम्रा गीतहरू पनि छन्। बस मन्दिराको अनुरोध यति मात्रै हो कि तपाईँ साथै बस्नुहोला, तपाईँको समय खेर जाँदैन, तपाईँको मनलाई गदगद पार्ने जिम्मा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन दिइरहेछु। अब तपाईँको लागि सानो कथा पनि छ मसँग, तिम्रो खुसी नै मेरो खुसी। यो एउटा प्रेमको कथा हो। यसमा के हुन्छ भन्दाखेरि चाहिँ अनु र आकाशको विवाह भएको केही वर्ष भइसकेको हुन्छ, होइन। दुवैको जीवन सामान्य हुन्छ, ठुलो घर थिएन अनि ब्याङ्क ब्यालेन्स पनि त्यति थिएन। तर उनीहरूको घरमा एउटा कुरा चाहिँ प्रशस्तै थियो, त्यो के भन्दाखेरि हाँसो। त्यो हाँसोको चाहिँ कहिले पनि कमी हुँदैन थियो। बिहान आकाश काममा जान्थे, अनु घर सम्हाल्थिन्। आकाशले घरबाट निस्किने बेलामा सधैँ एउटै कुरा भन्थे, आज केही राम्रो भयो भने सबैभन्दा पहिले तिमीलाई सुनाउँछु है। अनु हाँस्दै भन्थिन्, अनि नराम्रो भयो भने नि, आकाश भन्थे, त्यो पनि तिमीलाई नै सुनाउँछु, तिमीलाई सुनाएपछि मेरो पीर व्यथा अलिक कम हुन्छ नि त। उनले त्यति भने अनि दुवैजना मुस्कुराए र आकाश अफिसतिर लागे। यस्तै ससाना कुराहरूमा उनीहरूको प्रेम बाँचिरहेको थियो। यस्तै गरी दिनहरू बितिरहेको थियो अनि एक दिन आकाश कामबाट घर फर्केपछि अनुले अब श्रीमान आए भनेर ढोका खोलिन्। तर त्यो दिन चाहिँ आकाशको अनुहारमा सधैँको जस्तो मुस्कान थिएन। सायद उनी थाकेका छन् कि भन्ने लाग्यो। उनले केही पनि नभनिकन चिया बनाइन् र उनको छेउमा बसेर बिस्तारै भनिन्, आजको दिन अलिक गाह्रो थियो हो। आकाश केही बेर चुप लागे अनि उनले हो भने, आज अफिसमा धेरै कुरा बिग्रियो मेरा कारणले, सायद मैले केही गर्न सक्दिनँ कि। आकाशले यस्तो मनलाई अलिकति बोझिलो पारेर दुखी भएर भने। अनुले उनको हात समातिन् अनि मायालु स्वरमा भनिन्, तिमीले सबै कुरा समाधान गर्नै पर्छ भन्ने छ र, आज थाकेका छौ नि त, आज आराम गर, भोलि फेरि सोचौँला। आकाशले अनुलाई निहालेर हेरे, उनको अनुहारमा हेरे, उनको आँखामा हेरे। अनु, तिमीलाई थाहा छ मलाई तिम्रो सबैभन्दा राम्रो कुरा के लाग्छ, सबैभन्दा तिम्रो के मनपर्छ? अनु हाँसिन्, के तिमी मेरो जस्तो सुकै समस्या आए पनि समाधान गर्न हतार गर्दिनौ, पहिले मेरो मन शान्त बनाउँछौ। अनुले केही बोलिनन्, उनको कुरा सुनिरहन्, केवल मुस्कुराइन्। त्यो रात उनीहरू बाहिर गएनन्, महँगो रेस्टुरेन्टमा पनि पसेनन्, कुनै ठुलो योजना पनि बनाएनन्। दुवैजना कौशीमा गए, हावा शिरसे चलिरहेको थियो, उनीहरूले चिया पिए, पुराना कुराहरू सम्झे अनि धेरै बेर हाँसे। त्यस दिन आकाशले एउटा कुरा बुझ्यो, प्रेम भनेको सधैँ खुसीको कारण बन्नु मात्र होइन रहेछ। कहिलेकाहीँ दुःखको समयमा पनि शान्त भएर बस्न सक्नु अनि त्यो आफ्नो दुःखलाई पोख्न सक्नु, कसैलाई सुनाउन सक्नु पनि ठुलो कुरा हो र पोख्ने ठाउँ हुनु झन् ठुलो कुरा हो। र आफ्नो दुःख आफ्नो पीर पोखिसकेपछि जो व्यक्तिले सुनिदिएर त्यसको समाधानका लागि तपाईँलाई प्रेरणा दिन्छ भने त्यो झन् ठुलो कुरा भयो। त्यसपछि आकाश र अनुको जीवनमा के हुन्छ त अगाडि म तपाईँलाई बताउँछु यो गीतपछि। साथै बस्नुहोला मनको आवाजमा।

हजुर, मनको आवाजमा अब अनु र आकाशको कथालाई अझ अगाडि बढाऊ। समय बित्दै गयो, केही वर्षपछि अनुले पनि एउटा राम्रो जागिर पाइन्। त्यो जागिर खानलाई चाहिँ उनलाई आफू बसेको सहर भन्दा अर्को सहरमा जानु पर्ने भयो। अब अनु अल्मलिन, जाउँ कि नजाउ? म गएँ भने अब तिमी एक्लो हुन्छौ, तिमीलाई गाह्रो हुन्छ भनेर आकाशसँग अनुले भनिन्। त्यसपछि आकाशले मुस्कुराउँदै भने, तिमीले मेरो कारणले आफ्नो सपना रोक्नु हुँदैन, तिम्रो आफ्नो करियर हो, तिमीले यसलाई छोड्नु हुँदैन, यति राम्रो जागिर तिमीले पाएकी छौ, तर तिम्रो र मेरो साथ नि, हाम्रो जीवन नि, अनुले भनिन्। हाम्रो जीवन भनेको एउटै ठाउँमा बसेर मात्र बन्ने होइन, एकअर्कालाई सहयोग गरेर, एकअर्काको बारेमा, एकअर्काको सपनालाई बुझेर पनि हामीले एकअर्कालाई सहयोग गर्न सक्छौँ। आकाशको यस्तो कुरामा अनु केही बेर सोच्न बाध्य भइन्। अनि आकाशले फेरि भने, तिमी खुसी हुन्छौ भने तिम्रो खुसी भन्दा ठुलो अरू के छ र? मेरा लागि तिम्रो खुसी सबैभन्दा ठुलो हो। आकाशको जब यस्तो जवाफ आयो नि, अनुको आँखामा आँसु आयो, तर त्यो दुःखको आँसु थिएन। सायद त्यो दिन आकाशले आफ्नो खुसी भन्दा अनुको खुसीलाई ठुलो मानेका थिए। त्यस क्षणमा उनको आँखाबाट आँसु झरेको थियो। दूरी पनि त बढ्यो नि होइन, सम्बन्धमा व्यस्तता पनि आयो, दुवैजना व्यस्त भए, कहिलेकाहीँ मनमुटाव पनि भयो, झगडा पनि भयो, भनाभन पनि भयो, तर उनीहरूले एउटा नियमलाई कहिले छोडेनन्। त्यो दिन जति व्यस्त भए पनि एकअर्काका लागि केही समय उनीहरूले निकाल्थे। पाँचै मिनट किन नहोस्, दसै मिनट किन नहोस्, जुन दिन जति समय पाउँथे उनीहरूले एकअर्काका लागि समय निकाल्थे अनि भन्थे, आज कस्तो भयो, आजको दिन के भयो, यति मात्र भए पनि सोध्थे। तर त्यही कस्तो भयो भित्र धेरै माया लुकेको हुन्थ्यो। वर्षौँ पछि पनि उनीहरूको प्रेम उस्तै थियो, किनकि उनीहरूले प्रेमलाई केवल शब्दमा मात्र होइन, साना साना व्यवहारमा जोगाएका थिए, सानो सानो कुरामा त्यो प्रेमलाई बचाएका थिए। प्रेममा अधिकार भन्दा विश्वास, झगडा बहस भन्दा संवाद कुराकानी, र अपेक्षा भन्दा पनि एकअर्काको लागि आदर सम्मान, यिनै कुराहरूले उनीहरूको जीवनमा खुसी ल्याएको थियो। उनीहरूको घरमा सदैव एउटा कुरा चाहिँ थियो, थियो त्यो के भन्दा शान्ति। जहिले पनि उनीहरू खुसीमा हुन्थे, खुसी हुन साथै झगडा कम हुन साथै प्रेम छल्किहाल्यो। जहाँ प्रेम छ त्यहाँ सुख छ, जहाँ सुख र प्रेम छ त्यहाँ शान्ति अवश्य पनि हुन्छ। यो कथा भन्दा पनि रमाइलो लाग्यो, र व्यवहारमा यदि हामीले यस्तै गरी आफ्नो सम्बन्धलाई बचाउने हो भने त्यहाँ शान्ति, त्यहाँ सुख, त्यहाँ खुसी, त्यहाँ समृद्धि

प्रेम भन्ने शब्द त मनपर्छ, मायालु शब्द हो अनि सबैजना प्रेम पनि चाहन्छन्, तर आफ्नो तर्फबाट प्रेमलाई बचाउनलाई चाहिँ के गर्ने त भन्दाखेरि कति कुराहरू छन् नि होइन। जस्तो हामी आफ्नो मान्छेलाई माया गर्छौँ भने त्यहाँ माया छ भनेर सम्बन्ध राम्रो हुने होइन नि, मायालाई देखाउनु पनि पर्छ के, जताउनु पनि पर्छ। त्यसैले आजदेखि एउटा सानो बानी बसाल्न सक्छौँ कि त, हरेक दिन आफ्नो कुनै प्रिय व्यक्तिलाई साँचो मनले एउटा राम्रो कुरा भनौँ। जस्तो आज तिमीले कस्तो राम्रो काम गर्यौ नि, आज तिमीले मलाई खुसी दिएकोमा तिमीलाई धन्यवाद, तिमी थाकेका छौ होला आराम गर न, वा यस्तै तिमीलाई केही पर्यो भने म छु है चिन्ता नगर। यस्तो साना साना शब्दहरू छन्, चाहे छोराछोरीका लागि हुन्, चाहे आमा बाउका लागि हुन्, चाहे आफ्ना साथीभाइका लागि हुन्, चाहे इष्टमित्रका लागि हुन्, चाहे आफ्नो प्रेमको लागि होस्, म छु है भनिदिनु कति ठुलो कुरा हो। त्यही भएर यी शब्दहरू साना होलान् तर कहिलेकाहीँ मानिसलाई चाहिएको बेलामा यो ठुलो सहारा बन्छ यो सानो सानो शब्दहरू। त्यसैले कसैलाई आफ्नो बनाउनु छ अथवा कसैलाई सहयोग गर्नु छ भने यस्तै साना साना शब्दहरू आवश्यकता परेका बेलामा यस्ता कुराहरूले सम्बन्धलाई बचाउँछ, प्रेमलाई बचाउँछ, आफ्नो पन जोगाइराख्छ। यस्ता कुराहरू भन्न अप्ठ्यारो पनि नमानु, म छु है तिमीलाई केही पर्यो भने जहिले पनि मलाई सम्झिनु, तिम्रो आड भरोसा बनेर म खडा हुन्छु। यति भन्दाखेरि मान्छे कति निडर भएर निर्धक्क हुन्छ, ओहो मलाई फलानले यस्तो भन्यो, मलाई केही पर्यो भने ऊ छ है भन्ने हामीभित्र पनि एउटा आड भरोसा बाँच्ने गर्दछ। त्यसैले कसैका लागि आड भरोसा बनिदिउँ र कसैको आड भरोसा हामी पनि लिउँ।

0: SBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु, मनको आवाजमा मनको डायरीबाट र सानो कुरा तपाईँका लागि लिएर आएकी छु। हामी सबैलाई केही न केही कुराको अपेक्षा हुन्छ के, कोही के खोजिरह हुन्छन्, कोही के खोजिरह हुन्छन्, कोही के चाहिरह हुन्छन्, कोही केही चाहिरहेका हुन्छन्, होइन? अब सबैलाई केही न केही चिजको आवश्यकता छ, खोजी छ। जस्तो केही चिज पाउने इच्छामा, त्यो चाहनाका लागि हामी कति लगनशील भएर अगाडि बढ्छौँ नि, होइन? त्यो चिज चाहिएको छ नि त। त्यस्तै हरेक चिज मान्छेलाई सुख शान्ति समृद्धि आफ्नो व्यक्तिहरूको माया चाहिन्छ भने त्यसको लागि पनि केही न केही त लगानी गर्नु पर्यो नि, केही न केही कोसिस गर्नु पर्यो नि, केही न केही आफ्नो तर्फबाट प्रयास हुनु पर्यो नि। हो, जीवनमा खुसी हुनलाई पनि यही नै प्रक्रिया हो। जीवनमा धेरै कुरा कमाउँछौँ होला हामीले, पैसा, घर, सम्पत्ति, पहिचान, तर अन्तमा हामीलाई सबैभन्दा धेरै सम्झना आउने कुरा चाहिँ सायद यी होइनन् होला। सम्झना के आउँछ भन्नुहोस् त? आमाले माया गरेको, कोखाई कोखाई भनेर खुवाएको, आमाले हेरविचार गरेको, बुवाले जीवनमा अगाडि बढ्नलाई सिकाएको, निडर हुन सिकाएको साना साना प्रेरणाका कुराहरू, दिदी बहिनीहरूसँगको त्यो हाँसखेल ठट्टा, साथीभाइहरूसँग बेफिक्रीसँग बिताएको समय, आफूलाई मन परेको मान्छेसँग आफूलाई मन परेको मान्छेले आफ्नो हेरविचार गरेको, अनि मायाले एउटा बाचा एउटा वाक्य बोलेको, म छु है तिम्रो साथमा, आफ्ना मान्छेहरूलाई माया छ भनेर म छु है तिम्रो साथमा। त्यसैले यस्तो चिजहरू चाहिँ हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। आफ्नो मान्छेलाई, आफन्तहरूलाई, आफ्नो घरका परिवारलाई, आफ्नो मायालाई आफूले नै माया देखाउनु पर्छ। फोन गर्न मन लागेछ भने फोन गरौँ, भेट्न मन लागेको छ भने भेटौँ, कफी खान मन लागेछ भने सँगै बसेर एक कप कफीको चुस्की लिउँ। माफी माग्नु पर्ने छ कि, किनकि सम्बन्धहरू ठुल्ठुला घटनाले मात्र टुट्ने होइनन्। कहिलेकाहीँ हामीले वास्ता नगर्दा पनि सम्बन्धहरूलाई हाम्रै व्यवहारले टाढा पुर्याउँदछ। प्रेमलाई पनि ठुलो कुरा चाहिँदैन, सानो सानो कुराले नै त्यो हाम्रो प्रेमलाई जीवित राख्दछ। कसैलाई अप्ठ्यारो परेको छ भने दुई चार पैसा सहयोग गर्न सकिन्छ, कसैलाई उपहार दिन सकिन्छ, कसैलाई सुविधै दिन सकिन्छ। कहिलेकाहीँ कसैलाई हाम्रो समयको उपस्थितिको कति भ्यालु हुन्छ समय पनि दिन सक्छौँ। यस्तै हो जीवनमा चाहिएको धेरै धन सम्पत्ति भन्दा पनि यस्ता बहुमूल्य कुराहरू छन्, जुन मूल्य मान्यताका कुराहरू छन्, जुन व्यवहारका कुराहरू छन्, जुन प्रेमका कुराहरू छन्, यी चिजहरूले हाम्रो जीवनमा धेरै खुसी

जाँदा जाँदै एउटा कुरा भन्छु ल, प्रेम माग्नु भन्दा पहिले प्रेम दिन सिकौँ, खुसीलाई पर्खनु भन्दा हरेक दिन कसैको जीवनमा अलिकति खुसी छरिदिउँ, त्यो खुसीले आफैलाई पनि खुसी नै फर्काउँछ। शान्त मनले प्रेम गर्न सिकाउँछ, प्रेमले सम्बन्धलाई जोड्न सिकाउँछ र जोडिएका मनहरूले संसारलाई आफ्नो बनाउँछ। तपाईँ जहाँ हुनुहुन्छ आज त्यहाँ एउटा सानो मुस्कान भए पनि बाँड्नुहोस्, एउटा राम्रो शब्द भए पनि बोल्नुहोस् अनि आफ्नो सबैभन्दा प्यारो मान्छेलाई भनिदिनुहोस्, तिमी मेरो जीवनमा छौ र त यो जीवन अझ सुन्दर बनेको छ। त्यसपछि के हुन्छ, त्यहाँ मिठो भावना जोडिन्छ। त्यसैले म भन्छु, तपाईँ हुनुहुन्छ र त तपाईँका लागि गीत ल्याउँछु, यस्ता राम्रा राम्रा शब्दहरू खोजी खोजी लिएर आउँछु। अब अर्को भेटसम्मको लागि हामीले छुटिनुपर्छ, फेरि भेटिनका लागि आज बिदा माग्नै पर्छ। अर्को भेटमा राम्रा राम्रा कुराहरू तपाईँका लागि

लिएर आउने नै छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला। यो आवाजलाई सम्झिरहनु होला।

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio
0: लोमान्थाङमा पनि भारी वर्षासँगै हल्का हिमपात भएको छ। काभ्रे भिरदेखि माथिल्लो मुस्तानसँगमा बाढी पहिरोको उच्च जोखिम भएकाले रातको समयमा सवारी रोक लगाइएको छ। काभ्रेमा रोशी खोलाको जल सतहले खतराको तह पार गरेको छ। पनौतीमा रोशीको खतरा तह 4.5 मिटर बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै कालीगण्डकीले पर्वतको मोदी बेनीमा, मर्स्याङदीले लमजुङको भकुण्डे बेसीमा, त्रिशुलीले चितवनको भोरलेमा, नारायणीले चितवनको देवघाटमा, अरूणले धनकुटाको सिमलेमा, सुनकोशीले भोजपुरको हम्पा चौरमा र सप्तकोशीले सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ। केही दिन नदीमा जलसतह बढ्दै गएको र केही ठाउँमा घटिरहेको विभागले जनाएको छ। रसुवाको बटेकोशी नदीमा अकस्मात बाढी आएको आज एक महिना पुगेको छ। गत भदौ 10 गते बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ सहितका जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म 1453 जनाको मृत्यु भएको छ भने 5550 जना अझै बेपत्ता छन्। बाढीबाट प्रभावित 13795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित अहिले पनि विभिन्न आश्रय स्थलमा छन्। प्रभावितको खोजी, उद्धार र राहतका लागि 3 वटै सुरक्षा निकायका 20477 सुरक्षाकर्मी खटिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका जानुभएको हो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको भोटेकोशी त्रिशुली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। ब्याङ्कहरूले ऋण लगानी बढाउन थालेका छन्।
3: चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 20 वटा वाणिज्य ब्याङ्कले करिब 61 अर्ब रुपियाँ ऋण लगानी गरेका छन्। भदौ मसान्तसम्म ब्याङ्कहरूको ऋण लगानी 53.50 खर्ब पुगेको छ। असार मसान्तमा लगानी 52.90 खर्ब थियो। 20 वटा वाणिज्य ब्याङ्कमध्ये 15 वटा ब्याङ्कको ऋण लगानी बढेको छ भने 5 वटा ब्याङ्कको घटेको छ। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ऋणको माग बढ्न थालेकाले ब्याङ्कमा रहेको अतिरिक्त पैसा व्यवस्थापन हुने संकेत देखिएको बताउनु भएको छ। न्यून ब्याज दर र आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढेको उहाँको भनाइ छ। यो अवधिमा ब्याङ्कको निश्चय पनि बढेको छ। भदौ मसान्तसम्म वाणिज्य ब्याङ्कमा 75.76 खर्ब रुपियाँ निश्चय पुगेको छ।
0: राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक पदाधिकारीको दोहोरो पेन्सन र आर्थिक सुविधा रोक्ने विधेयक सर्वसम्मत पारित गरेको छ। नयाँ व्यवस्था अनुसार संवैधानिक पदमा रहँदा सरकारी पेन्सन पाइने छैन। दोहोरो भत्ता र सुविधामा पनि कडाई गर्ने बाटो खुलेको छ। समिति बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको हो। अब समितिले विधेयकमाथिको प्रतिवेदन तयार गर्नेछ। सरकारी सेवाबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको प्रमुख वा पदाधिकारी बनेमा पदमा रहुन्जेल पेन्सन रोक्ने व्यवस्था विधेयकमा छ। अघिल्लो सेवा अवधि जोडेर पेन्सन लिन चाहेमा संवैधानिक पदमा नियुक्त भएपछि लिएको पेन्सन रकम सरकारी संचित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ। रूपन्देही प्रहरीले भन्सार छलेर ल्याइएका 6 लाख भन्दा बढीका सामान बरामद गरेको छ। सिद्धार्थ नगर 1 कोठ्यामाई मन्दिर नजिकबाट प्रहरीले 12 बोरा चियापत्ती र 66 पीस लेडिज सुट बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर र इन्टरनेट सेवा प्रदायकलाई पनि निशाना बनाउन थालेको बताउनु भएको छ। सर्वसाधारणको दैनिक जीवनमा बढी असर पार्ने उद्देश्यले यस्ता ठाउँमा आक्रमण भइरहेको उहाँको भनाइ छ। रूसी ड्रोनले राजधानी कीवको व्यापारिक केन्द्रमा आक्रमण गर्दा 4 जनाको मृत्यु भएको छ। अर्को आक्रमणमा 14 वर्षीय बालकको पनि मृत्यु भएको छ। रूसले भने युक्रेनी सैन्य गुप्तचर निकायले प्रयोग गर्दै आएको डेटा सेन्टरलाई निशाना बनाएको पुष्टि गरेको छ। युरोप परिषदका महासचिव एलेन बेर्सेटले तनाव बढाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परीक्षण गरिरहेको आरोप लगाउनु भएको छ।
4: Quite clear that we are being tested. The war and the ways it is done has really dramatically changed in the last 5-6 years, and now we have with drones, with hybrid threats, with disinformation, with manipulation, foreign interferences, a whole destabilization of democracies, and that's the additional element we need to tackle.
0: एसियन गेम्स अन्तर्गतको नेपाल र जापान बीचको खेलको दोस्रो इनिङ्स वर्षाले प्रभावित बनेको छ। निरन्तरको वर्षाले खेल खेल रद्द भएको छ भने नेपाल समूह विजेता बनेको छ। नेपालले क्वार्टर फाइनलमा श्रीलङ्कासँग भिड्ने भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिया बिया गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज शनिबार हो। शनिबार हामी भगवान शिवका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ, समग्रमा पनि गर्ने गर्दछौँ, अर्थात् शिव पार्वतीको रूपमा पनि, भैरवादी देवताको रूपमा पनि, शक्ति स्वरूपिणी देवीको रूपमा पनि, र भक्तहरूका राजाको रूपमा रहनुभएका हनुमानजीको स्वरूपमा पनि हामी भगवान शिवकै उपासना गर्ने गर्दछौँ। आशुतोष औडर दानी भगवान शिव नीलकण्ठ हुनुहुन्छ। त्यस्ता भक्तहरूका प्रिय गर्ने भगवान शिवको उपासनाबाट हामी सदैव सन्तुष्ट रहन सकौँ, सदैव भगवान शिवको उपासना गर्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी BFPS गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। हामी दैनिक रूपमा कुनै न कुनै विषय बिन्दुलाई लिएर उपस्थित हुने गर्दछौँ र त्यसको हामी चर्चा गर्ने गर्दछौँ। धर्म, संस्कृति, हाम्रो रीतिरिवाज, परम्परा, दर्शन र शास्त्रीय जो मान्यताहरू छन् तिनीहरूको विषयमा हामी चर्चा गर्ने गर्दछौँ र हामी उत्सवहरू, हाम्रा चाडबाडहरूको विषयलाई पनि आफ्नो कार्यक्रममा समावेश गर्ने गर्दछौँ। किनभने हामी सबै वर्गका, सबै हाम्रा आदरणीय श्रोताहरूका जो आफ्ना परम्पराहरू छन् तिनीहरूसँग हाम्रा श्रोताहरूको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने हाम्रो एउटा चेष्टा हो र यसमा तपाईँ हामी संयुक्त रूपमा निरन्तर रूपमा संलग्न छौँ र जानी नजानी धेर थोर जति जे हुन्छ हामी तपाईँसम्म तपाईँका कुराहरू पुर्याउने चेष्टा गर्ने गर्दछौँ। चाहे त्यो धार्मिक नाममा होस्, चाहे त्यो सांस्कृतिक नाममा होस्, चाहे लोक परम्परा अथवा परलोक अथवा अन्य जो आध्यात्मिक क्षेत्रहरू छन् ती सबैलाई हामी समेट्ने चेष्टा गर्दछौँ। त्यसै अन्तर्गत आज हामी चेपाङ जातिको एउटा महान पर्वको रूपमा मनाइने जो छोनाम अथवा चोनाम पर्व छ, जसलाई न्वागी भनेर पनि भनिन्छ, त्यसको विषयमा हामी चर्चा गर्नेछौँ आजको यस कार्यक्रममा। चेपाङ जनजातिको मुख्य पर्वको रूपमा रहेको चोनाम पर्व एउटा महत्त्वपूर्ण दिन हो। यो दिनमा चेपाङ जातिहरूले विशेष उत्सवका रूपमा मनाउने गर्दछन्, जसको नाम चोनाम पर्व हो अथवा न्वागी पर्व हो। नेपालका आदिवासी जनजाति मध्ये एउटा जनजाति हो चेपाङ। जनजातिहरूको विभिन्न एउटा जातिहरूमध्ये एउटा जात हो चेपाङ जाति। चेपाङ जनजाति प्रकृति पूजाको रूपमा चिनिने र यस जातिको 22 नाले वंशावली भएका कारण यो दिनलाई छोनाम अर्थात् न्वागी पर्व मनाउने र त्यसैमा रमाउने चलनलाई मान्दै आइरहेको अवस्था हो। छोनाम पर्व कर्णाली प्रदेशका जनताले पनि धुमधामका साथ मनाउने एक पर्व हो। त्यतातिर न्वागी पर्व छोनामलाई नयाँ वर्षको रूपमा समेत लिने गरेको पाइन्छ, त्यसरी पनि उल्लेख गरिएको छ। चेपाङ जनजातिको बाक्लो बसोबास रहेको स्थान चितवन लगायत धादिङ, मकवानपुर, गोर्खा जस्ता स्थानहरूमा चोनाम पर्व मनाउने चलन रहेको छ। भदौमा नयाँ अन्नबाली र फलफुल आदि पाकेपछि यो पर्व मनाउने गरिन्छ, आफ्नो परम्परा हो। कसैले न्वागी मङ्सिरमा मनाउने गर्दछन्, कसैले कार्तिकमा र कसैले पुसमा। वास्तवमा अन्नबालीहरू लगाउने भूगोल अनुसार फरक हुने र जाति अनुसारले अन्नबालीहरूलाई पनि आफ्नो उपयोगको रूपमा प्राथमिकतामा राखेका हुन्छन्। कसैले कुन बालीलाई महत्त्व दिएका हुन्छन् र कसैले कुन बालीलाई। त्यसैले यो भदौमै पाकेर भित्र्याउने जो बाली छ, फलफुल छ, त्यसमा चोनाम पर्व मनाउने गरिन्छ अर्थात् त्यसको न्वागी भित्र्याउने अथवा खाने गरिन्छ, जसलाई चेपाङ जातिहरूले आफ्नो संस्कृतिसँग जोडेका छन् र यसलाई नै आफ्नो विशेष पर्वको रूपमा मनाउने गर्दछन्। पहिलेको समयमा भदौ महिनाको पूर्णिमाको दिन चेपाङहरूले नयाँ बालीको नयाँ अन्न खानका लागि आफ्नै जातिको झाँक्री अर्थात् पान्देलाई घरमा बोलाएर रातभर घरमा एक पाके ढ्याङ्ग्रो ठोकेर पितृपूजा गर्दै मनाउने गरेको यो पर्व। पछिल्लो समयमा भदौ महिनाको यो आजको दिनमा अर्थात् 22 गतेलाई मनाउने गर्दछन्, किनभने यो गतेको आधारमा पनि मनाउने गरिएको छ। त्यसैले यस पर्वको अवसरमा चेपाङहरूले विभिन्न किसिमका धार्मिक कृत्यहरू पनि गर्ने गर्दछन् र वास्तवमा एउटा मनुष्यको समुदाय हो,
मानिस हो, मानिसले आफ्नो सम्पूर्ण परिवेशलाई आफूमा रमाउने एउटा अवस्थाको सिर्जना गर्नका लागि विभिन्न रूपमा त्यसलाई सदुपयोग गरिरहेको हुन्छ। त्यसै अन्तर्गत यो एउटा जाति जनजातिको हिसाबमा रहेका चेपाङहरूले आफ्नो जातिभित्रको एउटा विशेष पर्वको रूपमा यसलाई लिएको कुरा उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा विविध चर्चाहरू गर्दछौँ। त्यसै अन्तर्गत आज चेपाङ जातिहरूको चोनाम पर्वको विषयमा हामी चर्चा गरिरहेका छौँ। वास्तवमा नेपाल एउटा विविधताको देश हो। धार्मिक, सांस्कृतिक, जाति र अन्य लैङ्गिक सम्पूर्ण रूपमा सहिष्णुताको देश हो र यसमा सम्पूर्ण फुलहरू फुलेका छन् र ती सबै फुलहरूका आफ्ना वासनाहरू प्रकृतिमा फैलिएका छन्। तिनीहरूले यसको शोभालाई बढाएका छन् र यसको सुगन्धलाई पनि विशिष्ट बनाएका छन्। त्यसैले अनेक जातिहरूमा बाँडिएर रहेको भए पनि एक जाति जो नेपाली हो, त्यसको गौरवलाई सबैले आत्मसात गरेर अगाडि बढिरहेको हाम्रो देशको यो एउटा विशिष्ट अवस्था हो र यसैमा हामी रमाएका छौँ र यसैमा हामी सदैव अगाडि बढिरहेका छौँ र यसैमा हाम्रा जीवनहरू व्यतीत गरिरहेका छौँ। चाहे हामी संसारका जुनसुकै कुना काप्चामा पुगेर आफ्नो जीवनका प्रारब्ध भोगहरूलाई निरन्तर रूपमा भोग्दै रहेको भए पनि हामी यही कुना काप्चामा रहेर यही नेपाली माटो बाटो उम्रिएर त्यहाँसम्म फैलिएका एउटा लहरा हौँ, रुख बिरुवा हौँ, अथवा हामी एउटा चेतनाका प्रतीक हौँ र हामी नेपाली भएको हुनाले नै नेपालसँग हामीलाई विशेष प्रेम छ, किनभने अपनत्व आफ्नोसँग हुने गर्दछ। त्यसैले नेपालमा हुने सामान्य सानो एउटा उत्सवको स्मरणले पनि हामी जहाँसुकै रहँदा पनि रमाउने गर्दछौँ। त्यसैले हामी यो चेपाङ समुदायले मनाउने चोनाम पर्वको पनि संसारभरि चर्चा गर्न गइरहेका छौँ, चर्चा गरिरहेका छौँ र यसबाट हामी उत्साहित पनि छौँ। 2068 सालमा गरिएको जनगणनाको तथ्याङ्क अनुसार चेपाङ समुदाय देशको 26 जिल्लामा बसोबास गरिरहेको र अहिलेसम्म त सायदै बढिसकेको हुनसक्छ, किनभने 78 भन्दा पनि बढी भइसकेको छ र त्यसका विभिन्न आँकडाहरू पनि पुनः आइसकेका छन्। यहाँ सामान्यतया चर्चाको सन्दर्भमा यी प्रसङ्गहरू आए र यस जनजातिको जनसङ्ख्या 67,903 त्यतिखेर रहेको थियो 12-15 वर्ष अगाडि भने अहिले अवश्य पनि बढेकै छ। धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा रहेको चोनाम पर्वमा नयाँ अन्न भित्रिएकोमा पहिले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गर्दै नयाँ अन्न र फलफुलहरू चढाएपछि मात्रै आफूले खाने चलन यो आत्मसात गरिएको छ। वास्तवमा यो हाम्रो परम्परामा पितृहरूको पूजा गरिन्छ, हाम्रो परम्परामा देवताहरूको पूजा गरिन्छ, हाम्रो परम्परामा प्रकृतिको पूजा गरिन्छ र हाम्रो परम्परामा समग्रमा पूजा गरिन्छ, सबैको पूजा गरिन्छ, सबैलाई देवताको रूपमा मानिन्छ र हामी त्यसैमा शान्तिको एउटा श्वास फेर्ने चेष्टा गरिरहेका छौँ र यो चेपाङ जातिले पनि त्यसै गरेको छ। आफ्नो पितृहरूलाई जो प्रकृतिका पूजक हुन् पितृहरूसँग कृतज्ञ रहन्छन् र उनीहरूले पितृलाई पहिले चढाएर आफू लिने गर्दछन्। नयाँ अन्न पितृलाई नचढाई खाएको खण्डमा रोग व्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको हुनाले नयाँ अन्न आजको जो पूजामा पितृलाई चढाएर मात्र अरूले पनि खाने गरेको पाइन्छ। त्यसैलाई न्वागी भनिएको छ। यस न्वागी पर्वलाई चेपाङहरूले पान्देई घ्या सा अर्थात् पितृ मनसा हुने भनेर पनि भन्ने गरेको पाइन्छ। अर्थात् पितृहरूलाई दिने, त्यसपछि पितृहरूलाई चढाउने, त्यसपछि आफ्नो योग्य बनाउने। त्यसै गरी चेपाङहरूले आजको दिन नयाँ अन्न खाने दिन भएको कारण पनि यस पर्वलाई छोनाम पनि उनीहरूकै भाषामा यो नामकरण गरिएको पाइन्छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफ बिएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र आज हामी चेपाङ जाति अर्थात् जनजातिहरूमध्ये रहेको एउटा चेपाङ जाति जो संरक्षणीय जाति हो र यसले आफ्नो पर्व चोनाम मनाउने गर्दछ आजको दिन र त्यसैको हामी चर्चा गरिरहेका छौँ। विशेष गरी चेपाङहरूको बाहुल्य रहेको क्षेत्रमा मनाइने यस पर्वमा बारीमा फलेको किनौला, चिचिन्डो, केरा, अदुवा, घैया, धान अर्थात् सुक्खा ठाउँमा लगाउने र भदौमा पाक्ने आदि पितृलाई चढाउने गरिन्छ। किनभने कुनै अन्न छिटो पाक्छ, कुनै अन्न पहिले रोपिन्छ र अलिक छिटो पाक्छ, असारमा रोपेको कार्तिकमा, साउनमा रोपेको मङ्सिरमा, अब यसै गरी धान पाक्ने एउटा व्यवस्था छ। त्यस्तै अगाडि नै रोपेर भदौमा पाक्ने जो धान छ त्यसको नाम घैया हो र सुक्खा ठाउँमा लगाउने हुनाले यिनीहरू अलिकति डाँडा काँडामा सुक्खा ठाउँमा नि बेसीमा भन्दा पनि सुक्खा ठाउँमा बस्ने जाति पनि भएको हुनाले त्यसो भएको हुनसक्छ र त्यस्ता बालीहरू पितृलाई चढाउने गरिन्छ। यस पर्वको अवसरमा रातभर झाँक्रीबाट तन्त्र मन्त्र जपेर पितृको पूजा गरिसकेपछि बिहान पख मात्रै पूजा सकिन्छ। पूजा विसर्जनमा झाँक्रीले चेपाङ जातिको देउता बोलाउने र आयु हुनेलाई राम्रोसँग बाँच्न देऊ, नहुनेलाई आयु बढाइदेऊ भन्दै घरको सबै सदस्यलाई नयाँ घैया चामलबाट बनेको टिका लगाइदिने गर्छन्। यसरी न्वागी पूजाको टिका झाँक्रीबाट लगाइसकेपछि भने नयाँ अन्न र फलफुल घर घरमा रमाइलो गर्दै खाने चलन रहेको छ। यसरी यो पर्वमा सबै मिलेर भोज खाने, सुख दुःखका कुरा गर्ने र रातभर जागरण बस्दै नाचगान गरेर रमाइलो गर्ने चलन वास्तवमा यही हो। अरू जातिहरूले रमाइलो गर्दा पनि यही प्रक्रिया, किनभने हाम्रो समाजको एउटा यो मूल यो हो। त्यसैले जतासुकै जेसुकै मनाए पनि आखिर जागरण बसिन्छ, नाचगान गरिन्छ, रमाइलो गरिन्छ, मिठो खाइन्छ, राम्रो लाइन्छ र खुसी बाँडिन्छ। एकअर्कामा भेटघाट, टाढ टाढाबाट आफन्तहरूको भेटघाट, वास्तवमा यही हो चाडबाडहरूको एउटा मिठास। त्यसैले चेपाङहरूले मनाउने यो चोनामको पनि यही अवस्था छ र यसै गरी मनाएर आफ्नो जो खुसी छ त्यसलाई बरकरार राखेको अवस्था छ र यो चोनाम पर्वको उपलक्ष्यमा चेपाङ जातिका सम्पूर्ण सदस्यहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बढेदाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

0: करिब एक वर्षदेखि अस्थायी नेतृत्वले चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ। आगामी मङ्सिरमा गर्ने भनिएको एकता महाधिवेशन भोटेकोशी बाढी र चाडबाडको कारण देखाउँदै स्थगित गरिएको छ।
1: केन्द्रीय कार्य संयोजन समितिले महाधिवेशनको नयाँ मिति तोक्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशन गर्ने निर्णयमा सबैको सहमति छ, तर मिति भने तय हुन बाँकी छ। महाधिवेशनको तयारीका लागि बनाएका सबै कार्यतालिका पनि स्थगित गरिएको छ। अब दुई महिनासम्म राजनीतिक अभियान चलाउने निर्णय भएको ज्वालाले जानकारी दिनुभयो। गत वैशाखमा नेकपाले 11 15 मक्सिरसम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। नेकपाले विभिन्न कारण देखाउँदै महाधिवेशन सार्दै आएको छ। पार्टीभित्र भने तत्काल महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ। गत फागुनको प्रतिनिधि सभा निर्वाचनमा नेकपाको आकार खुम्चिएपछि यस्तो माग थप बलियो भनेको छ। एकता भएको करिब एक वर्ष पूर्ण लाग्दा पनि पार्टीका भातृ संगठनको समायोजन पूरा भएको छैन। मंगलबारको केन्द्रीय कार्य समिति बैठकले दुई महिनाभित्र सबै भातृ संगठनको समायोजन सक्ने निर्णय गरेको छ। नेकपाको विधानमा 601 सदस्यीय केन्द्रीय कार्य समिति हुने व्यवस्था छ, तर अहिले एकता अभियानका क्रममा केन्द्रीय समिति विस्तार भएर 2500 सदस्य पुगेको छ। नेकपाभित्र नेतृत्व हस्तान्तरणको विषय पनि चर्चामा छ। संयोजक पुष्पकमल दाहाल लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ।
0: वर्षाका कारण दाङ लमही नौको तेलगङ्गा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट।
2: तालमा पानीको सतह निरन्तर बढिरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा:
3: तेलगङ्गा ताल पुरा भरेर पनि अलि हल्का फुट्ने सम्भावनामा छ। त्यहाँ कुनै कुनै घर हल्का अल्को भागमा छ, डाँडामा छ। त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू हुनेले जस्तै म भए मेरो परिवारलाई चाहिँ मैले त्यहाँ छोड्दैछु, अहिले म चाहिँ एक्लै छु, बाँकीहरू चाहिँ जबरजस्त नै हुनुहुन्छ।
2: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीयवासीले तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए, तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ। चित्र केसी:
4: जोखिम चाहिँ जोखिमै छ, होइन? जोखिम एरियामा जो बस्ती हुनुहुन्छ आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बसिदिनु, अब ज्यान त सुरक्षित राख्नु पर्यो।
2: तेलगङ्गा जलाशय आसपासमा करिब 70 घरधुरी रहेका छन्। ती मध्ये करिब 13 घरधुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि ले के कस्तो व्यवस्थापन गरेको छ त? वडा सदस्य पार्वती बिक:
5: तपाईँहरू जोखिममा परेका यहाँका जनताहरू तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्। पानी परुन्जी तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्। रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौँ भनेर भनिसक्नु भएको।
2: तेलगङ्गा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ।
0: लगातारको वर्षाका कारण पसाउने तथा पराग सेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन्।
6: कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कणेलका अनुसार अहिलेको वर्षाले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा पराग सेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ। समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको छ। कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिक रूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको संख्या बढेको बताउनु भएको छ। धानमा खाद्य तत्त्वको कमी, गभारो, पात पेरुवा, पात मरुवा, पातको फेद टडुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद टडुवा लगायत समस्या देखिएको छ। रोग नियन्त्रण भएर भने नगएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी सामा मनसोली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ।
0: काठमाडौँको मुख्य पर्व इन्द्र जात्रा हिजोदेखि सुरु भएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनासँग जोडिएको इन्द्र जात्राको मुख्य आकर्षण कुमारी, गणेश र भैरवको रथयात्रा पनि सुरु भएको छ। भाद्र कृष्ण द्वादशीका दिन यसी ठडाएसँगै सुरु भएको इन्द्र जात्राको मुख्य दिन कुमारी, गणेश र भैरवलाई रथमा राखेर काठमाडौँका विभिन्न टोल घुमाइन्छ। इन्द्र जात्रामा रथसँगै लाखे नाच, पुलुकिसी नाच, दशवतार, दिपाङ्ख्य, कुम्हो नाच, महाङ्काल नाच र आकाश भैरव गणनाच पनि मुख्य आकर्षण हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँले इन्द्र जात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। परिसरका प्रमुख सुदीप घिमिरे:
7: इन्द्र जात्राको उपलक्ष्यमा हामीले 7-13 गतिसम्मका यसका विशेष समारोहहरू हुन्छन् र त्यसको लागि भनेर हामीले पटक पटक बैठक छलफलहरू गरेर नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूको समेत।
0: हवस् त, खबर यति नै। नमस्कार।

0: लगातारको वर्षाका कारण पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी र डुबानको समस्या देखिन थालेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण पारेको प्रभावबारे नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: निरन्तरको वर्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 स्थित थारू टोलबाट पस्न सुरु भएको नारायणी नदीको बाढीले हालसम्म 160 भन्दा धेरै घर परिवार विस्थापित भएका छन्। उनीहरू सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले सुस्ताको थारू टोलमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको बताउनुभयो। नारायणी नदीले अस्थायी बाँध कटान गरेपछि बस्ती बाढीमा पसेको हो। यस्तै लगातारको वर्षापछि पहिरो खस्ता गुल्मीका 3 सडक अवरुद्ध भएका छन्। जिल्लाको रिडी तम्घा सडक, रुद्रबेनी माटी ट्याक्सर सडक र काली गण्डकी करिडोर सडक अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवाजावत गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। यस्तै अविरल वर्षाका कारण पहिरो जाने, रोग ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गतका मुख्य सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन्, जसका कारण तुल्सीपुरबाट सल्यानका लागि छुट्ने सवारी साधन तुल्सीपुरमै र सल्यानबाट तुल्सीपुरका लागि बाहिरिने सवारी साधन खलङ्गामा अलपत्र परेका छन्। यस्तै राप्ती नदीमा आएको बाढीका कारण दाङ र बाँकेका तटीय नदी क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म लुम्बिनी प्रदेशमा मानवीय क्षतिका घटना भने नभएको प्रहरीको भनाइ छ। यस्तै लगातारको वर्षाले कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्ता यातायात सेवा प्रभावित भएको छ। मध्यपाटी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडा दलह सडक पहिरोका कारण अवरुद्ध भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्यपाटी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उता सुदूरपश्चिमको डोटी, बैतडी र दार्चुलामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मोहना र दोधारा चाँदनी लगायतका नदीहरूमा पानीको बहाव बढेपछि कैलाली र कञ्चनपुरका तटीय क्षेत्रका नागरिकहरूमा उच्च सतर्कता अप्नाउन भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिममा पनि मानवीय क्षतिका घटनाहरू नभएको स्थानीय प्रशासनले जानकारी दिएका छन्।
0: सरकारले 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी भए प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिलाई आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधारसहित उजुरी दिन सकिनेछ। सूचना पहिलो पटक प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसदको सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनवाई समितिले जनाएको छ। समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरी स्पष्ट आधार खुलाउन आग्रह गरेको छ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनवाई गरिने सार्वजनिक सूचनामा जनाइएको छ। लगातारको वर्षाका कारण गोर्खाको राइनास बजारका 25 घर पहिरोको जोखिममा परेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका 4 राइनास बजार पहिरोको जोखिममा परेको हो। पहिरोले हालसम्म घरहरू नबगाए पनि जमिन भासिने र पहिरो निरन्तर खसिरहेकाले ती घरहरू खतरामा रहेको वडा अध्यक्ष याम बहादुर थापाले जानकारी दिनुभयो। पहिरोका कारण राइनास बजारसँगै नजिकै रहेको ढोडेनी क्षेत्र समेत जोखिममा परेको छ। ब्याङ्कहरूले ऋण लगानी बढाउन थालेका छन्।
2: चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 20 वाणिज्य ब्याङ्कले करिब 61 अर्ब रुपियाँ ऋण लगानी गरेका छन्। भदौ मसान्तसम्म ब्याङ्कहरूको ऋण लगानी 53.50 अर्ब पुगेको छ। असार मसान्तमा लगानी 52.90 अर्ब थियो। 20 वाणिज्य ब्याङ्कमध्ये 15 ब्याङ्कको ऋण लगानी बढेको छ भने 5 ब्याङ्कको घटेको छ। नेपाल ब्याङ्कर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले ऋणको माग बढ्न थालेकाले ब्याङ्कमा रहेको अतिरिक्त पैसा व्यवस्थापन हुने सङ्केत देखिएको बताउनु भएको छ। न्यून ब्याज दर र आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढेको उहाँको भनाइ छ। यो अवधिमा ब्याङ्कको निश्चय पनि बढेको छ। भदौ मसान्तसम्म वाणिज्य ब्याङ्कमा 75.76 अर्ब रुपियाँ निश्चय पुगेको छ।
0: प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घ एकासियो महासभामा भएको सम्बोधनपछि नेपालका राजनैतिक दलका अधिकांश नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। नेकपा प्रवक्ता प्रकाश ज्वालाले जलवायु न्याय, क्षतिपूर्ति र साना राष्ट्रको अधिकार जस्ता विषय उठाउनु आवश्यक रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्बोधनको अन्तर्वस्तु र प्रस्तुति सही रहेको प्रतिक्रिया दिनुभएको छ। राप्रपा नेता ज्ञानेन्द्र शाहीले सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताउनुभयो। जनमत पार्टी अध्यक्ष डाक्टर सीके राउतले सम्बोधन विषयवस्तुका हिसाबले स्तरीय र अन्तर्राष्ट्रिय ध्यान खिच्न सक्ने रहेको प्रतिक्रिया दिनुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्षाका कारण दाङ लमही नौको तेलगंगा ताल फुट्ने त्रास बढेपछि आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। अञ्जना चौधरीको रिपोर्ट।
4: तालमा पानीको सतह निरन्तर बढिरहेको र पानी निकासका लागि पर्याप्त व्यवस्थापन नहुँदा स्थानीयहरू आफन्ती छिमेकीकोमा गएर बस्न थालेका छन्। दिपेन्द्र बोहरा।
5: तेलुङ्गा ताल पुरा भरेर पनि अलि हल्का फुट्ने सम्भावनामा छ। त्यहाँ कुनै कुनैको घर हल्का अल्को भागमा छ, डाँडामा छ। त्यहाँ त्यो घरमा चाहिँ अब कुनै आफन्तीहरू हुनेले जस्तै म भए मेरो परिवारलाई चाहिँ मैले त्यहाँ छोड्दैछु, अहिले म चाहिँ एक्लै छु, बाँकीहरू चाहिँ जवत्रासमै हुनुहुन्छ।
4: तालमा पानीको बहाव बढ्दै गएपछि दिउँसो सशस्त्र प्रहरी र स्थानीयवासीले तालको पानी चुहिने स्थानमा बोरामा बालुवा भरेर पानी रोक्ने प्रयास गरेका थिए, तर वर्षा नरोकिएपछि रातिको समयमा जोखिम अझ बढेको छ। चित्र केसी।
6: जोखिम चाहिँ जोखिमै छ होइन। जोखिम एरियामा जो बस्ती हुनुहुन्छ आफ्नो आफन्तका अलि उच्च स्थानमा गएर बसिदिनु, अब ज्यान त सुरक्षित राख्नु पर्यो।
4: तेलगंगा जलाशय आसपासमा करिब 70 घरधुरी रहेका छन्। ती मध्ये करिब 13 घरधुरी उच्च जोखिममा परेका छन्। उच्च जोखिममा रहेका स्थानीयहरूको सुरक्षाका लागि के कस्तो व्यवस्थापन गरेको छ त? वडा सदस्य पार्वती बिक।
7: तपाईँहरू जोखिममा परेका यहाँका जनताहरू तपाईँहरू सुरक्षित ठाउँमा गएर बस्नुहोस्। पानी परुन्जी तपाईँहरू केही सुरक्षित ठाउँमा गएर बस्नुहोस्। रात विरात के हुन्छ भन्ने कुरा हामीले सक्दैनौँ भनेर भनिसक्नु भएको।
4: तेलगङ्गा तालको जोखिमसँगै सम्भावित विपदबाट जोगिन स्थानीय र सरकारवाला निकाय थप सतर्क बन्नुपर्ने देखिएको छ।
3: चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
8: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
9: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अलि बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्र सेना अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञान जङ लामालाई पनि हामी स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छन्, राम्रो भएको छ।
8: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
10: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडेकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नुभएको छ।
8: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका वडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।
3: पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढी 189 मिलिमिटर वर्षा भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा 172 मिलिमिटर, गुल्मीको भार्सेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर र दरबाङमा 161 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्किनेटा, पाल्पाको अर्चले, स्याङ्जाको 5 मूलमा वर्षा भइरहेको मापन केन्द्रले जनाएको छ। वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदी नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरण नाला नदी र म्याग्दीका मंगल घाटमा नदीले जलसतह सतर्कता तह पार गरेको छ। र सरकारले 13 देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी भए प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिलाई आह्वान गरेको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: भोटेकोसी बाढीपछि मृत्यु भएका 1,451 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म बाढीपछि 5,285 जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। हालसम्म 13,795 जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ। तीमध्ये नुवाकोटमा 187, रसुवामा 805 र धादिङमा 121 गरी 1,113 जना र 21 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। यस्तै 2,060 जनाको डीएनए नमूना संकलन भएको छ। बाढीमा घाइते भएका 7 जनाको उपचार जारी छ भने सुरक्षा निकाय मार्फत 10,988 जनाले स्वास्थ्य उपचार सेवा लिएका प्राधिकरणले जानकारी दिएको छ। सप्तरीको तिलाठी, कोइलाडी 4 र 5 कोशी नदीको पानी बस्तीमा पस्दा 17 घर परिवार प्रभावित भएका छन्। 4 सुत्केरी महिला पनि प्रभावित भएको गाउँपालिकाले जनाएको छ। घरमा पानी पसेपछि प्रभावित परिवार अग्लो कोशी बाँधमा बसिरहेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा नम्बर 4 टिकुलिया खङ्ग टोलमा बौवालाल खङ्ग, हरिलाल खङ्ग, बद्री खङ्ग, रजियादेवी खङ्ग लगायतको घरमा पानी पसेको छ। यसैबीच तिलाठी, कोइलाडी 4 सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कोशीमा बढेको पानी अहिले बिस्तारै घट्ने क्रममा रहेको जानकारी दिनुभएको छ। नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता 5 सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्ता थारुटेलमा पानी पसेको थियो। आज बिहान 9 परिचालन गरिएको टोलीले एउटा गाईसहित 13 बाख्रालाई समेत सुरक्षित ठाउँमा सारेको छ। उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता 5 होल्डिङ सेन्टरमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि नारायणीको बाढी सुस्ताको थारुटोलमा पसेर 165 घरमा असर गरेको थियो। थारू टोलका 78 परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। यस्तै सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप 85 परिवारलाई सुरक्षित ठाउँमा सारिएको थियो। सुस्तामा निर्माणाधीन तटबन्धको 132 मिटर भाग निर्माण हुन बाँकी रहेकाले नदी कटानको जोखिम रहेको स्थानीयले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा थप उद्धारका काम भएका छन्। धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन गरिएको छ। बेनीघाट रोराङ 7 वडाध्यक्ष कुमार बस्नेतले आज दिउँसो 12:30 राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको हो। तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन समस्या भएको र थप पहिरो नगए आजबाट नियमित बाटो सञ्चालनमा आउने उहाँको भनाइ छ। बिहिबार राति ढुङ्गा सहितको पहिरो खसेपछि यो राजमार्ग अवरुद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभरि पृथ्वी राजमार्ग बन्द गर्नु परेको थियो। गएको भदौ 14 गते कृष्णभीर क्षेत्रको सड़क भासिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। यही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो। पहिरोका कारण कर्णाली प्रदेश अन्तर्गत विभिन्न 7 सड़क खण्ड अवरुद्ध भएका छन्। वर्षापछि झरेको पहिरोका कारण सल्यानको लुहाम कालीमाटी सड़क खण्ड अवरुद्ध भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 3 ढुङ्गे बगरमा आज बिहान झरेको पहिरोका कारण सड़क अवरुद्ध भएको हो। कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार सल्यान सुर्खेत सड़क खण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। बनगाड कुपिण्डे नगरपालिका 8 र्यालेमा बिहान झरेको पहिरोका कारण यो सड़क खण्ड अवरुद्ध भएको हो। यसैगरी राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान खण्ड पनि पहिरोका कारण अवरुद्ध छ। जिल्लाको कपुरकोट गाउँपालिका 5 खारखोलामा गैराति 10:30 झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको एसएसपी राठौरले जानकारी दिनुभयो। यसैगरी कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बरहाताल गाउँपालिका 7 औलिसेमा आज बिहान झरेको पहिरोका कारण सड़क खण्ड अवरुद्ध भएको छ। सुर्खेतदेखि हुम्ला जाने कर्णाली करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका 1 खच्चामा बिहान झरेको पहिरोका कारण सड़क खण्ड अवरुद्ध छ। अविरल वर्षापछि झरेको पहिरोका कारण रुकुमको मध्य पहाड़ी लोकमार्ग पनि अवरुद्ध भएको छ। कर्णाली प्रहरी प्रवक्ता राठौरका अनुसार आज बिहान 7 रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 2 सिमले खोलामा झरेको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग अवरुद्ध भएको हो। यस्तै कालीकोट खण्ड पनि पहिरोका कारण अवरुद्ध भएको उहाँले बताउनुभयो। लगातारको वर्षाका कारण प्रदेश राजधानी वीरेन्द्र नगर सहित सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत प्रसारणका पोलमा रुख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा प्रभावित भएको बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: SBS गोर्खा रेडियो।
2: It's like a breath of fresh air.
3: Gorkha Connection, connecting Gorkhas around the world.
4: Gorkha Connection.
5: Take 50,001, Robin and Loser.

मन डुलिरहन्छ थाहा छ मलाई तिम्रो दुःख रिसौ भने मेरो मन

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFPS गोर्खा रेडियो हो।

0: एफबीएस गोरखा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: BFBS गोरखा रेडियो।
3: BFBS, the forces station.
4: Backs the music.
3: The forces.

0: नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता पाँचमा सशस्त्र प्रहरीले 29 जनाको सकुशल उद्धार गरेको छ। वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्ता थारूटोलमा पानी पसेको थियो। आज बिहान 9:15 बजे परिचालन गरिएको उद्धार टोलीले गाई बाख्रालाई समेत सुरक्षित ठाउँमा सारेको छ। उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता पाँचको होल्डिङ सेन्टरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो। हालै एउटा अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भट्ट विवादमा मुछिएका थिए। भट्ट र सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गढ कैलालीका एसपी खुम बहादुर केसी बीचको विवादको अडियो सार्वजनिक भएको थियो। तत्कालका लागि भट्टलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरको विभागमा हाजिर हुन पत्राचार गरिएको छ। विवाद सम्बन्धमा सार्वजनिक भएको विवरणमाथि थप बुझ्नुपर्ने भएकाले जिम्मेवारीबाट हटाइएको विभागले जनाएको छ। नेपाली काङ्ग्रेसले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूलाई 15औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ। काङ्ग्रेसले 16 असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वलाई बोलाएको हो। उद्घाटन समारोहमा रासोपाका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डलाई निमन्त्रणा दिइएको सहमहामन्त्री उदय शमशेर राणाले जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन समारोहमा छिमेकी मुलुकबाट पनि अतिथिहरू बोलाउने तयारी भइरहेको काङ्ग्रेस नेताहरूले जनाएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक पदाधिकारीको दोहोरो पेन्सन र आर्थिक सुविधा रोक्ने विधेयक सर्वसम्मत पारित गरेको छ।
1: नयाँ व्यवस्था अनुसार संवैधानिक पदमा रहँदा सरकारी पेन्सन पाइने छैन, दोहोरो भत्ता र सुविधामा पनि कडाई गर्ने बाटो खुलेको छ। समिति बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक पारित गरेको हो। अब समितिले विधेयकमाथिको प्रतिवेदन तयार गर्नेछ। सरकारी सेवाबाट पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको प्रमुख वा पदाधिकारी बने पदमा रहुन्जेल पेन्सन रोक्ने व्यवस्था विधेयकमा छ। अघिल्लो सेवा अवधि जोडेर पेन्सन लिन चाहेमा संवैधानिक पदमा नियुक्त भएपछि लिएको पेन्सन रकम सरकारी संचित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था पनि छ।
0: ब्याङ्कहरूले ऋण लगानी बढाउन थालेका छन्।
2: चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 20 वाणिज्य ब्याङ्कले करिब 61 अर्ब रुपियाँ ऋण लगानी गरेका छन्। भदौ मसान्तसम्म ब्याङ्कहरूको ऋण लगानी 53.50 अर्ब पुगेको छ। असार मसान्तमा लगानी 52.90 अर्ब थियो। 20 वाणिज्य ब्याङ्कमध्ये 15 ब्याङ्कको ऋण लगानी बढेको छ भने 5 ब्याङ्कको घटेको छ। नेपाल ब्याङ्कर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले ऋणको माग बढ्न थालेकाले ब्याङ्कमा रहेको अतिरिक्त पैसा स्थापन हुने संकेत देखिएको बताउनु भएको छ। न्यून ब्याज दर र आर्थिक गतिविधि बढ्न थालेकाले ऋणको माग बढेको उहाँको भनाइ छ। यो अवधिमा ब्याङ्कको निश्चय पनि बढेको छ। भदौ मसान्तसम्म वाणिज्य ब्याङ्कमा 75.76 अर्ब रुपियाँ निश्चय पुगेको छ।
0: हुम्लाको उत्तरी नामखा 6 को हिल्सा न्यालुसँगै उच्च क्षेत्रमा गएको साँझदेखि हिमपात भइरहेको छ। अहिले हिल्सामा करिब 1 फिटसम्म हिउँ जमेको प्राप्त समाचारमा जनाइएको छ। हिउँका कारण आवत जावतमा समस्या भएको छ। यस्तै सदरमुकाम सिमकोट नजिकैका बुक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङला क्षेत्रमा पनि हिमपात भएको छ। यो वर्षको पहिलो हिमपात भएको हो। गत वर्ष असोज 24 गते पहिलो हिमपात भएको थियो। हुम्लामा निरन्तर वर्षा र हिमपात भए पनि हालसम्म क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढी 190 मिलिमिटर वर्षा भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्सलीमा 172 मिलिमिटर, गुल्मीको भार्सेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर र दरबाङमा 161 मिलिमिटर वर्षा मापन गरिएको छ। कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, साङ्जाको 5 मूलमा वर्षा भइरहेको मापन केन्द्रहरूले जनाएका छन्। वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चेतवन र भोजपुरका विभिन्न नदी नालामा जल सतह सतर्कता तह नजिक पुगेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरण नाला नदी र म्याग्दीका मंगला घाटमा नदीले जल सतह सतर्कता तह पार गरेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको नागरिकताको सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर भएको आरोपमा 3 जनामाथि छानबिन अघि बढाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: यो PFBS गोर्खा रेडियो हो।
3: PFBS,
2: the forces station.
3: Backs the music.
2: The forces.

0: KFBS गोर्खा रेडियो हो।
1: कुनै भोज को निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
0: गोर्खा रेडियो।

0: नवलपरासी बर्दघाट सुस्तापूर्व हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ। आज दिउँसो 3 बजे नदीमा पानीको सतह 8.98 मिटर पुगेको देवघाटको जलमापन केन्द्रले जनाएको छ। जलमापन केन्द्रमा पानीको सतह 9 मिटर पुगेपछि खतराको तह मानिन्छ। देवघाटमा पानीको सतह बढ्दो क्रममा छ। नदीमा 7.3 मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ। गएराती नै नदीको बहाव चेतावनीको तह पार भएको केन्द्रले जनाएको छ। नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको नवलपरासी बर्दघाट सुस्ता पूर्वका सिडिओ जगदीश्वर उपाध्यायले जानकारी दिनुभएको छ। बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित ठाउँमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्ने लगायत कामहरू भइरहेका उहाँले बताउनुभयो। यसैबीच हामीले थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणालाई सोधेका छौँ।
1: अहिले पुरै खतराको अवस्थामा चाहिँ पुगिसकेको छैन, अनि त्यो वार्निङको अवस्था मात्र हो होइन। खतराको अवस्थामा चाहिँ भन्दा पनि अहिले वार्निङको अवस्था, सबै ढोकाहरू खुलेको अवस्था छ। सबै भनेको 36 वटा ढोकाहरू सबै खुलेको अवस्था छ। अनि हाम्रो यो गैँडाकोटमा 18 वटा विशेष गरेर त्यो खोला नदीको किनारेकै घरहरूले चाहिँ यता स्थानान्तरण गरेका छन्। त्यस्तै यो कालोसुतीको अमल टारीमा 2 वटा होटलहरूमा पानी छिरेको हुनाले त्यहाँका सामानहरू चाहिँ यता सारेको अवस्था छ।
0: कतिजना विस्थापित हुनुभएको छ यो बाढीका कारण?
1: विस्थापित भनेको अहिले हाम्रो गैँडाकोटको त्यो नदी किनारमा बसेका टहराहरू 18 घर परिवारलाई चाहिँ यता स्थानान्तरण गरेका।
0: 18 घर परिवारका कतिजना?
1: त्यो डेटा त पुरै आइसकेको छैन, अहिले चाहिँ यति छ। सुरक्षा निकाय त्यही छन् हाम्रो टोलीहरू। पानी परिरहेको छ हल्का, बिथाङ बाटो चाहिँ अवरुद्ध भएको थियो, त्यो गाउँतिरको बाटोहरू विशेष गरी कालीगण्डी कोरिडोर चाहिँ अहिले सफा गरेर सुधार भइसकेको छ, त्यस्तो केही छैन।
0: जिल्लाको गैँडाकोट, देवचुली, कावासोती मध्यमिन्दी नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा रहेका पालिका हुन्। यस्तै बौद्धिकाली र बोलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी र पहिरोको जोखिममा रहेका भन्दै उपाध्यायले प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिनुभएको हो। बाढी पहिरोबाट प्रभावितको उद्धार र राहतका लागि जिल्लाका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको प्रशासन कार्यालयले जानकारी दिएको छ। वर्षा कम भएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। आज दिउँसो 3 बजे ब्यारेजमा पानीको बहाव 2,90,000 क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ। थप जानकारीका लागि हामीले केही बेर अघि सप्तरीका सिडिओ श्यामकृष्ण थापासँग सोधेका छौँ।
2: अहिले कोशी ब्यारेजको अवस्था चाहिँ पानीको मात्रा कम हुँदै गएको छ। अहिले 3 बजेसम्ममा जम्मा अहिले जम्मा 38 वटा ढोका खोलिएको छ। टोटल डिस्चार्ज चाहिँ 2,90,000 क्युसेक छ। यो चाहिँ फलिङमा छ, अहिले घट्दै क्रममा छ। बिहान 7 बजेसम्मको अवस्था अलिक बढी थियो, 3 लाख भन्दा क्रस भएको थियो, 3,16,000 पुगेको थियो। त्यस पछाडि घट्दै घट्दै घट्दै आएको छ। अब अहिले चाहिँ क्रमशः घट्ने क्रममै छ, फलिङमै छ।
0: अहिले मौसम त्यहाँ कस्तो छ?
2: मौसम यहाँ सफा छ, पानी परेको छैन। अलिअलि पानी केही सिमसिम पर्ला कि पर्ला कि मात्रै भएको छ, धेरै पर्ला जस्तो क्रमशः कम हुँदै जाला।
0: सवारी आवागमनको अवस्था के छ त्यहाँ पुलमा?
2: सबै ठाउँमा खुल्ला छ, पुलमा पनि त्यस्तो रिस्क छैन। अहिले सवारी आवागमन भइरहेको छ, भर्खर पनि हामी पुगेर आएका थियौँ, त्यसमा समस्या केही पनि छैन। अहिले
0: सप्तरीमा कुनै घटना भएका छन् कि छैनन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छ कि छैन, के छ?
2: सामान्य पानीको लेभल 0.5 फिट 1 फिट बढेका छन् केही बस्तीहरूमा, यो हनुमान नगरका 2 वडाहरूमा र यो तिलाठी कैलाडी गाउँपालिकाको 4 नम्बर वडा र 5 नम्बर वडामा। अब अलिकति हाइट भएका घरहरूमा उहाँहरूले सेल्टर लिएर बस्नु भएको छ। हनुमान नगरमा चाहिँ पालिकाले त्यहाँ खानपिनको व्यवस्था गरिदिएको छ। त्यस्तो विस्थापित हुने अवस्था अथवा बस्न नसक्ने अवस्था छैन। सामान्य 1.5 फिटको पानीको चाहिँ सतह बढेको छ, त्यो पनि अब क्रमशः घट्दै गइरहेको छ।
0: कति बेरदेखि उहाँहरू घर बाहिर बस्नु भएको छ?
2: अब 1.5 घन्टा अगाडि फर्किनुहुन्छ, घट्दै गएको छ पानीको लेभल, होइन ग्राउन्ड लेभलमा पुगेपछि उहाँहरू फर्किहाल्नुहुन्छ। अहिले त्यस्तो खाले दुर्घटना घटनाहरू केही पनि घटेको छैन, रोड ब्लक काहीँ पनि छैन।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ अवतरण गर्नुभएको हो। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गएको मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा उहाँले विभिन्न मुलुकका प्रतिनिधि र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिक र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नु भएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणको रूपमा प्रस्तुत गर्नु भएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: BFBS, Gorkha Radio.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ। विशेष गरी पश्चिमी क्षेत्रमा लगातार 3-4 दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो। यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ। लगातारको वर्षाका कारण पहाड़ी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी र डुबानको समस्या देखिन थालेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण परेको प्रभावबारे नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: निरन्तरको वर्षाले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 स्थित थारू टोलबाट पस्न सुरु भएको नारायणी नदीको बाढीले हालसम्म 160 भन्दा धेरै घर परिवार विस्थापित भएका छन्। उनीहरू सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ताको थारू टोलमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको बताउनुभयो। नारायणी नदीले अस्थायी बाँध कटान गरेपछि बस्ती बाढीमा पसेको हो। यस्तै लगातारको वर्षापछि पहिरो खस्ता गुल्मीका 3 सडक अवरुद्ध भएका छन्। जिल्लाको रिडी तम्घा सडक, रुद्रबेनी माटी ट्याक्सर सडक र काली गण्डकी करिडोर सडक अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवाजावत गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। यस्तै अविरल वर्षाका कारण पहिरो जाने, रोग ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गतका मुख्य सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन्, जसका कारण तुल्सीपुरबाट सल्यानका लागि छुट्ने सवारी साधन तुल्सीपुरमै र सल्यानबाट तुल्सीपुरका लागि बाहिरिने सवारी साधन खलङ्गामा अलपत्र परेका छन्। यस्तै राप्ती नदीमा आएको बाढीका कारण दाङ र बाँकेका तटीय नदी क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म लुम्बिनी प्रदेशमा मानवीय क्षतिका घटना भने नभएको प्रहरीको भनाइ छ। यस्तै लगातारको वर्षाले कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्ता यातायात सेवा प्रभावित भएको छ। मध्यपाटी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडा दलह सडक पहिरोका कारण अवरुद्ध भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्यपाटी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उता सुदूरपश्चिमको डोटी, बैतडी र दार्चुलामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मोहना र दोधारा चाँदनी लगायतका नदीहरूमा पानीको बहाव बढेपछि कैलाली र कञ्चनपुरका तटीय क्षेत्रका नागरिकहरूमा उच्च सतर्कता अपनाउन भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिममा पनि मानवीय क्षतिका घटनाहरू नभएको स्थानीय प्रशासनले जानकारी दिएका छन्।
3: काठमाडौँको गोकर्णेश्वर 1 शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई विशेष निगरानीमा राखिएको छ। लगातारको वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चर्चा परिचर्चा हुन थालेपछि जलस्रोत तथा सिंचाई विभागले निगरानी थालेको हो। विभागले बाँधको नियमित निगरानी भइरहेको जनाएको छ। पछिल्लो केही समय यता वर्षाको मात्रा क्रमशः घट्दै गएकाले जोखिम नरहेको र आत्तिहाल्नुपर्ने अवस्था नरहेको विभागको भनाइ छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर र इन्टरनेट सेवा प्रदायकलाई पनि निशाना बनाउन थालेको बताउनु भएको छ। सर्वसाधारणको दैनिक जीवनमा बढी असर पार्ने उद्देश्यले यस्ता ठाउँमा आक्रमण भइरहेको उहाँको भनाइ छ। रूसी ड्रोनले राजधानी किफको व्यापारिक केन्द्रमा आक्रमण गर्दा 4 ज्यान गएको छ। अर्को आक्रमणमा 14 बालकको पनि मृत्यु भएको छ। रूसले भने युक्रेनी सैन्य गुप्तचर निकायले प्रयोग गर्दै आएको डेटा सेन्टरलाई निशाना बनाएको पुष्टि गरेको छ। युरोप परिषदका महासचिव एलेन वेसेटले पछिल्लो तनाव बढाएर रुसकी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परीक्षण गरिरहेको आरोप लगाउनु भएको छ।
5: Quite clear that we are being tested. The war and the way it is done at really
2: dramatically changed in the last five, six years, and now we have with drones, with hybrid threats, with disinformation, with manipulation, foreign interferences, all destabilization of democracies, and that's the additional element we need to tackle.
0: BFBS Gurkha Radio.

0: मधेसदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा ठूलो हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि यी क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो 3:15 बजेतिर जारी गरेको सूचना अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलेको छ। राति पनि यी प्रदेशमा हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। महाशाखाकै मौसमविद सञ्जीव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढी छ। मधेस र लुम्बिनी प्रदेशमा हावाको गति तुलनात्मक रूपमा बढी छ। काठमाडौँ उपत्यकाको आसपास कास्की लगायत पहाड़ी भूभागमा पनि हावा चलिरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने हावाको गति तुलनात्मक रूपमा कम छ। अधिकारीका अनुसार भारतमा रहेको न्यूनचापीय क्षेत्र बिस्तारै उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव पनि पश्चिमतर्फ बढ्ने देखिएको छ। भोलिसम्म सुदूरपश्चिम प्रदेशमा पनि हावाको गति बढ्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। न्यूनचापीय प्रणालीका कारण हावा मात्र नभई वर्षा पनि हुने अधिकारीको भनाइ छ। बाँके उदरापुराको किरण नाला खोलामा बाढी आएको छ। आज दिउँसो खोलाको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। खोलाको तल्लो तटीय क्षेत्र र आसपासका ठाउँमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो। हालै एउटा अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भट्ट विवादमा मुछिएका थिए। भट्ट र सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गण कैलालीका एसपी खुमबहादुर केसी बीचको विवादको अडियो सार्वजनिक भएको थियो। तत्कालका लागि भट्टलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरको विभागमा हाजिर हुन पत्राचार गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। आज दिउँसो प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गएको मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा उहाँले विभिन्न मुलुकका प्रतिनिधि र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नु भएको थियो। महासभालाई सम्बोधन गर्दै उहाँले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपाल जस्ता मुलुकले यसको ठूलो मूल्य चुकाइरहेको बताउनु भएको थियो। प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्नु भएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले पछिल्लो समय युक्रेनका डेटा सेन्टर र इन्टरनेट सेवा प्रदायकलाई पनि निशाना बनाउन थालेको बताउनु भएको छ। सर्वसाधारणको दैनिक जीवनमा बढी असर पार्ने उद्देश्यले यस्ता ठाउँमा आक्रमण भइरहेको उहाँको भनाइ छ। रुसी ड्रोनले राजधानी किभको व्यापारिक केन्द्रमा आक्रमण गर्दा 4 जनाको मृत्यु भएको छ। अर्को आक्रमणमा 14 वर्षीय बालकको पनि मृत्यु भएको छ। रुसले भने युक्रेनी सैन्य गुप्तचर निकायले प्रयोग गर्दै आएको डेटा सेन्टरलाई निशाना बनाएको पुष्टि गरेको छ। युरोप परिषदका महासचिव एलेन बेर्सटले पछिल्लो तनाव बढाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपलाई परीक्षण गरिरहेको आरोप लगाउनु भएको छ।
1: Dramatically changed in the last five, six years, and now we have with drones, with hybrid threats, with disinformation, with manipulation, foreign interferences, a whole destabilization of democracies, and that's the additional element we need to tackle.
0: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास, मलेसिया क्रिकेट एसोसिएसनको चीफ अपरेटिङ अफिसर सिओओ नियुक्त हुनुभएको छ। दास मलेसिया क्रिकेट संघले खुला आएको सिओओको आवेदनमा छनौट हुनुभएको हो। उहाँले 1 महिना अघि क्यानबाट राजीनामा दिएको जानकारी दिनुभयो। मलेसिया क्रिकेट संघसँग सम्झौतामा हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि आफू मलेसिया प्रस्थान गर्ने उहाँको भनाइ छ। राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समूह ए विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलङ्का विरुद्ध खेल्नेछ। नेपाल र श्रीलङ्का बीचको खेल मंगलबार हुने तालिका छ।
2: SBS Gorkha Radio.
3: Movie and more.

नेपाली सिनेमाहरूलाई माया गर्ने दर्शक अनि श्रोताहरूको लागि नेपाली सिनेमाको अपडेट लिएर आज फेरि पनि मुभी एन्ड मोर आइसकेको छ म संगीता श्रेष्ठको साथमा। यसो हेर्ने हो भने दसैँको चहल पहल सुरु भइसकेको छ र यो दसैँको चहल पहल सँगै हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीमा पनि जुन किसिमको चहल पहल सुरु हुन्छ त्यसको बारेमा तपाईँहरूसँग कुरा गर्नु मन लाग्यो र आजको मेरो कलेक्सनले पनि तपाईँहरूलाई अपडेट दिनेछ यसै बारेमा। सो आउनुहोस् कार्यक्रमको सुरुवातमा हामी गीत सुनाऊ, गीतपछि म तपाईँहरूलाई आजको मेरो अपडेट दिनेछु नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा।

नै हुन्छ यसपल्टको कोइन्सिडेन्ट हेर्ने हो भने धेरै जसो सिनेमा जुन यसपल्टको दसैँमा रिलिज हुने तयारीमा छ प्रायः जसो सिनेमाको पछाडि टू लागेको छ आई मिन सिनेमाको नेक्स्ट सिरिज भएको कारणले गर्दा पनि टू चाहे हामी कुरा गरौँ आबाट आमा टूको भने यो पनि दसैँको छेको पारेर रिलिज हुँदैछ आउनुहोस् यसको बारेमा कुरा गरौँ असोजको 30 गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा हो यो आबाट आमा टू जसको पार्ट वानले पनि दर्शकहरूलाई धेरै रुवाएको थियो भन्ने पर्दैन होइन आर्य एन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा हो यो सिनेमा जुन सिनेमामा हामीले धेरै पछि विपना थापालाई देखेका थियौँ पार्ट वानमा पनि पार्ट टूमा पनि विपना थापालाई त्यसै गरी आमाको भूमिकामा प्रस्तुत गरिएको छ विपना थापापछि हामीले यस सिनेमामा पल्शाहलाई देख्नेछौँ जुन रिपिट नै हो पार्ट वानबाट भने मल्लिका महतलाई पनि हामीले यो सिनेमामा देख्नेछौँ यसपल्ट र यति बेला सिनेमाको टिजर बाहिर आइसकेको छ र साँच्चै भन्यो भने टिजर हेरेरै पनि धेरैजनाले आफ्नो मन दुखाएको देखिन्छ किनभने आमा भनिसकेपछि रिलेट नगर्ने व्यक्तिहरू सायद नै कोही होला आमासँगको माया आमासँगको बिछोड आमाले गर्नुभएको माया आमाले गर्नुभएको केयर सम्पूर्ण कुराहरूलाई सम्झिने हो भने हरेकले रिलेट गर्न सक्छ यो टिजरलाई र टिजरमा देखाइएको पनि त्यस्तै छ होइन आमाले कुनै कारणवश कल गर्दा उठाउन नसकेको र पछि जाँदा सायद आमा अब हुनुहुन्न कि भन्ने किसिमको त्यो डर त्यो त्रास होइन आमाप्रतिको त्यो माया सबै कुराहरूलाई जुन समेटेर टिजर बनाएको छ त्यो टिजरले नै पनि धेरैलाई रुवाउन चाहिँ बाध्य बनाएको छ रुवाएको छ भनौँ सो यसरी टिजरले नै रुवाएको यो सिनेमाले सिनेमा हलमा रिलिज भइसकेपछि भने के गर्ने हो त्यो भने हेर्न बाँकी नै छ सिनेमा रिलिज हुनलाई मैले भनिहालेँ असोजको 30 गतेलाई रोजिएको छ दसैँको अवसर पारेर रिलिज गर्न लागि आबाट आमा पनि र सिनेमामा हामीले देख्नेछौँ यिनै कलाकारहरूलाई र साथमा स्वर्गीय प्रदीप रावत जसलाई हामीले गजनी भारतीय सिनेमामा निकै चर्चा कमाएको सिनेमा गजनीका भिलेनको रूपमा हामीले चिन्यौँ प्रदीप रावतजीलाई जसले कि नेपाली सिनेमामा पनि अभिनय गर्नुभयो र यो सिनेमा नेपाली सिनेमामा उहाँको लागि अन्तिम सिनेमा बन्न पुग्यो त्यसै गरी साइग्रेस पोखरेललाई पनि हामीले देख्नेछौँ आकाश श्रेष्ठ सबिन श्रेष्ठ गजित विष्ट होइन त्यसै गरी निकिता आचार्य यस्ता कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ आज भोलि एक किसिमको इमोसनल जर्नीलाई दर्शकहरू सायद सिनेमामा हेर्न चाहन्छन् जसमा चाहिँ आफूलाई नै देख्ने गरेका छन् दर्शकहरूले हुनसक्छ आफ्नो परिवारभित्रको कथा कहिले आमासँग रिलेटेड कहिले बुबासँग कहिले पारिवारिक अन्य सम्बन्धहरूको कथालाई हेर्न चाहेको बेला नै आउने तयारीमा रहेको यस सिनेमा आबाट आमा टूले पनि पार्ट वानले जस्तै दर्शकहरूको मन जित्नेछ आशा गर्छु

अरूसँग हामी कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले हरेक पल्ट आफ्नो हरेक एपिसोड लिएर आउँदा दर्शकहरूले त्यत्तिकै माया गरेका छन्। कुरा गर्दैछु म कबड्डीको। कबड्डीको जर्नीलाई हेर्ने हो भने कबड्डी 1 अहिले 5 आइपुग्दा हरेक पल्ट यो सिनेमाले दर्शकलाई त्यत्तिकै लेभलमा एन्टरटेनमेन्ट भने गराएको देखिन्छ। तर पछिल्लो सिनेमालाई हेर्ने हो भने 2079 चाहिँ प्रदर्शनमा आएको थियो कबड्डीको 4 है, पार्ट 4 भनौँ या पार्ट 4 भनौँ जे भनौँ, कबड्डी 4 चाहिँ त्यो बेला चाहिँ 1980 चाहिँ प्रदर्शन गरिँदाखेरि के भनिएको थियो भने द फाइनल म्याच भनिएको थियो, तपाईँलाई याद छ भने। र हुनसक्छ त्यो कारणले पनि द फाइनल म्याच भनिएको अर्थ चाहिँ अब यो सिनेमा चाहिँ अन्तिमपल्ट प्रदर्शनमा आउँदैछ कबड्डीको सिरिजको रूपमा भनेर पनि थियो, होइन, जहाँ चाहिँ काजी जुन दयाहाङ राईले निभाएका छन् यो भूमिका, र यो काजीको भूमिकामा रहेका दयाहाङ राई र मैया या सोल्टिनी सबैको कथालाई चाहिँ टुङ्गाइएको थियो। सायद त्यसै कारणले गर्दा पनि द फाइनल म्याच भनेर भनिएको थियो। यति बेला फेरि पनि अबको यो दशैँमा तपाईँहरूले यही कबड्डीको सिरिजको रूपमा अर्को कबड्डी 5 पनि देख्न पाउनुहुनेछ। अगेन भन्नै परेन, काजीको भूमिकामा दयाहाङ राईलाई नै कास्ट गरिएको छ, होइन, जसलाई चाहिँ यसपल्टको जोडीको रूपमा सृजना गुरुङसँग बाँधिएको छ जोडी। हुन त कथा काजी र मैयाको अन एन्ड अफ लभ स्टोरीबाट सुरु भएको थियो, होइन, यो बिचमा मैयाको क्यारेक्टर धेरैपल्ट फरक भयो, या भनौँ फरक फरक व्यक्तिले भूमिका निभाए, मैयाको कहिले सोल्टिनीको रूपमा कहिले मैया भनियो, होइन, यसरी चाहिँ नि देखाइयो अहिलेसम्म। तर यसपल्ट भने कबड्डी 5 कथा के होला त, यस्तो के विशेष होला त जसले गर्दाखेरि 4 टुङ्ग्याउने भनेको सिनेमालाई फेरि 5 ल्याइयो त भनेर सोच्ने हो भने, वान्स अगेन रामबाबु गुरुङकै लेखन तथा निर्देशनमा बनेको यो सिनेमा हो कबड्डी 5 यसपल्टको लागि पनि। र यो सिनेमामा यसपल्ट भने मैयालाई फिर्ता आएको देखाइएको छ, पहिलो एपिसोडको मैयालाई फिर्ता आएको देखाइएको छ। तपाईँलाई याद छ भने यो मैयाको अनि जुन काजीको लभ स्टोरी हुन सक्छ या सक्दैन भन्ने कुराहरू, त्यो रेशमा गुरुङले मैयाको भूमिका निभाएकी थिइन्। त्यो बेला पछि हामीले मैया हरायो भनेको सुन्यो या भाग्यो के धेरै कुराहरू, तर यसपल्ट भने कबड्डी 5 मैयालाई फिर्ता आएको देखाइएको छ। तर आएपछि के हुन्छ त्यो कुरा थाहा छैन, तर आउन्जेलसम्म चाहिँ फेरि एउटा अर्को कुरा के देखाइएको छ भने काजीको विवाह भइसकेको देखाइएको छ। यतापट्टि काजी जो मैयाको लागि पागल जस्तो गरेर दौडिएका थिए उनको विवाह भयो, र फाइनली विवाह भइसकेपछि पनि मैया फर्किएको देखिएको छ। भनेपछि यसपल्टको कथा पनि निकै इन्ट्रेस्टिङ हुनेछ, डाउट नै भएन। सो हामी आशा गरौँ कि यसपल्ट फेरि यिनै कलाकारहरूको साथमा केही नयाँ अनुहार, जस्तो यो सिनेमाको लागि चाहिँ विपिन कार्की, होइन, दयाहाङ राई, त्यस्तै गरी विपिन कार्की हामीले देख्नेछौँ, रेशमा गुरुङलाई देख्नेछौँ हामीले यो सिनेमामा यसपल्ट, अनि त्यसै गरिकन हामीले यसै सिनेमामा सृजना गुरुङलाई पनि देख्नेछौँ। बुद्धि तामाङ, विजय बराल त एज इट इज हुने नै भयो, मेरो नामगर पनि, पुष्कर गुरुङ पनि, कविता आले पनि, अरुणा कार्की पनि, थुप्रै थुप्रै कलाकारहरू, माउत्से गुरुङ भयो, शिशिर वाङदेल भयो, कमलमणि नेपाल, विष्णु मोक्तान, होइन, यस्ता कलाकारहरूलाई हामी देख्नेछौँ फेरि पनि सिनेमामा। सो हामी आशा गरौँ यसपल्टको दसैँलाई टार्गेट गरेर कार्तिक 6 प्रदर्शनमा आउन लागेको कबड्डी 5 आफ्नै योभन्दा अगाडिको रेकर्डलाई पनि ब्रेक गर्नेछ होला सायद।

खाना मायाले दिँदैछु भन्दैछु ल।

0: BFBS Gorkha Radio.
1: तो पहिलै फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: Movie and More केही समय अगाडि या भनौँ केही हप्ता अगाडि नेपालमा जुन किसिमको धेरैले ज्यान गुमाउनु पर्यो बाढीले गर्दाखेरि होइन यो बाढीको कथा बाढीले जे जस्तो गरेको छ त्यसको कथा त्यसको कुरा त हामी सबैलाई थाहा छ त्यो सँगसँगै पछिल्लो समय टनल नाम गरेको यो शब्द या टनल शब्द भनौँ धेरै चर्चामा आयो किनकि यही बाढीले गर्दाखेरि धेरै व्यक्तिहरू जो त्यति बेला टनलभित्र बसेर काम गरिरहेका थिए उनीहरूलाई रेस्क्यु गर्न नसकेको खण्डमा धेरैको ज्यान चाहिँ गयो यही बाढीको कारणले भनेर हामीले कुरा गर्ने गरेका छौँ तर यति बेला पनि मैले यो टनलको कुरा यस कारणले गरेँ किनकि टनल 26 भनेर सिनेमा रिलिज हुने तयारीमा छ त्यो नेपाली सिनेमाकै कुरा गर्दैछु म यो सिनेमाको कुरा गर्ने हो भने यो सिनेमालाई नेपाल भुटान र भारत यो तिनवटा फरक फरक देशले चाहिँ एक आपसमा सहकार्य गरेर निर्माण गरेको सिनेमा हो यो टनल नाम त दियो तर यसको कथा चाहिँ अघि मैले भने जस्तै बाढीसँग रिलेटेड चाहिँ होइन त्यसको सट्टामा यसलाई जम्बी हरर फिल्म भनेर चाहिँ भनिएको छ सायद त्यसैले यसको नाम चाहिँ टनल 26 द कर्स अफ विनी द माउन्टेन भनेर भनिएको छ होइन यसलाई पनि दसैँको छेको पारेर रिलिज गर्ने तयारीमा गरिएको छ असोजको 23 गते यो सिनेमा रिलिजमा आउँदैछ र यसो हेर्दाखेरि यसको पोस्टर हेर्दाखेरि त हामीले के देख्यौँ भने पोस्टरमा पनि जानकारी त गराइएको छ कि यो टनलको बारेमा कथा हो भनेर होइन र यो सिनेमा जुन मैले भने डेट असोज 26 गते यो डेटमा चाहिँ नेपालमा मात्र होइन नेपालमा पनि भुटान मा पनि यो सिनेमा एकसाथ हलहरूमा रिलिज हुँदैछ सिनेमाको यो टिजरमा हामीले के मात्रै देख्न सक्छौँ भने दुईजना व्यक्ति चाहिँ टनलमा हिँड्दै गरेको देख्छौँ होइन र अचानक त्यो टनलमा विभिन्न किसिमको घटनाहरू घट्छ कि जसमा चाहिँ नि जम्बी भनेर हामी जसलाई चिन्छौँ होइन इमेजिनरी नै भनौँ हरर सिनेमाको लागि जम्बी र त्यस्ता व्यक्तिहरूबाट अट्याक हुँदै गरेको हामीले देख्न सक्छौँ सिनेमाको घटनाक्रमलाई हेर्दै जाने हो भने जुन टिजर हामीले सार्वजनिक गरेको देख्यौँ त्यसमा हामीले अनुविक्रम शाहीलाई देख्यौँ आना शर्मालाई पनि देख्यौँ होइन यो सिनेमाको यो जुन नेपालीमा तपाईँले देख्नुभएको टिजर जुन छ योभन्दा अगाडि चाहिँ अन्य भाषाहरू जस्तै भुटानी भाषामा पनि यो सिनेमा सार्वजनिक भइसकेको छ यो सिनेमालाई निर्देशन अनि लेखन गर्ने कार्य भने डिडी किन्लेले गरेका छन् भने यो सिनेमामा हामीले अनुविक्रम साईलाई त देख्नेछौँ आना शर्मालाई पनि देख्नेछौँ त्यो बाहेक पनि भुटानी कलाकारहरू साङ्गे सल्ट्रिम निदुप दोर्जे फुनसोक थोन्डे डेकी लामो लगायतका अन्य कलाकारहरूलाई पनि देख्नेछौँ त्यो अर्थमा हामी भन्न सक्छौँ कि यो सिनेमामा नेपाली अनि भुटानी दुवै कलाकारहरूलाई हामी देख्न सक्छौँ त्यो बाहेक पनि नेपाली दर्शकहरूको लागि एउटा विशेष के पनि रहेको छ भने यो सिनेमामा एउटा स्पेसियल अपियरेन्समा चाहिँ प्रदीप खड्कालाई पनि कास्ट गरिएको छ अनि एउटा अर्को रमाइलो कुरा के भने प्रदीप खड्कालाई सिनेमामा एक्टरको रूपमा मात्रै कास्ट गरिएको होइन उनले यो सिनेमामा क्रिएटिभ प्रड्युसरको जिम्मा समेत लिएका हुन् यो सिनेमाको अधिकांश सुट भुटानमा भएको थियो भने फिल्मको पोस्ट प्रडक्सनको काम भने थाइल्यान्डमा भएको सो हामी आशा गरौँ यसरी तिनवटा फरक फरक देशहरू नेपाल भुटान र भारतको कोलाबोरेसनमा बनेको यो सिनेमा टनल 26 ले एउटा फरक किसिमको रेकर्ड चाहिँ अवश्य राख्नेछ

आउनुहोस् हामी कार्यक्रममा एकैछिन कुरा गरौँ नेपालमा कुनै पनि सिनेमा रिलिज हुनुभन्दा अगाडि गरिने प्रिमियरको बारेमा। सायद मैले भन्नु पर्दैन, आज भोलि प्रिमियर एक किसिमको प्रेसर या फ्यासन जे भने पनि त्यो भनेको छ, किनभने प्रिमियर भन्ने बित्तिकै अलमोस्ट धेरै कलाकारहरूलाई इन्भाइट गरिने, कलाकारहरू आउने, सिनेमा हेर्ने, फिडब्याक दिने, मिडियाको ग्यादरिङ हुने, सिनेमा कस्तो बनेको छ भनेर एक किसिमले भनौँ दर्शकहरूलाई सजिलैसँग जानकारी गराउने माध्यमको रूपमा पनि प्रिमियरलाई लिइन्छ। तर यसो हेर्दाखेरि धेरैजसो प्रिमियर हामीले काठमाडौँभित्र मात्र भएको देख्छौँ, हुनसक्छ कहिलेकाहीँ ललितपुर, कहिलेकाहीँ भक्तपुर, तर यही तिनवटा सिटीमा चाहिँ घुमेको देख्छौँ प्रिमियर चाहिँ, विशेष गरी चाहिँ काठमाडौँमा। तर यति बेला यो विषयमा मलाई कुरा यसकारण पनि गर्नु मन लाग्यो प्रिमियरको, किनकि हालै मात्र बा एक योद्धा सिनेमाले चाहिँ के गर्यो भने आफ्नो सिनेमालाई प्रदर्शन गर्नुभन्दा अगाडि काठमाडौँलाई केन्द्रित गरेन, यो सिनेमाले काठमाडौँलाई केन्द्रित गरेर प्रिमियर गर्नुभन्दा मफस्वलमा जानु नै बेस्ट हुन्छ भन्ने लागेर पनि हुनसक्छ, या अरूभन्दा फरक हुनसक्छ भनेर पनि होला, या तिनै कलाकारहरूको बिचमा सधैँ गएर कस्तो लाग्यो सिनेमा के कस्तो भनेर कुरा गर्नुभन्दा रियल लाइफ अडियन्स जुन हुन्छन् उनीहरूसँग लिने फिडब्याक चाहिँ अझै बेस्ट होला कि भनेर पनि हुनसक्छ। यो सिनेमाले काठमाडौँ भन्दा पनि आफ्नो सिनेमालाई रोजे प्रिमियर गर्नको लागि पालगञ्ज, दाङ, धरान, बुटवल यो चारैवटा ठाउँहरूमा यसरी प्रदर्शन गरेर प्रिमियर गरेर फिडब्याक लिने काम भइसकेपछि बल्ल यो सिनेमालाई चाहिँ काठमाडौँमा प्रिमियर गरिएको थियो। र आर्टिस्टहरूको कुरा गर्ने हो भने निकै अपेक्षा गरिएको यो सिनेमा, जसमा चाहिँ हामीले बाको भूमिकामा दिव्य देव पन्त, जसलाई असाध्यै राम्रो अभिनय गर्न सक्ने कलाकारको रूपमा हामी चिन्दछौँ, भने सुहाना थापा, झर्ना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, माउत्से गुरुङ, शिशिर शिवाकोटी जस्ता कलाकारहरूलाई पनि देख्यौँ। सिनेमा जसले एउटा परिवारको कथा बोलेको छ, यो कथाभन्दा पहिले सिनेमालाई चाहिँ प्रिमियरमा हेरेर पनि दर्शकहरूले असाध्यै राम्रो फिडब्याक दिएकै कारणले गर्दाखेरि पनि यो सिनेमाबाट धेरै अपेक्षा रहेको टिमले बताएका छन्। हामीले यो सिनेमाको बारेमा तुरुन्तै कुरा गरिहाल्ने, प्रदर्शनमा आयो भन्ने बित्तिकै कुरा गरिहाल्नु चाहिँ इट्स टु अर्ली, हामी पछि पनि कुरा गर्न सक्छौँ। यति बेला भने यो सिनेमाको टिमले सधैँ चल्ने ट्रेन्डभन्दा अलिक फरक गएर गरेको कामको जानकारी चाहिँ मैले तपाईँहरू माझ राख्न चाहे मुभी एन्डमोरमा राखेँ पनि। अब पनि म गीत सुनाउँछु तपाईँलाई, गीत सुनौँ, त्यसपछि हामी बाँकीको हाम्रो कलेक्सनको कुराकानी पनि फेरि गर्ने नै छौँ।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.

दसैँ आउने अनि दीपक राजगिरी या दीपाश्री निरौलाको कोलाबोरेसनमा बन्ने सिनेमाहरू प्रदर्शनमा नआउने सायदै कम होला। प्राय जसो यो टिमले बनाउने गरेको सिनेमा यदि बनेको छ, रेडी भएको छ भने प्राय जसो उनीहरूले रोज्ने समय दसैँ आसपास नै हो। यति बेला पनि एउटा अर्को सिनेमा, यही टिमको एउटा अर्को सिनेमा जुन प्रदर्शनको तयारीमा छ, दीपक राजगिरी दीपाश्री निरौलाको समूहले नै बनाएको सिनेमा, टाइटल भन्नै नपर्ला, छ माया छपक्कै टू। मैले अघि पनि भने यसपल्टको दसैँमा धेरै सिनेमाहरू रिलिज हुँदैछ, तर धेरैको टाइटल टू नै हुन पुगेको छ, चाहे त्यो आमा त आमा टू होस्, चाहे बाह्र गाउँ टू होस्, चाहे छ माया छपक्कै टू होस्। दसैँको कुरा गरिहाल्यौँ र दसैँको आसपासमै रिलिज हुने सिनेमाहरूको कुरा गर्दाखेरि पनि डाउटै भएन, सिनेमाहरू छ माया छपक्कै टू पनि दसैँलाई टार्गेट गरेर रिलिज गर्न लागेको हो। त्यसै कारणले यो सिनेमाले पनि आफ्नो फिल्मलाई प्रदर्शन गर्नको लागि असोज 31 गतेलाई रोजेको छ भने बाह्र गाउँ टू पनि यही छेकोमा रिलिज हुँदैछ। कुरा गर्ने हो छ माया छपक्कैको भने योभन्दा अगाडि पनि यो सिनेमामा हामीले दीपक राजगिरी र केके अधिकारीको जोडीलाई देख्यौँ। दिपेन्द्र लामाको निर्देशनमा बनेको थियो यो सिनेमा भने यसपल्टको सिनेमालाई पनि दिपेन्द्र लामाले नै निर्देशन गरेका छन् भने रोहित अधिकारीले निर्माण गरेका हुन्। पोस्टर एउटा सार्वजनिक भएको छ यो सिनेमाको। अहिलेसम्म हामीले फर्स्ट लुक पोस्टर देख्दाखेरि चाहिँ त्यस्तो धेरै कुराहरू भन्दा पनि रमाइलो हुने रमाइलो माहौल चाहिँ देखिन्छ यो सिनेमाको पोस्टरमा, जसमा चाहिँ फिल्मको यसपल्टको फिल्मको मुख्य कलाकारहरू दीपक राजगिरी, केके अधिकारी र सनिसा भट्टराईलाई देख्न सक्छौँ। यसो हेर्दाखेरि फोटोमा केके अधिकारी पनि र सनिसा पनि दुवैजना चाहिँ प्रेग्नेन्ट जस्तो देखिन्छ मात्रै होइन, देखिएकै छ होइन, र उनीहरूको बिचमा बसेर चाहिँ एकदमै भगवान् कृष्ण जस्तो बाँसुरी बजाइरहेको अवस्थामा चाहिँ दीपक राजगिरीलाई फिचर गरिएको छ। तिनजना एउटै फ्रेममा उभिएको छ। सो यो चाहिँ रहेको छ छमाया छपक्कैको यसपल्टको पोस्टर, जसलाई दसैँमा रिलिज गर्ने तयारी गरिएको छ। यो पोस्टरले के पनि हामीलाई इन्डिकेट गर्छ भने यो चाहिँ पारिवारिक सम्बन्ध हो पक्कै पनि, विवाहमा हुने उतार चढाव होला, घरभित्रको झैझगडा होला या अप एन्ड डाउन्स होला, सिनेमाभित्रकै या कथाभित्रको एउटा परिवारभित्रको। सो यो सिनेमाले यसपल्ट कस्तो मेसेज दिने हो, कतिको एन्टरटेन गराउने हो सबैलाई, त्यो पनि हेर्न बाँकी नै छ। अहिलेलाई भने मैले तपाईँलाई बताएँ कि यो सिनेमा चाँडै फिल्म आज प्रदर्शनमा आउने तयारी गरिएको छ।

sources out there that him look at in our town that I go by for you to try to pick up a house from a विपदमा परि बागमती प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक र कर्णाली प्रदेशमा एकजनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि दुईजना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। साथै 407 जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ।

0: बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारी वर्षाको सम्भावना छ। लगातार तीन दिनदेखिको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमको सुस्ता पाँचमा नारायणी नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। पानी बस्तीमा पसेपछि करिब 400 जना विस्थापित भएका छन्। सुस्ता बस्तीमा पानी पस्न शुरू भए लगत्तै सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित ठाउँमा सार्न शुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल:
1: नारायणी नदीको ओभरफ्लो भएर सुस्तामा चाहिँ डुबान भएको, त्यसपछि त्यो डुबान क्षेत्रलाई चाहिँ अब हामीले बढी रिस्क भएको 80 घर परिवारको मान्छेहरूलाई चाहिँ रेस्क्यु गरेर होल्डिङ सेन्टरमा राखिया छ। अहिले 80 घर परिवारलाई रेस्क्यु गरेर विपद व्यवस्थापन केन्द्रमा राखिया छ। जस्तो तपाईँलाई बनाइएको घरमा करिब 400 जना जति मान्छे चाहिँ त्यहाँ अहिले होल्डिङ सेन्टरमा राखेका छौँ कि। अहिले हामी अहिले पालिकाले चाहिँ त्यो अहिलेलाई चाहिँ खाने व्यवस्था चाहिँ पठाएको छ। भोलि बिहानको स्थितिमा फेरि अब हामी एउटा सल्लाह गर्छौँ, अब वारी चाहिँ ल्याउने कि अथवा चाहिँ यहाँ भोलि बिहान त फेरि अब छुट्टै राहरको चाहिँ लिएर जानुपर्ने हुन्छ। पानी कस्तो हुन्छ, अब डुबान कस्तो हुन्छ, त्यो अनुसारले चाहिँ भोलिको कुरा भोलि नै हुन्छ।
2: पानीको सतह चाहिँ कति बढेको छ?
1: पानीको सतह अहिले लगभग 2-3 फिटको रेन्जमा चाहिँ गएको छ क्या।
2: जोखिममा रहेका स्थानीय सबैलाई सार्नु भयो?
1: जोखिममा रहेको चाहिँ अब मुख्य जोखिममा रहेको 80 घर परिवारको चाहिँ सबैलाई सारेको छ है। त ल,
0: त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। पूर्वी नवलपरासीको काभासेतीमा रहेको अमलटारी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन्। कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रेडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचनामा पनि क्षति भएको छ। गोर्खाको शहीद लखन गाउँपालिकाको राइनस बजार नजिकै खसेको पहिरोले 25 घरधुरी उच्च जोखिममा परेका छन्। वर्षाका कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। मधेसदेखि लुम्बिनी प्रदेशसम्मका तराई भूभागमा आज ठूलो हावाहुरी चलेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार अहिले मधेसदेखि लुम्बिनीसम्मका तराईका भूभागमा हावाको गति सामान्यभन्दा बढी छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले हावाको गति तुलनात्मक रूपमा कम छ। अधिकारीका अनुसार भारतमा रहेको न्यूनचापीय क्षेत्र बिस्तारै उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव पनि पश्चिमतर्फ बढ्ने देखिएको हो। भोलिसम्म सुदूरपश्चिममा हावाको गति बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ। न्यूनचापीय प्रणालीका कारण हावा मात्र नभई वर्षा पनि हुने अधिकारीको भनाइ छ। यसैबीच काठमाडौँको गोकर्णेश्वर 1 शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई विशेष निगरानीमा राखिएको छ। लगातारको वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चर्चा परिचर्चा हुन थालेपछि जलस्रोत तथा सिंचाइ विभागले निगरानी गरिरहेको हो। विभागले बाँध फुट्न सक्ने भनेर गरिएको हल्लाको पछि नलाग्न पनि अनुरोध गरेको छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नावा खोला सहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको बहाव बढेर करिडोर अवरुद्ध भएपछि मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
3: बिहिबारदेखि करिडोर अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै 8 जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्य पहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचतर्को फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
4: विराटनगरदेखि आएको आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर अनि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। यो बाटो नभएको त झन् धेरै समस्या नै अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
3: ताप्ले ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान १३ कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्य पहाडी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
5: हामी पाथिपरा माताको दर्शनको लागि हामी बुधबार भएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लागेको।
3: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सडकमा समेत समस्या आउने भएकाले मध्य पहाडी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
6: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, अब पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छौँ।
3: मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सडक पर्दछ, त्यसमध्ये 24 किलोमिटर सडक अझै कालोपत्र हुन बाँकी छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्कनु भएको छ। महासभामा सहभागी हुन प्रधानमन्त्री गएको मंगलबार साँझ अमेरिका जानुभएको थियो। प्रधानमन्त्रीले असोज 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि र प्रतिष्ठा बढ़ेको जनाएको छ। प्रधानमन्त्री फर्किएपछि मन्त्रालयले प्रेस नोट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि भएको जनाएको हो। महासभामा प्रधानमन्त्री शाहले विभिन्न विषयमध्ये 11 विषयमा विशेष जोड़ दिनुभएको जानकारी गराएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनु भएको छ।
7: हालै भोटेको सीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको, साथै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट घटना मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको।
0: महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको ढकालले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको 1 महिना पूरा भएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ सहितका जिल्लामा घर, सड़क, पुल, जलविद्युत आयोजना लगायत पूर्वाधारमा क्षति पुर्याएकोमा प्रभावित क्षेत्र अझै भग्नावशेषकै अवस्थामा छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा 1453 जनाको मृत्यु भएको छ। 5285 जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट 13795 जनाको उद्धार गरिएको प्राधिकरणको भनाई छ। उद्धार र राहतका काममा 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। अब खबर फटाफट।
8: वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलो पटक ड्रोनको प्रयोग। नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुन सक्ने क्षेत्रको निगरानी। म्याग्दी भक्किमलीको बाँझो पाखोमा राम र पार्वती रुचाल दम्पतिले फुलाए कृषि उद्यम। उखर, सुन्तला र तरकारी खेतीबाट गाउँमै आत्मनिर्भर बन्ने प्रयास। तनहुँको दगामको फैटन पहिचान घरवासले फेरिदै, मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यताका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै।
0: र राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। अहिलेसम्मका खबर यति नै।
9: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। श्रोताहरू, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीले आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना लिएर आएको छ। र आजको नारीसँग आज हामी भनौँ, म भनौँ, विशेष गरेर फोन मार्फत कुराकानी गर्न लागेकी छु। र फोन मार्फत उहाँ सम्पर्कमा आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ प्रिया चौधरी। हजुर, उहाँ चाहिँ रेसु फुड्सबाट हुनुहुन्छ, बुढानीलकण्ठबाट हुनुहुन्छ उहाँ। आज हामी रेसु फुड्सको बारेमा कुराकानी गर्नेछौँ। उहाँले कसरी व्यवसाय कसरी चलाउनु हुँदैछ ती कुराहरू सबै बुझौँ। र उहाँ चाहिँ बुढानीलकण्ठ रेसु फुड्सबाट चाहिँ फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। प्रिया नमस्ते।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु। हजुर नि,
0: म पनि सन्चै छु है। अनि जे सन्चो हुनु पनि पर्यो होइन, तपाईँ त अब रेसु फुड्समा व्यस्त हुनुहुन्छ, तपाईँ झन् सन्चो नभए के गर्नु होइन, हुनै पर्यो जबरजस्ती भए पनि होइन। अब प्रिया, तपाईँ प्रिया चौधरी रेसु फुड्सबाट हुनुहुन्छ, बुढानीलकण्ठबाट व्यवसाय, विशेष गरेर श्रोताहरू उहाँ हाम्रो भनौँ वेल नोन व्यवसाय महिला हुनुहुन्छ रेखा शर्मा होइन, उहाँले नै इस्टाब्लिस गर्नुभयो यो रेसु फुड्स। अहिले उहाँ क्यान्सरसँग फाइट गर्नु भइरहेछ, त्यसले गर्दा क्यान्सर फाइटर हुनुहुन्छ, स्टिल फाइटिङ भनौँ होइन, त्यसले गर्दा उहाँको छोरी प्रिया चौधरीले चाहिँ त्यो बिजनेस सम्हाल्दै हुनुहुँदो रहेछ। र कसरी सम्हाल्दै हुनुहुन्छ, ती सबै कुराहरू कस्तो चल्दैछ, आमालाई कस्तो छ, ती कुराहरू गर्नलाई मैले आज फोन मार्फत चाहिँ प्रिया चौधरीलाई निम्त्याएँ। र प्रिया, आमा कस्तो हुनुहुन्छ अहिले? ए हजुर, दिल्लीमा चाहिँ ट्रिटमेन्ट हुँदैछ होइन? हजुर हजुर, तिन चार वर्ष त भइसक्यो है आमालाई यो क्यान्सर रोग लागेको।
1: हजुर, तिन वर्ष भयो, अहिले तिन वर्ष कम्प्लिट भयो।
0: ए हजुर, मैले सुनेको प्रिया पहिला चाहिँ लङ्सको क्यान्सर थियो अरे, त्यो लङ्सको क्यान्सर चाहिँ क्लियर भएपछि अहिले फेरि ब्रेनमा अलिकति धक्का परेको छ अरे, क्यान्सर त्यहाँ पनि देखा पऱ्यो अरे भनेको सुनेको थिएँ। अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न, किनभने विदेशमा बस्नुहुने श्रोताहरूले धेरै नै हाम्रो रेखा शर्माले बनाउनु भएको अचार चाहिँ खानुभएको होला, रेसु फुड्सको अचार चाहिँ धेरै खानुभएको छ जस्तो लाग्छ हाम्रो श्रोताहरूलाई होइन, रेखा शर्मा कस्तो हुनुहुन्छ भन्ने पनि होला, अलिकति बताइदिनुहोस् न उहाँको हेल्थ कस्तो छ अहिले।
1: अहिले चाहिँ हाम्रो मम्मीको सबै स्क्यानहरू क्लियर आएको छ, तर फर्स्टमा लङमा क्यान्सर भएपछि 22 मन्थसम्म चाहिँ सबै नै नर्मल नै थियो, त्यसपछि फेरि ब्रेनमा चाहिँ क्यान्सर सरे होइन। अनि फर्स्ट टाइम ब्रेनमा क्यान्सर सरेपछि गामा नाइफ भन्ने एउटा रेडियो सर्जरी हुन्छ त्यो गर्यो, अनि त्यसपछि फेरि 6 महिनासम्म एउटा ओरल किमो ओसिमार्टिनी भन्ने हुन्छ त्यो खाएर कन्ट्रोल नै थियो, त्यसपछि फेरि 6 महिनापछि नेक्स्ट ट्युमरहरू आयो कि, अनि त्यसपछि त्यो ट्युमर आइसकेपछि फेरि नेक्स्ट टाइम पनि नेक्स्ट सेसन पनि हामीले गामा नाइफ सर्जरी गरायौँ मम्मीको, अनि अहिले चाहिँ लगभग 8 महिना जति हुन आँट्यो मम्मीको सबै स्क्यानहरू क्लियर छ, क्यान्सर छैन।
0: हजुर, फेरि तपाईँहरू दिल्ली जाँदै हुनुहुन्छ होइन चेकअपको लागि, फलोअपको लागि? हजुर हजुर,
1: अहिले इम्युनोथेरापी र टार्गेट थेरापी भइरहेछ मम्मीको, अनि अब यो यसपछि चाहिँ नेक्स्ट हामी 2 अक्टोबरमा जान्छौँ होइन, अनि त्यति बेलामा पनि स्क्यान क्लियर भयो भने चाहिँ प्रोभाब्ली 3-3 महिना मात्रै जानुपर्छ होला।
0: अब अलिकति यता रेसु फुड्सको पनि कुरा गरौँ होइन, तपाईँ आमा पनि स्याहार्दै हुनुहुन्छ अरे, यता रेसु फुड्स पनि हेर्दै हुनुहुन्छ अरे भनेर चाहिँ मैले सुने होइन, तपाईँहरूको शुभचिन्तकहरूले धेरै चर्चा गर्नुहुन्छ कहिले काहीँ यसो कुराकानी हुँदाखेरि। र कस्तो चल्दैछ बिजनेस, कसरी म्यानेज गर्दै हुनुहुन्छ तपाईँले?
1: अहिले हाम्रो रेसु फुड चाहिँ लास्ट इयरदेखि चाहिँ अहिले बल्ल एउटा हुन्छ नि लाइनमा आइरहेको छ, किनभने 2-3 वर्षसम्म त मम्मीकै ट्रिटमेन्टको लागि हामी दिल्ली जाने आउने गरिरहेको थियो, अनि अहिले चाहिँ बल्ल राम्रो हुँदैछ, हामीले मार्केटहरूमा पनि अब पहिला चाहिँ हामीले नेपालमा हामीले दिएकै थिएनौँ, अरूहरू बाहिर मात्रै बेच्ने गरिरहेको थियौँ, भने यो टाइमदेखि चाहिँ अब हामी नेपालमा पनि व्यापार गर्ने, नेपालको स्टोर्सहरूमा दिने भनेर त्यही प्लान गरिरहेको छौँ, अनि भित्रको कामको लागि चाहिँ हामीसँग अहिले 17 जना दिदीहरू हुनुहुन्छ होइन, अनि उहाँहरूको साथमा र मम्मीले हामीलाई सधैँ मम्मीले त गाइड नै गरिरहनुहुन्छ, मम्मीले रेसिपीहरू नयाँ नयाँ बनाएर दिनुहुन्छ अनि हामी त्यही ट्राई गर्छौँ, त्यही नै मार्केटमा दिन्छौँ, अहिले चाहिँ त्यसरी नै चलिरहेको छ।
0: ए हजुर, बिरामी भए तापनि होइन क्यान्सरसँग फाइट पनि गर्दै रेसिपीहरू पनि नयाँ नयाँ बनाउँदै हुनुहुन्छ भनेपछि होइन।
1: हजुर
0: अस्ति हाम्रो रेखा शर्मा तपाईँको मम्मी बाढीबुढी थरको लागि पनि धेरै त उहाँले सामानहरू प्याक गर्दै गरेको मैले भिडियोहरू हेरेको थिएँ।
1: हजुर हजुर, मम्मीले थोरै हेल्प गर्नुभएको थियो।
0: अनि के कता कता पठाउनु भयो, के पठाउनु भयो?
1: ए हाम्रो मम्मीले चाहिँ हामीले चाहिँ जेस रेस सुपुटबाट चाहिँ गुन्द्रुक मस्यौराहरू अनि अचारहरू अनि त्यसरी थोरै आफूले सकेको क्यास हेल्प गरेको।
0: जे होस् सेवा पहिला पनि धेरै गर्नुहुन्थ्यो उहाँले, अहिले पनि सेवा जारी छ भनेपछि होइन।
1: हजुर हजुर,
0: मैले भिडियोहरू हेरेको थिएँ उहाँको, अब आफू पनि बिरामी छु के गर्नु, अब फेरि सेवा नगरी सकिन्न भन्ने जस्तो कुरा गर्दै हुनुहुन्थ्यो। सेवा गर्ने बानी उहाँको छ होइन, सेवा गर्नुपर्छ, आफूले सकेसम्म त सेवा त गर्नै पर्छ। र जे होस् तपाईँले राम्रोसँग हेर्दै हुनुहुन्छ रेसु फुड्सलाई होइन। हजुर हजुर, अनि पहिला चाहिँ भनेपछि बाहिर मात्रै पठाउनुहुन्थ्यो?
1: हजुर, हामीले चाहिँ बाहिर व्हाइट लेबलिङमा भन्ने हुन्छ कि, हामीले अरू अरूको ब्रान्डको लागि बनाइदिने गर्थ्यौँ। अहिले चाहिँ अब हाम्रै ब्रान्ड पनि हामी पनि छमै भनेर मार्केटमा देखाउनको लागि भए पनि हामीले चाहिँ धेरै कुरा प्लान गर्दैछौँ, अनलाइन मार्केटिङ गर्ने हो कि आफै स्टोर्सहरूमा गएर दिने हो कि, सबै ट्राई गर्दैछौँ। लेट्स सी अब के हुन्छ, राम्रै हुन्छ। तर
0: भनेपछि अरूको लागि आफूले बनाएर उनीहरूले आफ्नो ब्रान्ड बनाएर बेच्ने गर्थे पहिला चाहिँ होइन।
1: जापानमा चाहिँ हामीले आफ्नै लेभलमा पठाएको 8 वर्ष चाहिँ भइसक्यो होइन। 8 वर्षदेखि नै हामीले कन्टिन्यू नै पठाइरहेको छौँ, उहाँहरूले टेस्ट राम्रो मान्दै हुनुहुन्छ, एभ्री टाइम अर्डर आइरहेको छ। त्यही भएर पनि हामीले अब आफ्नै लेभलमा ट्राई गरौँ न त, जापानमा त अब त्यति धेरै मन पराइदिनु भएको छ भने अरू ठाउँमा पनि मन पराउनुहुन्छ भनेर हामीले चाहिँ अब आफ्नो लेभलमा पनि बेच्न स्टार्ट गर्न आँटेको।
0: हजुर, हाम्रो रेखा शर्मालाई नचिन्ने कोही पनि छैन, धेरैले चिन्नुहुन्छ, अचार बनाउनुहुन्छ भनेर धेरैलाई थाहा छ होइन। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ प्रिया, र अब तपाईँहरू बाहिर अरू देशमा पनि पठाउने आफ्नै ब्रान्ड आफ्नै लेबल राखेर जापानमा पठाउँदै हुनुहुन्छ, अरू देशमा पनि पठाउने पनि अब गर्नुहुन्छ होला होइन।
1: हजुर हजुर, अब चाहिँ त्यो स्टार्ट गर्दैछौँ।
0: हजुर हजुर, अब चाहिँ भनेपछि नेपालमा पनि पाइने भयो स्टोरहरूमा, डिपार्टमेन्टल स्टोरहरूमा रेसु फुड्सको अचार के बनिन्छ हौ साँच्ची? मलाई त अचार मात्रै थाहा छ त।
1: हामीले चाहिँ पहिला भेज अचारमा मात्रै एकदम फोकस गरेको थियौँ, तर अहिलेको मार्केट चाहिँ के छ भन्दाखेरि मान्छेले सबैले नै मासु धेरैले अब सबैले होइन तर धेरै जसोले नै मासु नै प्रिफर गर्नुहुँदो रहेछ, त्यही भएर नन भेज आइटममा पनि हामीले अहिले फोकस गर्दैछौँ। अनि त्यही भएर हामीले चिकन, बफ, पोर्क अनि इफ अर्डर आयो भने मटनको सबैको अचार पनि बनाउँदैछौँ, अनि भेज अचार त छँदैछ। अनि हाम्रो त्यो बाहेक हाम्रो अरू भनेको चाहिँ के हुन्छ भन्दाखेरि गुन्द्रुक, मस्यौरा, सिन्की होइन, अनि त्यसपछि क्यान्डीहरू पनि हुन्छ हामीसँग, अमला क्यान्डी, तितौराहरू पनि, त्यसपछि हामीले सबै थरीको जे स्पाइसेस आइटमहरू चाहिँ हामीले सबै नै बनाइरहेको छौँ।
0: ए हजुर, अमला क्यान्डी चाहिँ मलाई पनि साह्रै मनपर्छ है, यो चाहिँ थाहा दिइराखेको। त्यही त है, कस्तो मिठो हुन्छ, थुक पनि आइहाल्यो मलाई, हेर्नुहोस् अब।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: जे होस् अब यो रेस फुड्सको यो तपाईँले जुन चाहिँ सम्हाल्दै हुनुहुन्छ, हुन त आमाको गाइडेन्समा नै सम्हाल्दै हुनुहुन्छ, तापनि कतिको गाह्रो भाषा तपाईँलाई, कतिको गाह्रो छ कि आमाले गर्दा सजिलै जस्तो छ कि अब सिक्नु पर्यो होइन, रेसिपीहरू सिक्नु पर्यो, त्यसपछि सबै ह्यान्डल गर्दाखेरि कतिको गाह्रो पाउनु भएको छ?
1: यस्तो गाह्रो त अभियसली गाह्रै हुन्छ, तर यो भर्खर मैले यदि मैले आफूले नै जेरोबाट स्टार्ट गर्नु परेको भए झन् नै धेरै गाह्रो हुन्थ्यो, तर मम्मीले काम गरिरहेको देखेको, पहिला त हामी त इन्भल्भ नै थिएनौँ यसमा, म चाहिँ इन्भल्भ नै थिएन, लास्ट यही 3 वर्षदेखि नै बल्ल ए मैले पनि काम गर्नुपर्ने रहेछ यसमा, अब त मैले नगरेर त हुँदैन रहेछ भन्ने जस्तो लागेर अब बल्ल म एकदम एक्टिभली इन्भल्भ भइरहेको छु। नभए चाहिँ त्योभन्दा अगाडि चाहिँ हामीले चाहिँ मम्मीले अचार बनाउनुहुन्छ त्यही हो, हामीलाई चाहिँ हुन्छ नि थाहै थिएन कि आइडियै थिएन, हामीले केही पनि नै गरेकै थिएनौँ, अनि अब मम्मी बिराम भएपछि चाहिँ गरिरहेको छौँ, अनि मम्मीको गाइडेन्स पनि हो, प्लस अब अहिले त हाम्रो भित्र काम गर्ने दिदीहरू मात्रै होइन कि हामीले मार्केटिङको लागि एउटा टिम बनाउँदैछौँ, अनि त्यसपछि एउटा हुन्छ नि अपरेसन हेल्प, अपरेसनमा हेल्प गर्नलाई पनि एउटा टिम बनाउँदैछौँ, हामी चाहिँ अब एउटा राम्रो प्रपर टिम भएर अगाडि बढ्ने भनेको त्यही आइडियाले नै अब चाहिँ हुन्छ नि जसरी भने एउटा स्मुथ अपरेसनमा पनि भयो भने हामीले बाहिर मार्केटमा राम्ररी दिन सक्छौँ भनेर ट्राई गर्दैछौँ। गाह्रो त गाह्रै हुन्छ, प्लस अहिले अचारको यति धेरै ब्रान्डहरू आइसक्यो अनि त्यही भएर कम्पिटिसन गर्नै गाह्रो छ, तर राम्ररी आफ्नो क्वालिटी राम्रो गरेर आफ्नो हुन्छ नि यो प्याकेजिङ एन्ड एभ्रिथिङ राम्रो भएर प्लस कन्सिस्टेन्ट एउटै क्वालिटीको एउटै टेस्टको हामीले दिन सक्यो भने चल्छ होला मार्केटमा।
0: हजुर हजुर, अब टेस्ट चाहिँ भिन्दा भिन्दै यो बट्टामा अर्कै टेस्ट, अर्को बट्टामा अर्कै टेस्ट चाहिँ हुनु भएन होइन? टेस्टहरू त्यसको लागि रेसिपी एकदमै प्रपर तरिकाले, तपाईँको त्यो मसलाहरू इन्ग्रेडियन्ट्सहरू एकदमै प्रपर तरिकाले प्रपर मात्रामा चाहिँ राख्नुपर्ने हुन्छ होला सायद। तपाईँले भन्नुभए जस्तो यो अचारको बिजिनेस त अहिले धेरै महिलाहरूले गर्नुहुन्छ है?
1: हजुर हजुर हो नि,
0: धेरै कम्पनीहरू फेमस फेमस भएको छ अहिले कम्पनीहरू। त्यही त अचार अब त्यही त अब दाल भात सब्जी र छेउमा अलिकति अचार छ भने त्यसको मजा भिन्दै हुन्छ नि त होइन? के कसो अनि जे होस् टक्क परेको भन्छौँ नि हामी होइन गर्दै हजुर होस्। धेरै भनौँ भने भेज अचारहरू, मासुको अचारहरू बनाउने अब तपाईँहरूको अझै बढाउने यसलाई प्लानहरू हुँदो रहेछ भनेपछि होइन?
1: हजुर,
0: तपाईँले मासुको अचार बेसी अब डिमान्ड छ अहिले भन्नुभयो होइन, तर धेरै मान्छेहरू अहिले भेजिटेरियन भएको छ नि, याद गर्नु भएको छ छैन तपाईँले?
1: हो नि, धेरैजना भेजिटेरियन हुनुभएको छ, तर त्योभन्दा जहिले नै धेरै चाहिँ नन भेजिटेरियन नै हुनुहुन्छ कि। म आफै पनि मासु खाँदिनँ, म आफै पनि भेजिटेरियन हो होइन, म बनाउँछु, म आफूले टेस्ट पनि कहिले नै गर्दिनँ। म चाहिँ फर्स्टमा चाहिँ के गर्छु भन्दाखेरि अहिले चाहिँ मसला चाहिँ बनाउँछु, त्यसमा चाहिँ मासुहरू त्यो नलगाएर हुन्छ नि, पहिला चाहिँ खान्थेँ मैले त्यस्तो, मलाई आफूलाई त्यो बनाउने ओर्न सबै आफैले गर्छु, तर म आफै नै मासु खाँदिनँ कि, तर मलाई थाहा छ नि त सर्कलमा यति धेरै हुनुपर्छ, 10 जनामा गाह्रोले 1 जना भेजिटेरियन हुन्छ कि, किनभने मान्छेलाई सबैले मासु खानै भन्छ, मासु मिठो हुन्छ,
0: मासु मिठो हुन्छ है। तर जे होस् भेजिटेरियनमा पनि धेरै धेरै कुराको सब्जीहरूको बनाउनु सकिन्छ नि त होइन? अच्छा, भेजिटेरियनमा के को चाहिँ भेजिटेबल भनौँ न, भेजिटेरियनमा चाहिँ के को चाहिँ बनाउनु भएको छ तपाईँहरू अचार?
1: हाम्रोमा चाहिँ धेरै आइटमहरू छ, भेज नन भेज भन्दा त भेज नै धेरै हुन्छ भेराइटी, सबैभन्दा मेन त हाम्रो डल्लेको अचार, डल्लेसँग हामीले जे मिसाइदिनु मिल्छ, डल्लेसँग तामा मिसाउनु मिल्छ, डल्लेसँग मुला मिसाउनु मिल्छ, डल्लेसँग कटहरको अचार पनि बनाउनु मिल्छ, डल्लेसँग आँप मिसाउनु मिल्छ, एभ्री भेजिटेबल्स हुन्छ नि सबैमा डल्ले मिसायो भने टेस्ट नै मिठो हुन्छ होइन?
0: हजुर हजुर हजुर,
1: डल्लेकै हेर्नु, डल्लेकै भेराइटी त्यति धेरै हुन्छ भनेपछि त्यो भयो, हामीसँग मिक्स अचार छ, हामीले अहिले नयाँ एकदम धेरै मान्छेहरूले रुचाइरहेको न्युरोको अचार पनि ट्राई गरेको, लास्ट इयरदेखि एकदमै राम्रो रेस्पोन्स आएर हामीले न्युरोको अचार पनि बनाउँदैछौँ, लप्सीको अचार छ, स्विट एन्ड हट दुइटै छ, अनि त्यसपछि हामीसँग टिम्बुरको छोप छ, अनि त्यसपछि हामीसँग अरू टम्मै छ, जे होस् भेजकै भेराइटी धेरै छ कि।
0: हजुर हजुर, तपाईँले डल्लेको भन्नु कुरा गर्नुभयो अघि, डल्ले खोर्सानी होइन, डल्ले खोर्सानी त तर अहिले पहिला जस्तो पिरो पाउँदैन आजकल, अलिकति छुट्टै छ है डल्ले खोर्सानी?
1: यस्तो हामीले अब हाइब्रिड, किनभने आजकल मान्छेलाई सबैलाई व्यापार गर्नु छ, धेरै बेच्नु छ, त्यसको लागि हाइब्रिड गर्दाखेरि उहाँहरूलाई फाइदा हुने रहेछ. तर हामीले कुनै कुनै ठाउँबाट हुन्छ नि, जस्तै इलामबाट ल्याउँछौँ हामीले, मकवानपुरबाट ल्याउँछौँ, त्यस्तोहरू ल्याउँदाखेरि चाहिँ प्योर पऱ्यो भने चाहिँ अहिले पनि राम्रो डल्ले हुन्छ, एकदम पिरै हुन्छ.
0: हजुर हजुर, त्यही त आजकल डुप्लिकेट भयो सबैले, ए डुप्लिकेट डल्ले डल्ले खोर्सानी भन्छ नि त होइन. अनि त्यो प्योर अरिजिनल डल्ले खोर्सानी त पिस्दाखेरि पनि नाक नाकमा पसिना आउँछ नि, खलखलखल पसिना आउँछ, त्यो थाहा छ मलाई होइन.
1: अनि
0: सुन्नु न, अनि त्यो डल्ले खोर्सानी को पेस्ट छ भने अचार अलिकति निकालेर टमेटोसँग अचार बनाउनु भातसँग खानु मिठो हुन्छ होइन. अनि त्यो डल्ले खोर्सानी चाहिँ अलिअलि धोएर सुकाएर त्यसलाई नुन हालेर बोतलमा राखेको छ भने त्यो पनि मिठो हुन्छ होइन. अब विश्वभरि सरिएर बस्नुभएका श्रोताहरूलाई यसो लोभ पनि देखाउनु पर्यो नि त डल्ले खोर्सानीको. अनि मकवानपुरबाट र इलामबाट ल्याएको चाहिँ प्राय अरिजिनल हुन्छ भनेपछि होइन?
1: हो, मकवानपुर, इलाम, अनि त्यसपछि अरू पूर्वबाट नै आउँछ कि, मलाई एक्ज्याक्ट ठ्याक्कै अहिले मुखमा नामै आएन त्यो ठाउँहरूको होइन, तर पूर्वबाट आएको चाहिँ राम्रो हुँदो रहेछ तपाईँहरू.
0: ए

0: Express Gorkha Radio.
1: अब तपाईँहरूले अब यतातिर सबै अब यो त्यो डुप्लिकेट डल्ले खोर्सानी पाउनु थालेपछि आसाम पाउँछ अरे अरिजिनल, तपाईँहरूले मगाउन सक्नुहुन्छ यसो हजुर कन्ट्याक्ट गरेर, मैले सुनेको आसाममा अहिले त आसाममा मात्र अरिजिनल डल्ले खोर्सानी फलाउँछ भन्ने कुराहरू मैले सुनेको थिएँ होइन। जे होस् डल्ले खोर्सानीको कुरालाई अलिक पर राखौँ होइन, तपाईँको बिजिनेस चल्दैछ भनेपछि होइन धेरै प्लानहरू गर्नुभएको रहेछ, यो प्लानमा काम सुरु भइसक्यो कि सकेन, तपाईँले के कहाँसम्म पुगेको छ प्लान?
2: अहिले हामीले जे जे पहिला प्लान गरेको थियौँ बिस्तारै एक महिना दुई महिना भयो हामीले यो अपरेसनमा पनि लिएर आइरहेको छौँ होइन। अनि त्यसपछि हामीले चाहिँ अब हामी चाहिँ अनलाइन मार्केटिङमा एकदम धेरै एक्टिभ थिएनौँ नि त, अनि अहिले चाहिँ अनलाइन मार्केटिङ नगरिकन मान्छेलाई हामी पनि छौँ हाम्रो प्रडक्ट पनि छ भनेर थाहा नै नहुने रहेछ कि, अनि त्यही भएर त्यो काम पनि सुरु हुँदैछ, प्लस सबै नै भइरहेको छ बिस्तारै भइरहेको छ, सबै अकाउन्ट्स होइन डिपार्टमेन्टले आफ्नो काम गर्दै हुनुहुन्छ। म चाहिँ एकदम एक्टिभली अपरेसनमै लागिरहेको छु किनभने हाम्रो अपरेसन राम्रो भयो भने बल्ल हामीले बाहिर सबैलाई राम्रो चित्त बुझाएर दिन सक्छौँ।
1: हजुर हजुर, अनि अहिले त टिकटकमा त बिजनेस कस्तो हुन्छ भन्छ होइन, टिकटक पसलमा भन्दा टिकटकमा धेरै बिक्री हुन्छ हाम्रो सामानहरू भनेर भन्नुहुन्छ, तपाईँहरू अब टिकटकमा आउनु भएको छ अहिले?
2: हजुर बल्ल स्टार्ट हुँदैछ, हाम्रो मम्मीले त पहिला त टिकटकहरूमा कति हाल्नुहुन्थ्यो अनि टिकटकमा कस्तो राम्रो भ्युज आउँछ 1.2 मिलियन भ्युज आउने कति राम्रो हुन्थ्यो होइन, तर फेरि बिचमा त मम्मीको त ट्याक ट्याकै 3 वर्ष त हामी त स्टप नै भयो नि त भएर फेरि कन्टिन्यू गर्न आँट्यो। हजुरहरूले हेर्न नि मिल्छ हाम्रो मम्मीको रेखा शर्मा छ त्यहाँ, मम्मीले आफ्नो कन्टेन्टहरू हालिराख्नुहुन्छ हाम्रो रेसिपीको।
1: हजुर हजुर हो हो, अनि अब आमालाई पनि स्याहार्दै होइन मम्मीलाई पनि स्याहार्दै यता बिजनेस पनि अघि बढाउँदै मम्मीलाई बेला बेलामा इन्डिया पनि लैजाँदै कस्तो छ, कसरी आफूलाई कतिको स्ट्रङ पाउनु भएको छ, कहिले काहीँ यसो लो फिल हुन्छ होला तपाईँलाई होइन?
2: हजुर कहिले काहीँ त लो फिल त अभियसली हुन्छ, तर पनि अब अप्सन नै छैन नि त, सबै गर्नै पर्यो नि त, यता पनि अब फर्स्ट मेन प्रायोरिटी त मम्मीकै हेल्थ हो, त्यसको लागि त जान नै पर्यो, प्लस यता बिजनेस हामीले राम्ररी रन गर्यो भने बिजनेस राम्ररी चलायो भने त हामीलाई त यतापट्टि मम्मीको हेल्थको ट्रिटमेन्टको लागि कति फाइनेन्सियली हेल्प हुन्छ नि त, प्लस यो क्यान्सर रोग लागिसकेपछि चाहिँ सानो तिनो पैसाले चाहिँ असम्भव रहेछ ट्रिटमेन्ट गर्न होइन, अनि त्यही भएर यता बिजनेसमा पनि ध्यान दिनै पर्छ, बिजनेसमा ध्यान दिएर त हामी अहिलेसम्म उपचार गर्न सक्दैछौँ हो कि भन्नु न।
1: हजुर हजुर,
2: अनि त्यही भएर जसरी नि यता त काम गर्नै पर्छ, फर्स्ट प्रायोरिटी मम्मीको हेल्थ, सेकेन्डमा त बिजनेसलाई सँगसँगै, नट सेकेन्डमा पनि होइन सँगसँगै बिजनेसलाई पनि ग्रो गर्नै पर्छ किनभने अरू त अप्सन नै छैन,
1: छैन छैन, सोर्स अफ इन्कम पनि चाहियो, त्यसै कारणले आमाको हेल्थ पनि चाहियो होइन, प्यारालल गरेर प्यारालल लेभलमा तपाईँले लानुपर्ने भयो। अब क्यान्सरमा एकदमै अब सानोतिनो खर्चले हुँदैन अघि भन्नुभयो होइन, हामीले सुन्दाखेरि पनि सुनिन्छ धेरैको होइन, यसो आफन्तहरूले भनौँ चिनाजानाहरूले त सहयोग गर्नुभयो होला सायद होइन?
2: हजुर मम्मीको साथीहरूले धेरैले हेल्प गर्नुभएको छ,
1: उहाँ पनि त कस्तो अरूलाई हेल्प गर्नुहुन्छ होइन। मैले सुनेको थिएँ प्रिया एउटा कुरा तपाईँ बताइदिनुहोस् ल, मैले सुनेको थिएँ तपाईँको मम्मीले रेखा शर्माजीले चाहिँ अरूले उहाँलाई सहयोग गर्नलाई रेखा म्याम तपाईँलाई हाम्रो तर्फबाट यति तपाईँ दबाई खानुहोस् एउटा दिदी बहिनीको हैसियतले हामी तपाईँसँग गाँसिएको छौँ भनेर अलिकति खर्च दियो भने पनि तपाईँको मम्मीले के गर्नुहुन्छ अरे भने आधी जति अरू क्यान्सर पीडितलाई दिनुहुन्छ अरे, बाँडिदिनुहुन्छ अरे, सहयोग गर्नुहुन्छ अरे, आफूले अलिकति मात्रै राखेर त्यो पैसा आफूलाई यो ट्रिटमेन्टको लागि दिएको भनौँ न खर्चहरूले पनि उहाँले अझै फेरि अरू क्यान्सर पीडितहरूलाई सहयोग गर्नुहुन्छ अरे त्यो पैसाबाट आफूले थोरै राखेर भनेको मैले सुनेको थिएँ।
2: हजुर यस्तो हामीले त ट्रिटमेन्ट गरि नै रहेको छौँ, राम्रो ठाउँमा नै गरिरहेको छौँ होइन, तर अब आफ्नै घरमा चाहिँ एउटा क्यान्सर पेसेन्ट भइसकेपछि धेरै क्यान्सर लगाएको मान्छेहरूसँग हामी ठोक्किन जाँदो रहेछ कि, उहाँहरूको कुरा सुन्दाखेरि त झन् ओहो अचम्म लाग्छ कि, नेपालमा राम्रो छ कुनै कुनै ठाउँमा ट्रिटमेन्ट राम्रो छ, तर कसै कसैलाई चाहिँ यति नै थाहा हुँदैन कि पेट स्क्यान गर्नुपर्छ भने त्यो स्क्यान नगरिसकेसम्म थाहै हुँदैन मान्छेको बडीमा कहाँ के क्यान्सर छ, कत्रो ग्रो भइरहेको छ, के भइरहेको छ भने थाहा हुँदैन होइन, अनि उहाँहरूले त्यो पनि गरेको हुँदैन, प्लस उहाँहरूलाई राम्रो अब ट्रिटमेन्टको लागि कति एउटा किमो लगाउनको लागि नै कति गाह्रो भइरहेको हुन्छ, कस्तो हुन्छ नि एकदमै गाह्रो भएको हामीलाई नै कति गाह्रो भइरहेको छ, तर हामीलाई भन्दा नि धेरै नै गाह्रो हुने मान्छेहरू पनि कति धेरै हुनुहुँदो रहेछ कि, अनि त्यही भएर उहाँहरूले हाम्रो मम्मी चाहिँ अलिकति सोसियल मिडियामा एक्टिभ नै हुनुहुन्छ नि त, अनि कहाँ कहाँ कता कताबाट हाम्रो मम्मीको बारेमा कुरा सुन्नुहुन्छ, मम्मी भएर थाहा हुँदाखेरि मलाई त यस्तो पेट स्क्यान गर्ने पैसा अलिकति भएन यो भएन भन्दाखेरि मम्मीले चाहिँ थोरै भए पनि आफूले सक्दो हुन्छ नि, किनभने मम्मीले त फिल गरिसक्नुभयो नि त यति धेरै गाह्रो हुन्छ, सबै मान्छेको फिजिकल हेल्थ त गाह्रो भयो गयो, फाइनेन्सियली पनि यति धेरै बर्डन पर्छ भनेर आफैले फिल गरेको भएर, अनि त्यही भएर थोरै थोरै भए पनि, त्यति धेरै त होइन तर थोरै थोरै भए पनि आफ्नै ट्रिटमेन्टको पैसा राखेकोबाट अरूहरूलाई दिनुहुन्छ, थोरै थोरै हेल्प गर्नुहुन्छ।
1: हजुर श्रोताहरू, आजको नारी सुन्दै हुनुहुन्छ, आजको नारीमा हामीसँग प्रिया चौधरी हुनुहुन्छ, उहाँ रेसु फुड को अहिले भनौँ न देखरेख उहाँले नै गर्दै हुनुहुन्छ, उहाँ व्यवसायी महिला भनौँ, हाम्रो रेखा शर्माको छोरी हुनुहुन्छ। रेखा शर्माले आफूले सुरुवात गर्नुभएको जुन चाहिँ रेसु फुड छ त्यसमा चाहिँ अहिले छोरी उहाँको प्रिया चौधरीले चाहिँ हेर्नुहुँदैछ भनौँ, र सुनिहाल्नुभयो श्रोताहरू उहाँले रेखा शर्माजीले चाहिँ आफूलाई चिनाजानाहरूले संस्थाहरूले कसैले पनि रेखाजी तपाईँलाई हाम्रो तर्फबाट यति तपाईँ योपालिको किमो हाम्रो तर्फबाट गर्ने है त भनेर कतै दिनुभयो भने त्यसको आधा भाग चाहिँ उहाँले अरू क्यान्सर पीडितहरूलाई फेरि बाँडिदिनु हुँदो रहेछ। यो मैले सुनेको कुरा अहिले उहाँलाई सोधेँ, मैले छोरीलाई बाँडिदिनुहुन्छ अरे थोरै आफूले राखेर यसो थैथाप गरेर बिजनेस अलिअलि भएकोबाट अलिअलि थैताप गरेर चाहिँ उहाँले आफ्नो चाहिँ गर्नुहुन्छ अरे, नत्र उहाँले अहिले पनि सेवा, आफू पीडित भएर पनि अहिले पनि सेवा गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा बुझ्यो। अस्ति भर्खरै बाढी आउँदा नेपालमा रसुवाको बाढीमा पनि उहाँले आफू क्यान्सर पीडित बिरामी रोगी भएर पनि मैले उहाँको भिडियोहरू देखेकी थिएँ, अचारहरू प्याक गर्दै हुनुहुन्थ्यो, खानेकुराहरू प्याक गर्दै हुनुहुन्थ्यो, यो चाहिँ रसुवा पठाउने हाम्रो तर्फबाट भनेर उहाँले सेवा गर्नुभएछ, केही आर्थिक पनि सेवा गर्नु भएछ अघि भर्खरै हामीले थाहा पायौँ। जे होस् श्रोताहरू, यस्तै हुनुपर्छ हामी सबैजना भनौँ न, विल पावर स्ट्रङ हुनुपर्छ, पोजिटिभ हुनुपर्छ जति सक्दो, त्यो चाहिँ रेखाजीमा रहेछ भन्ने हामीले सुन्यौँ। र अब यो हाम्रो प्रिया चौधरी उहाँको छोरीसँग मैले कुराकानी गर्दैछु, आज हाम्रो रेखा शर्माको रेसु फुड्सको बारेमा पनि कुराकानी गर्दैछु। अनि प्रिया, यो रेसु फुड्स चाहिँ कति वर्ष भयो तपाईँको आमाले सुरुवात गर्नुभएको, कति वर्ष भयो?
2: 8 वर्ष
1: धेरै पनि खास भएको छैन रहेछ होइन, त्योभन्दा पहिला चाहिँ उहाँले मैले पहिला एकपल्ट आजको नारीमा उहाँलाई मैले लिएको थिएँ, त्यति बेला भन्नुहुन्थ्यो त्यो रेसु फुड स्टार्ट गर्नुभन्दा पहिला चाहिँ मैले माथि बुढा नीलकण्ठको मन्दिरको अगाडिपट्टि मैले 13 वर्ष मिठाई पसल आफै मिठाई बनाएर सेलरोटी बनाएर 13 वर्ष त्यहाँनिर पसल चलाएँ, मिठाई पसल चिया पसल भनेर भन्नुहुन्थ्यो नि होइन? तपाईँ चाहिँ हाम्रो रेखा शर्माजीको कान्छी छोरी पर्नुभयो कि के हो होइन? अघि मैले गेस गर्दै थिएँ, हामीले त मैले त कहिले पनि गरेको थिइनँ यस्तो त होइन, अचानक मम्मी बिमार भएर मैले सम्हाल्नु पर्यो भनेर भन्दै हुनुहुन्थ्यो, मेरो मनमनमा कान्छी छोरी हो कि भन्दै थिएँ होइन। अनि अरू चाहिँ को को हुनुहुन्छ दाजुभाइ दिदी बहिनीहरू तपाईँको?
2: मेरो चाहिँ अरू 2 जना दिदी हुनुहुन्छ, उहाँहरू चाहिँ बाहिर नै हुनुहुन्छ।
1: हजुर।
2: अनि एउटा भाइ छ, अनि भाइ चाहिँ यता हाम्रो फ्याक्ट्रीमा पनि हेर्छ, हेल्प गर्छ, अनि ऊ चाहिँ युरोप जान्छ।
1: हजुर। ए दिदीहरू चाहिँ कहाँ कहाँ हुनुहुन्छ?
2: एउटा दिदी चाहिँ जर्मनीमा हुनुहुन्छ, अनि अर्को दिदी चाहिँ अमेरिकामा हुनुहुन्छ।
1: ए हजुर हजुर। जे होस् दिदीहरू राम्रो ठाउँमा रहेछ, दिदीहरूबाट पनि अलिकति सपोर्ट हुन्छ तपाईँलाई होइन?
2: हजुर अलिअलि हुन्छ नि दिदीहरूबाट नि।
1: अनि तपाईँ विशेष गरेर स्कुलिङहरू चाहिँ कहाँ भएको तपाईँको?
2: मेरो स्कुलिङ चाहिँ यही हाम्रो बुढानी कण्ठमै बाल विकास बोर्डिङ हाई स्कुल भन्ने छ, त्यही भएको हो। अनि मैले प्लस टू चाहिँ ग्लोबल कलेज म्यानेजमेन्टबाट कम्प्लिट गरेँ, अनि त्यसपछि ब्याचलर चाहिँ मेरो इस्लिङटन कलेज
1: अब मास्टर तपाईँको विशेष गरेर रिसर्च तपाईँले अचारमै गर्नुपर्ने हुन्छ अब तपाईँलाई थेसिस लेख्नु पनि सजिलो हुन्छ है जे होस् अनि अरू तपाईँ विशेष गरेर अब व्यस्त त व्यस्तै हुनुहुन्छ, कामदारहरू छन् होइन धेरैको, घरको चुला पनि बोलेको छ तपाईँको यो भनौँ न कम्पनीबाट भनौँ, र अब अरू के गर्नुहुन्छ तपाईँ आध्यात्मिकमा? अघि भन्नुभयो भेजिटेरियन हो म भनेर होइन, आध्यात्मिकमा कतिको हुनुहुन्छ?
2: आध्यात्मिक भनेको भगवान प्रति।
1: हजुर स्पिरिचुअली
2: म चाहिँ विश्वास गर्छु, एकदम धेरै भगवान्मा विश्वास गर्छु। भगवान्ले चाहिँ हुन्छ नि यस्तो आफूले हाम्रो विल पावर यस्तो यो अब सबै फेरि मम्मीकै कुरासँगै रिलेट हुन्छ. मम्मीलाई क्यान्सर भइसकेपछि चाहिँ म चाहिँ हुन्छ नि अब ट्रिटमेन्ट गर्नु त गरिसक्यो, मम्मी स्ट्रङ हुने पनि भइसक्नुभयो, अब चाहिँ के छ भन्दाखेरि भगवान्को हातमा पनि छ है यो कुरा भने त्यहाँदेखि चाहिँ झन् धेरै विश्वास लाग्न थाल्यो कि भगवान्ले पनि हेर्नु हुँदो रहेछ. भगवान् भन्दा नि एउटा हुन्छ नि पोजिटिभ के भन्नु त्यसलाई एनर्जी, पोजिटिभ एनर्जी चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. म चाहिँ विश्वास गर्छु भगवान्ले सबै कुरा ठिक पारिदिनुहुन्छ जस्तो हुन्छ नि त.
1: कुनै न कुनै एउटा कुरामा त विश्वास त राख्नु पर्यो नि त, आस्था राख्नु पर्यो, विश्वास होइन. म एक्लै छुइनँ है भन्ने चाहिँ आफैले आफैलाई बनाउनु पर्छ क्या, मेरो पछाडि एउटा पिलर एउटा पावर छ भनेर.
0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.
1: अनि नन भेज चाहिँ त्यतिकै छोड्नु भएको तपाईँले?
2: मैले चाहिँ त्यही मम्मी बिराम भएदेखि नै छोडेको. के भएको भने खासमा मम्मीको लङ्स काटेर ल्याएर मैले देखेँ होइन,
1: हजुर,
2: अनि लङ्स काटेर ल्याएर देखेँ म त मासु खान्थेँ त्योभन्दा अगाडि त, अनि त्यो पनि सेम हामीले खसीको मासु खाँदाखेरि पनि भुटान खाँदाखेरि पनि त्यसको बोजु पनि सेम सेम सेम हुन्छ, सेम हुन्छ होइन, अनि त्यही भएर अनि त्यही दिनदेखि चाहिँ अब त्यो म त खाँदिनँ मासु भनेर, अनि त्यहाँदेखि चाहिँ खाना स्टप गरेँ. प्लस मलाई बिस्तारै बिस्तारै आफूलाई के रियलाइज भयो भन्दाखेरि मलाई चाहिँ जनावरहरूको माया लाग्छ, तर फेरि अब यो कुरा गर्दाखेरि चाहिँ कस्तो हिपोक्रिट जस्तो हुन्छ किनभने मासुको अचार बनाइरहेको छु होइन,
1: त्यही त.
2: अनि तर मलाई चाहिँ कुकुरहरू पनि पाल्छु म, अनि त्यही भएर कुकुरहरूको माया लाग्छ मलाई. अनि त्यही कुकुर र त्यो बाख्राहरू पनि मैले रिलेट गरेँ कि चार चारवटा खुट्टा भएको के के जे होस् धेरै कुरा छ जे होस् अब चाहिँ खाँदिनँ.
1: जे होस् आमाको त्यो गर्नु लैजाँदाखेरि होला होइन,
2: बायोप्सी होइन, बायोप्सी गर्दाखेरि होइन, मम्मीको सर्जरी गर्दाखेरि लङ्सको सर्जरी हुँदाखेरि मम्मीको राइट साइडको अपर लोब काटेर अनि हामीलाई देखाउँदो रहेछ कि त्यो अपरेसन गरिसकेपछि तपाईँहरूको मान्छेको मैले यति चाहिँ पार्ट निकाले भनेर देखाउँदो रहेछ, अनि निकालेर यत्रो ठुलो बट्टामा लङ्स लिएर आएको, यत्रो ठुलो टुक्रा लङ्सको टुक्रा लिएर आएको, अनि त्यसपछि त डर लाग्दो भयो नि.
1: छोरीलाई कसरी भुटानको सम्झना आयो जे होस् त्यो एउटा भनौँ न दुःखको घडीमा पनि एउटा तपाईँले एउटा भनौँ न रमाइलो कुराबाट एउटा डिसिजन लिन सक्नु भएछ होइन, ओहो भन्ने भयो होला तपाईँलाई त्यति बेला होइन.
2: कालो यस्तो हुँदो रहेछ क्यान्सर भएको लङमा चाहिँ कालो हुँदो रहेछ, त्यो चाहिँ हाम्रो नर्मल्ली चाहिँ हुँदैन नि त, त्यो चाहिँ बिग्रेर के कालो हुँदो रहेछ, त्यही भएर स्मोक पनि गर्नु हुँदैन. स्मोक गरेर होइन, हाम्रो मम्मी स्मोक गरेर भएन, तर धेरै स्मोक गर्ने मान्छेलाई चाहिँ डक्टरले भनेको एकदम धेरै हुन्छ नि चान्स हुन्छ अरे, त्यही भएर चुडायो भने चाहिँ लङ्स बिग्रिन्छ अरे कि, अनि त्यही भएर हुँदैन रहेछ त्यो कालो न कालो बनाउनु हुँदैन लङ्स भनेर.
1: जे होस् श्रोताहरू, अब स्मोकिङ गर्नेहरू कोही हुनुहुन्छ भने चाहिँ यसो सोच्नु होला. हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ श्रोताहरू, रेसु फुड्स चाहिँ उहाँको हाम्रो रेखा शर्माजीले, रेखा शर्माजीलाई मैले पहिला सायद मलाई लाग्छ दुईपल्ट आजको नारीमा ल्याइसकेँ होला, पहिला उहाँ सन्चो हुँदा यति व्यस्त हुन्थ्यो तपाईँको मम्मी होइन, के अरे इन्टरभ्यू दिनुमा बाहिर ट्रेनिङ सबै गाउँ गाउँमा ट्रेनिङ दिन जानुहुन्थ्यो होइन,
2: इन्जोय पनि गर्दै हुनुहुन्थ्यो त्यो मम्मीले चाहिँ अरूहरूलाई सिकाएर अरूहरूसँग घुलमिल भएर हुन्छ नि आफ्नो पार्न पाउँदा चाहिँ एकदम धेरै इन्जोय गर्दै हुनुहुन्थ्यो त्यो टाइम चाहिँ.
1: अब फेरि अब सन्चो हुनुभयो भने अब यो पालिको टेस्ट क्लियर भएर त्यहाँदेखि अर्को पल्टको टेस्ट पनि क्लियर आयो भने त त्यसपछि मस्त हो नि त तपाईँको मम्मी होइन, त्यसपछि चाहिँ ल्याउनु पर्छ यहाँनिर रेखा शर्माजीलाई हाम्रो बिएफपिएस गोर्खा रेडियोमा आजको नारीमा होइन. जे होस् अब तपाईँ आध्यात्मिकमा पनि अलिअलि भनौँ, जे होस् ननभेज खानु छोड्नु भएको चाहिँ विशेष गरेर यो पूजाआजाले त होइन रहेछ होइन,
2: मम्मीको लङ्स पनि त्यो भयो, लङ्स पनि देखे, अनि त्यसपछि केही न केही धर्म भएर राम्रै भइहाल्छ कि भनेर पनि हो कि.
1: हजुर हजुर हजुर, आमालाई राम्रो हुन्छ कि भनेर होइन, एउटा छोरीको हो. अनि दिदीहरू चाहिँ कहिले कहिले आउँछ? आमा बिसन्चो भएपछि आउनुभयो?
2: आउनुभयो नि दिदी. त मेरो एउटा जुन दिदी अमेरिकामा बस्नुहुन्छ, ऊ त अस्ति लास्ट इयर चाहिँ दुईचोटि आएको. फर्स्ट चोटि दसैँमा आउनुभएको थियो, अनि त्यसपछि फेरि गएपछि फेरि दुई महिनापछि मम्मीको ब्रेनमा क्यान्सर देखाएर फेरि आएको थियो. दुई महिनापछि पनि आएको, अनि अहिले त मम्मीलाई ठिकै छ नि त, उनीहरूलाई पनि आफ्नो आफ्नो बसेर कमाउनै पर्यो.
1: हजुर, अनि तपाईँ मम्मीलाई एउटा मेन्टली स्ट्रङ राख्नुलाई चाहिँ कस्तो प्रकारको कुराहरू अप्नाउँदै हुनुहुन्छ उहाँलाई?
2: यस्तो मम्मी चाहिँ आफै नै मेन्टली स्ट्रङ हो होइन.
1: हजुर,
2: हामी नै डराउँथ्यौँ बरु. म त हस्पिटल गएर त मलाई त कस्तो डर लाग्थ्यो, ओहो अब के हुने होला भनेर स्क्यानहरू गर्दाखेरि मलाई कति डर लाग्थ्यो. हाम्रै मम्मी स्ट्रङ भएर ह्या नडर केही पनि हुँदैन, जे भए पनि फेस गर्नुपर्छ भनेर मम्मीले हामीले मैले गर्दा मम्मी स्ट्रङ भएन कि मम्मीले गर्दा चाहिँ म चाहिँ स्ट्रङ भएँ. अब किनभने आफू जति नै विक भयो भने त झनै गाह्रो भयो नि त, अनि त्यही भएर बरु जे नै भयो भने स्ट्रङ हुने फेस गर्ने त्यही हो.
1: हजुर हजुर, जे होस् उहाँ स्ट्रङ हुनुहुन्छ होइन, त्यही भएर त अहिले आफू क्यान्सरसँग फाइट गर्दै भए पनि सेवा उहाँको जारी छ त होइन. अनि तपाईँ यसो अरू केमा इन्ट्रेस्ट लाग्छ? गीत सङ्गीत?
2: मलाई त्यस्तो म त गीतहरू पनि गाउँदिन. अहिले चाहिँ मेरो कम्प्लिट फोकस नै अचार कसरी राम्रो बनाउने, कसरी मार्केटमा बेच्ने, कसरी मम्मीलाई ठिक बनाउने, त्यही नै हो मेरो त साँच्चै भनेको. अहिले त मलाई अहिले म यस्तो हेर्नु न, मैले ठ्याक्कै भन्ने आएन कि मेरो हबिज नै केही नै गर्दिनँ कि म फ्री टाइम. अब यस्तो हुन्छ, छ दिन त मजाले काम गर्नै पर्यो, अनि त्यसपछि काम गर्यो, स्याटरडे एक दिन बिदा हुन्छ, स्याटरडे पनि यताउति यताउति गरेर हुन्छ नि. त्यो मैले केही नै गर्दिनँ कि, एक्स्ट्रा केही पनि गर्दिनँ. अनि यता काम सकिँदा सकिँदा फेरि दिल्ली जाने टाइम आउँछ, दिल्ली गयो आयो फेरि ब्याक टु वर्क, त्यही नै भइरहेछ, कामै काम काम त्यही नै भइरहेछ.
1: म त यसो गुनगुनाउनु लाउनु पर्यो भन्दै थियो, अगाडि नै थाहा पाएछ प्रियाले. अब यसो गरौँ न, एउटा तपाईँ अमला क्यान्डी कसरी बनाउँछौ यसो लु न, मलाई त साह्रै मनपर्छ, हाम्रो श्रोताहरूले पनि यसो घरमा बनाउने यसो.
2: हुन्छ, भनिदिन्छु केही भएन. अमला क्यान्डी चाहिँ म भनिदिन्छु कि, अमला क्यान्डी चाहिँ के गर्छौँ भन्दाखेरि, हामीले चाहिँ फर्स्टमा बोइल गर्छौँ होइन.
1: हजुर,
2: अनि बोइल गरिसकेपछि त्यसलाई हामी चाहिँ ठुलोवाला अमला क्यान्डी युज गर्छौँ, अमला युज गर्छौँ, किनभने सानोको त पोसिबल नै छैन बनाउनलाई, हामीले बनाउने खालको बनाउनु चाहिँ पोसिबल छैन. अनि त्यसपछि त्यसको सबै हामीले थुट्टाएर नि त, त्यो अमला त मजाले पिसमा मजाले सर्लकै फुस्किन निस्किन्छ नि त.
1: हजुर हजुर,
2: अनि त्यो भइसकेपछि चाहिँ हामीले त्यसलाई चिनी, अनि त्यसपछि हुन्छ नि मसलाहरू, आफूलाई के मिठो लाग्छ चिनी नहाल्ने पनि मिल्यो, मसलाहरू सबै आफूले मनपर्ने खालको मसलाहरू हालेर, अनि त्यसपछि त्यसलाई चाहिँ त्यही मसलामा मोलेर अनि राखिदिने हो कि. अनि त्यसपछि दुई दिनसम्म मजाले भिजाएर अनि सुकाइदिने.
1: त्यसपछि चाहिँ
2: सुकाउने एक हप्तासम्म, राम्रो घाम राम्रो घाम भयो भने एक हप्तामा मजाले सुक्छ, अनि त्यसपछि निकाल्ने, प्याक गर्ने, राख्ने अनि खाने.
1: जे होस् अब श्रोताहरू उहाँहरूले आफ्नै भनौँ न लेबल, आफ्नै कम्पनीको लेबल लगाएर पहिला चाहिँ उहाँले बनाएर अरूलाई चाहिँ उहाँहरूको लेबल लगाउने अनुमति दिनुहुन्थे छ, अहिले चाहिँ अब आफ्नै लेबल लगाएर विश्वभर चाहिँ फैलाउने रेसो फुड्सलाई उहाँले चाहिँ कुरा भन्नाले प्लान गर्दै हुनुहुँदो रहेछ. विशेष गरेर नेपालभित्र पनि सबैतिर स्टोरमा दिने चाहिँ प्लान गर्दै हुनुहुँदो रहेछ. हाम्रो रेखा शर्मा धेरै सन्च भइसक्नु भएको छ श्रोताहरू उहाँको छोरीको कुरा सुन्दाखेरि. अनि प्रिय, अब हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई यसो एक दुई शब्द के भन्न चाहनुहुन्छ रेसो फुड्सबाट प्रिया चौधरी?
2: सबैजना बाहिर बसिराख्नु भएको, सबैजना जो हुनुहुन्छ, कोही रहरले गएको हो भने कोही करले गएको होला अभियसली होइन, त्यही भएर सबैजनाले सबैभन्दा फर्स्ट थिङ फर्स्ट इज हेल्थ, एकदमै धेरै इम्पोर्टेन्ट छ. आफ्नो हेल्थलाई फर्स्ट प्रायोरिटी राखेर काम गर्ने, इन्जोय पनि गर्ने त्यही सँगसँगै, अनि त्यसपछि अभियसली सबैजना कमाउने गएको, राम्रो कमाउने, किनभने भेरी इम्पोर्टेन्ट टु मेक मनी, जहिले पनि नै काम लाग्छ. अनि त्यसपछि अब हामी बिस्तारै हाम्रो रेसो फुड्सबाट पनि अचारहरू डिफ्रेन्ट ठाउँमा सबैतिर पठाउँछौँ. हजुरहरूले चाहिँ यदि हजुरहरू बसेको ठाउँमा हाम्रो अचारहरू अरू हाम्रो एनी प्रडक्टहरू केही भेट्नुभयो भने चाहिँ ट्राई गर्नुहोला, फिडब्याकहरू दिँदै गर्नुहोला, हामी त्यस्तै अनुसारले सुधार्दै जान्छौँ, राम्रो बनाउँदै जान्छौँ. अनि सबैले सबैभन्दा इम्पोर्टेन्ट चाहिँ आफ्नो हेल्थको एकदमै धेरै केयर गर्नुहोला,
1: त्यही विशेष गरेर होइन, किनभने क्यान्सरसँग फाइट गर्दै गरेको आमालाई स्याहार्दै हुनुहुन्छ तपाईँलाई, यो घडीमा त्यो जुन चाहिँ दुखाइहरू छन् त्यही अनुसारको तपाईँले सजेस्ट पनि गर्नुहुन्छ होइन. हेल्थ इज वेल्थ भनेर हामीले भन्छौँ नै, त्यसले गर्दाखेरि
2: हामीले बच्चा बेलामा हामीलाई के त यस्तो स्कुलमा के त हेल्थ इज वेल्थ भनेर हामीलाई डिबेटहरू आउँथ्यो नि त होइन, अनि हुन्छ हेल्थ कसरी वेल्थ हुन्छ भन्ने जस्तो लाग्थ्यो नि त, किनभने थाहा थिएन नि त. तर साँच्चीकै हेल्थ इज वेल्थ नै रहेछ कि, आफू हेल्दी भयो भने जे गर्न सकिन्छ, जे पनि नै गर्न सकिन्छ.
1: तर
2: आफू बिरामी भयो भने चाहिँ सबै कुरालाई नै छोडेर आफ्नै हेल्थलाई मात्रै हेर्नुपर्छ. त्यही भएर अहिलेदेखि नै मान्छेहरूले

0: होइन डेली एउटा ह्यान्ड राइटिङ त्यो चारवटा लाइन भएको कपीमा ह्यान्ड राइटिङ लेख्नुपर्ने होइन स्कुल पढ्दाखेरि मैले क्लास फाइभदेखि क्लास एटसम्म हामीले ह्यान्ड राइटिङ डेली लेख्नु पर्थ्यो दार्जिलिङमा गभर्मेन्ट स्कुल पढेको होइन दार्जिलिङमा क्लास फाइभदेखि क्लास एटसम्म डेली ह्यान्ड राइटिङ लेख्नु पर्थ्यो चारवटा दर्का भएको कपीमा लेख्नु पर्थ्यो होइन एकदम मिलाएर गाँसेर लेख्नुपर्ने होइन डेली चेक गर्ने टिचरले होइन यस्तैहरू लेख्नु पर्थ्यो हामीले हेल्थ इज वेल्थ भनौँ होइन अ लिटल बिट अ लिटल राइस मेक्स अ म्यान हेल्दी वेल्दी एन्ड वाइज भन्नेहरू होइन र पनि अब लेखियो नि के गर्नु सबै बिर्सियो त्यो सम्झना आयो क्या मलाई अर्ली टु बेड अर्ली टु राइज मेक्स अ म्यान हेल्दी वेल्दी एन्ड वाइज भनेर पढेकोहरू याद आयो मलाई पनि होइन जे होस् अब राम्रोसँग आमालाई स्याहार्नु होला होइन कम्पनी पनि राम्रोसँग सम्हाल्नु होला ठुलो बनाउनु होला र तपाईँ आमालाई भनिदिनु होला हामी सबैको तर्फबाट भनौँ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट गेट वेल सुन चाँडोभन्दा चाँडो सन्चो भएर एकदमै पहिलाको रेखा शर्मा हामी देख्न पाऊँ भनिदिनु होला होइन जे होस् प्रिय समय दिनुभयो आजको लागि रेसु फुड्सको बारेमा पनि कुरा भयो तपाईँको आमाको हेल्थको बारेमा पनि कुरा भयो होइन आजको लागि समय दिनुभयो केही बोलिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र आउँदो दिनहरूमा तपाईँको जुन चाहिँ रेसु फुड्स छ त्यसलाई ठुलो बनाउनु होला भन्दै हामी अल द बेस्ट पनि भन्न चाहन्छौँ है त थ्याङ्क
1: यू आज चाहिँ रेसु फुड्स पनि छ है भनेर अब जो जो सुन्नुहुन्छ उहाँले ए यो पनि रहेछ है भनेर भन्ने फेजमा म बोलिरहेको छु नि त अब नेक्स्ट टाइम चाहिँ ओहो रेसु फुड्सको प्रिया बहिनी बोल्यो है भनेर नेक्स्ट टाइममा बोल्नुपर्छ
0: त्यो पनि आउँछ दिन होइन
1: हजुर
0: जे होस् प्रिया थ्याङ्क यू सो मच
1: थ्याङ्क
0: यू दिदी
1: हस्
0: ओके बाई हजुर श्रोताहरू हाम्रो प्रिया चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु आजलाई भने म सुसन बालालाई पनि आज्ञा दिनुहोस् नमस्ते बाई

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: जोखिमलाई ध्यानमा राख्दै सवारी आवाजावतमा रोक लगाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीले जानकारी दिनुभएको छ। पुलमा कुनै क्षति नभएको तर पुलको छेउको जमिन धसिएको उहाँले जानकारी दिनुभयो। यो पुलले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिकालाई जोड्छ। निरन्तरको वर्षाका कारण तत्काल मर्मत सम्भव नभएकाले यो पुलमा अनिश्चितकालका लागि आवत जावतमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगमस्थलको नाभा खोला सहित तमुर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको भाव बढेर करिडोर अवरुद्ध भएपछि मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
4: बिहिबारदेखि करिडोर अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठवाई जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार

0: कीर्तन कुमार ठाकुरको अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्यफारी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचतुरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
1: विराटनगरदेखि आएको आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर अनि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। यो बाटो नभएको त झन् धेरै समस्या नै अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
0: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13 का कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्य पहाडी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
2: हामी पाथिभरा माताको दर्शनको लागि हामी बुधबार गएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लाग्यो।
0: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
3: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छौँ।
0: मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सडक पर्दछ, त्यसमध्ये 24 किलोमिटर सडक अझै कालोपत्र हुन बाँकी छ। पाँचतुरको फिदिमदेखि धरानसम्म तमोर करिडोर हुँदै करिब 75 किलोमिटर दूरी छ, तर मध्य पहाड़ी लोकमार्ग हुँदै पाँचथरबाट तेह्रथुम भएर धरान पुग्दा दूरी करिब 212 किलोमिटर हुन्छ। दूरी र खर्च बढी भए पनि मुख्य सड़क बाढ़ी पहिरोका कारण अवरुद्ध भएका बेला मध्य पहाड़ी लोकमार्गले पूर्वी पहाड़ी जिल्ला पाँचथर र ताप्लेजुङका यात्रुलाई वैकल्पिक आवागमनको सुविधा दिँदै आएको छ।
4: अविरल वर्षाका कारण सुनसरी र सप्तरीको सिमाना हुँदै बग्ने सप्तकोशी नदीमा जलसतह जोखिमपूर्ण अवस्थामा पुगेको छ। आज साँझ 6:15 कोशी बराजमा सप्तकोशीको जलसतह 290,370 क्युसेक पुगेको छ। सप्तकोशीको जलसतहले खतराको तह पार गरेको जनाइएको छ। जलसतह बढ्दो क्रममा रहेको पनि बराजले जनाएको छ। सप्तकोशीको जलसतह कोशी बराजमा 250,000 क्युसेक भन्दा बढी हुनुलाई जोखिमपूर्ण मानिन्छ। खतराको तह पार गरेपछि बराजको 56 मध्ये 38 ढोका खोलिएको छ। गैराती बराजको 43 ढोका खोलिएको थियो। कोशीमा जोखिम कायमै रहेका बेला बाढीबाट लाभ उठाउनेको संख्या पनि उत्तिकै छ। कोशीमा बाढी आएपछि दाउरा संकलन गर्न जाने स्थानीयको भीड लागेको छ। बाढीको समयमा यहाँ दैनिक 50 भन्दा बढी स्थानीयले दाउरा संकलन गरेर आमदानी गर्ने गरेको प्राप्त समाचारमा जनाइएको छ। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको ज्यान गएको छ। विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 2, गण्डकी प्रदेशमा 1 र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि 2 जना घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै 407 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेस इतर संस्थापन इतर पक्षले पार्टीको 15 महाधिवेशन आउँदो मङ्सिरको 21 गतेदेखि सुरु गर्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS Gorkha Radio.
1: BFBS Gorkha Radio सुन्ने हुनुहुन्छ र कार्यक्रम अहिले हामी घर संसारमा प्रवेश गरेका छौँ. श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रममा म सेनेको तर्फबाट. केही घण्टाको कार्यक्रममा अवश्य पनि घरसँग सम्बन्धित जानकारीहरूमा आज राख्नेछु. घरलाई हामी कसरी सुन्दर बनाउन सकिन्छ, यसमा तिनवटा क्षेत्रमा हाम्रो आत्मिक जीवन, हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवनमा चाहिँ हामी स्वस्थ रहन एकदमै जरुरी हुँदछ होइन. र यसै क्रममा यसैको जानकारीहरू रहनेछ र साथै मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको समक्षमा रहनेछ. 105.4 मेगाहर्ज ट्युनिङ गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अहिले बिएफपिएस गोर्खा रेडियो. र आज पनि कार्यक्रम घर संसारमा म यी छवटा कुरा जसले यो 80 दशकमा हुर्कने बालिकालाई फर्काउँछ यो बारेमा यो रोचक तथ्य अवश्य पनि तपाईँको माझमा राख्ने नै छु. र विशेष गरी अब अहिले हामी हेर्छौँ भने यो तपाईँले चाहिँ थोत्रो मोजाको फुटबल बनाएर खेल्नुभयो, पुरानो चप्पल काटकुट गरी चक्का बनाएर कुराउनु भयो, सुरुवालको इजार नै फुत्किन गरी खल्तीभरि कुच्चा बोकेर मख पर्दै हिँड्नुभयो, नाकभरि सिगान बोकेर खुर्रा मुखाई घुमाउँदै चाट्नुभयो. यी प्रश्नहरूको उत्तरले हो त्यस्तै हो भन्ने भयो भने ठोकुवा गर्न सकिन्छ तपाईँ 80 हुर्काउनु भएको छ. तपाईँले त्यस बेला के देख्नुभयो, के खेल्नुभयो र यसमा चाहिँ के जमानामा रङ्गीन बालिकाल बिताउनु भयो. यसैमा यो 14 टिभी हेर्न अधैर्य साथ एन्टिना घुमाउनु भयो, अघिल्तिर शिक्षकहरूले पढाइरहँदा खासखुस गर्दै साथीसँग गुच्छा किनबेच गर्नु भयो, पाइपको रिङ बनाएर बोतलको लेखुदाउनु भएको थियो, अरू के गर्नुभयो. हिजो आज सामाजिक सञ्जाल 80 फर्काउने फेसनको रङ्की चङ्की छ. यही मेसोमा चाहिँ धेरैले आफ्ना बालिका सम्झिए होलान्, किनभने यसमा चाहिँ यो जमानामा हुर्किएका मिलेनियल पुस्ताको बाल्यकाल पनि साँच्चै रङ्गिने थियो. उनीहरू आरादाई सोफामा लम्तन्न परेर मोबाइलमा एकिहोरिन पाएनन्, भिडियो गेममा झुन्डिएनन्, टिकटकमा लुटपुटिएनन्, भर्चुअल संसारमा नै प्रवेश गरेनन्. बरु उनीहरूले त आँगन खेतबारीमा दौडिँदै उफ्रदै लड्दै पढ्दै खेल्दै हुर्किए. यसरी हुर्किए जुन कुरा सम्झिएर उनीहरू अझै रोमाञ्चिक हुन्छन्. यी पुस्तालाई बाल्यकालमा फर्काउने खास खास कुरा के हो त ती कुराहरू के हुन् त. यसैमा चाहिँ सुरुवातमा रहेको छ गुच्चाप, यो बारेमा म जानकारी राख्ने नै छु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB's Gurkha Radio Sunday and Unsa Srota, Raile Karikram Ghar Sansar Ma Chhau, Tapiko Samakcha, Ma Sunia Rai Kusura Aza, Maile Tapiko Maza Mazi, Karikram Ghar Sansar Ma Charsa Guri Rai Kusu, Yi Chha Kura Jasle, Asi Ko Dasak Ma Hurkini, Balikal Harulai, Parkaun Dasa, Pailo Rai Kusa, Gucha, Kati Tae, Kaach Ka Golakar Rangin Gucha Dikhnu Bhayo Pani, Tapai Sukhad Ashirele Aankha Tankaunu Hunecha. किनभने त्यो तपाईँको बाल्यकालको प्रिय खेल्ने कुरा थियो. खल्तीभरि गुच्चा बोकेर धुलाम्ने माटोमा खेलेका यादहरूले तपाईँलाई रोमान्चिक बनाउन सक्छ. यसै गरी अर्को रहेको छ डन्डी बियो. यो बारेमा पनि म जानकारी राख्ने नै छु श्रोता. अहिलेको लागि भने आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: SBS Gorkha Radio.
1: PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अहिले हामी कार्यक्रम घर संसारमा छौँ श्रोता. यो समय मैले चर्चा गरिरहेको छु तपाईँको माझमा चाहिँ हामीले जसरी 80 दशकको बालिकालाई कसरी ल्याउन सकिन्छ भनेर अवश्य पनि र दोस्रो चाहिँ रहेको छ टुक्की पत्ती. यो कुनै खेल्ने कुरा होइन, खानेकुरा पनि होइन, तर तपाईँलाई 80को दशकमा फर्काउने एउटा चिज हो. त्यस बेला सीमित सहरमा मात्रै बिजुली थियो, टुक्की बत्ती बाल्नु पर्थ्यो, त्यति बेला बालेर किताब पढेको याद गर्नुभयो. त अवश्य पनि 80को जो जति हुनुहुन्छ तपाईँहरूको लागि चाहिँ यो कुराले अवश्य पनि तपाईँको बालिकाल सम्झना गर्नको लागि चाहिँ घर संसारमा अवश्य पनि हेल्प गर्ने नै छ. र केही क्षणमा म ब्ल्याक एन्ड व्हाइट टिभी र एन्टिनाम यो बारेमा पनि जानकारी राख्ने नै छु. तर अहिलेको लागि भने आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: एक्सप्रेस गोर्खा रेडियो। तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: गोर्खा रेडियो।

एफबीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हामी घर संसारको अहिले यो आवरमा छौँ र यसै क्रममा चाहिँ मैले विशेष गरी आज तपाईँको माझमा चाहिँ घर संसारमा चर्चा गरिरहेको छु यी छ कुरा जसले 80 दशकमा हुर्किनेहरूलाई चाहिँ बाल्यकालमा फर्काउँछ भन्ने विषयमा रहेको छ र यसै गरी तेस्रोमा पनि रहेको छ यो अहिलेको लागि ब्ल्याक एन्ड व्हाइट टिभी र एन्टेना. आज 14 इन्चको यो टिभी देख्नुभयो भने कतै एन्टेना भेट्नुभयो भने के तपाईँ चुप लागेर बस्नुहुन्छ वा बाल्यकालमा त्यस्तै टिभी हेर्दाको शास्ति र मस्तीबारे चर्चा गर्न सुरु गर्नुहुन्छ. 80 दशकमा हुर्किएकाहरूलाई सबैभन्दा सम्मोहित बनाउने संसाधन नै टिभी थियो जो जताततै देखिँदैन थियो अनि त्यससँगै जोडिएको एन्टेना जो हुने खानेको छानोमाथि देखिन्थ्यो. र अवश्य पनि कार्यक्रम घर संसारमा म केही क्षणमा पनि घुर्रा मिठाई यो बारेमा पनि जानकारी राख्ने नै छु. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

एफबी स्कोरका रेडियो सुन्ने अनुसार र कार्यक्रम घर संसारमा छौँ श्रोता. यो समय र मैले चर्चा गरिरहेको छु छ कुरा जसले 80 दशकको हुर्क नेपाली काललाई चाहिँ यसले फर्काउँदछ र यसै क्रममा रहेको छ अर्को भने जुन कुराले चाहिँ ल्याउन सक्दछ यो ब्ल्याक एन्ड व्हाइट र टिभी एन्टेना यो बारेमा रहेको थियो र अहिले चाहिँ खुर्रा मिठाउनेछ माझमा धागोको बाँधिएको खुर्रा चक्लेटकोले एकसाथ दुई काम गर्थ्यो स्वाद दिने खेल्न मिल्ने. 80 दशकमा हुर्किएकाहरूलाई सानो पैसामा आउने यही मिठाले ठुलो खुसी दिन्थ्यो. बेला बेला जिब्रोमा चाट्दै बेला बेला घुमाउँदै खाएको याद गर्नुभयो कि. र अन्तमासी हुनेछ सुन्तले चक्लेट यो बारेमा पनि जानकारी रहने नै छ श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

एफबिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम घर संसारमा हुनुहुन्छ। अहिलेको समय र म चर्चा गरिरहेको छु एटिजको किड्सहरूलाई चाहिँ आफ्नो बाल्यकाल कसरी ल्याउने भन्ने विषयमा, र अन्तमा रहेको छ सुन्तले चक्लेट। संयोगले यो पुस्तालाई जङ्क फुडको लत लागेन किनभने बजारमा खानेकुरा सीमित थिए, पाएका थोरै खानेकुरा धेरै स्वाद लिएर खाए, त्यही मध्येको थियो सुन्तले चक्लेट। स्वाद र आकार सुन्तला जस्तै भएकोले त्यो चक्लेट देख्दा अहिले पनि तपाईँको मुख रसाउन सक्छ। यी मात्र होइन, तपाईँसँग अरू पनि यस्ता थुप्रै यादगार कुराहरू होलान्, ती के होलान् सम्झनुहोस् त। र अवश्य पनि श्रोता कार्यक्रम मैले यो घर संसारमा मैले आज चर्चा गरेको छु तपाईँको माझमा चाहिँ यी छ कुरा जसले 80 दशकमा हुर्कनेलाई बाल्यकालमा फर्काउँछ भन्ने विषयमा राखिएको थिए, निकै नै फाइदाजनक भएको छ भनी म आशा गर्दछु। र कार्यक्रम घर संसारमा चाहिँ सधैँ यस्तै जानकारीमूलक कुरा, जुन घरलाई सुन्दर बनाउने कुराहरूमा हामी मानसिक कुराको पनि गरिरहेको हुँदछौँ होइन। र मानसिकमा चाहिँ हामी कसरी स्वस्थ रहन्छ भन्दाखेरि पनि जब हामीमा चाहिँ एउटा मेन्टली पनि आफ्नो नोस्टाल्जिया त्यस्तो कुराहरूले पनि हामीलाई ह्याप्पिनेसहरू दिन्छ। ससाना यी एलिमेन्ट्सहरूले चाहिँ हाम्रो ह्याप्पिनेसमा चाहिँ एकदमै की रोल पनि खेल्छ होइन, र निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु। र पनि कार्यक्रम घर संसारबाट बिदा लिने समय आइसकेको छ श्रोता, र जाँदा जाँदै तपाईँको समक्षमा एउटा मिठो गीत पनि म राख्ने नै छु। झ्यालबाट रहेको छ सुशान्त केसीको आवाजमा, इन्जोय गर्न सक्नुहुनेछ श्रोता। र हामी अवश्य पनि फेरि पनि नेक्स्ट विक कार्यक्रम घर संसारमा यस्तै जानकारीमूलक कुराहरू तपाईँको माझमा म लिएर उपस्थित हुने नै छु। जाँदा जाँदै यो मिठो गीत पनि इन्जोय गर्नुहोस् भन्दै म सुने पनि अभिसारिङ फर नाउ, नमस्ते, bye-bye.

नेपाली काँग्रेस संस्थापन इतर पक्षले पार्टीको 15 महाधिवेशन आउँदो मंसिरको 21 गतेदेखि सुरु गर्ने जनाएको छ। पार्टी सम्पर्क कार्यालय चुन्देबीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता डाक्टर प्रकाश शरण महतले मंसिरको 21, 22 र 23 गते पार्टीको महाधिवेशन गर्ने जानकारी गराउनु भएको हो। महाधिवेशनको तयारीका लागि असोज 15 गते वडा अधिवेशन सुरु हुने उहाँले जानकारी दिनुभयो। एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। काँग्रेसको इतर पक्षले पनि 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता टुङ्गो लगाएको छ। काँग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले डाक्टर शशाङ्क कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको छ। डाक्टर कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको छ। काठमाडौँको चुन्देबी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको हो, जसमा 783,836 सदस्य रहेको जानकारी गराइएको छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्मै कायम रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। लगातार 3 दिनदेखिको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता 5 नारायणी नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। पानी बस्तीमा पसेपछि करिब 400 जना विस्थापित भएका छन्। सुस्ता बस्तीमा पानी

0: सुरुमा लगत्तै सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित ठाउँमा सार्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल।
1: नारायणी नदीको ओभरफ्लो भएर सुस्तामा चाहिँ डुबान भएको, त्यसपछि त्यो डुबान क्षेत्रलाई चाहिँ अब हामीले बढी रिस्क भएको 80 घर परिवारको मान्छेहरूलाई चाहिँ रेस्क्यु गरेर होल्डिङ सेन्टरमा राखिया छ। अहिले 80 घर परिवारलाई रेस्क्यु गरेर विपद व्यवस्थापन केन्द्रमा राखिया छ, व्यवस्थापनलाई बनाइएको घरमा करिब 400 जना जति मान्छे चाहिँ त्यहाँ अहिले होल्डिङ सेन्टरमा राखेका छौँ कि। अहिले हामी अहिले पालिकाले चाहिँ त्यो अहिलेलाई चाहिँ खाने व्यवस्था चाहिँ पठाएको छ। भोलि बिहानको स्थितिमा फेरि अब हामी एउटा सल्लाह गर्छौँ, ओवारी चाहिँ ल्याउने कि अथवा चाहिँ यहाँ भोलि बिहान त फेरि अब छुट्टै राहरको चाहिँ लिएर जानुपर्ने हुन्छ। पानी कस्तो हुन्छ, अब डुबान कस्तो हुन्छ, त्यो अनुसारले चाहिँ भोलिको कुरा भोलि नै हुन्छ।
2: पानीको सतह चाहिँ कति बढेको छ?
1: पानीको सतह अहिले लगभग 2-3 फिटको रेन्जमा चाहिँ गएको छ क्या।
2: जोखिममा रहेका स्थानीय सबैलाई सार्नु भयो?
1: जोखिममा रहेको चाहिँ अब मुख्य जोखिममा रहेको 80 घर परिवारको चाहिँ सबैलाई सारेको छ है। त ल
0: यस्तै पूर्वी नवलपरासीको कावा सोतीमा रहेको अमलटारी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको छ। सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 घर परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन्। कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। मधेसदेखि हिलुमिनी प्रदेशसम्मका तराई भूभागमा आज ठूलो हावाहुरी चलेको छ। भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति पनि ती क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज दिउँसो 3:15 बजेतिर जारी गरेको सूचना अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा ठूलो हावा चलेको छ। राति पनि यी प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको हो। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अराग्चीले 1 साताभित्रै हर्मुज जलमार्ग फेरि खोल्न सक्ने गरी अमेरिकालाई सम्झौता प्रस्ताव गरिएको बताउनु भएको छ। अराग्चीले शर्तहरू पूरा भए जलमार्ग खोल्न सम्भव हुने न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघ मुख्यालयमा पत्रकारहरूलाई बताउनु भएको हो। उहाँले गएको जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्रमै ती शर्त समावेश रहेको पनि जानकारी दिनुभयो। अब निर्णय गर्ने कुरा अमेरिकाको हातमा रहेको उहाँको भनाइ छ। यो योजना कतार मार्फत अमेरिकासम्म पुर्याइएको उहाँले बताउनुभयो। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास, मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर सीओओ नियुक्त हुनुभएको छ। दास मलेसिया क्रिकेट संघले खुलाएको सीओको आवेदनमा छनौट हुनुभएको हो। आफूले 1 महिना अघि क्यानबाट राजीनामा दिएको उहाँले जानकारी दिनुभयो। मलेसिया क्रिकेट संघसँग सम्झौतामा हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि मलेसिया प्रस्थान गर्ने उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर परदेशको सन्देश कार्यक्रम सुरु भयो. सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर केही दिनपछि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार छ. कार्यक्रममा हार्दिक स्वागत छ.
1: साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई नमस्कार छ. कार्यक्रममा स्वागत छ. गत हप्ता हामी दिदी बहिनी आएका थियौँ, आज हामी दाजु बहिनी आएका छौँ. श्रोताहरू कस्तो हुनुहुन्छ? अब त चिसो मौसम पनि सुरु हुन लाग्यो दाजु, होइन? हामीलाई पनि अलिअलि रुगा मार्गीले छुन छुन लागेको छ.
0: मलाई त छोएर पनि निको भइसक्यो, सरलाई भन्ने पो डर पर्छ. एनिवे, र तपाईँहरूको तिज कस्तो भयो सोध्न मैले पाएकै छैन, होइन?
1: हो, यसपालि तिज त हामीले मनाएनौँ भन्नुपर्छ दाजु. ब्रिटिस क्याम्पमा पनि हाम्रो प्रोग्राम क्यान्सल भयो है. यो वर्ष खासै मनाएन भनौँ, त्यस्तो साह्रो रमाइलो चाहिँ गरेनौँ दाजु.
0: ओके, खास खासमा अब पुरानो शैलीमा भने तिज त अब रमाइलो गर्ने भन्दा पनि होइन, घरमा माइत जाने, गफ गर्ने, सुख दुःख कुरा गर्ने हो नि त, होइन? पछि अलि रमाइलो रमाइलोतिर गयो, नाचगानतिर आयो, होइन? तिजका विरहका गीतहरू गाउनु पर्ने ठाउँमा एकदम उफ्री उफ्री नाच्ने गीतहरू बन्न थाले, होइन? तर अब व्रतको कुरा आयो के, एउटा कमिटमेन्टको प्रतिबद्धताको कुरा, होइन? त्यो चाहिँ तपाईँले गर्नुभयो भएन, मलाई थाहा छैन, त मैले चाहिँ गरेँ क्या बहिनी, किनभने यो मेरो 17th वर्ष हो बहिनी, होइन? मैले चाहिँ मजाले बिहानको 5:30 बजेदेखि होइन उठेदेखि बेलुका 6:30 बजेसम्म चाहिँ एकदमै निलाहार निर्जल भएर आफ्नो कर्तव्य पुरा गरियो. त्यसले गर्दाखेरि अब कसैलाई कर त छैन, तर गर्दाखेरि राम्रो हो भन्ने कुरा हो. स्वास्थ्यलाई पनि राम्रो, अरू मुख्य कुरा चाहिँ द अदर हाफ चाहिँ ढुक्क के बहिनी, होइन?
1: बराबर
0: ओके, त्यो चाहिँ अरूले पनि गर्नुभयो होला भन्ने आशा गरौँ. र आउँदा दिनका चाडपर्व पनि अब फटाफट आउँदैछ नि, होइन बहिनी?
1: हजुर हजुर दाजु, अब त चाडपर्वको लर्को नै लागिसक्यो.
0: भनिन्छ नि इन्द्रजात्रा आएपछि दसैँ आयो, सरसरा सुरु भइहाल्यो, होइन? तर यसो हेर्दाखेरि हाम्रो क्यालेन्डरमा हेर्दाखेरि जब यो कुम्भेश्वरको मेला हुन्छ नि बहिनी, त्यो मेला पछि त फटाफट आइहाल्छ नि, होइन? अब इन्द्रजात्रा चाहिँ हामीले कार्यक्रम गरेको भन्दा पहिला नै आइसक्यो, होइन? उपत्यकामा मनाइयो होला भन्ने राम्रोसँग, होइन? सोरसरा चाहिँ अब सुरु भयो, होइन त?
1: हो नि, अब त छिट्टै घटस्थापना पनि सुरु हुन्छ दाजु.
0: हो र, आइसक्यो घटस्थापना.
1: हजुर हजुर
0: आयो नि. यसपालि चाहिँ के आइतबारको दिन परेर चाहिँ क्या हो त्यस्तो लाग्यो मलाई. आइतबारको दिन परेको छ घटस्थापना, पछि नवरात्र त्यहाँबाट सुरु हुन्छ, र शनिबारको दिन यानि कि 31 गतेको दिन चाहिँ फुलपाती दशैं बिदा सुरु हुन्छ. विशेष गरी बच्चाहरूको लागि, केटाकेटीको लागि चाहिँ दशैं भन्दाखेरि अर्कै रमाइलो होइन,
1: एकदम रमाइलो हुन्छ. हजुर हजुर, तर पहिला पहिलाको जस्तो रमाइलोपन अहिले चाहिँ अलिक पाउन गाह्रो छ दाजु, होइन? बच्चाहरूलाई हुन त हामीले ठाउँ ठाउँमा लग्छौँ घुमाउनको लागि, पिङ खेल्नको लागि, तर जुन पहिलाको रौनक थियो नि त्यो चाहिँ अहिले अलिक पाउन अलिक गाह्रो गाह्रै छ.
0: अब पिङ बनाउने मान्छेहरू नि सबै कता, साउदीदेखि मलेसियातिर हुनुहुन्छ, कोरियादेखि जापानसम्म हुनुहुन्छ भनेर गाउँ घरको समाचार सुन्दाखेरि त्यो सुनिन्छ, होइन? विशेष गरी यो रोटी पिङ बनाउन चाहिँ बडो गाह्रो पनि छ, होइन? स्किल पनि चाहिन्छ. गर्दाखेरि गाउँघरमा पिङहरूको संख्या पनि कम भयो भनेर सुन्दाखेरि अलिक दुःख लाग्छ, तर आशा गरौँ उहाँहरू फर्केर आएर फेरि बनाउनको लागि मद्दत गर्नुहुन्छ होला, होस्टेलमा आइसक गर्नुहुन्छ होला भन्ने आशा गरौँ, होइन बहिनी? ओके, चाडपर्वको जानकारीको साथमा अब हामी हाम्रो आजको यो बसाइमा ठेगाना दिउँ. त्यसपछि योभन्दा अगाडिको हप्तामा मैले दौडधुपको एउटा प्रश्न राखेको थिएँ, कतिले भाग लिनुभयो बहिनी?
1: हजुर हजुर, हामीलाई 5 जना श्रोताले फोन गर्नुभएको छ, र उहाँहरूले चाहिँ एकदम 100% उत्तर मिलाउनु भएको छ.
0: बीबीसी सुन्दै थिएँ, अहिलेसम्मको सबैभन्दा लामो आधिकारिक रूपमा के भने अफिसियल टाइममा चाहिँ लामो र मान्यता दिएको रेकर्ड चाहिँ के रहेछ त भन्दाखेरि एकजनाको रहेछ, अनि त्यही प्रश्न राखौँ भनेर राखेको. इन कथा चाहिँ इन्ट्रेस्टिङ छ नि, होइन बहिनी?
1: एकदम इन्ट्रेस्टिङ छ.
0: उहाँहरूले पनि केही नयाँ कुरा जान्ने मौका पाउनुभयो भने यसको छिनोफान एकछिनपछि गरौँ. 4 जना मध्येमा 1 जनालाई चाहिँ हामी जिताउनै पर्यो, होइन?
1: हो, अवश्य पनि 1 जना त विजयी हुनुहुन्छ. त्योभन्दा अगाडि ठेगाना भन्छौँ.
0: ओके
1: हजुर, ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रो बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी छ bfpsgorkha@bfps.com, फेसबुक छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रो सम्पर्क नम्बर छन् 54 28 055, 54 37 364 र 54 33 930.
0: ठेगाना पाउनुभयो, विभिन्न तरिकाले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने परदेशको सन्देश कार्यक्रममा यहाँहरू सबै सबैलाई हामीले ढोका पनि खोल्छौँ, स्वागत पनि गर्छौँ, होइन, यहाँ आउनेलाई चियापान पनि गराउँछौँ, कोही भेट्न पनि आउनुहुन्छ, विशेष गरी पुरस्कार ग्रहणको लागि होइन, आउँदाखेरि यसरी प्रत्यक्ष रूपमा चिन्जान पनि हुन्छ। अस्ति भक्तपुरका मित्र आउनुभएको थियो नि,
1: उहाँको नाम भीम प्रसाद तिवारी
0: हो, अनि उहाँ चाहिँ खोज्दै खोज्दै लट्ठी टेक्दै आउनु भएको रहेछ। बिजिएनको मेन गार्ड रुममा पुगेर एकजना दिदी बहिनी है कसले चाहिँ यहाँसँग डोराइदिनु भयो भनेर भन्नुभएको थियो, होइन,
1: दुईजना बहिनी आउनु भएको थियो र उहाँसँग हाम्रो भलाकुसारी पनि भएको थियो दाजु, हामीले गत हप्ता नै प्रसारण गरेका छौँ।
0: हो नि, ओके, अब आजको लागि पहिलो स्थान कसले पाउनु भएको छ बहिनी?
1: हजुर, राजा राम रायमाझीजी आउनु भएको छ टिस्टुङ पालुङबाट, र उहाँले चाहिँ कृष्ण भीरमा पहिरो आयो नि दाजु, र अल्टरनेट रूममा वैकल्पिक बाटो चाहिँ अहिले टिस्टुङ प्रयोग भएको कुरा पनि उहाँले गर्नुभएको छ, र निकै सवारी साधनको चाप बढेको कुरा पनि गर्नुभएको छ।
0: मैले अस्ति सोधेको पुरानो भाइ रोडको बाटो एकदम चहल पहल बढ्यो, पहिला त्यो अब त्यति प्रयोगमा नआउँदाखेरि सुनसान भएको थियो त्यो बाटो, अहिले के छ कसो छ भनेर सोधेको थिएँ, सायद उहाँले त्यही आन्सर दिनुभएको रहेछ, उत्तर दिनुभएको छ, स्थिति दिनुभएको छ। अब त्यसतर्फ लागौँ। लेख्नुहुन्छ राजाराम रायमाझी थाहा नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट। लेख्नुहुन्छ उहाँ, निशाजी नमस्कार, हजुर लगायत बिएबिएसका विनोद सर, सुजन बाला, मिना सबैमा नमन छ भनेर लेख्नु भएको छ, उहाँको नाम भनेर लेख्नु भएको छ। म राजाराम रायमाझी पालुङ शिखरकोटबाट भनेर उहाँले पत्रको सुरुवात गर्नुभयो।
1: हजुर, राजारामजीले चाहिँ मेरो यो मेसेन्जरमा लेख्नु भएको सन्देश हो दाजु, त्यसैले मलाई नै सुरुमा निशाजी भन्नुभएको छ है। हजुर, राजारामजीलाई हामीले एउटा सल्लाह पनि दियौँ होइन, हामीलाई चाहिँ इमेल गर्नु होला, इमेल गर्यो भने चाहिँ कहिलेकाहीँ म विदामा बस्दाखेरि मिना दिदी, धनजङ दाई होइन, अरू अरू हाम्रा कर्मचारीहरूले पनि तपाईँको इमेल देख्न सक्नुहुन्छ।
0: हो नि, अनि के भन्छ इमेल एड्रेस एकतर फेरि दोहोऱ्याइदिने हो कि?
1: हजुर हजुर, bfbsgorkha@bfbs.com र स्पेलिङ भने गोर्खाको धेरैले GORKHA लेख्नुहुन्छ, हाम्रो स्पेलिङ चाहिँ bfbsgurkha@bfbs.com।
0: प्लिज त्यसमा लेख्नु होला, हुन त भारतीय भनौँ न अब सेनामा जानेहरू हाम्रा दाजुभाइहरू होइन, इन्डियन आर्मीमा भएका GORKHA लेख्नुहुन्छ, कसैले GOO पनि लेख्नुहुन्छ क्या बहिनी, गोर्खा भनेर लेख्नुहुन्छ, त्यसले गर्दाखेरि हामी बेलायती परे हुनाले होइन GURKHA छ। ओके, उयो उच्चारण अनुसारको पनि हुन्छ कहिले कहिले होइन, तर GURKHA लेख्नु होला। अनि हाम्रो मित्र लेख्नुहुन्छ पालुङ शिखरकोटबाट, विनोद सरले यता त्रिभुवन राजपथको बारेमा सोध्नु भएको थियो, हो कृष्णवीरमा पहिरो गएपछि उताको बाटो बन्द हुन पुग्यो, पुरानो अनि जीर्ण त्रिभुवन राजपथले काठमाडौँवासीलाई यस पटक निकै राहत पुर्यायो भन्नुभएको छ बहिनी,
1: वैकल्पिक बाटो भएको यति फाइदा हुन्छ होइन, यदि नभएको भए हामीलाई कति गाह्रो हुन्थ्यो होला, त्यस्तै गरी त्यहाँबाट नै ताजा ताजा तरकारीहरू भित्रिने नै बाटो त्यही हो, टिस्टिङबाट नै आउँछ होइन, र यदि त्यो बाटो नहुने भए तपाईँहरू नहुने भए हामीले ताजा तरकारी पनि खान पाउँथेनौँ होला।
0: हो नि, अब पहिला पहिला चाहिँ बाहिरको बाटो भन्दा डरलाग्दो के भयो होइन, दुर्घटना भएको भए, किनभने बाटो पनि अलिक सानो साँगुरो साँगुरो, अनि स्पिड र पुरानो गाडीहरू त्यो भनौँ न अब ट्रकहरू मात्रै हिँड्ने, बसहरूको प्रयोग बिस्तारै बिस्तारै हुन थाल्यो, त्यसले गर्दाखेरि अब त्यो दुर्घटना भएपछि त फेरि एकदमै अब अवाञ्छित नतिजा आइहाल्ने के बहिनी होइन, यतिजनाको निधन भयो भनेर सुन्न परिरहन्थ्यो, अनि हामी पनि कहिले कहिले जान्थ्यौँ के बहिनी त्यो बाटोमा, विशेष गरी जाडो छर्नको लागि मधेसतिर जाँदाखेरि यो स्कुल बन्द भएपछि हामी एकदम खुसी साथमा बाहिरको बाटो हुँदै बिरगन्ज हुँदै त्यहाँबाट रक्सोल हुँदै हाम्रो गाउँ जान्थ्यौँ के बहिनी होइन, अनि इन्डियाको बाटो भएर नै गाउँ जानु पर्थ्यो, अनि एकदमै त्यो बाहिरको बाटो नसुक्नु त्रिभुवन राजपथ हेटौँडा नपुङ्जेलसम्म चाहिँ मन चाहिँ ढुकढुक्यो कि बहिनी होइन, यसो हेऱ्यो तल कहाँ हो होइन, 7 घुम्ती 12 घुम्ती के नामहरू होइन, त्यो आउँदाखेरि डरलाग्दो हुन्थ्यो, तर त्यो बाटो ले यसपालि चाहिँ हामीलाई मद्दत पुऱ्यायो होइन,
1: राहत पुऱ्यायो दाजु, अनि उहाँले त्यो 7 घुम्तीको बारे पनि भन्नुभएको छ,
0: हो र, ओके, अहिले लेख्नुहुन्छ म पढौँ है त उसमै, उहाँ भन्नुहुन्छ निकै राहत पुऱ्यायो यस बाटोबाट साना ठुला गरी करिब 1 दिनमा 6,000 जति गाडीको चाप पो भयो, गाडी चलेको तथ्याङ्क छ भनेर भन्नुहुन्छ, उहाँ लाइफ लाइनै झन्डै बन्द भएको तर त्यसले चाहिँ हामीलाई उद्धार गर्यो, र बाटो लोड अनि गाडी मात्र काठमाडौँ जाने एकतर्फी गरिएको थियो, त्यसले गर्दाखेरि सहज पनि भयो होइन, काठमाडौँ मात्रै जाने बाटो बनाएको छ, वान वे बनाएको रहेछ होइन, अनि यताबाट काठमाडौँ जाने र कान्ति लोकपथ हुँदै फर्कने व्यवस्था मिलाइएको छ। त्यही पनि सानो बाटो झनै 12 घुम्ती 7 घुम्ती त्यस्तै टर्निङले गर्दा बाटो अत्यधिक रूपमा जाम भयो। जसो तसो यो बाटोले अहिले फुर्सद पाएको छैन। बाटो ठुला ठुला सवारी साधनले गर्दा ठाउँ ठाउँमा भाँसिएर जीर्ण बन्द गएको छ भनेर उहाँ भन्नुहुन्छ। किनभने पक्का भयो त्यतिको मेन्टेन नगरेको बाटोमा एकै दिन 6,000 गाडी चल्यो भन्दा र ठुला ठुला मालवाहक एकदम हेभी लोडहरू जाँदाखेरि त्यसै प्रयोग नभएको बाटो त्यसमा चाहिँ मेन्टेन नहुँदाखेरि त जीर्ण हुने
1: भयो।
0: अब यस्तो अल्टरनेटिभ बाटो वैकल्पिक बाटोलाई पनि बेला बेलामा ध्यान पुर्याउनै पर्ने रहेछ र उहाँ भन्नुहुन्छ अब पुनः मर्मत सम्भार भएन भने अर्को पल्ट यस्तै जरुरी पर्यो भने यात्रा गर्न कठिन हुन सक्छ भनेर भन्नुभएको छ। अब सरकारको ध्यान त जानै पर्यो। विशेष गरी बहिनी यो चाहिँ खानपान सप्लाईको बाटो चाहिँ एकभन्दा दुईटा राम्रो दुईभन्दा तिनवटा राम्रो के बहिनी होइन। अब पहिला तपाईँलाई थाहा छैन रोपवे काठमाडौँमा आउँथ्यो भनेर सुन्नुभएको थियो। रोपवे थाहा भएन राणाकालमै रोपे बनाएको होइन सायद यो हेटौडा अम्लेखगञ्जबाट नै सुरु भएर यो चाहिँ कहाँसम्म आउँथ्यो भने यहीँ टेकुसम्म आउँथ्यो कि बहिनी रोपवेबाट माथि जहिले हामीले अहिले बिजुलीको ठुल्ठुलो ट्रङ्क लाइन भन्छौँ नि होइन पाइलन भन्छौँ नि त्यस्तै प्रकारले डाँडा काँडामा रोपवेमा एउटा सानो क्यारियर जस्तो राख्ने अनि त्यहाँ चाहिँ मालहरू लोड गर्ने जस्तै सिमेन्ट भयो खाद्यान्न भयो अब तोरीहरू भए लत्ता कपडाहरू भए औषधिहरू सब त्यतैबाट आउँथ्यो बहिनी अनि त्यसले चाहिँ धेरै राहत दिन्थ्यो। हो त्यस्तै प्रकारको तर अलि त्योभन्दा पुरानो तरिकाको तर एकदमै एफिसियन्ट के बहिनी होइन त्यसले चाहिँ लगातार रूपमा आफ्नै तालमा आइरहने अनि त्यसका पुरानो पुरानो फोटोहरू अझै पनि हेर्न पाइन्छ। तपाईँ टेकुमा जानुभयो कालीमाती टेकुमा जानुभयो भने त्यसको पुरानो स्टेसन त्यहाँ छ लिगहरू पनि छ रेलको लिगहरू पनि छ कि बहिनी
1: होइन
0: हेर्नुहोला त्यस्तो कुराहरूलाई चाहिँ हामीले अझै बचाएर राख्नु सके भए सायद रोपवेले पनि धेरै मद्दत गर्थ्यो यो गाह्रो पर्दाखेरि। त्यसले गर्दा पुरानो संरचनाहरू एकैताल भाल भत्काइहाल्नु चाहिँ हुँदैन
1: होइन
0: एनिवे ए हामीले बाटो कुरा थियो रोपवेको कुरा गऱ्यौँ कुनै दिन रोपवेको बारेमा पनि हाम्रो मित्र लेख्नुहुन्छ होला। तर कहिले कहिले के हुन्थ्यो भने नि डाँडाको नजिकबाट जाँदाखेरि चाहिँ मान्छेले यसो तान्थे अरे के बोराहरू त्यो पनि कहिले कहिले सुन्न आउँथ्यो तर त्यतिखेरको नियम कानुन कडा थियो मान्छेहरू सोझा थिए चोरी डकैती त्यतिको हुँदैन थियो तर पनि यसो रमालीको लागि गरे होला नि होइन त्यो पनि कता कता सुन्न पाइन्थ्यो पनि। अनि अझै लेख्नुहुन्छ उहाँ कम्तीमा पनि 2 लेनको हुनु जरुरी भइसकेको छ स्थानीयलाई बाटो क्रस गर्न हम्मे हम्मे छ रे बहिनी हेर्नुहोस् त सुनसान बाटो अलिक क्रस गर्नै हम्मे हम्मे छ
1: होइन
0: त्यो अब दैनिक सो चाप बढ्यो यसको लेख्नुहुन्छ। अब अन्य कुरा लेख्नुहुन्छ मेरो जीवनसाथी किशोर रायमाझी लभली छोरा रामराज रायमाझी अनि स्याङ्जाका मित्र नरेन्द्र माल अनि अरुण नदी खत्री सुमी लिम्बू मोना मुखिया रामबहादुर खड्का ओममणि सापकोटा सुखराम लामा सूर्य लामा राजेन्द्र बान्थबा राई सृजना मुखिया लगायत मलाई राजाराम रायमाझी भनेर चिन्ने सबैलाई सुनाउन चाहन्छु। हस्त फेरि पनि भेट्ने बाछा गर्दै अहिलेलाई बिदा लिन्छु नमस्कार भनेर उहाँले पत्र अन्त गर्नुभयो बहिनी।
1: हजुर हजुर आज भने उहाँले गीतको जिम्मेवारी हामीलाई दिनुभएको छ। सो हामीले चाहिँ नयाँ गीत छ माया छ पक्कै मूलको गीत राखिदिएका छौँ।
0: हो र यो त पुरानो पुरानो जस्तो लाग्छ नयाँ भर्सनको
1: होइन दाजी यो बिल्कुलै नयाँ छ
0: बिल्कुलै
1: हजुर तर वर्ड मात्र मिलेको शब्द मात्र मिल्न गएको छ होइन करण परियार र रश्मि विकले गाउनु भएको छ।
0: ओके उहाँलाई मनपर्छ होला भन्दै यो गीत राखौँ है त

0: ओके बुढेसकालको कुरा पो गरिएको रहेछ त बहिनी, मिलिजुली बस्नुपर्छ भन्ने कुरा होइन त? राम्रो हो, मेसेज राम्रो रहेछ यो गीतमा। करण परियार, अवि सुनार, विशाल निरोला आदि आदि हुनुहुन्थ्यो यस गीतमा भने। अब हामी अर्को पत्रलाई स्थान दिइहालौँ, को हुनुहुन्छ भन्नुहोस् त?
1: हजुर, राजारामजीलाई धन्यवाद भन्दै अब भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ। र मेरो हातमा नियमित श्रोताको पत्र परेको छ दाजु, उहाँ हुनुहुन्छ छवि थापा, फोक्सटन केन्ट युकेबाट हामीलाई पत्र लेख्नु भएको छ।
0: छविजीलाई नमस्कार छ, कार्यक्रममा हार्दिक स्वागत छ।
1: आदरणीय परदेशीको सन्देश सञ्चालक दाई विनोदमा पाँचौँ लाखको गोर्खे सलाम भन्नुभएको छ।
0: मेरो पनि गोर्खे सलाम यहाँलाई।
1: सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनीहरू निशा मिना, साथै सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी हार्दिक नमस्कार छ भनेर भन्नुभएको छ। हाम्रो पनि नमस्कार छ, कार्यक्रममा स्वागत छ सबैलाई।
0: सबैमा चाहिँ उहाँको नमस्कार पुर्याउनु पर्ला होइन बहिनी? चाडबाडको बेलामा सम्झियो भन्ने हुन्छ नि बहिनी।
1: हजुर हजुर, म नियमित रूपमा परदेशीको सन्देश सुन्ने गर्दछु, हुन त अन्य कार्यक्रमहरू पनि सुनिरहेको हुन्छु, तर मलाई यो कार्यक्रम विशेष लाग्छ किनकि विभिन्न गाउँठाउँको आआफ्नै चालचलन, संस्कार र संस्कृति र वस्तु स्थिति जान्न पाइन्छ भन्नुभएको छ।
0: हो नि, अब हाम्रो श्रोताले कति इन्फर्मेसन दिनुहुन्छ होइन त? अस्ति हामीले कस्तो छ यो बाटो भनेर सुन्दाखेरि बाहिरको बाटो त्रिभुवन राजपथ होइन,
1: त्यसको
0: बारेमा हाम्रो मित्रले राजाराम रायमाजीले कति राम्रोसँग विस्तारमा भन्नुभयो हामीलाई, जानकारी दिनुभयो। र त्योभन्दा पहिला पनि एकताल उहाँले भनेको कुरा सम्झना छ कि मलाई। पहिला पहिला अब यो अर्किड के बहिनी, सुनाखरी फुल छ नि होइन, जङ्गलमा फुलिरहने कति प्रजातिका छन्, कसैलाई हेक्का नभएको, कसैले नपढेको अथवा रिसर्च नगरेको, तर विदेशीलाई चाहिँ यसको मतलब थाहा भएर गाउँठाउँमा गएर नि बहिनी होइन, अब कुनाकन्दरामा गएर अर्किड फुल टिप्न लाउने अनि गाउँलेलाई अलिअलि पैसा दिने अनि त्यो चाहिँ बाटोमै राखिदिने के बहिनी, सुकाएर त्यसको चाहिँ भनौँ न अब मुख्य चाहिने चिजहरू चाहिँ लिएर गएर औषधि बनाउँदा रहेछन् कि होइन। यो राजाराम रायमिजीजीले भने जस्तो लाग्छ मलाई, किनभने पहिला पहिला त्यो भेगमा अर्किड फुल यानि कि सुनाखर यति धेरै हुन्थ्यो, त्यसरी टिप्दाखेरि अब अलि अव्यवस्थित हुँदाखेरि धेरै हाम्रो त हरायो, अहिले पनि त्यसको हामीले भ्यालु बुझ्यौँ भनेर भन्नुभएको थियो कि बहिनी। त्यसरी गाउँठाउँको कुराहरू हामीले बुझ्न सक्छौँ, हामीले चाहिँ त्यसलाई चाहिँ बचाउन सक्छौँ, संरक्षण गर्न सक्छौँ एकअर्कामा कुराकानी गर्दाखेरि होइन। हाम्रो देशमा के छैन र होइन, हरेक कुरा छ तर हामीले चाहिँ त्यसको हामीले जानेकै छैनौँ, बुझेकै छैनौँ त्यसले गर्दाखेरि। तर यी कुराहरू चाहिँ हाम्रो श्रोताहरूबाट पनि धेरै थाहा हुन्छ नि बहिनी। तपाईँले अब हर्टिकल्चरमा जानुभयो अथवा कतै जानुभयो, फ्लावर एक्जिबिसनमा जानुभयो भने चाहिँ एउटा अर्किडको फुल किन्दाखेरि कति पर्छ त भन्नुहोस् त?
1: एकदमै धेरै महँगो छ नि दाजु, यो त
0: एउटालाई 2-3 हजार पर्छ होइन। त्यसले गर्दाखेरि घरमा सजाउँदा कति राम्रो हुन्छ, तर हाम्रो डाँडा पाका कन्द कन्दरा रुखका कुना काप्चामा यो अर्किड जातिको र अन्य फुलहरू पाइरहन्छन् बहिनी होइन। राजाराम रायमाजीलाई धेरै धेरै धन्यवाद छ।
1: अब हाम्रो छवि दाई भन्नुहुन्छ, कुशल छौँ र कुशलताको कामना गर्दछौँ भन्नुभएको
0: छ। आरामै हुनुहुँदो रहेछ, यसपालि त गर्मी भयो बेलायतमा धेरै, अब जाडो पनि त्यस्तै बढ्ला जस्तो पो छ त बहिनी।
1: ल है सबै दाई, तपाईँहरू आफ्नो ख्याल राख्नुहोला। यसपालिको नेपाली नारीहरूको महान चाड हरितालिका तिज, त्यस्तै गरी दसैँ तिहार मनाउन पनि अलिक गाह्रो छ भनेर भन्नुभएको छ है। नेपाल आमा रोइरहेको बखत जुन भोटेकोसीमा आएको भीषण बाढीमा जीवन गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माहरूको चिर शान्तिको कामना गर्दछु। सम्पूर्ण घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको अनि शोक सन्तप्त परिवारप्रति यो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर म भन्न चाहन्छु भन्नुभएको छ।
0: हो नि, अब हामीले चाहिँ अहिलेको बेलामा कति जनधनको क्षति भयो भनेर कुरा मात्रै गरिरहेको छौँ होइन बहिनी?
1: हो नि दाजु,
0: तर त्यो बाहेक पनि हाम्रो सम्पूर्ण इको सिस्टम नै तहमा चाहिँ तलमाथि भएको छ कि बहिनी होइन। इको सिस्टम भन्नाले धेरै कुरा आउँछ, किट पटङदेखि लिएर धेरै कुरा आउँछ होइन, अनि बाली नालीदेखि लिएर जीव जन्तुहरू होइन, त्यहाँ आश्रित भएकाहरू को हेक्का, त्यसको लेखाजोखा अझै गर्न बाँकी नै छ। त्यस कारणले हाम्रो नेपाललाई विकसित राष्ट्रले केही मद्दत गर्नुपर्छ भन्ने आवाज बुलन्द रूपमा उठिरहेको छ बहिनी
1: होइन।
0: ओके,
1: एकदमै र उहाँले चाहिँ अब अलिकति खल्लो हुने भयो यो सबै चाडबाडहरू भन्नुभएको छ हामी सबैको लागि एकदमै खल्लो भइरहेको छ होइन दाजु अब धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो होइन धेरैको घरबार उजाडिए भनौँ न होइन घाइते पनि भए त्यो हिसाबले त अब हामीले यो वर्षको दसैँ तिहार पनि खासै रमाइलोसँग मनाउने छैनौँ भनौँ न
0: होइन सबैमा यसको इफेक्ट परेको छ तपाईँले भिडियोमा कतिले चाहिँ अपलोड गरेको देख्नु पऱ्यो होइन
1: हजुर दाजु हजुर
0: साथीहरु धादिङ हो या नुहाकोटको अथवा त्रिशुलतिरको एउटा कुकुरको देख्नुभयो आफ्नो घरको एरिया छोड्दै नछोडेको के नामो निशान छैन घर तर उसलाई थाहा छ कि बसेको मालिकको घर त्यही हो उसको घर त्यही हो त्यही एरियामा छ भनेर छोड्दै नछोडेको मलाई यस्तो रुन मन लाग्यो त्यो देखेर त्यस्तै जस्तो देख्दा मन छिया छिया
1: एकदमै हजुर भावुक पनि भएर हामीले गत हप्ता त्योभन्दा अगाडिको हप्ता पनि एकदमै गाह्रो भई भई चलायौँ कार्यक्रम गर्नुपर्छ है अब उहाँले पनि त्यो शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भनेर भन्नुभएको छ र अगाडि लेख्नुहुन्छ जे जस्तो आपत्ति परे पनि शोकलाई शक्तिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ र यो दुःखद घडीलाई बिर्सी सुखको आगमन आशा गर्दै सम्पूर्ण दिदी बहिनी आफन्तजनहरूमा सदा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गल भए शुभकामना व्यक्त गर्दछु भनेर भन्नुभएको छ दाजु
0: एकदम राम्रो कुरा हो यो बेलामा एकअर्कामा सपोर्टको आवश्यकता पर्दछ दुई शब्द बोल्दा लेख्दाखेरि पनि धेरै ढाडस हुन्छ नि बहिनी होइन
1: अवश्य पनि हुन्छ दाजु हजुर छवि दाई जस्तै हाम्रो अर्का हुनुहुन्छ नि पोखरी कान्छा दाजु राजेन्द्र बान्ता राई दाजु है उहाँले त यो दुःखद घडीमा हरेक हप्ता पत्र लेख्नुभयो र उहाँले त्यही कुरा गर्नुभयो होइन जति पनि ज्यान गुमाए हाम्रा दाजुभाइ दिदीबहिनीहरूले उहाँहरूकै बारेमा लेख्नु भएको थियो र एकदमै दुःख व्यक्त गर्नुभएको थियो दाजु
0: भने कतिको त भनौँ न त्यहाँ भएको नभएको पनि थाहा छैन क्या बहिनी कोही कोही मान्छे हुन्छ नि आफ्नै तालमा हिँड्ने हुन्छ नि होइन कहिले कहाँ जान मन लाग्छ कहिले कहाँ जान मन लाग्छ होइन घर परिवारलाई पनि थाहा छैन साथीभाइलाई पनि थाहा छैन त्यस्ता व्यक्तिहरू त्यहाँ परेको नपरेको पनि थाहा छैन क्या बहिनी होइन कहाँ अनि खालि दे आर नट फाउन्ड होइन त्यसले गर्दाखेरि उहाँ पर्नु भएको छैन के गर्ने घर परिवारमा आफन्तहरूलाई कति वेदना के बहिनी होइन गर्दाखेरि एकदमै दुःखदायी घटना भयो अब यस्तो कहिले पनि नहोस् के बहिनी
1: सोचेको भयो होइन र सबै अब जमिनमै बिलाए भनौँ न जमिनमै दबिए है अब सबैले होसियार साथ बिना तडक भडकको साथमा देशको हालत र स्थितिलाई ध्यानमा राखेर चाडपर्वहरू मनाउनु होला र यो म चाहन्छु पनि भन्नुभएको छ हामीले पनि त्यही हो दाजु अब गत साल होइन गत वर्षको कुरा गर्नुपर्दा जेएनजी आन्दोलन भयो धेरै भाइ बहिनीहरूले ज्यान गुमाउनु पर्यो सेप्टेम्बर महिनामा भएको थियो अक्टोबर महिनामा हाम्रो के थियो दसैँ थियो है गत वर्ष पनि त्यही भयो यो वर्ष पनि त्यस्तै भयो है हजुर अब उहाँ चाहिँ परिचयतर्फ लाग्नु भएको छ मेरो परिचय भन्नुपर्दा छवि थापा गुल्मी जिल्ला हङ्सेरा पम्पुका मेरो कर्मभूमि भने बेलायतको फोक्सटन केनमा हो र अहिले भने म परिवारसहित यहीँ बसिरहेको छु र काम पनि गर्दैछु भन्नुभएको छ सम्झना भन्नुपर्दा सर्वप्रथम त बहिनी कान्छी अहिले उहाँ चाहिँ अस्ट्रेलिया भ्रमणमा हुनुहुँदो रहेछ उहाँ चाहिँ तारा थापा गलामी है उहाँ चाहिँ नेपालबाट अस्ट्रेलिया जानुभएको रहेछ उहाँलाई पनि एकदमै सम्झिनु भएको छ त्यस्तै गरी बहिनीलाई भन्नुभएको यसपालिको तिज दसैँ तिहारमा पनि साथ दिन असमर्थ भए भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा सधैँ नजिक छौँ आशीर्वाद र सम्झना छ भनेर चाहिँ हाम्रो तारा दिदीलाई उहाँले यही सन्देश मार्फत यो सम्झना पुर्याउनु भएको छ
0: यो सन्देश अवश्य पनि अस्ट्रेलियामा सुन्नुहुन्छ होला अनलाइनमा होइन त
1: हजुर हजुर अब अस्ट्रेलियामा त गर्मी सुरु हुन लाग्यो होइन
0: त्यही त ठ्याक्कै उल्टो हुन्छ सदर्न हेमिस्फियरमा अर्कै हुन्छ
1: हजुर अब सानो मन नगर्नु होला भनेर भन्नुभएको छ र त्यस्तै गरी सूर्य गलामी उहाँको ज्वाइँ हुनुहुन्छ है ज्वाइँ सूर्य गलामी अनि भान्जी भान्जा नाति र नातिनी उहाँहरूलाई पनि सम्झाउनु भएको छ त्यस्तै गरी बुटवल शङ्करनगरमा बस्नुहुने दाई भाउजू भाइ बुहारी भान्जा भान्जी नाति नातिनीहरू साथै आफन्तजनहरूमा पनि साइन अनुसार ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ गुल्मी पम्पुका हङ्चरामा बस्नुहुने सम्पूर्ण फुपू दिदी बहिनीहरू आफन्तजनहरूलाई साइन अनुसारको ढोग आशीर्वाद धेरै धेरै सम्झना छ हजुरहरू सबैले फेरि पनि आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोला के गर्ने आज भोलि त पहिलाको जस्तो रमाइलो हुँदैन गाउँघर सुनसान हुँदै गइरहेको छ र अहिले लिङ्गेपिङ चर्खेपिङ बनाउने दाजुभाइहरू पनि पाइँदैन होइन अघि बिनु दाजुले भने जस्तै सबैजना विदेशी जे जस्तो छ जे जस्तो छ त्यसमै खुसी र सुखको साथ जीवनयापन गर्दै जानुहोला शुभकामना छ रूपन्देही मुर्गैयामा रहनुहुने मामा मोहन राणा माइजु प्रेम कुमारी राणामा त्यस्तै गरी मेरी जीवन साथी गीता थापा राणा साला गगन अनि बहिनी निलु र सोही ठाउँमा बस्नुहुने सबै सबै आफन्तजनहरू र सपरिवारमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि सम्झना छ उहाँले चाहिँ योभन्दा अगाडि के लेख्नु भएको थियो दाजु भन्दाखेरि उहाँको अहिले मिसेज गीता थापा दिदी हुनुहुन्छ नि हजुर उहाँको जीवन सङ्गी चाहिँ अहिले नेपालमा हुनुहुन्छ र नेपालमा अहिले उहाँ मुर्गैयामा जानुभएको छ होइन सायद उहाँ काठमाडौँ आउँदाखेरि स्टुडियो बस्नुहुन्छ होला र मैले दाजुलाई भनेको छु कि भाउजूलाई चाहिँ काठमाडौँ आउँदाखेरि जसरी भए पनि हामीलाई फोन गरेर लाउनु भनेर
0: ओके आउनुहुन्छ होला त्यसको लागि हामीले तयारी गर्नुपर्छ होला होइन खातिरदारीको लागि तयार भएर बस्नुहोस् है बहिनी
1: एकदमै तयार छु दाजु म चाहिँ हजुर अब उहाँले काठमाडौँ बिजिएनमा पनि सम्झना पुर्याउनु भएको छ है काठमाडौँ बिजिएनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ दिदी लीला ठुलो बाबा दुई बहिनीहरू र परिवारमा ढोग आशीर्वाद छ अनि युकेमा बस्नुहुने मेरा छोरीहरू अनु अलिसा छोरा विनय बुहारी सुभिक्षा भान्जा शिवान्त र नाति आर्यमा मुटुभरिको न्यानो माया छ अरू सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर बुन यामदास मुलिचा राजेन्द्र बान्तवा राई केबी गुरुङ राजेन्द्र लिम्बू नम्बरीहरू कृष्ण चामलिङ र मदन लिम्बू उहाँहरू सबै सबैलाई मेरो सम्झना छ नेपालमा अरुण नदी खत्री युक्त प्रसाद श्रेष्ठ अमर निर्दोष राजा राम राय माझी बहिनीहरू सुषमा सुस्केरा दर्पण देविका रुदुङ सरस्वती राई जुनिना राई विनिता सुनवार काली कमला वनेम र उहाँहरूका सम्पूर्ण परिवारलाई लगायत मलाई चिन्नुहुने र चिन्नु नहुने पनि सबै सबैलाई मिठो सम्झनाको साथमा धेरै शुभकामना छ अन्तमा रेडियो नेपाल बिएफएस गोर्खा रेडियो काठमाडौँ ब्रुनाई र युकेका परिवारहरूप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु मिल्छ भने हजुरहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ धन्यवाद छवि थापा बेलायत फोक्सटन केन्ट युके बेलायत भन्नुभएको छ दाजु
0: कुन चाहिँ गीत राखिदिनु भयो तपाईँले उहाँलाई
1: भनिदेऊ न ए साइली भन्दै
0: ल त साइली र माइलीको कथा सुनाऊ है त
1: हजुर

0: BFBS गोर्खा रेडियो
1: हजुर बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यहाँहरूले. कार्यक्रमको नाम छ परदेशीको सन्देश. छोटो ब्रेक पनि भयो र ब्रेकपछि हामी फेरि आएका छौँ. हामी तपाईँ समस्त आदरणीय श्रोतामा नमस्कार. सञ्चालक विनोद खड्काको
2: हजुर साथमा छु म निशा गुरुङ. यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्दै अब भने हामी लाग्छौ कतातर्फ भन्दाखेरि
1: टेलिफोन तर्फ. तर ठेगाना चाहिँ दिइहाल्नुहोस् प्लिज.
2: छोटकरीमा एकदमै छोटकरीमा ठेगाना छ कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर तपाईँले पत्र पठाउन सक्नुहुन्छ. त्यसै गरी हाम्रो इमेल आइडी छ bfsgorkha@bfs.com. सम्पर्क नम्बर छन् 5408055 5437364 5433.
1: छोटकरीमा ठेगाना पाउनुभयो भने अब छिनोफानो गर्नुपर्ने थियो. ठेगाना त दियौँ तर यो बिचमा हाम्रो एउटा टेलिफोन सम्पर्क भएको छ नि.
2: यो
1: चाहिँ कहाँ पूर्व कि पश्चिमतिर बहिनी?
2: हजुर हामीले खासमा झापा भनेर गरेको तर दाजु चाहिँ अहिले काठमाडौँमै बस्नुहुन्छ
1: र उसै यही बोलायो भने थियो चियाखानालाई.
2: अब चाहिँ बोलाउनु पर्छ दाजु.
1: हजुर
2: उहाँको नाम हो प्रेम कुमार आङदेम्बे. उहाँ भने 3044512 प्रशान्त आङदेम्बे भाइको बुवा हुनुहुन्छ.
1: ओहो ल स्वागत गरिहाल्नुहोस् त तपाईँ.
2: हुन्छ नमस्कार दाजु.
3: नमस्कार हजुर. हजुर मेरो परिचय म प्रशान्त आङदेम्बेको बुवा. म नेपाली सेनाको WO1 प्रेम कुमार आङदेम्बे घर झापा. अघि नै मेमले भनिसक्नु हो. सर्वप्रथम बिएफबिएस प्रदेशीको सन्देश कार्यक्रम मार्फत दुई चार शब्द सन्देश पठाउने अवसर जुराइदिनु हुने निशा मेम विनोद खड्का सर लगायत समग्र बिएफबिएस टिमलाई हार्दिक नमन साथै धन्यवाद दिन चाहन्छु. हाम्रो परिवारमा खुसी छाएको दिन छोरो प्रसन्न 20 वसन्त पार गरी 21 वसन्तमा प्रवेश गरेको दिन छोरा सधैँ आज्ञाकारी कर्तव्यनिष्ठ आयुष्मान र असल व्यक्ति बन्नु आफ्नो स्वास्थ्य भविष्य लक्ष्य र परिवारको सपनाप्रति सदैव समर्पित रहनु भन्ने सन्देश छोराले पठाउन चाहे सर. साथै समग्र परिवारबाट पुनः प्रशान्त आङदेम्बेको आज पढ्नु भएको जन्मदिनको लाखौँ लाख शुभकामना छ. छोरा लभ यु मिस यु भन्दै यो छोरो 5-6 वर्षको सानो उमेर हुँदाखेरि फरमाइस गर्न चाहे सर. छोरो 5-6 वर्षको उमेर हुँदाखेरि ऊ आफैले गुनगुनाएको गीत शब्द सुकबहादुर गुरुङको सङ्गीत रह्यो तारा प्रकाश लिम्बूको र गायक दीपक लिम्बू उहाँले गाउनु भएको मैले माया गर्न जानिन होला तिमीले सिकाउन सक्यौनी भन्ने गीत सुन्न र सुनाउन चाहे सर.
1: ओके अब छोरा त गुनगुनाउने होइन कता कता बाबा पनि गुनगुनाउनु चाहिँ क्या हो यसो स्वर त गर्दाखेरि स्वर त बडो राम्रो छ त आरएसएम साहबको.
3: यसो हजुर बाथरुमतिर कहिले
1: अनि तपाईँले यति राम्रो सन्देश दिनुभयो. अब तपाईँ नेपाली सेनाको हुनुहुँदैछ. तपाईँ सेवानिवृत्त कि अहिले पनि जागिरमा हुनुहुन्छ?
3: म सेवामै छु. अब अवकाश हुने बेला भयो अब रिटायर हुने बेला भयो सर.
1: कुन पल्टन भनेर सोध्न सकिन्छ?
3: म चाहिँ जगदलगढको हो. जगदलगढको चाहिँ एउटा पोस्ट एयरपोर्टमा छ. म एयरपोर्टमा कार्यरत छु अहिले सर.
1: ए 11 नम्बर कि 9 नम्बर बहिनी?
3: म चाहिँ जगदलगढ अनि 14 बहिनी र 11 बहिनी भन्दा यता छुट्टै हाम्रो चाहिँ एउटा कम्पनी छ सर.
1: हो हो त्यहाँ हामी सधैँ देख्छौँ साइन पोस्ट देख्छौँ होइन. म भित्र पनि गएको छु. एनिवे तपाईँले अझै पनि सेवा पुर्याइरहनु भएको रहेछ देशको लागि. अनि यो नेपाली सेनामा कार्यरत हुँदाखेरि देश विदेशको भ्रमण गर्ने पनि मौका पाउनुभयो सरले?
3: अवश्य सर. हजुर हजुर सर.
1: कहाँ कहाँ पुग्नुभयो?
3: म लेबनान गएँ अनि त्यहाँबाट साउथ अफ्रिका कङ्गो आदि जाने अवसर सर.
1: हो नि अब हाम्रो नेपाली सेनाको ठुलो नाम छ. जहाँ गए पनि एकदम हाम्रो सेनाले गरेको योगदानको कदर हुन्छ. युनाइटेड नेसनको हरेक काममा चाहिँ नेपाली सेना नै अगाडि बढेको हामीले पाउँछौँ. गर्दाखेरि तपाईँहरूले पुऱ्याएको यो योगदानको कदर संसारले गरेका छन् होइन. हामी पनि एकदमै गर्वान्वित छौँ. र अब हजुर अहिले अब सेवामा अझै हुनुहुँदो रहेछ. अब त्यत्रो ठुलो पोस्ट आरएसएम होइन WO1 आरएसएम गर्दाखेरि जिम्मेवारी पनि त्यत्तिकै छ. र हाम्रो पल्टनमा पनि WO1 भन्ने बित्तिकै सबजना थर्र हुन्छन् हजुरलाई देख्ने बित्तिकै. यहाँ पनि सब सडक आफ्नै लाइनमा लाग्छन्।
3: हजुर हजुर सर, म परिवारमा पनि त्यस्तै छु, पर्यटनमा पनि त्यस्तै छु, अलिक छिचो छिचो परिएछ हजुर।
1: हो नि, कामै त्यही हो, हाम्रो कामै त्यही होइन त, कामै त्यही हो।
3: हजुर हजुर सर, थ्याङ्क यू सर।
1: माथि पनि ठ्याक्क राख्नु पर्ने, मुनिलाई पनि ठिक्क आफ्नो ठाउँमा राख्नु पर्ने, होइन बडो अलिकति अब्जसे काम त छ, तर सबैले चाहिँ डिसिप्लिन होइन अनुशासन पालना गर्नको लागि हजुरको ठुलो रोल छ। गर्दाखेरि ल त हजुरसँग चिनजान भयो, खुसी लाग्यो, बेला बेलामा यसरी नै हामी पनि कन्ट्याक्ट गर्छौँ। बिएबिएस भने त तपाईँको पनि हो, फेरि हाम्रो ब्रिटिस आर्मी र नेपाली सेनाको त लामो समयदेखिको एउटा एकदमै नाता छ, एकअर्कामा हामीले सधैँसँगै सहकार्य गरेका छौँ। गर्दाखेरि हजुरहरू आफ्नै रेडियो ठानेर आउनुहोला है त।
3: हस् थ्याङ्क यू सर, हजुरलाई पनि वेलकम छ सर। कहिले काहीँ यतातिर यसो आइसिँदाखेरि यसो बाटो नभुलिसी हजुर, नबिराइसी हो,
1: मलाई ठ्याक्कै थाहा छ कहाँ छ भनेर। कहिले कहिले त्यहाँ आउँदाखेरि ल आरएसएम साहबलाई भेटौँ न त भनेर, आङदम्बे आरएसएम भनेपछि त सबैले चिन्नुहुन्छ होला नि।
3: प्राय गरेर सर, प्राय गरेर यहाँनिर अब जे पाँच छवटा अब ब्रिगेड छ, बटालियन छ, र हामी चाहिँ कम्पनी हो, अनि आफ्नै मान्छे पऱ्यो भने ठ्याक्कै चिनिहाल्छ, नत्र पनि नत्र पनि गेटमा अब
1: सोधुला नि। अब हाम्रा पनि धेरै साथीहरू छन् होइन, गर्दाखेरि हामी सँगै सँगै हिँड्ने त हो नि, हरियो लुगा लाउने, टाइममा हिँड्ने, अनुशासन गर्ने, मान्ने होइन त सर।
3: ओके
1: ल त, आज हजुरको छोराको बर्थडेको उपलक्ष्यमा राम्रो समयमा कति मिठोसँग सन्देश यहाँले दिनुभयो, अनि बाबुको आमा पनि सँगै हो कि अलि पर हुनुहुन्छ? होइन, बाबुको आमा यानि कि तपाईँको श्रीमती पनि सँगै हो कि अलि पर हुनुहुन्छ? हजुर
3: थापामा सर, भाइ धरानमा,
1: ए नभए त उहाँसँग पनि कुरा गर्न मिल्थ्यो कि भन्ने मेरो उद्देश्य हो। कुनै बेलामा उहाँसँग पनि हामी कन्ट्याक्ट गरौँला, यहाँसँग टेलिफोन लिउँला। हस् त, थ्याङ्क यू भेरी मच। अब तपाईँ यसो हामीलाई फुर्सद मिल्यो भने हाम्रो स्टुडियो ब्रिटिस क्याम्पतिर पनि घुम्न आउनुहोला, यो मेरो पनि निवेदन तपाईँलाई है त। यो चाहिँ
3: निम्तो पनि भन्नु
2: प्रेम दाई, एकदम धन्यवाद छ।
1: बाबा बाबा,
3: नमस्कार भाइ।
1: WO1 आरएसएम प्रेम कुमार आङदम्बे, नेपाली सेनाका होइन बहिनी, कति मजाले कुराकानी गर्नुभयो,
2: एकदम मजाले। उहाँले त प्रिपरेसन पनि गर्नु भएको रहेछ है, मैले एक घन्टा अगाडि नै
1: पल्टनै हो नि बहिनी,
2: हजुर मजाले लेखेर होइन,
1: प्री प्लानिङ प्रिपरेसन त हुनै पर्यो नि, सेभेन पिज भन्छ के बहिनी, धेरै पो छ त। ओके, अनि छोराको नाम प्रसन्न आङदम्बे, एमटी प्लटुन 2 RCR भन्नुभयो होइन त।
2: ओके,
1: बाबु पनि आफ्नो बाबाको कुरा सुनेर दङ्ग पर्नुभयो होला, कति मजाले प्रष्ट रूपमा आफ्नो कुरा राख्नु भने। अब यो बर्थडे गीत तर्फ लागौं त,
2: हजुर उहाँले चाहिँ रोज्नु भएको छ, मैले माया गर्न जानिन होला तिमीले सिकाउनु पर्थ्यो नि, होइन यो गीत हामी राखिदिन्छौँ भाइ प्रशान्तको लागि र हाम्रो दाजु प्रेम कुमार आङदेमले र उहाँको परिवारको लागि, सम्पूर्ण श्रोताको लागि पनि।

0: ओके गीत भयो, गीत सुन्नु होला भन्ने आशा गरौँ हाम्रो श्रोता टुवर्ड जेडमा हुने प्रशान्त आङदम्बे भाइले भन्दै. अब आज अलिकति हाम्रो कार्यक्रम तलमाथि हो नि होइन, किन टेलिफोन लागिहाल्यो, उहाँलाई हामीले छोड्न पनि सकेनौँ. अब छिनोफानो तर्फ लाग्नु पर्ला पनि
1: एकदमै हजुर. फेरि हाम्रो प्रेम दाजु ड्युटीमा पनि हुनुहुँदो रहेछ होइन, त्यसैले हामीले उहाँलाई नै प्रायोरिटीको साथमा लियौँ श्रोता. अब हामी छिनोफानो तर्फ लाग्छौँ दाजु. यो दुई हप्ता अगाडि नै हामीले राखेको प्रश्न थियो.
0: प्रश्न के थियो बहिनी?
1: प्रश्न त हाम्रो धावकको बारेमा थियो होइन, म्याराथन धावकको बारेमा थियो. र म्याराथन धावक अब सबैभन्दा धेरै समय लगाएर म्याराथन पुरा गर्नुहुने व्यक्तिको नाम हामीले सोधेका थियौँ र ती हराएका धावकले कति वर्ष अथवा भनौँ कति समय पछि चाहिँ ती म्याराथन म्याराथन छ नि पुरा गरेका थिए भनेर पनि सोधेका थियौँ.
0: अहिले समयको रेकर्डमा सबभन्दा छिटो म्याराथन सकेको पक्का भन्ने हो भने यो चाहिँ अप्रिल 26, 2026 यो लन्डन म्याराथनमा भएको थियो. कृतिमानी केन्याका धावक सेबास्टियन साबेले 1:59:30 पुरा गरेर 2 आवर्सको ब्यारियरलाई ब्रेक गर्नुभयो. त्यस सन्दर्भमा हामीले चाहिँ सबैभन्दा लामो समय लिने आधिकारिक रूपमा के बहिनी, नभए त कोही कोही त कति लिन्छन् नि होइन, आधिकारिक रूपमा यसलाई मान्यता दिएको म्याराथनको रेकर्ड चाहिँ कुन हो भन्दाखेरि हराएका धावक जापानी नागरिक सिजो कानाकुरी उहाँको नाम होइन, उहाँले चाहिँ सन् 1912 स्टकहोम ओलम्पिकका क्रममा उनी हराउनु भएको थियो र सन् 2002 उहाँले आफ्नो दौड 54 वर्षपछि आधिकारिक रूपमा पुरा गर्ने मौका पाउनुभयो र पक्का भन्नु पर्दाखेरि 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 र 20.3 फ्र्याक्सन पनि छ के बहिनी होइन, मा चाहिँ उहाँको यसलाई चाहिँ आधिकारिक रूपमा लिएको छ. लामो यात्रा भयो, उहाँ चाहिँ गर्मीको कारणले कुद्न सक्नु भएन, उहाँ बेहोस हुनुभयो, बिचमै गर्मीको कारण एक कुरा कुनामा बसे, आराम र सहयोगको खोजी भयो, एउटा किसान परिवारले उहाँलाई घरमा लगेर आराम गरायो, त्यसो तर जुस पनि खान दिएछन्, तर के भयो भने उहाँलाई अलिकति लज्जा बोध भयो. उहाँ चाहिँ कसैलाई रिपोर्ट नगरिकन जापानै फर्किनु भएछ कि, कसैलाई सुटुक्कै पानी जहाज चढेर गोप्य रूपमा फर्किनु भयो. उहाँ आधिकारिकहरूलाई केही नभनेको रेल चढेर आफ्नो होटल फर्के, त्यसपछि जापानतर्फको पानी जहाज चढेर उहाँ चाहिँ स्वदेश जानुभएछ. त्यस कारणले यहाँ खोजतलास भयो, कहीँ पनि भेटिएन, के भयो भयो भनेर चाहिँ मिसिङ पर्सनको रूपमा राख्नुभयो. तर पछि यो कुरा थाहा भयो, पत्रकारले थाहा पायो, कुरा आयो र उहाँलाई त्यो दौड पुरा गर्नको लागि मौका दियो र बाँकी दौड उहाँले फेरि पुरा गर्नुभयो. यसरी 54 वर्ष 8 महिना 6 दिन 5 घन्टा 32 मिनट र 20.3 सेकेन्डमा उहाँले यो दौड पुरा गर्नुभयो. उहाँको नाम फेरि भनिदिउँ, जापानी धावक सिजो कानाकुरी मान्छे हाम्रो श्रोताले यसलाई गएर फेरि खोज्न सक्नुहुन्छ गुगलमा गएर. अब हाम्रो हराएको धावकलाई चिन्ने मान्छेहरू को हुनुहुन्छ भन्नुहोस् त?
1: उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेका, त्यसै गरी छवि थापा हुनुहुन्छ हाम्रो दाजु फोक्सन केन्टबाट, एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका, तारा रेग्मी र उमेश रेग्मी हुनुहुन्छ विराटनगरबाट.
0: ओके, अब त्यो चिट्ठा बक्स तपाईँसँगै छ, तपाईँले यसो आवाजको साथमा चारजना मध्येमा यसो गरेर आँखा चिम्लेर केही नभनिकन सुटुक्क निकाल्नु होला अनि खोलेर पढिदिनु होला. तपाईँ पढ्नुहोस्, म चाहिँ ताली बजाउन तयार छु. चारजना मध्येमा को चाहिँ लक्की हुनुभयो बहिनी?
1: ओहो, लक्की हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ
0: कोहलपुर बाँके. ल युक्तजी, तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ र भाग दिँदै गर्नुहोला, यस्ता यस्ता रमाइला रोचक कुराहरू सुन्दै गर्नुहोला. तपाईँले पनि हामीलाई कुनै कुनै बेलामा प्रश्न यो पनि राम्रो छ भनेर दिनुहोला है त. ओके, अब यसपालि प्रश्न राख्ने कि नराख्ने?
1: हजुर, यसपालि पनि प्रश्न राखौँ दाजु, किन भन्दाखेरि अब दसैँ पनि आउँदैछ होइन, अब एकदमै खुसियालीको साथमा मनाउन नपाए पनि हामी हाम्रा श्रोतालाई चाहिँ पुरस्कारद्वारा खुसी फेरि पनि दिन चाहन्छौँ.
0: ओके, यसपालि चाहिँ गीती प्रश्न राख्नु पर्ला है, कसो त?
1: हुन्छ हुन्छ,
0: हेरौँ न त, हाम्रो ब्रिगेडमा पनि धेरै राम्रा राम्रा कलाकार थिए छन् र होलान् होइन, कसले गीत गर्न पाए, रेकर्ड गर्न पाए, तर हङकङको बेलामा हङकङमा हाम्रो स्टुडियोमा धेरै गीतहरू रेकर्ड भयो क्या बहिनी, सयौँ सयौँ गीतहरू रेकर्ड भएका छन् हामीसँग अझै पनि छ. त्यस कारणले गर्दाखेरि उहाँहरूलाई कसैले चिन्नुहुन्छ कि भनेर यो गीत मैले लगाएँ है. गायकको नाम मात्रै खोज्नु पर्यो, तपाईँहरूले सक्नुहुन्छ भने ब्यान्डको नाम भने पनि भयो. यो गीत सुनाऊ.
2: God.

0: ओके गीती प्रश्न पर्यो हैन त कति राम्रो गीत है कि
1: हो नि यो गीत त अहिले पनि एकदमै हामीलाई मन छुन्छ हामीले बेला बेलामा लगाउँदै गर्छौँ सुन्दै पनि गर्छौँ दाजु
0: हो नि ल अब गायकको नाम भन्नु पर्यो र यदि सक्नुहुन्छ भने ब्यान्डको नाम पनि दिए बोनस पॉइंट हैन भने
1: एकदमै
0: ओके गायकको नाम मात्रै आयो सबैले त्यही मात्रै लेख्नु भयो एकजनाले ब्यान्डको नाम लेख्नु भयो नि विजेता चाहिँ उहाँ हुनुहुन्छ हस् त पुरानो गीत हामीले राख्यौँ मन पर्यो होला सुन्ने इच्छा गर्नुभयो होला अनलाइन पाइन्छ होला खोज्नुहोस् पुराना गायकहरूलाई चाहिँ हामीले यसरी नै चिनाउँछौँ पनि हराएका बिर्सेका कलाकारहरूलाई भन्दै अब के छ त बहिनी
1: हजुर अब पनि हामी अन्ततिर आइसकेका छौँ दाजु र अन्तिम हाम्रा श्रोता हुनुहुन्छ ओममणि सापकोटा उहाँले हामीलाई आफ्नै आवाजमा सन्देश पठाउनु भएको छ र यो सन्देश हामी राख्दै बिदा पनि माग्नुपर्छ
0: सुरु गर्नुहोस् त बहिनी
1: हजुर यतिजेलसम्म कार्यक्रम सुनेर बस्नुहुने र साथ दिनुहुने हाम्रा श्रोतालाई धन्यवाद छ र आजको विजय श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बागेका उहाँलाई पनि धेरै धेरै बधाई छ अन्य श्रोता जसले भाग लिनुभयो कोसिस जारी राख्नुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाबाई
0: हस् त सँगसँगै म सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस् फेरि अब चाडपर्वको बेलामा मिठा मिठा कुराहरू सन्देशहरू र साथसाथमा तपाईँहरूले भनौँ न आफन्तहरूलाई सम्झना गर्ने कार्यक्रममा भाग लिनुहोला भन्दै मलाई बिदा दिनुहोस् नमस्ते शुभ दिन बाय बाय
2: ओमबाडी सापकोटा नवलपुर गैंडाकोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ विनोद खड्का सुसन बाला राई मिना थापा नर्जन गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा नमस्कार साथै मिठो सम्झना रेडियो नेपालमा कार्यरत सम्पूर्ण आर्यहरूमा नमस्कार साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूरदराजमा छरिएर रहनुहुने नेपालीहरू मित्र जनमा सम्पूर्ण मिठो सम्झना साथै नमस्कार र म केही साथीहरूको नाम दिन गइरहेको छु नरेन्द्र रिमाल स्याङ्जा बिरुवा पम्फा गौतम कञ्चनपुर भीमबस्ती 11 पूर्णिमा राणा नवलपुर विनय त्रिवेणी दाउने बिमला एम्फु मुना राई लिम्बु धनकुटा सुनि लिम्बु तेह्रथुम निशा लामा दोलखा चरिकोट सुखराम लामा दक्षिणकाली गणेश श्रेष्ठ रूपन्देही धनवीर पूर्ण म्याग्दी घोडेपानी सार्जन महतो नवलपुर धजासेरी रामबहादुर खड्का पूर्वी चितवन जिराना खैरणी अरुण नदी खत्री पार्सीकोट रामपुकार राय रौतहट राजेन्द्र बन्तवा राई पोखरी कान्छा भोजपुर राजाराम राय माझी पालुम शिखरकोट गगन तेह्रथुमे कान्छा धरान अमर निर्दोषी पर्साको ठोरी विजय बस्ती हरकबीर मुखिया शङ्करमान परियार पोखरा महेन्द्र गुफा भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु बुद्धम शरणम गच्छामि धम्मम शरणम

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bandhu hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: भाइरल डाँडा नजिक पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो। लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने भन्दै प्रहरीले सड़कमा सावधानी अपनाउन आग्रह गरेको छ। सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 वटा प्रमुख राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन्। सड़क विभागले अवरुद्ध सड़कहरूमा पहिरो पन्छाउने तथा मरमत गर्ने प्रयास भइरहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
4: मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढेपछि विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दा

0: तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ। विशेष गरी पश्चिमी क्षेत्रमा लगातार तीन चार दिनदेखि परिरहेको पानी अझ थप पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो। यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ।
1: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 2 जना, गण्डकीमा 1 जना र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि 2 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। साथै 407 जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ। अब खबर फटाफट।
2: वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलो पटक ड्रोनको प्रयोग। नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुन सक्ने क्षेत्रको निगरानी। म्याग्दी भकिमलीको बाँझो पाखोमा राम र पार्वती रुचाल दम्पतिले फुलाए कृषि उद्यम। उखर, सुन्तला र तरकारी खेतीबाट गाउँमै आत्मनिर्भर बन्ने प्रयास। तनहुँको दगामको फैटन पहिचान घरवासले फेरिँदै, मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यताका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै।
1: काठमाडौँको गुङ्गबुको नयाँ बस पार्कमा लामो दूरीका दर्जनौं बस थन्किएका छन्। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा पहिरो खसेर पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायतका राजमार्ग अवरुद्ध भएपछि लामो दूरीका बस बिहिबारदेखि बस पार्कमै रोकिएका हुन्। राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा यात्रुहरू पनि समस्यामा परेका छन्। राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समूह ए विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलङ्का विरूद्ध खेल्नेछ। नेपाल र श्रीलङ्का बीचको खेल मंगलबार हुने तालिका छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा हार्दिक नमस्कार। म सुसन बालाको तर्फबाट र संगीत सागर आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा, आफ्नो तोकिएको समयमा आइपुगेको छ। र मिठो गीतबाट हामीले सुरुवात गरिसकेका छौँ श्रोताहरू, मन छुने गीतबाट भनौँ होइन, मार्मिक गीतबाट भनौँ, कुन्ती मोक्तान, हजुर चर्चित गायिका कुन्ती मोक्तानले गाउनु भएको गीतबाट हामीले प्रवेश गरिसकेका छौँ आजको संगीत सागरमा। र हाम्रो गायिका कुन्ती मोक्तान भन्दै हुनुहुन्थ्यो, कहाँ गयो होला त्यो वीर गाउँले बुढो। हजुर श्रोताहरू, यो मिठो गीतबाट हामीले प्रवेश गरिसकेका छौँ र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा फेरि पनि म नमस्ते टक्राउन चाहन्छु, फेरि पनि म स्वागत गर्न चाहन्छु हृदयदेखि नै। र आउनुहोस् अबेर नगरौँ श्रोताहरू, अब गीत संगीतको कार्यक्रम भनौँ, संगीत सागर नामै त होइन, गीतै सुन्नुपर्छ होइन त श्रोताहरू। अर्को गीत मैले यहाँ लिएकी छु अरुण थापाको आवाजमा। उहाँ भन्नुहुन्छ, चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध भनेर उहाँ भन्दै हुनुहुन्छ।

गायक अरुण थापाले गाउनुभएको गीत सुन्नुभयो श्रोताहरू. उहाँ भन्दै हुनुहुन्थ्यो, चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध. पक्कै पनि श्रोताहरू, चोटको पीडा भनौँ, दुखाइ त त्यो भोगेको मान्छेलाई मात्रै थाहा हुन्छ, भोगिसकेको मान्छेलाई मात्रै थाहा हुन्छ, होइन? र अब अर्को गीततर्फ पनि लागिहालौँ हामी. यहाँ मनिला सोताङ आउनुभएको छ श्रोताहरू. दावा पाखरिनले लेख्नुभएको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ र सङ्गीत यसमा उदय सोताङको रहेको छ. गीतको बोल छ, बिजु सिरानी रातमा उनको यादमा, कसै कसैको यादमा आज गायिका मनिला सोताङ तडपिरहेको हामीले बुझ्यौँ, होइन त श्रोताहरू? हामीले महसुस गर्यौँ सिरानी नै भिजिसकेको. भनेपछि त श्रोताहरू, पर्खाइको पीडाहरू निकै गहिरो छ जस्तो लाग्यो, होइन त?

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
2: चर्चित गायिका मनिला सोताङले गाउनु भएको गीत पश्चात अब यहाँ चौतारीमा बसेर रुने रहरहरू भनौँ, चौतारीमा बसेर मनको पीर पोख्ने रहरहरू भनौँ, चौतारीमा बसेर आँसुले मनको पीरहरू सबै धुने रहरहरू भनौँ, इच्छाहरू भनौँ, होइन, सायद पीडाहरू धेरै भएर हुनसक्छ, होइन, मनभरिभरि दुखाइहरू भएर हुनसक्छ। स्वर सम्राज्ञी अरुणा लामा अब आउँदै हुनुहुन्छ तपाईँ सामु आजको सङ्गीत सागरको इच्छालहरूमा, आजको सङ्गीत सागरको इ लहरहरूमा। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरौँ।

मायालु तिम्रो नजरले दोषी बनायो, कहिले हसायो कहिले रोआयो भनेर भन्दै हुनुहुन्थ्यो गायक यमबराल। शब्द तथा संगीत महेश रमेशको रहेको थियो श्रोताहरू। र अर्को गीत यहाँको निम्ति मैले तयारी गरेकी छु 1974 AD को सम्बोधन तिमीलाई गर्दैछु म।

0: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
1: हजुर श्रोताहरू, संगीत सागरमा छौ। संगीत सागरको इशालहरूमा, संगीत सागरको यी लहरहरूमा मीठा मीठा नेपाली गीतहरू सुन्दैछौ भने अब यहाँ यसै क्रममा भनौ, आनन्द कार्की, हजुर चर्चित गायक आनन्द कार्की भन्नुहुन्छ, फेरि तिम्रो याद आयो।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीत सुन्दा सुन्दै भनौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै भनौँ, मिठा मिठा गीत सङ्गीतमा झुम्दा झुम्दै भनौँ, आजको सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ। फेरि अर्को साता यस्तै मिठा मिठा गीतहरू लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई आँखे दिनुहोस्। नमस्ते, बाबा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएसबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
1: बबिता राईको रिपोर्ट।
3: बिहिबारदेखि करिडोर अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठवाई जोड्ने मध्य पहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्य पहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाड़ी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
4: विराटनगरदेखि आएको र आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर नि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। यो बाटो नभएको त झन् धेरै समस्या नि अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
3: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13 का कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्य पहाड़ी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
5: माताको दर्शनको लागि हामी बुधबार भएको खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लागेको।
3: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्य पहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
6: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, अब पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छौँ।
3: मध्य पहाड़ी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सड़क पर्दछ, त्यसमध्ये 24 किलोमिटर सड़क अझै कालोपत्र हुन बाँकी छ। पाँचथरको फिदिमदेखि धरानसम्म तमोर करिडोर हुँदै करिब 75 किलोमिटर दूरी छ, तर मध्य पहाड़ी लोकमार्ग हुँदै पाँचथरबाट तेह्रथुम भएर धरान पुग्दा दूरी करिब 212 किलोमिटर हुन्छ। दूरी र खर्च बढी भए पनि मुख्य सड़क बाढ़ी पहिरोका कारण अवरुद्ध भएका बेला मध्य पहाड़ी लोकमार्गले पूर्वी पहाड़ी जिल्ला पाँचथर र ताप्लेजुङका यात्रुलाई वैकल्पिक आवागमनको सुविधा दिँदै आएको छ।
7: नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता पाँचमा नारायणी नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। नदीको पानी बस्तीमा पसेपछि करिब 400 जना विस्थापित भएका छन्। सुस्ता बस्तीमा पानी पस्न शुरू भए लगत्तै सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सार्न शुरू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी

0: दीपक राज नेपाल।
1: नारायणी नदीको ओभरफ्लो भएर सुस्तामा चाहिँ डुबान भएको, त्यसपछि त्यो डुबान क्षेत्रलाई चाहिँ अब हामीले बढी रिक्स भएको 80 घर परिवारको मान्छेहरूलाई चाहिँ रेस्क्यु गरेर होल्डिङ सेन्टरमा राखिया छ। अहिले 80 घर परिवारलाई रेस्क्यु गरेर विपद व्यवस्थापन केन्द्रमा राखिया छ, जस तपाईँलाई बनाइएको घरमा करिब 400 जति मान्छे चाहिँ त्यहाँ अहिले होल्डिङ सेन्टरमा राखेका छौँ कि। अहिले हामी अहिले पालिकाले चाहिँ त्यो अहिलेलाई चाहिँ खाने व्यवस्था चाहिँ पठाएको छ। भोलि बिहानको स्थितिमा फेरि अब हामी एउटा सल्लाह गर्छ, ओवारी नै ल्याउने कि अथवा चाहिँ यहाँ भोलि बिहान त फेरि अब छुट्टै राहरको चाहिँ लिएर जानुपर्ने हुन्छ। पानी कस्तो हुन्छ, अब डुबान कस्तो हुन्छ, त्यो अनुसारले चाहिँ भोलिको कुरा भोलि नै हुन्छ।
0: जोखिममा रहेका स्थानीय सबैलाई सार्नु भयो?
1: मुख्य जोखिममा रहेको 80 घर परिवारको चाहिँ सबैलाई सारेको छ है त ल।
0: प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले असोज 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा नेपालको तर्फबाट जलवायु न्याय, पोटेकोसीको विनाशकारी बाढ़ीको प्रभाव र दिगो विकासका साझा चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनु भएको छ।
2: हालै भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

कहिलेकाहीँ हामीलाई लाग्छ हामीलाई खुसी हुन धेरै कुरा चाहिन्छ, राम्रो घर, राम्रो काम, धेरै पैसा, घुम्न जाने ठाउँ, आफ्ना मान्छेहरूबाट धेरै माया। तर सोचौँ त, यी सबै कुरा हुँदाहुँदै पनि मन अशान्त भयो भने के गर्ने त? अनि कहिलेकाहीँ धेरै कुरा नभए पनि कसैको एउटा मिठो मुस्कान, अनि कहिलेकाहीँ ती मायाका साना साना शब्दहरू, अनि सानो सानो साथले तपाईँ हाम्रो जीवनलाई सुन्दर बनाइदिन्छ। सायद शान्ति पनि यस्तै हो कि, ठुलो कुरा हो जस्तो लाग्दैन, मनलाई हल्का बनाउनको लागि सानो अनुभूति। यो सेप्टेम्बर महिनाको 21 तारिखलाई चाहिँ इन्टरनेसनल डे अफ पीस, अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने गरिन्छ। अब हामीले 21 तारिखको दिनमा मात्र किन, हरेक दिन शान्तिको गुणगान गाउन सक्छौ, शान्तिलाई आफ्नो जीवनमा ल्याउन सक्छौ। शान्ति त हाम्रो घरभित्र पनि चाहिन्छ, सम्बन्धभित्र पनि चाहिन्छ, र सबैभन्दा पहिले हाम्रो आफ्नो मनभित्रबाट नै हामीलाई शान्ति चाहिन्छ। त्यही भएर शान्तिको बारेमा जहिले जति बेला पनि कुरा गर्दा पनि हुन्छ, र यसलाई जति बेला भए पनि आफ्नो मनलाई शान्त राख्नलाई त अभ्यासै हो। हरेक दिन शान्तिको गुणगान गाए पनि फरक पर्दैन। त तपाईँलाई थुप्रै थुप्रै मायाका साथ निकै नै स्वागत तथा अभिनन्दन गर्दछु। मनको आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँको जीवनमा शान्ति होस्, सुख होस्, समृद्धि आओस्, यिनै शुभकामनाका साथ यो असाध्यै सुन्दर गीत।

हजुर, यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँकै छेउमा बन्दिरा छु। हामी प्रेमको कुरा गर्छौँ, आफ्ना मान्छेलाई धेरै माया गर्छौँ, तर कहिले काहीँ त्यही मायामा अधिकार धेरै हुन्छ, अपेक्षा धेरै हुन्छ र रिस पनि धेरै हुन्छ। तर मायामा अधिकार खोज्नु हुँदैन भन्छन् कतिजनाले, अनि कतिजनाले चाहिँ माया भएपछि अधिकार पनि जमाइन्छ पनि भन्छन्। अब दुई खालको मत छ यहाँ, अब दुवै खालका कुरालाई मानिसहरूले स्वीकार गरेका छन्। यसमा अब धेरै नभनौ। कहिले काहीँ चाहिँ के हुन्छ भने, तिमीले मलाई किन बुझेनौ, तिमीले मेरो कुरा किन मानेनौ, मैले यति गरे तिमीले चाहिँ के गर्यौ, यस्ता प्रश्नहरू त उठ्छन् होला नि, होइन? तपाईँको जीवनमा पनि उठ्यो होला, तपाईँले पनि गर्नुभयो, अथवा कसैले तपाईँका लागि पनि गरे होला। खासमा यस्ता प्रश्नहरूले छ नि सम्बन्धमा प्रेम भन्दा चिन्ता तनाव बढाउन थाल्छ। प्रेम भनेको आफ्नो कुरा मनाउन सक्नु मात्र होइन, मेरो कुरा मान, मैले भनेको मान, अनि मात्रै म तिमीले भनेको मान्छु, अनि तिमीले प्रेम गर्छौ भनेर म बुझ्छु भन्नु चाहिँ मूर्खता हो। किन भन्दा अर्को व्यक्तिले कुरा सुन्न सक्नु पर्यो नि त। अर्को व्यक्तिले तपाईँको कुरा सुन्नै सक्दैन भने त त्यो त हुँदै भएन। कहिलेकाहीँ जित्नका लागि मात्र होइन, सम्बन्ध जोगाउनका लागि पनि कहिले काहीँ हार दिनु एकदमै राम्रो हुन्छ, एक पाइला पछाडि सार्नु राम्रो हुन्छ। एउटा मिठो शब्दले झगडा रोक्छ भने सरी, मलाई माफ गर भनेर दूरी घटाउनु राम्रो होइन त। एउटा सानो अँगालोले धेरै दिनदेखि नबोलेको मनलाई, नबोलेका व्यक्तिहरूलाई फेरि नजिक ल्याउन सक्छ भने कन्जुसाई किन त। त्यसैले संसारलाई शान्त होइन कि, आफ्नो सम्बन्धलाई विनम्रताका साथ शान्त पार्यौँ, आफ्नो घरमा आफ्नो मनलाई आफ्नो परिवारलाई शान्त राख्यौँ, खुसी राख्यौँ, एकदमै सुखी राख्यौँ भने त त्यहीँबाट सुरुवात भइहाल्यो नि। आज यस्तै यस्तै सुखका बारेमा, सुखका पलका बारेमा, प्रेमको बारेमा, शान्तिको बारेमा, समृद्धिका बारेमा हामी मनको आवाजमा कुरा गर्नेछौँ र राम्रा राम्रा कोसेली तपाईँको लागि लिएर आएकी छु र राम्रा राम्रा गीतहरू पनि छन्। बस मन्दिराको अनुरोध यति मात्रै हो कि तपाईँ साथै बस्नुहोला, तपाईँको समय खेर जाँदैन, तपाईँको मनलाई गदगद पार्ने जीवन

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। अब तपाईँको लागि सानो कथा पनि छ मसँग, तिम्रो खुसीले मेरो खुसी। यो एउटा प्रेमको कथा हो। यसमा के हुन्छ भन्दाखेरि चाहिँ अनु र आकाशको विवाह भएको केही वर्ष भइसकेको हुन्छ, होइन। दुवैको जीवन सामान्य हुन्छ, ठुलो घर थिएन अनि ब्याङ्क ब्यालेन्स पनि त्यति थिएन। तर उनीहरूको घरमा एउटा कुरा चाहिँ प्रशस्तै थियो, त्यो के भन्दाखेरि हाँसो। त्यो हाँसोको चाहिँ कहिले पनि कमी हुँदैन थियो। बिहान आकाश काममा जान्थे, अनु घर सम्हाल्थिन्। आकाशले घरबाट निस्किने बेलामा सधैँ एउटै कुरा भन्थे, आज केही राम्रो भयो भने सबैभन्दा पहिले तिमीलाई सुनाउँछु है। अनु हाँस्दै भन्थिन्, अनि नराम्रो भयो भने नि, आकाश भन्थे, त्यो पनि तिमीलाई नै सुनाउँछु, तिमीलाई सुनाएपछि मेरो पीर व्यथा अलिक कम हुन्छ नि त। उनले त्यति भने अनि दुवैजना मुस्कुराए र आकाश अफिसतिर लागे। यस्तै ससाना कुराहरूमा उनीहरूको प्रेम बाँचिरहेको थियो। यस्तै गरी दिनहरू बितिरहेको थियो अनि एक दिन आकाश कामबाट घर फर्केपछि अनुले अब श्रीमान आए भनेर ढोका खोलिन्। तर त्यो दिन चाहिँ आकाशको अनुहारमा सधैँको जस्तो मुस्कान थिएन। सायद उनी थाकेका छन् कि भन्ने लाग्यो। उनले केही पनि नभनिकन चिया बनाइन् र उनको छेउमा बसेर बिस्तारै भनिन्, आजको दिन अलि गाह्रो थियो हो। आकाश केही बेर चुप लागे अनि उनले हो भने, आज अफिसमा धेरै कुरा बिग्रियो मेरा कारणले, सायद मैले केही गर्न सक्दिनँ कि। आकाशले यस्तो मनलाई अलिकति बोझिलो पारेर दुखी भएर भने। अनुले उनको हात समातिन् अनि मायालु स्वरमा भनिन्, तिमीले सबै कुरा समाधान गर्नै पर्छ भन्ने छ र, आज थाकेका छौ नि त, आज आराम गर, भोलि फेरि सोचौँला। आकाशले अनुलाई निहालेर हेरे, उनको अनुहारमा हेरे, उनको आँखामा हेरे। अनु, तिमीलाई थाहा छ मलाई तिम्रो सबैभन्दा राम्रो कुरा के लाग्छ, सबैभन्दा तिम्रो के मनपर्छ। अनु हाँसिन्, के तिमी मेरो जस्तो सुकै समस्या आए पनि समाधान गर्न हतार गर्दिनौ, पहिले मेरो मन शान्त बनाउँछौ। अनुले केही बोलिनन्, उनको कुरा सुनिरहन्, केवल मुस्कुराइन्। त्यो रात उनीहरू बाहिर गएनन्, महँगो रेस्टुरेन्टमा पनि पसेनन्, कुनै ठूलो योजना पनि बनाएनन्। दुवैजना कौशीमा गए, हावा शिरसिर चलिरहेको थियो, उनीहरूले चिया पिए, पुराना कुराहरू सम्झे अनि धेरै बेर हाँसे। त्यस दिन आकाशले एउटा कुरा बुझ्यो, प्रेम भनेको सधैँ खुसीको कारण बन्नु मात्र होइन रहेछ। कहिलेकाहीँ दुःखको समयमा पनि शान्त भएर बस्न सक्नु अनि त्यो आफ्नो दुःखलाई पोख्न सक्नु, कसैलाई सुनाउन सक्नु पनि ठुलो कुरा हो र पोख्ने ठाउँ हुनु झन् ठुलो कुरा हो। र आफ्नो दुःख आफ्नो पीर पोखिसकेपछि जो व्यक्तिले सुनिदिएर त्यसको समाधानका लागि तपाईँलाई प्रेरणा दिन्छ भने त्यो झन् ठुलो कुरा भयो। त्यसपछि आकाश र अनुको जीवनमा के हुन्छ त अगाडि म तपाईँलाई बताउँछु यो गीतपछि। साथै बस्नुहोला मनको आवाजमा।

हजुर, मनको आवाजमा अब अनु र आकाशको कथालाई अझ अगाडि बढाऊ। समय बित्दै गयो, केही वर्षपछि अनुले पनि एउटा राम्रो जागिर पाइन्। त्यो जागिर खानलाई चाहिँ उनलाई आफू बसेको सहर भन्दा अर्को सहरमा जानु पर्ने भयो। अब अनु अलमलिन, जाउँ कि नजाउँ? म गएँ भने अब तिमी एक्लो हुन्छौ, तिमीलाई गाह्रो हुन्छ भनेर आकाशसँग अनुले भनिन्। त्यसपछि आकाशले मुस्कुराउँदै भने, तिमीले मेरो कारणले आफ्नो सपना रोक्नु हुँदैन, तिम्रो आफ्नो करियर हो, तिमीले यसलाई छोड्नु हुँदैन, यति राम्रो जागिर तिमीले पाएकी छौ, तर तिम्रो र मेरो साथ नि, हाम्रो जीवन नि, अनुले भनिन्। हाम्रो जीवन भनेको एउटै ठाउँमा बसेर मात्र बन्ने होइन, एकअर्कालाई सहयोग गरेर, एकअर्काको बारेमा, एकअर्काको सपनालाई बुझेर पनि हामीले एकअर्कालाई सहयोग गर्न सक्छौँ। आकाशको यस्तो कुरामा अनु केही बेर सोच्न बाध्य भइन्। अनि आकाशले फेरि भने, तिमी खुसी हुन्छौ भने तिम्रो खुसी भन्दा ठुलो अरू के छ र? मेरा लागि तिम्रो खुसी सबैभन्दा ठुलो हो। आकाशको जब यस्तो जवाफ आयो नि, अनुको आँखामा आँसु आयो, तर त्यो दुःखको आँसु थिएन। सायद त्यो दिन आकाशले आफ्नो खुसी भन्दा अनुको खुसीलाई ठुलो मानेका थिए। त्यस क्षणमा उनको आँखाबाट आँसु झरेको थियो। दूरी पनि त बढ्यो नि होइन, सम्बन्धमा व्यस्तता पनि आयो, दुवैजना व्यस्त भए, कहिलेकाहीँ मनमुटाव पनि भयो, झगडा पनि भयो, भनाभन पनि भयो, तर उनीहरूले एउटा नियमलाई कहिले छोडेनन्। त्यो दिन जति व्यस्त भए पनि एकअर्काका लागि केही समय उनीहरूले निकाल्थे। पाँचै मिनट किन नहोस्, दसै मिनट किन नहोस्, जुन दिन जति समय पाउँथे उनीहरूले एकअर्काका लागि समय निकाल्थे अनि भन्थे, आज कस्तो भयो, आजको दिन के भयो, यति मात्र भए पनि सोध्थे। तर त्यही कस्तो भयो भित्र धेरै माया लुकेको हुन्थ्यो। वर्षौँ पछि पनि उनीहरूको प्रेम उस्तै थियो, किनकि उनीहरूले प्रेमलाई केवल शब्दमा मात्र होइन, साना साना व्यवहारमा जोगाएका थिए, सानो सानो कुरामा त्यो प्रेमलाई बचाएका थिए। प्रेममा अधिकार भन्दा विश्वास, झगडा बहस भन्दा संवाद कुराकानी, र अपेक्षा भन्दा पनि एकअर्काको लागि आदर सम्मान, यिनै कुराहरूले उनीहरूको जीवनमा खुसी ल्याएको थियो। उनीहरूको घरमा सदैव एउटा कुरा चाहिँ थियो, त्यो के भन्दा शान्ति। जहिले पनि उनीहरू खुसीमा हुन्थे, खुसी हुन साथै झगडा कम हुन साथै प्रेम छल्किहाल्यो। जहाँ प्रेम छ त्यहाँ सुख छ, जहाँ सुख र प्रेम छ त्यहाँ शान्ति अवश्य पनि हुन्छ। यो कथा भन्दा पनि रमाइलो लाग्यो, र व्यवहारमा यदि हामीले यस्तै गरी आफ्नो सम्बन्धलाई बचाउने हो भने त्यहाँ शान्ति, त्यहाँ सुख, त्यहाँ खुसी, त्यहाँ समृद्धि

शब्द त मन पर्छ, मायालु शब्द हो अनि सबैजना प्रेम पनि चाहन्छन्, तर आफ्नो तर्फबाट प्रेमलाई बचाउनलाई चाहिँ के गर्ने त भन्दाखेरि कति कुराहरू छन् नि होइन। जस्तो हामी आफ्नो मान्छेलाई माया गर्छौँ भने त्यहाँ माया छ भनेर सम्बन्ध राम्रो हुने होइन नि, मायालाई देखाउनु पनि पर्छ के, जताउनु पनि पर्छ। त्यसैले आजदेखि एउटा सानो बानी बसाल्न सक्छौँ कि त, हरेक दिन आफ्नो कुनै प्रिय व्यक्तिलाई साँचो मनले एउटा राम्रो कुरा भनौँ। जस्तो आज तिमीले कस्तो राम्रो काम गर्यौ नि, आज तिमीले मलाई खुसी दिएकोमा तिमीलाई धन्यवाद, तिमी थाकेका छौ होला आराम गर न। वा यस्तै, तिमीलाई केही पर्यो भने म छु है चिन्ता नगर। यस्तो साना साना शब्दहरू छन्, चाहे छोराछोरीका लागि हुन्, चाहे आमा बाउका लागि हुन्, चाहे आफ्ना साथीभाइका लागि हुन्, चाहे इष्टमित्रका लागि हुन्, चाहे आफ्नो प्रेमको लागि होस्, म छु है भनिदिनु कति ठुलो कुरा हो। त्यही भएर यी शब्दहरू साना होलान्, तर कहिलेकाहीँ मानिसलाई चाहिएको बेलामा यो ठुलो सहारा बन्छ यो सानो सानो शब्दहरू। त्यसैले कसैलाई आफ्नो बनाउनु छ अथवा कसैलाई सहयोग गर्नु छ भने यस्तै साना साना शब्दहरू आवश्यकता परेका बेलामा यस्ता कुराहरूले सम्बन्धलाई बचाउँछ, प्रेमलाई बचाउँछ, आफ्नो पन जोगाइराख्छ। यस्ता कुराहरू भन्न अप्ठ्यारो पनि नमानु। म छु है तिमीलाई केही पर्यो भने जहिले पनि मलाई सम्झिनु, तिम्रो आड भरोसा बनेर म खडा हुन्छु। यति भन्दाखेरि मान्छे कति निडर भएर निर्धक्क हुन्छ, ओहो मलाई फलानले यस्तो भन्यो, मलाई केही पर्यो भने ऊ छ है भन्ने हामीभित्र पनि एउटा आड भरोसा बाँच्ने गर्दछ। त्यसैले कसैका लागि आड भरोसा बनिदिउँ र कसैको आड भरोसा हामी पनि लिउँ।

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोर्खा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु, मनको आवाजमा मनको डायरीबाट र सानो कुरा तपाईँका लागि लिएर आएकी छु। हामी सबैलाई केही न केही कुराको अपेक्षा हुन्छ के, कोही के खोजिरह हुन्छन्, कोही के खोजिरह हुन्छन्, कोही के चाहिरह हुन्छन्, कोही केही चाहिरहेका हुन्छन्, होइन? अब सबैलाई केही न केही चिजको आवश्यकता छ, खोजी छ। जस्तो केही चिज पाउने इच्छामा, त्यो चाहनाका लागि हामी कति लगनशील भएर अगाडि बढ्छौँ नि, होइन? त्यो चिज चाहिएको छ नि त। त्यस्तै हरेक चिज मान्छेलाई सुख शान्ति समृद्धि आफ्नो व्यक्तिहरूको माया चाहिन्छ भने त्यसको लागि पनि केही न केही त लगानी गर्नु पर्यो नि, केही न केही कोसिस गर्नु पर्यो नि, केही न केही आफ्नो तर्फबाट प्रयास हुनु पर्यो नि। हो, जीवनमा खुसी हुनलाई पनि यही नै प्रक्रिया हो। जीवनमा धेरै कुरा कमाउँछौँ होला हामीले, पैसा, घर, सम्पत्ति, पहिचान, तर अन्तमा हामीलाई सबैभन्दा धेरै सम्झना आउने कुरा चाहिँ सायद यी होइनन् होला। सम्झना के आउँछ भन्नुहोस् त? आमाले माया गरेको, कोखाई कोखाई भनेर खुवाएको, आमाले हेरविचार गरेको, बुवाले जीवनमा अगाडि बढ्नलाई सिकाएको, निडर हुन सिकाएको साना साना प्रेरणाका कुराहरू, दिदी बहिनीहरूसँगको त्यो हाँसखेल ठट्टा, साथीभाइहरूसँग बेफिक्रीसँग बिताएको समय, आफूलाई मन परेको मान्छेसँग आफूलाई मन परेको मान्छेले आफ्नो हेरविचार गरेको, अनि मायाले एउटा बाचा एउटा वाक्य बोलेको, म छु है तिम्रो साथमा, आफ्ना मान्छेहरूलाई माया छ भनेर म छु है तिम्रो साथमा। त्यसैले यस्तो चिजहरू चाहिँ हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। आफ्नो मान्छेलाई, आफन्तहरूलाई, आफ्नो घरका परिवारलाई, आफ्नो मायालाई आफूले नै माया देखाउनु पर्छ। फोन गर्न मन लागेछ भने फोन गरौँ, भेट्न मन लागेको छ भने भेटौँ, कफी खान मन लागेछ भने सँगै बसेर एक कप कफीको चुस्की लिउँ। माफी माग्नु पर्ने छ कि, किनकि सम्बन्धहरू ठुल्ठुला घटनाले मात्र टुट्ने होइनन्। कहिलेकाहीँ हामीले वास्ता नगर्दा पनि सम्बन्धहरूलाई हाम्रै व्यवहारले टाढा पुर्याउँदछ। प्रेमलाई पनि ठुलो कुरा चाहिँदैन, सानो सानो कुराले नै त्यो हाम्रो प्रेमलाई जीवित राख्दछ। कसैलाई अप्ठ्यारो परेको छ भने दुई चार पैसा सहयोग गर्न सकिन्छ, कसैलाई उपहार दिन सकिन्छ, कसैलाई सुविधै दिन सकिन्छ। कहिलेकाहीँ कसैलाई हाम्रो समयको उपस्थितिको कति भ्यालु हुन्छ समय पनि दिन सक्छौँ। यस्तै हो जीवनमा चाहिएको धेरै धन सम्पत्ति भन्दा पनि यस्ता बहुमूल्य कुराहरू छन्, जुन मूल्य मान्यताका कुराहरू छन्, जुन व्यवहारका कुराहरू छन्, जुन प्रेमका कुराहरू छन्, यी चिजहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याउँछन् हाम्रा लागि।

जाँदा जाँदै एउटा कुरा भन्छु ल, प्रेम माग्नु भन्दा पहिले प्रेम दिन सिकौँ, खुसीलाई पर्खनु भन्दा हरेक दिन कसैको जीवनमा अलिकति खुसी छरिदिउँ, त्यो खुसीले आफैलाई पनि खुसी नै फर्काउँछ। शान्त मनले प्रेम गर्न सिकाउँछ, प्रेमले सम्बन्धलाई जोड्न सिकाउँछ र जोडिएका मनहरूले संसारलाई आफ्नो बनाउँछ। तपाईँ जहाँ हुनुहुन्छ आज त्यहाँ एउटा सानो मुस्कान भए पनि बाँड्नुहोस्, एउटा राम्रो शब्द भए पनि बोल्नुहोस् अनि आफ्नो सबैभन्दा प्यारो मान्छेलाई भनिदिनुहोस्, तिमी मेरो जीवनमा छौ र त यो जीवन अझ सुन्दर बनेको छ। त्यसपछि के हुन्छ, त्यहाँ मिठो भावना जोडिन्छ। त्यसैले म भन्छु, तपाईँ हुनुहुन्छ र त तपाईँका लागि गीत ल्याउँछु, यस्ता राम्रा राम्रा शब्दहरू खोजी खोजी लिएर आउँछु। अब अर्को भेटसम्मको लागि हामीले छुटिनु पर्छ, फेरि भेटिनका लागि आज बिदा माग्नै पर्छ। अर्को भेटमा राम्रा राम्रा कुराहरू तपाईँका लागि लिएर आउने नै छु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला, यो आवाजलाई सम्झिरहनु होला।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ। विशेष गरी पश्चिमी क्षेत्रमा लगातार तीन चार दिनदेखि परिरहेको पानी अझ थप पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो। यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ।
4: प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री शाहले असोज 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा नेपालको तर्फबाट जलवायु न्याय, पोटीकोसीको विनाशकारी बाढ़ीको प्रभाव र दिगो विकासका साझा चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्र विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा प्रधानमन्त्रीको सम्बोधन बारे जानकारी गराउनु भएको छ।
5: हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यान आकर्षण गराउनु भयो। साथै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट घटना मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको। जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली हिमालयन इकोलोजीमा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लदै जाँदा हिम पहिरो, बाढी र पहिरो लगायतका विपदको जोखिम बढ्दै गएको उल्लेख गर्दै जोखिमपूर्ण हिमतालको निगरानी, पूर्व सूचना प्रणालीको सुदृढीकरण र विपदका समयमा सीमा पार समन्वयका लागि हिमालयन क्लाइमेट रेसिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नुभएको।
4: महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग उच्च स्तरीय भेटवार्ता गर्नुभएको ढकालले जानकारी दिनुभयो।
5: भ्रमणका क्रममा सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै जलवायु

0: मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। भेटमा नदी किनारामा काप्यासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। साथै अति कम विकसित राष्ट्र एलडिसी सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
1: यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले अल्पविकसित भूपरिवेष्टित र G7 मन्त्री स्तरीय साइड इभेन्टमा सहभागिता जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चीफ अपरेटिङ अफिसर नियुक्त हुनुभएको छ। दास मलेसिया क्रिकेट संघले खुलाएको सीईओको आवेदनमा छनौट हुनुभएको हो। आफूले एक महिना अघि क्यानबाट राजीनामा दिएको दासले जानकारी दिनुभएको छ। मलेसिया क्रिकेट संघसँग सम्झौता हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि मलेसिया प्रस्थान गर्ने
2: BFBS Kulkar Radio.

नमस्ते आदरणीय श्रोता, तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र केही बेर अगाडि सुन्नुभयो झलकमान गन्धर्वको आवाजमा रहेको यस गीतमा शब्द रहेको थियो झलकमान गन्धर्वकै र सङ्गीत झलकमान गन्धर्वकै रहेको थियो र यो साङ्गीतिक कोसेली पछि अब भने रेडियो कान्तिपुरको सौजन्यबाट प्राप्त कार्यक्रम अबको प्रस्तुतिमा सुन्न सक्नुहुनेछ।

Hello, very, very good afternoon and namaste. Rundhunun Sakari Krom, Children's Club, on air by your hex strota. As a Sonivar Kudin, Harik, Sonivar the Paimash, Sarbazi Sakipasio Karikum Aunikursa, Dahami Balbarika Kosarvang, and Vikash Lali, Bibinavisha the Paimash Rakni Kursa Strota. Well, Karikrom, Hami is a Chetramakam Gurun Paika Bikti to expertise or educators or Sanga Kontravarta Kamate, Batapini the Paimash, Hamili, Balbarikalai, Ramro Kalkura upbringing, Ramro Kalkota development environment, Bat. सृजना गर्ने एउटा प्रयास रहनेछ भने त्यति मात्र होइन बालबालिका स्वयं आफ्नो कार्यक्रम भएको कारणले गर्दाखेरि उहाँहरूसँग भएको प्रतिभा पनि यस कार्यक्रममा हामी सुन्ने सुनाउने गर्छौँ सो कार्यक्रममा एउटा पेरेन्ट्स टिचर्सको लागि उपयुक्त हुने खालका कुराहरू हामी सेयर गर्ने गर्छौँ सोही क्रममा चाहिँ आज भने श्रोता अलिकति पानी पनि परिरहेको अवस्था र धेरै ठाउँमा चाहिँ सतर्क भएर बस्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरि वी विल बी sharing some tips and tricks tapai maj aaja ko karyakram ma guest hununa tara tapai afno bal balika lai chai kasari ramro sanga chai hurkauna badhauna saknu huncha bhanne topic haru madhye euta topic liera aeki chu which will be definitely helpful for you una ta government le hami sabai jana satarka rahanu bhane anusar 4 din samma tapai hami sabai jana यात्राभन्दा पनि कमै यात्रा गरेर चाहिँ सेफ साइडमा बस्ने खालको कुरा आइरहेको छ होपफुली तपाईँहरू सबैजना सेफ एन्ड साउन्ड हुनुहुन्छ होला भन्दै आजको टपिकको कुरा गर्न चाहन्छु दसैँ अब सुरु नै भयो भन्दा पनि फरक पर्दैन होइन इट्स भेरी नियर टु आवर डोर्स र दसैँमा चाहिँ हामीले लामो होलिडे अब भनौँ न दसैँ मात्रै होइन दसैँ तिहारको टाइममा अरू टाइममा पनि लामो होलिडेजहरू हुने गर्छ यो होलिडेको टाइममा चाहिँ बालबालिकाहरूलाई कसरी चाहिँ हामीले भनौँ इन्गेज गराउन सक्छौँ के कस्ता खालका चिजहरू उनीहरूलाई सिकाउन सक्छौँ होलिडेलाई कसरी मिनिङफुल फन अनि एजुकेसनल फर चिल्ड्रेन्स होइन यस्तो खालको कसरी बनाउन सकिन्छ भन्ने कुरा चाहिँ हामी कुरा गर्नेछौँ अब लङ होलिडेज आर वन्डरफुल अपर्च्युनिटी फर आर चिल्ड्रेन्स टु लर्न न्यू स्किल्स होइन डिस्कभर न्यू इन्ट्रेस्ट स्पेन्ड टाइम विथ फ्यामिलीज अनि त्यसै गरी नयाँ नयाँ हेबिट्स गुड हेबिट्सहरू डेभलप गर्नको लागि पनि इट्स भेरी भेरी युजफुल है Instead of focusing on homework and this appearance, le bibhinna khalko activities haru ma lagauna saknuhuncha. So, ke ho ta? Aaja ko karyakram bata pata lagaun hai ta.

श्रोता, कार्यक्रममा आज हामीले तपाईले लामो विदाको बेलामा बालबालिकालाई के कस्ता खालका कुराहरू सिकाउन सक्नुहुन्छ घरमै भन्ने कुरा शेयर गर्दैछौ। नयाँ नयाँ स्किल्सहरू सिकाउनुहोस्, नयाँ नयाँ सिपहरू सिकाउनुहोस् होइन। चिल्ड्रन्स क्यान लर्न सिम्पल एभ्री डे टास्क द्याट क्यान मेक देम मोर इन्डिपेन्डेन्ट के। जस्तै उनीहरूले आफ्नो ओछ्यान आफै मिलाउने, आफ्नो लुगा आफै धुने, सफा गर्ने, अरू तपाईँ आफ्नो कोठा मिलाउने होइन, पेरेन्ट्सहरूलाई किचनमा केही कुरामा सघाउने, त्यसै गरी आफ्नो प्लेट्सहरू ग्लासहरू आफै धुने, र आफ्नो बिलोङ्गिङ्सहरूलाई कसरी चाहिँ सेफ्टी ठाउँमा राख्ने भन्ने खालका कुराहरू चाहिँ सिकाउन सकिन्छ होइन। सो हाम्रो नानी बाबुहरूलाई चाहिँ पढाइमा मात्र होइन जीवनलाई कसरी सक्षम बनाउनु पर्छ भन्ने खालका कुराहरू चाहिँ सिकाउन सक्छौँ। ए यत्रो ठुलो भइसक्यो अहिलेसम्म मैले खुवाइदिनुपर्छ, यत्रो ठुलो भइसक्यो अहिलेसम्म मैले लुगा लगाइदिनुपर्छ भन्ने खालको पेरेन्ट्सहरूबाट हामीले सुनिरहेका हुन्छौँ। उनीहरूलाई दोष नदिनुहोस्, तपाईँ हामी आफ्नै गल्ती हो कि जो चाहिँ अब बालबालिकालाई हुर्काउने इन्भाइरोमेन्टमा हुनुहुन्छ, तपाईँ हाम्रै आफ्नै गल्ती हो। सानो बेला सानै छ, बच्चै छ, अहिले नै बिचरा भन्ने खालको गरेर उनीहरूको एज अनुसार उनीहरूले गर्न सक्ने काम त दिँदा भयो नि त जिम्मा। इट्स नट लाइक तपाईँले सबै कुरा गरिदिनु थाल्नु भयो भने पछि उनीहरूको त्यो गर्ने बानी नै हुँदैन, अनि द्याट्स हाउ तपाईँले आफ्नो छोराछोरीको बानी चाहिँ आफै बिगारिरहेको हुन्छ। अर्को भनेको रिडिङ हेबिट्सलाई एकदमै इन्करेज गर्न सक्नुहुन्छ। जस्तै लङ हलिडेज टाइममा चाहिँ गुड राम्रो खालको बुक्सहरू किनिदिनुहोस् होइन, यसले चाहिँ उनीहरूलाई किताबप्रतिको एउटा माया हुन्छ नि त्यो बढ्दै जान्छ क्या। स्टोरी बुक्सहरू, कमिक्स भयो, एज अप्रोप्रिएट बुक्सहरू पढ्न सक्नुहुन्छ, नेपाली पनि इङ्ग्लिस पनि दुइटैलाई फोकस गर्नुहोस् है। अनि स्टोरी बुक उनीहरूलाई मात्रै पढ्ने होइन, तपाईँ आफै पनि पढ्नुहोस् कि। जब तपाईँहरूले किताब खोलेर बसेको देख्छ नि बच्चाहरूले, त्यसपछि बच्चा बालबालिकाहरूले पनि तपाईँको इमिटेट गर्न थाल्छ होइन। अनि जे पढेको हुन्छ त्यसको समरी लेख्न लगाउनुहोस् क्या, सर्ट समरिजहरू लेख्न लगायो भने त्यसले उनीहरूको अब समरी मात्रै होइन त्यो किताबमा देखिएको कुनै पिक्चर्सहरू बनाउन सकियो अथवा एनिथिङ यस्तो खालको कुराले उनीहरूलाई इङ्गेज पनि गराउँछ, लर्निङ पनि हुन्छ, एन्ड डेफिनेटली यो कुरा फ्रुटफुल पनि हुन्छ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

वेल अब भने श्रोता कार्यक्रमको टपिक भित्रै छिरौँ. आज हामीले लामो विधामा बालबालिकालाई के कस्तो खालको कुरामा इङ्गेज गराउन सकिन्छ भन्ने कुरा सेयर गर्दैछौँ. त्यो अनुसार मनी म्यानेजमेन्टको कुरा गरौँ. हेर्नुहोस् बालबालिकाहरूलाई कस्तो हुन्छ नि, मैले यो चाहेँ भने अथवा मलाई यो चाहियो भने मेरो बाबा मामीले मम्मीले दिइहाल्नुहुन्छ, पुऱ्याइदिइहाल्नुहुन्छ भन्ने खालको. तर उनीहरूलाई मनी म्यानेजमेन्ट सिकाउनुहोस् क्या, पैसालाई कसरी व्यवस्था गर्ने भनेर. त्यो व्यवस्था गर्न सिके लगत्तै के हुन्छ भन्दाखेरि उनीहरूले पनि ए पैसा हामीले खेर फाल्नु हुँदैन अथवा अनावश्यक रूपमा खर्च गर्नु हुँदैन भन्ने खालको त्यो एउटा रेस्पोन्सिबिलिटी फिल गर्न थाल्छन् क्या. स्पेसली जस्तै प्राइमरी सेकेन्डरी स्कुलका बच्चाहरूलाई पनि मनी म्यानेजमेन्ट सिकाउनुहोस् होइन. द डिफरेन्स बिट्विन निड एन्ड वान्ट्स, आवश्यक के छ र मलाई चाहिँ यो पनि भइदियो भए हुन्थ्यो भन्ने. निड्स भनेको तपाईँको प्राइमेरी नेसेसिटिज हो जुन तपाईँको लागि नभई नहुने हुन्छ भने, वान्ट्स भनेको त मान्छेलाई त एक बङ्गला चाहिने, गाडी चाहिने, हेलिकप्टर चाहिने, बोइङ चाहिने, होइन देयर आर लट्स अफ वान्ट्स हुनसक्छ नि त. सो त्यो कुरालाई चाहिँ डिफ्रेन्स सेट गर्न सिकाउनुहोस्. अनि पकेट मनी होइन, पकेट उनीहरूलाई टाइम टाइम पकेट मनीहरू दिनु बानी गर्नुहोस्. त्यो पकेट मनीबाट चाहिँ उनीहरूलाई सेभिङ सिकाउनुहोस् कि कसरी सेभ गर्न सकिन्छ. अनि सिम्पल बजेटहरू बनाइदिनुहोस् उनीहरूको लागि होइन. अनि उनीहरूले वाट एभर वी बाई, उनीहरूलाई एभ्री डे त्यो बाई गरेको चिजहरू चाहिँ उनीहरूले देखोस् क्या, किनभने ए हामीलाई यो किनिदिइरहेको छ, यसमा खर्च भइरहेको छ भन्ने खालको चाहिँ उनीहरूलाई त्यो फिल हुन अत्यन्तै जरुरी छ. सो यो बेलामा तपाईँले प्राइस कम्पेयर गरेको अथवा तपाईँले किन्ने बेलामा एकैपटकमा पैसा हाल्नु हुँदैन होला नि त. यु माइट बी विलिङ टु लाइक बाई समथिङ, सी समथिङ होइन, कम्पेयर गर्न गरेको गर्नुभयो भने उनीहरूले पनि किन्ने बेला कुनै पसलमा गएर किनिहाल्ने गर्दैन क्या. यसले गर्दा तपाईँको मनी म्यानेजमेन्ट, बालबालिकाको मनी म्यानेजमेन्ट पनि एकदमै स्ट्रङ हुँदै जान्छ.

कुनैकालाई यो बिदाको टाइममा तपाईँले क्रिएटिभिटी अनि हबिजहरूमा पनि इन्क्लुड गर्न सक्नुहुन्छ क्या. जस्तै फर इक्जाम्पल तपाईँले ड्रइङ पेन्टिङ्सहरू गर्न सक्नुभयो, एक्सप्लोर गर्न दिनुहोस् उनीहरूको आफ्नो के हबिजहरू छ. नयाँ नयाँ कुरा जब तपाईँले उनीहरूको अगाडि राखिदिनुहुन्छ तब मात्र थाहा हुन्छ कि उनीहरूलाई पनि के मनपर्छ भनेर. हामीलाई पनि नयाँ कुनै खानेकुरा नखाउन्जेलसम्म त त्यसको स्वाद थाहा हुँदैन नि. जब स्वाद थाहा हुन्छ तब खान खोज्छौँ नि. त त्यस्तै हो. डान्सिङ सिङ्गिङ हुनसक्छ, म्युजिकल इन्स्ट्रुमेन्ट सिक्न हुनसक्छ, फोटोग्राफी भिडियोग्राफीमा कतिजनालाई इन्ट्रेस्ट छ भने त्यो कुरामा तपाईँले गर्न सक्नुहुन्छ. अथवा डिआइवाई प्रोजेक्ट्सहरू हुन्छ नि, क्राफ्टहरू गर्ने, घरमै गार्डनको कामहरू पनि गराउन सक्नुहुन्छ, स्टोरिज पोइमहरू लेख्ने हुनसक्छ. नयाँ नयाँ उनीहरूले गरिरहेको भन्दा फरक खालको के चाहिँ गर्न सकिन्छ हो त्यस्तो खालका भनौँ न क्रिएटिभ एक्टिभिटिजहरूमा उनीहरूलाई इन्भल्भ गराउनु. तर एउटा ब्लन्डर के नगर्नु भने तपाईँले कहिले पनि बालबालिकालाई कम्पेयर गर्ने काम चाहिँ नगर्नुहोस् होइन. चाइल्डको हबिज चाइल्ड आफूले आफ्नो इन्ट्रेस्ट अनुसार चुज गर्न पाए कि फलानुले यो गरेको छ, नाउ यु हेभ टु डु दिस भनेर चाहिँ प्लिज डोन्ट फोर्स देम.

सुन्दै हुनुहुन्छ, म प्रियङ्का तपाईँलाई साथ दिइरहेकी छु। र कार्यक्रममा आज हामीले लामो हलिडेजहरूमा बालबालिकासँग के कस्तो तरिकाले चाहिँ कम्युनिकेट गर्न सकिन्छ, उहाँलाई कस्तो खालको एक्टिभिटिजहरूमा उनीहरूलाई इन्भल्भ गराउन सकिन्छ भन्ने कुरा, वान अफ द थिङ विच इज भेरी इम्पोर्टेन्ट इज कम्युनिकेसन होइन, उनीहरूलाई त्यो सिकाउनुहोस् क्या, कम्युनिकेसन्स अनि कन्फिडेन्स लेभल बिल्डअप गर्न सिकाउनुहोस् होइन। गुड कम्युनिकेसन भनेको लाइफ लङ स्किल्स हो होइन, जब पेरेन्ट्सहरूले त्यसमा हेल्प गर्न थाल्नुहुन्छ, जस्तै आफूले आफूलाई इन्ट्रोड्युस गर्ने, पोलाइटली अरूसँग कुरा गर्ने, स्टोरिजहरू भन्ने होइन, आफ्नो फिलिङ्सहरू एक्सप्रेस गर्ने, अथवा कुनै पनि क्वेसन्सहरू सोध्ने, बुझ्ने होइन, फ्यामिली मेम्बर्सहरूको अगाडिपट्टि बोल्न लगाउनुहोस्। सो टु मिनट्स हलिडेजमा के च्यालेन्ज दिन सक्नुहुन्छ, एभ्री डे टु मिनट्स चाहिँ केही टपिकमा बोल्न पऱ्यो, एभ्री डे फर टु मिनट्स केही टपिकमा बोल्न पऱ्यो हो, त्यो टपिकलाई चाहिँ तपाईँले फोकस गरेर कुरा गर्न सक्नुहुन्छ। सो विच इज अल्सो गन बी अ भेरी नाइस नाइस थिङ, टिच कम्युनिकेट गर्नुहोस् अनि कन्फिडेन्स लेभल पनि त्यसरी नै बिल्डअप हुँदै जान्छ।

कार्यक्रमको नाम हो चिल्ड्रन्स क्लब. मेरो नाम हो प्रियङ्का प्रसाई र कार्यक्रममा हामीले आज हलिडेजमा बालबालिकालाई के कस्तो एक्टिभिटिजहरूमा लगाउन सकिन्छ भन्ने कुरा गर्दैछौँ. सोही क्रममा यस चिल्ड्रन्स मे स्पेन्ड लट्स अफ टाइम इन फोन एन्ड स्क्रिन होइन टिच टेक्नोलोजी तर टेक्नोलोजीको रेस्पोन्सिबिलिटी पनि सिकाउने गर्नुहोस्. डोन्ट युज यर फोन. पेरेन्ट्सले चाहिँ कस्तो भन्दाखेरि तपाईँले आफ्नै फोन धेरै युज गरिरहनु भयो भने चाहिँ उनीहरू पनि त्यसमा एडिक्टेड हुन्छ र डोन्ट युज द फोन भनेर नभन्नुहोस् क्या उनीहरूलाई होइन. बरु कसरी रेस्पोन्सिबल बनाउने भन्ने खालको कुरा किन अब फोनसँग हामीले एकदमै डिट्याच गर्न सक्दैनौँ क्या. बरु त आफूले आफूलाई रेगुलेट गर्ने तरिकाले स्क्रिन टाइम यति हो भन्ने तरिकाले होइन. त्यसै गरी एजुकेसनल भिडियोज अनि लर्निङ एप्सहरू यस्तो यस्तो हो भन्ने तरिकाले होइन. टिच चिल्ड्रेन्स टु सेयर द पर्फेक्ट पर्सनल इन्फर्मेसन्सहरू अनलाइन कसरी सेयर गर्ने या नगर्ने होइन. कुन कुरा चाहिँ सेयर गर्ने कुन कुरा सेयर नगर्ने पर्सनल इन्फर्मेसन्सहरू भन्ने कुरा स्ट्रेन्जर्सहरूसँग कसरी कुरा गर्ने या नगर्ने अनलाइनमा होइन. हो यस्तो खालको कुराहरूमा चाहिँ तपाईँले आफूले कन्ट्रोल गर्ने भन्दा पनि उनीहरूलाई नै टेक्नोलोजी सुड बी ए टुल फर लर्निङ होइन नट द ओन्ली सोर्स अफ एन्टरटेनमेन्ट भन्ने खालको कुरा चाहिँ तपाईँले सिकाउनु जरुरी छ. किन अब टेक्नोलोजीसँग हामीले कसैलाई पनि परत राख्न सक्दैनौँ. त्यो हुँदाखेरि त्यसलाई कसरी चाहिँ सँगसँगै अगाडि बढाउने भन्ने कुरा चाहिँ इट्स भेरी इम्पोर्टेन्ट. र फेस टु फेस फ्रेन्डसिप अथवा सोसियल एक्टिभिटिजहरूको लागि सोसलाइजेसनको लागि चाहिँ युज गर्न सकिन्छ भन्ने कुरा पनि तपाईँले सिकाउन सक्नुहुन्छ टेक्नोलोजीलाई प्रपरली युज गर्न सिकाएर.

0: BFBS Gorkha Radio
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निःशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्

कार्यक्रम चिल्ड्रेन्स क्लब सुन्दै हुनुहुन्छ म प्रियंकाको साथमा कार्यक्रममा आज हामीले हलिडेजको टाइममा कसरी चाहिँ हामीले बालबालिकालाई इन्गेज गराउन सक्छौँ भन्ने कुरा सेयर गर्दैछौँ काइन्डनेस सोसियल रेस्पोन्सिबिलिटिजहरूमा पनि उनीहरूलाई इन्करेज गराउनुहोस् होइन यो बेलामा ग्रान्ड प्यारेन्ट्सहरूसँग एकदमै नजिक राख्यो भने उनले त्यसको त्यसले ग्रोथलाई पनि प्रपर गाइडेन्स दिन्छ जस्तै सोसल एक्टिभिटिज अब ट्री फ्लावर्स प्लान्टिङहरू भयो डोनेटिङ बुक्सहरू होइन नेभरहरूसँग चाहिँ एउटा राम्रो रिलेसन बनाउने त्यसै गरी बर्ड्सहरूलाई केयर गर्ने फिड गर्ने होइन यङ सिब्लिङ्सहरूलाई हेल्प गर्ने यस्तो खालको एक्टिभिटिजमा उनीहरूलाई लगाउनु भयो भने पनि यो अरू बेलामा स्कुल टाइममा गर्छु भन्दाखेरि भ्याइँदैन क्या सो आउट अफ द स्कुल आउट अफ सोसाइटी तपाईँलाई केही कुरामा इङ्गेज गराउनु छ भने दिस इज द पर्फेक्ट टाइम है सो यसलाई पनि तपाईँले आफ्नो स्केड्युलमा चाहिँ राख्न सक्नुहुन्छ बच्चाको हलिडेको टाइममा

luz.

त्यसुकै ठुलो सानो जे काम गरौँ तर आफ्नो हेल्थको केयर गरेको छैन भने द्याट विल बी अ बिग प्लान्डर. सानै बेलादेखि आफ्नो हेल्थ केयर गर्न, सेल्फ केयर गर्न सिकाउनुहोस्. हलिडेको टाइममा एउटा हेबिट बनाइदिनु भयो भने पछिसम्म उनीहरूले कन्टिन्युटी गर्ने हुन्छ. रेगुलर स्लिप भयो, वेक टाइम, वेकअप टाइम्स भयो, जस्तै दाँत ब्रस गर्ने, पर्सनल केयरको, हाइजिनको कुरा भयो, होइन, मिल ब्यालेन्सको कुरा भयो, पर्याप्त मात्रामा पानी पिउने कुरा भयो, आउटडोर एक्टिभिटिजहरू, ब्रेक फ्रम स्क्रिन टाइम्स, होइन, यस्ता खालका कुराहरू चाहिँ हेल्दी हेल्थ केयरका कुराहरू चाहिँ तपाईँले इनबिल्ट गराउन सक्नुहुन्छ यो टाइममा. सो विथ अल दोज इन्फर्मेसन्स अब अनि कार्यक्रममा हामीले ब्रेक लिने बेला भएको छ, भन्दा पनि बिदा लिने बेला भइसकेको छ. सो आजको कार्यक्रम होपफुल्ली तपाईँलाई एकदमै फ्रुटफुल भयो होला भन्ने लाग्छ. सो विथ दिस आई गट टु गो. हामी भेटौँ. डियर प्रियङ्का प्रसाद तपाईँले टाइप गर्नुभयो भने सोसियल मिडियामा मलाई तपाईँले पक्कै पनि भेट्नुहुन्छ.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि प्रवेश आज्ञा दिन बन्द गरेको छ। एक्याप प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाडी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेश आज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ लमजुङ म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेश आज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेश आज्ञा शुल्क उठाउने गरेको छ। तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेश आज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। मौसममा सुधार आउने बित्तिकै साबिकै अनुसार प्रवेश आज्ञा सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ मनाङ लमजुङ कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र न्यारचाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेश आज्ञा अनुमति पाउने गर्छन्। एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई 1,000 र तेस्रो मुलुकका पर्यटकका लागि 3,000 प्रवेश आज्ञा शुल्क लिने गरेको छ। लगातारको वर्षाका कारण स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाडी जिल्लामा हिजो बिहान 7 बजेदेखि आज बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गएका गाडीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। बिपी राजमार्ग कान्ति राजमार्ग मध्य पहाडी कर्णाली सिद्धिचरण तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन्। सडक विभागले अवरुद्ध सडकहरूमा पहिरो बचाउने तथा मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नावा खोलासहित तमोर करिडोर अन्तर्गतका साना ठुला खोलामा पानीको बहाव बढेर करिडोर अवरुद्ध भएपछि मध्य पहाडी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
4: बिहिबारदेखि करिडोर अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै 8 जोड्ने मध्य पहाडी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्य पहाडी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्य पहाडी लोकमार्ग प्रयोग गर्नु परेको बताउनु भयो।
5: विराटनगरदेखि आएको र आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर अनि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै छ। बाटो नभएको त झन् धेरै समस्या नै अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
4: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13

0: कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्यपहाडी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
1: हामी पाथिबारा माताको दर्शनको लागि हामी बुधबार गएको, खास हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो, जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लाग्यो।
0: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सडकमा समेत समस्या आउने भएकाले मध्यपहाडी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
2: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले हैन पहिरो अनि
3: अहिलेसम्मका खबरहरू

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिमा तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुरी आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश भोलेको गीतबाट। र आज पनि म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ, यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकर।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन यो विश्व मानचित्रबाट। बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुश्वास नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौं हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौँ, मार्न पनि तयार छौँ, र हामीसँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ। हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर अहा, कसैले सकेन हाम्रो सदियौँदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भूषालको गीत रचना, दीपकराज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

आदरणीय श्रोताहरू, मायाको त्यो न्यानो साथ कदापि छुट्नु हुँदैन। जब गहिरो माया बसिनै सक्यो भने परिस्थिति जस्तै जटिलतातिर मोडिए पनि हात थाम्न छाड्नु हुँदैन प्रेमीहरूले। बरु सासै गए पनि माया गरी बाँच्नु पर्दछ भन्ने आग्रहसँगै जीवन काट्ने चाहना बोकेको प्रेमी मनको चाहना छताछुल्ल भएको गीत, जीवनको दुःखमा पनि एक अर्कालाई हेरेर बाँच्न चाहने र मायाको झुप्पडीलाई दरबार सम्झेर संसार पाएको आभास गर्दै रम्न चाहने मनको गीत थियो पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीतमा। हुन त आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कहिलेकाहीँ मायाभित्र खटपट र बिछोड भइहालेका थुप्रै उदाहरणहरू पनि छन्। यद्यपि यसबाट विचलित भई हाल्नु हुँदैन, बरु भोलिका लागि आफ्नै खुसीमा बाँच्न सक्नुपर्दछ।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने, फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला, कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: हजुर, आदरणीय श्रोताहरू, बिएफबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएफबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाइमा हुनुहुन्छ तपाईँ। यो छोड्ने बेला र ब्रेकपछि फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्दै अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु यहाँहरू माझमा। र यति बेला भने म एउटा बिल्कुलै नयाँ युगल गीत शर्मिला बारदेवा र डेभिड शङ्करको स्वरमा राखिहाल्छु यहाँहरू।

हजुर आदरणीय श्रोताहरू, जब रुपकी खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउसम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसो केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

नम्बरी सुन हो माया चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन। आदरणीय श्रोताहरू, मायाको भोको प्रेमीहरू कति धेरै एक अर्को बीच फिदा हुन्छन्। सायद त्यसको मेसो त माया गर्नेहरूलाई मात्र थाहा हुने भएकोले नै त होला माया पनि पुरा खोज्ने गर्दछ। अनि व्रत बसेर भाका बोलेरै मायाको पूर्णता खोज्दै थिए यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार। हेमन्त शर्माकै शब्द अनि सङ्गीतमा वास्तवमा आदरणीय श्रोता, मायाभित्र नै संसार अडेकोले होला प्रेमी मनहरू प्रेमिल मनहरू त्यस्तै चोखो माया खोज्ने गर्दछ। जसको बदलामा कुनै हिरा मोती केही चाहँदैनन्, केवल एक अर्को माया भए पुग्ने बताइरहेका हुन्छन्। विश्वास लागेन यहाँहरूलाई? उसो भए आउनुहोस् एकैछिन गीतकार घनबहादुर थापा मगर, सङ्गीतकार ताराप्रकाश लिम्बू र गायक आनन्द कार्की अनि गायिका सबिना कार्कीलाई सोधिहालौँ कि

0: SBS Gorkha Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: हजुर आदरणीय सुधार, यो छोटो विश्राम पछि फेरि पनि रेडियो प्रेमी तपाईँ आदरणीय श्रोता, अझ भनौँ बिएबिएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोतालाई यो साङ्गीतिक त्रिवेणी अर्थात् गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने साङ्गीतिक कार्यक्रम सङ्गीत गङ्गामा पुनः स्वागत गर्दछु। आदरणीय श्रोता, गीतले वास्तवमै जीवनका लय समातेको हुन्छ, जुन लयमा सङ्गीतले अर्को मिठास टिपेको हुन्छ अनि स्वरभित्र सजेर जब त्यो लय र मिठासले जीवन पाउँदछ तब एउटा गीत सग्लो भइदिन्छ। त्यसैको मधुर मिठासमा हामी झुम्मिने गर्दछौँ, रम्ने गर्दछौँ र हराउन पुग्दछौँ अनि यो रम्ने झुम्ने र हराउने क्रमलाई फेरि पनि निरन्तरता दिँदै आदरणीय श्रोताहरू यति बेला भने म स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणासँगै गीतकार डाक्टर राममान त्रिषित अनि सङ्गीतकार शिव शङ्करसँगै डोर्याउन चाहन्छु यहाँहरू सम्पूर्ण आदरणीय श्रोतालाई।

मान्छेको माया यहाँ खोलाको पानी जस्तो। हजुर श्रोताहरू, मायाले बाँधिएको यो विचित्र संसारभित्र मान्छेले मान्छेलाई नै गर्ने माया पनि कति फरक भइदिन्छ। कहिलेकाहीँ माया किनारलाई छोएर भाग्ने पानी जस्तो त अनि कहिले सुन्दर बिहानी जस्तो हुन्छ, र फेरि कहिले माया जीवनको आवेश भइदिन्छ, र नै त कहिले हेराइमा आँखा मात्र भइदिन्छ तर मोती देखिन्न, र बोलाइमा स्वर भए पनि ढुकढुकी हुँदैन। तरै पनि श्रोताहरू, माया हो यत्तिकै कहाँ मरेर जान्छ, र बरु सागर सुकेर गइजाला तर माया, त्यो पवित्र माया कहिले सुकेर जाँदैन। यहाँ गीतकार नारी हस्ताक्षर सिन्धु राणा, सङ्गीतकार रेशम चौधरी र गायिका सपना श्री यसैको दस्तावेज अर्थात् सबुत दिँदै हुनुहुन्छ।

सागर बरु सुखेर गइजाला, जान्न माया कहिले निघाटेर, जहाँ पवित्र माया हुन्छ, विश्वास हुन्छ, आड भरोसा हुन्छ नि श्रोताहरू, त्यस्तो माया वास्तवमै जीवन्त भइदिन्छ, अमर भइदिन्छ भन्ने एउटा सग्लो बिम्ब टिपेको यो प्रेमिल भावको गीत राखे मैले। नारी हस्ताक्षर गीतकार सिन्धु राणाको कलमबाट, सपना श्रीको स्वर, रेशम चौधरीको सङ्गीतमा, र आदरणीय श्रोताहरू अब भने सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र पुछारमा बिसौनीमा गीतकार विक्रम गुरुङले लेख्नुभएको एउटा गीत अरुण थापा मगरको स्वर सङ्गीतमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio Ho.
0: बढी परिवार प्रभावित भएका छन्। हनुमाननगर, कंकालिनी नगरपालिकाका 483 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर जुबानमा परेका हुन्। शुक्रबार राति सप्तकोशीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमाननगर, कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभएको छ। लगातारको वर्षाले बागलुङका दुई राष्ट्रिय राजमार्ग सहित दर्जनौं ग्रामीण सड़क अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्ग सहित विभिन्न शाखा तथा ग्रामीण सड़कमा बाढ़ी पहिरोले क्षति पुर्याउँदा यातायात प्रभावित बनेको हो। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट ताराखोला सड़कको गाईघाटमा ताराखोला नदीले पक्की सड़क हटान गरेपछि शुक्रबारदेखि सड़क अवरुद्ध भएको छ। बागलुङ बजारदेखि तित्याङ राय डाँडा हुँदै भक्कुण्डे जोड्ने सड़कमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। बागलुङ नगरपालिका एक गणेश स्थान गुम्तीदेखि निरीह घाट जाने सड़कमा पहिरो खस्दा सड़क बन्द भएको छ। पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सड़क समेत अवरुद्ध भएको छ। बरिङ जाने सड़क, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सड़क तथा ढोरपाटनका ग्रामीण सड़कमा समेत ठाउँ ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सड़कसम्म अवरुद्ध भएको जानकारी दिनुभएको छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। हिजो सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरोज जोशीलाई सिफारिस गरेको छ। त्यसै गरी इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि समेत राजदूत सिफारिस भएका छन्। प्राप्त उजुरीमाथि छानबिन र संसदीय सुनवाई पूरा भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि रुट परमिट दिन बन्द गरेको छ। एक्याप प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाड़ी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी 3 दिनका लागि प्रवेश आज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसुमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेश आज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेश आज्ञा शुल्क उठाउने गरेको छ। तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेश आज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र न्यारचाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेश आज्ञा अनुमति पाउने गर्छन्। एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई 1,000 र तेस्रो मुलुकका पर्यटकका लागि 3,000 प्रवेश आज्ञा शुल्क लिने गरेको छ। अविरल वर्षाका कारण असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 2 जना, गण्डकीमा 1 जना र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो। विपदमा परि 2 जना घाइते।

0: बाध्य भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: शुल्क एक निर्वाचन शुल्क 1,000 तोकिएको छ। उपसभापति सचिव र सहसचिव पदका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ। गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000 र सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 रुपियाँ शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 रुपियाँ शुल्क निर्धारण गरिएको छ। महानगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेश सभा क्षेत्र कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 र सदस्यका लागि 2,000 रुपियाँ शुल्क तोकिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि 5,000 रुपियाँ निर्वाचन शुल्क तोकिएको छ। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 10,000, उपसभापति र सचिवका लागि 5,000, सहसचिवका लागि 4,000 र सदस्यका लागि 2,000 रुपियाँ शुल्क तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 7,000 र केन्द्रीय महासमिति सदस्यका लागि 5,000 रुपियाँ शुल्क निर्धारण गरिएको छ। जिल्ला कार्य समितिको सभापतिका लागि 15,000, उपसभापति र सचिवका लागि 7,000, सहसचिवका लागि 6,000 र सदस्यका लागि 3,000 रुपियाँ शुल्क तोकिएको छ। त्यस्तै केन्द्रीय कार्य समितिको सभापतिका लागि 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य पदका लागि 11,000 रुपियाँ शुल्क तोकिएको समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
1: मुलुकका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको हो। लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। विशेष गरी जमिन चिराचिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भएकाले यस्ता ठाउँका बासिन्दालाई तुरन्त सुरक्षित ठाउँमा सर्न र छिमेकीलाई समेत सचेत गराउन उहाँको अनुरोध छ। विशेष गरी पश्चिमी क्षेत्रमा लगातार 3-4 दिनदेखि परिरहेको पानी अझ थप पर्न सक्ने सम्भावना भोलिसम्म रहेको उहाँले जानकारी दिनुभयो। यस्तै नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जल सतह बढ्दा थप सजग रहन भनिएको छ।
0: चितवनको रामपुरको कृषि क्याम्पस परिसरमा रहेको विद्युत ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला परेको छ। शनिबार गरेको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार करिब 10 महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेला परेको थियो। गत साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चा सहित माउ चितुवा देखिएको थियो। त्यसपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रको पहलमा एउटा बच्चा भाले चितुवा नियन्त्रणमा लिएर अहिले संरक्षण केन्द्रमा राखिएको छ। गत असारदेखि विशेष गरी भरतपुर महानगरपालिका 15 र 5 नम्बर ओडामा चितुवाको चहल पहल बढेको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्ममा चितुवा देखेपछि डिभिजन वन कार्यालयले नियन्त्रणका लागि सक्रियता बढाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः 1 हप्ताभित्र व्यावसायिक जलपोतका लागि खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

लगातारको वर्षाले बागलुङका दुई राष्ट्रिय राजमार्ग सहित दर्जनौं ग्रामीण सड़क अवरूद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्ग सहित विभिन्न शाखा तथा ग्रामीण सड़कमा बाढ़ी पहिरोले क्षति पुर्याउँदा यातायात प्रभावित बनेको हो। गलकोटदेखि ताराखोला गाउँपालिका जोनले गलकोट ताराखोला सड़कको गाईघाटमा ताराखोला नदीले

0: लगातार वर्षाका कारण स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा गाड़ी चलाउन रोक लगाइएको हो। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाटै फर्काइएको छ। यसैबीच बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सड़क विभागका अनुसार बाढ़ी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाड़ी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन्। सड़क विभागले अवरुद्ध सड़कहरूमा पहिरो पन्छाउने तथा मरम्मत गर्ने प्रयास भइरहेको जनाएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा तोकेको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पार्नु भएको हो। निर्देशिका अनुसार गाउँपालिका तथा नगरपालिकाको ओडा कार्य समितिको सभापतिका लागि 1,000 निर्वाचन शुल्क तोकिएको छ। उपसभापति, सचिव र सहसचिवका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ। गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000, सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 शुल्क तोकिएको छ। नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 शुल्क निर्धारण गरिएको छ। नगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ। प्रदेश अधिवेशन प्रतिनिधिका लागि 5,000 रुपियाँ निर्वाचन शुल्क तोकिएको छ। प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 10,000, उपसभापति र सचिवका लागि 5,000, सहसचिवका लागि 4,000 र सदस्यका लागि 2,000 रुपियाँ शुल्क तोकिएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 7,000 तथा केन्द्रीय महासमिति सदस्यका लागि 5,000 शुल्क निर्धारण गरिएको छ। जिल्ला कार्य समितिको सभापतिका लागि 15,000, उपसभापति र सचिवका लागि 7,000, सहसचिवका लागि 6,000 तथा सदस्यका लागि 3,000 शुल्क तोकिएको छ। प्रदेश कार्य समितिको सभापतिका लागि 20,000, उपसभापति र महामन्त्रीका लागि 15,000, सहमहामन्त्रीका लागि 10,000 तथा सदस्यका लागि 5,000 शुल्क तोकिएको छ। त्यस्तै केन्द्रीय कार्य समितिको सभापतिका लागि 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 तथा केन्द्रीय सदस्य पदका लागि 11,000 रुपियाँ निर्वाचन शुल्क तोकिएको समितिले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः 1 हप्ताभित्र व्यावसायिक जलपोतका लागि खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BS, BS, BS. Cool Karma Radio. Cool Karma Radio.

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: सुप्रभात, नमस्कार अनि न्यानो अभिवादन. हजुर, आज 27 सेप्टेम्बर सन् 2026 साल तदनुसार असोज 11 विक्रम सम्म 2083 साल. आइतबारको यो सुन्दर बिहानीमा केही समयको विश्रामपछि फेरि एकपटक नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ ऊर्जा लिएर तपाईँहरूमाझ फर्किएको छ तपाईँहरूको आफ्नै कार्यक्रम नौलो किरण. महु कार्यक्रम प्रस्तुता वृन्दा राई र अब हरेक शनिबार र आइतबार बिहान 7 बजेदेखि 10 बजेसम्म ब्रुनाई समय हामी 3 घन्टा सँगै हुनेछौँ. श्रोताहरू, आज आइतबार है र आइतबार बिहान भनेको पनि त एक साताको व्यस्तपछि अलिकति आराम गर्ने, मनपर्ने गीत सुन्ने, घुम्न जाने, परिवारसँग समय बिताउने र संसारमा के कसो भइरहेछ भन्ने जानकारी लिने समय पनि त हो नि, होइन र? त्यसैले नौलो किरणमा हामी तपाईँका लागि आएका छौँ मनोरञ्जन र जानकारीको मिठो सङ्गम. हुन्छ, हुनेछन् तपाईँलाई मनपर्ने गीत सङ्गीत, हुनेछन् रमाइला मनोरञ्जनका प्रसङ्ग, अनि रहनेछन् देश विदेश र हाम्रा वरपरका समसामयिक विषय तथा चर्चाहरू. हजुर, बीचबीचमा तपाईँका सन्देश, शुभकामना र गीतको अनुरोधले चाहिँ कार्यक्रमलाई अझ आत्मीय बनाउने पनि सोचेका छौँ है त. हजुर, लागौ आजको हाम्रो समयतर्फ, समय विवरणतर्फ. इङ्ल्यान्डमा, बेलायतमा भने अहिले 12:12 गइसकेको छ र लन्डन सहरमा भने चाहिँ अहिले तापक्रम 13 डिग्री सेल्सियस रहेको छ. पार्टली क्लाउडी एन्ड लाइट विन्स भनेर भनिएको छ. यसै गरी लन्डनमा भने सनराइज हुनेछ 6:54 र सनसेट हुनेछ 18:48 लन्डनमा. र अहिले अधिकतम तापक्रम लन्डन भोलि भनौँ है आइतबारको दिन लन्डनमा अधिकतम तापक्रम 23 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस रहनेछ लाइट क्लाउड एन्ड अ मोडरेट ब्रिजको साथ. हजुर, यसै गरी लागौ नेपालतर्फ. नेपालमा अहिले 5 बज्नलाई मात्र 2 मिनट बाँकी रहेको छ र नेपालमा भने पनि घाम अस्त उदाइसकेको छ, माफ गर्नुहोला. र हालै काठमाडौँको काठमाडौँतर्फ लागौ. काठमाडौँमा भने अधिकतम तापक्रम 25 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहनेछ र हेभी रेन सावर्स एन्ड लाइट विन्ड हुने अनुमान गरिएको छ काठमाडौँमा. हजुर, लागौ ब्रुनाईतर्फ, जहाँबाट तपाईँले अहिले रेडियो सुन्दै हुनुहुन्छ. ब्रुनाईमा अहिले समय भइसकेको छ 7:13 गइसकेको छ र ब्रुनाईको सेरियामा भने अधिकतम तापक्रम अहिले 30 डिग्री सेल्सियस छ र न्यूनतम तापक्रम भने 24 डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ. र यसै गरी ब्रुनाईमा भने पनि आज थन्डरी सावर्स एन्ड लाइट विन्ड्स हुने अनुमान गरिएको छ. हजुर, तपाईँहरूले नौलो किरणको थालनीमा सुन्नुभयो निकै नै देशप्रेमी गीत, उठौँ उठौँ देश निर्माण गर्नलाई भनेर भेरियस आर्टिस्टको आवाजमा. र यसै क्रमलाई जारी राख्दै सुनाउन चाहन्छु अरुणा लामाको एक आन्छा.

हजुर सुन्नुभयो, निकै नै सुमधुर गीत अरुणा लामाको आवाजमा एकान्छा। हजुर सुन्नुभयो, निकै नै सुमधुर गीत अरुणा लामाको आवाजमा एकान्छा। हजुर श्रोता, तपाईँहरू यतिखेर हुनुहुन्छ नौलो किरणमा, र तपाईँ घरमा हुनुहुन्छ या ड्युटीमा हुनुहुन्छ या गाडीमा यात्रा गर्दै हुनुहुन्छ वा संसारको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ भने आइतबारको बिहान अब तपाईँ र हाम्रो साझा समय हो। हजुर, र तपाईँहरू हामीलाई गीत सुन्न या सुनाउन चाहनुहुन्छ या कुनै सन्देश दिन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ +673 322 4167 +673 322 0098। र यदि तपाईँको मिलिट्री एक्सटेन्सनमा पहुँच्छ भने तपाईँले हामीलाई 94193-3284 पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी हाम्रो वाट्सएप नम्बर पनि रहेको छ अहिले। व्हाट्सएपको लागि भने तपाईँले हामीलाई +673 8644931 तपाईँले हामीलाई वाट्सएप पनि गर्न सक्नुहुन्छ या इमेल पनि गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com गएर, या फेसबुकबाट तपाईँले हामीलाई मेसेज पनि पठाउन सक्नुहुन्छ बिएफबिएस गोर्खामा गएर। हजुर, लागवरको गीत सुन्नतर्फ अहिलेको लागि प्रेम लामाको सानो म।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।

हजुर, चाँदी जलप सुन्यो निकै नै रमाइलो गीत अन्जु पन्त र एसडी योगीको आवाजमा। हजुर, हामी छौ नौलो किरणको बसाइमा र अहिलेको लागि पालो भएको छ नेपाल राष्ट्रिय ब्याङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दर साझा गर्ने। युएस डलर एकको खरिदर 153 रुपियाँ 1 पैसा, बिक्री दर 153 रुपियाँ 61 पैसा। युरोपियन युरो एकको खरिदर 174 रुपियाँ 32 पैसा, बिक्री दर 175 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिदर 202 रुपियाँ 64 पैसा, बिक्री दर 203 रुपियाँ 43 पैसा। स्विस फ्रान्क एकको खरिदर 184 रुपियाँ 46 पैसा, बिक्री दर 185 रुपियाँ 18 पैसा। अस्ट्रेलियन डलर एकको खरिदर 107 रुपियाँ 55 पैसा, बिक्री दर 107 रुपियाँ 97 पैसा। कैनेडियन डलर एकको खरिदर 108 रुपियाँ 18 पैसा, बिक्री दर 108 रुपियाँ 60 पैसा। सिङ्गापुर डलर एकको खरिदर 109 रुपियाँ 73 पैसा, बिक्री दर 120 रुपियाँ 20 पैसा। ज्यापानिज येन 10 को खरिदर 9 रुपियाँ 68 पैसा, बिक्री दर 9 रुपियाँ 72 पैसा। चाइनिज युआन एकको खरिदर 22 रुपियाँ 79 पैसा, बिक्री दर 22 रुपियाँ 88 पैसा। सऊदी अरबियन रियाल एकको खरिदर 40 रुपियाँ 75 पैसा, बिक्री दर 40 रुपियाँ 91 पैसा। कतारी रियाल एकको खरिदर 42 रुपियाँ, बिक्री दर 42 रुपियाँ 16 पैसा। थाई भाट एकको खरिदर 4 रुपियाँ 59 पैसा, बिक्री दर 4 रुपियाँ 60 पैसा।

युएई दिराम एकको खरिद दर 41.66 रुपियाँ बिक्री दर 41.82 रुपियाँ मलेसियन रिङ्गिट एकको खरिद दर 37.56 रुपियाँ बिक्री दर 37.70 रुपियाँ साउथ कोरियन वन 100 को खरिद दर 11.29 रुपियाँ बिक्री दर 11.33 रुपियाँ स्विडिस कर्नर एकको खरिद दर 15.44 रुपियाँ बिक्री दर माफ गर्नुहोला बिक्री दर 15.51 रुपियाँ डेनिस कर्नर एकको खरिद दर 23.32 रुपियाँ बिक्री दर 23.41 रुपियाँ हङकङ डलर एकको खरिद दर 19.51 रुपियाँ बिक्री दर 19.58 रुपियाँ कुवेती डिनार एकको खरिद दर 497.27 रुपियाँ बिक्री दर 499.22 रुपियाँ बराइन डिनार एकको खरिद दर 405.89 रुपियाँ बिक्री दर 407.48 रुपियाँ ओमानी रियाल एकको खरिद दर 397.42 रुपियाँ बिक्री दर 398.98 रुपियाँ हजुर सुन्नुहुँदै थियो आजको नेपाल राष्ट्रिय बैङ्कद्वारा तोकिएको वैदेशिक खुल्ला बजार विनिमय दरहरू र फेरि पनि लान चाहन्छु तपाईँहरूलाई सङ्गीतको दुनियाँमा अहिलेको लागि भने सुनौ दुर्गा गुरुङ र साथीहरूको आवाजमा हे कान्छी।

हजुर सुन्नुभयो, निकै नै रमाइलो कौडा भाका हे कानची दुर्गा गुरुङ र साथीहरूको आवाजमा। हाम्रो ब्रुनाई वासीहरूको लागि, ब्रिटिस फोर्सेस ब्रुनाई वासीहरूको लागि ब्रुनाई सेल रिक्रिएसन क्लब BSRC-ले सन्डे कार बुथ कार्यक्रम आयोजना गरिरहेको छ आजको दिन 27 सेप्टेम्बर। र कार्यक्रम यो सुरु भइसकेको छ, यो बजार जस्तो हो होइन, बेसिकल्ली सन्डे कार बुथ भनेको चाहिँ। यदि तपाईँहरू जान इच्छुक हुनुहुन्छ भने चाहिँ तपाईँसँग अझै 3 घन्टा समय बाँकी नै छ। र यो कार बुथ हुने समय रहेको छ बिहान 7 देखि 11 बजीसम्म। जान चाहनुहुन्छ भने ढिला नगरी तपाईँहरू जान सक्नुहुन्छ। हजुर, अहिलेको लागि भने सुनाउन चाहन्छु पूर्वेली भाका अरुण उपत्यकाको वारी तुवालो कमे पारी तुवालो, सुनेर मनोरञ्जन लिनुहोस्।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेँ थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर सुन्यो, निकै नै रमाइलो गीत बरेलीमा 1974 AD को। हजुर लागौ आजको राशिफल तर्फ, सुरुवात गरौ मेष राशिबाट। मेष राशि, परिस्थितिले खर्च बढाउनेछ, आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला, परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ, अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। मेष राशि। वृष राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्, श्रमका उचित मूल्याङ्कन हुनेछ, पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। वृष राशि। मिथुन राशि, पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ, बाध्यताले अल्मलाउन सक्छ, अरूका लागि समय धन र बुद्धि खर्चिनु पर्ला, तापनि लगनशीलताले उपलब्धको स्रोत प्राप्त हुनेछ। मिथुन राशिको लागि। कर्कट राशि, शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ, अरूका लागि समय धन र बुद्धि खर्चिनु पर्ला, बाध्यताले अल्मलाउन सक्छ, तापनि लगनशीलताले उपलब्धको स्रोत प्राप्त हुनेछ, काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। कर्कट राशिको लागि। सिंह राशि, खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला, सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ, तत्काल फाइदा नहुने काम जुट्नु पर्ला, स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। सिंह राशिहरूको लागि। कन्या राशि, तारिफ योग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ, विशेष उपहार प्राप्त हुन सक्छ, घुमफिर तथा मनोरञ्जनको समय छ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। कन्या राशिहरूका लागि। तुला राशि, सामाजिक काममा रुचि बढ्नेछ, समुदायको हितमा राम्रो काम गर्न सकिनेछ, तारिफ योग्य कामले चर्चामा ल्याउन सक्छ, प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्त हुनेछ। तुला राशिहरूका लागि। वृश्चिक राशि, सम्भावना देखिए पनि सोचेको उपलब्ध प्राप्त नहुन सक्छ, पुरानै कामका लागि दौडधुप गर्नुपर्नेछ, व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। वृश्चिक राशिहरूका लागि। धनुराशि, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छ, कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ, पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ, अरूको भर पर्दा काम बिग्रिन सक्छ। धनुराशिहरूका लागि। मकर राशि, अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्, शत्रुभाव राख्नेहरूबाट सजग रहनुहोला, बुद्धिको उपयोगले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्छ। मकर राशिहरूका लागि। कुम्भ राशि, आत्मविश्वासको कमीले काममा पछि परिनेछ, शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ, खर्च हुने डरले सताउन सक्छ, वाद विवादबाट टाढै रहनुहोला। कुम्भ राशिहरूका लागि। अन्तिम राशि मीन राशि, कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अल्मलाउन सक्छ, स्वास्थ्यका लागि खर्च बढ्नेछ, धन लाभ भए पनि बलफ जस्ती गर्ने बानीले समस्या निम्ताउला। मीन राशिहरूका लागि।
हजुर, राशिफलले जे जस्तो भने पनि हामीले सधैँ पनि सकारात्मक सोच लिएर हामी हिँड्यौँ भने पक्कै पनि हाम्रो दिन एकदमै रमाइलो सफल हुनेछ, होइन? ल त है भन्दै लान चाहन्छु अर्को गीततर्फ, कालिन्द ब्यान्डको लजालु मुस्कानले प्रियसी।

हजुर, ब्रुनेमा अहिले समय 8 बज्नलाई मात्र 5 मिनट बाँकी रहेको छ र मैले नौलो किरणको पहिलो घण्टालाई पनि बिट मार्ने समय भइसकेको छ। हाम्रो भेट भने फेरि पनि दोस्रो घण्टामा पक्कै पनि हुनेछ। यतिन्जेलसम्म मलाई सुनेर साथ दिनु भइरहेको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रा सम्पूर्ण श्रोताहरूलाई, होइन। र मलाई अझै साथ दिनुहोस्, 2 घण्टा अझै बाँकी छ हामीसँग नौलो किरणमा। तपाईँहरूको सन्देश गीतहरू पठाउनुहोस्, सुन्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ भने, होइन। र अहिलेको लागि तपाईँहरूलाई मेलिना राई र सक्तिम योङ्गाको आवाजमा धरान सहर भन्ने गीत राख्दै बिदा हुन चाहन्छु र गीतपछि तपाईँहरूले सुन्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार र त्यसपछि हाम्रो भेट फेरि पनि हुन्छ भन्दै अहिलेका लागि बिदा दिनुहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
3: अविरल वर्षाका कारण यही असोज 8 गतिदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2 जना, लुम्बिनीमा 2 जना, गण्डकी प्रदेशमा 1 जना र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। विपदमा परि 2 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै 407 जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ। पूर्व प्रधान न्यायाधीश छोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उहाँलाई महाराजगंज स्थित निवासबाट पक्राउ गरेको हो। उहाँ विरूद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। उजुरीको विवरण भने खुलेको छैन। 2075 पुस 18 प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा 2078 फागुन 1 संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नु भएको थियो। उहाँ विरूद्धको महाअभियोग पारित भएन, तर त्यसपछि सर्वोच्च अदालतमा फर्कन भने पाउनु भएन। लगातारको वर्षाले बाजुरा, सदरमुकाम, मार्तडी लगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने स्थानीय पर्व अनन्त